0: संचालक समितिका पदाधिकारीले संस्थाको हित विपरीत निर्णय गरेको देखिएको उल्लेख गरेको छ। उच्च अदालत पाटनले मुद्दा फर्सेटको अवस्था सार्वजनिक गरेको छ। नयाँ आर्थिक वर्ष सुरुवातका सन्दर्भमा पत्रकार सम्मेलन गर्दै अदालतले मुद्दाको चाप बढिरहे पनि फर्सेट भइरहेको बताएको छ। रजिस्ट्रार अशोक कुमार छेत्री।
1: यस अदालतमा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरिआएका 5,609 र यस आर्थिक वर्षमा नयाँ दर्ता भएका 10,530 गरी कुल 16,139 मुद्दा तथा रिट समेत गरी यति लगत 16,139 थान लगत छ। सोमध्ये 11,468 थान मुद्दा फर्सेट भएको बेहोरा जानकारी गराउँदछु। वार्षिक कार्ययोजनाले निर्धारण गरे बमोजिम यस आर्थिक वर्षमा यस अदालतको वार्षिक लक्ष्य कुल लगतको 66% अर्थात् 10,652 थान फैसला गर्नुपर्नेमा 71.05% अर्थात् 11,468 थान फर्छोट भएको छ।
0: थाप्लेजुङको पाथिभरामा चढाइएका विदेशी सिक्का सटाईमा समस्या देखिएको छ। माना र पाथीमा सिक्का भरेर रातो कपडाले पोको पारी चढाइएका विदेशी सिक्का सटाईमा समस्या देखिएको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङको भनाइ छ।
2: र अहिले राष्ट्र ब्याङ्कले सिक्का दिन छोडिसकेपछि धेरै ठाउँबाट हामीलाई चाहिँ सिक्काको माग हुन्छ, त्यही अनुसार हामीले व्यवस्थापन गरेका छौँ। उनीहरूले माग गर्नुभयो बमोजिम विभिन्न भक्तजनहरूले आफ्नो पूजा आजाको लागि माग्नुहुन्छ, त्यही उपलब्ध गराएर हामीले यसलाई व्यवस्थापन गरिरहेको छौँ। धेरैवटा देशहरूको सिक्का छ, हामीलाई चाहिँ नेपाल र चाहिँ भारतको सिक्का बाहेक अरू चाहिँ हामीले सटाई गर्न सकेका छैनौँ।
0: कतिपय दर्शनार्थीले भाकल नै सिक्का चढाउने भएकाले त्यस्तो प्रचलन बढ्दै गएको हो। पाथिभराका प्रमुख गुरु टिका पौडेल।
3: कति भक्तजनहरूले चाहिँ मेरो काम बनोस् अर्थात् मेरा छोराछोरीहरूका काम बनोस्, हामी चाहिँ एक पाथी सिक्का हजुरलाई बोकेर यो परिक्रमा गरेर चढाउँछौँ, काम बनोस् है माता भनेर सम्झेको हुँदो रहेछ। अब भक्तजनहरूले आएर यही कुराहरू भन्नुहुन्छ कि हामीले यस्तो भाकल गरेका छ गुरु, हामीलाई पाना माना भर्ने भाकल छ, पाथी भर्ने भाकल छ भनेर उहाँहरूले भन्नुहुन्छ।
0: पूर्वाधार विकास मन्त्री सुनिल लम्साल कर्णालीका सडक हेर्ने क्रममा कालीकोट पुग्नु भएको छ। डिभिजन सडक कार्यालय सुर्खेतका प्रमुख सहित कर्मचारीसँग संक्षिप्त जानकारी लिए लगत्तै मन्त्री लम्साल दैलेख हुँदै कालीकोट पुग्नु भएको प्रतिनिधि सभा सांसद रमेश कुमार सापकोटाले जानकारी दिनुभएको छ। लम्सालले आज शनिबार कालीकोट नागमा गमगढी सडक र भोलि आइतबार खुलाली कोल्टी सिमकोट सडक हुँदै बाजुराको कोल्टी प्रस्थान गरी सडक अनुगमन तथा निरीक्षण गर्ने तालिका छ। ती सडकको निरीक्षण सकेलगत्तै उहाँ नेपाल चीन सिमानाका हिल्सा र हुम्लाको सिमकोटसम्मको सडक सञ्जालको निरीक्षणमा पुग्ने सांसद सापकोटाको भनाइ छ। इरानी ड्रोन हमलामा आफ्ना केही सैनिक घाइते भएको कुवेतले जनाएको छ। ऊर्जा भट्टी र पानी शुद्धिकरण केन्द्र पनि क्षतिग्रस्त भएका कुवेती अधिकारीहरूले बताएका छन्। इरानले पश्चिम एसियाका फौजी संरचना लक्षित आक्रमण गरिएको बताएको छ। जेरुसलेमबाट बीबीसीका बारबरा प्लेटुसरको रिपोर्ट।
4: Iran has released footage of what it says are drones being fired at Kuwait, aimed at U.S. military support centers.
0: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सर्वोच्च अदालतका आदेश अनुसार कानून निर्माण प्राथमिकतामा रहने बताउनु भएको छ। सार्वजनिक वक्तव्य दिँदै मन्त्री गौतम
1: सर्वोच्च अदालत र अन्य अदालतबाट भएका महत्वपूर्ण आदेश र फैसलाहरूको पनि अध्ययन गरेर कानून निर्माण गर्नुपर्ने वा संशोधन गर्नुपर्ने आवश्यक विषयहरूलाई समेत समावेश गरेर यो आर्थिक वर्षमा हामी काम गर्छौँ भन्ने हाम्रो लक्ष्य रहेको छ। कानून सुधार तथा कानून निर्माण वर्ष यो देशको कानुनी प्रणालीलाई समयानुकूल बनाउनको लागि हामीले हाम्रो सब प्रयासबाट सुरु गरेको एउटा राष्ट्रिय अभियान हो।
0: उहाँका अनुसार कानुन निर्माणको प्रगति विवरण दिन कन्जुस्याई गरिने छैन।
1: कानुन निर्माण प्रक्रियालाई अझ पारदर्शी र व्यवस्थित बनाउनको लागि गभर्मेन्ट बिल ट्र्याकिङ सिस्टम सञ्चालनमा लिएर आइनेछ, जसबाट तपाईँहरूले विधेयकहरू कुन अवस्थामा छन् नियमित रूपमा आफैले पनि अनुगमन गर्न सक्नुहुनेछ।
0: उच्च अदालत पाटनले मुद्दा फर्स्युटको अवस्था सार्वजनिक गरेको छ। नयाँ आर्थिक वर्ष शुरूआतका सन्दर्भमा पत्रकार सम्मेलन गर्दै अदालतले मुद्दाको चाप बढ़िरहे पनि फर्स्युट भइरहेको बताएको छ। रजिस्ट्रार अशोक कुमार छेत्री।
2: यस अदालतमा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरिआएका 5,609 र यस आर्थिक वर्षमा नयाँ दर्ता भएका 10,530 गरी कुल 16,139 मुद्दा तथा रिट समेत गरी यति लगत 16,139 थान लगत छ। सोमध्ये 11,468 थान मुद्दा फर्स्युट भएको बेहोरा जानकारी गराउँदछु। वार्षिक कार्योजनाले निर्धारण गरेबमोजिम यस आर्थिक वर्षमा यस अदालतको वार्षिक लक्ष्य कुल लगतको 66% अर्थात् 10,652 थान फैसला गर्नुपर्नेमा 71.05% अर्थात् 11,468 थान फर्स्युट भएको छ।
0: दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङको संरक्षण सञ्चालन तथा व्यवस्थापन थप प्रभावकारी बनाइने भएको छ।
3: हेटौँडा उपमहानगरपालिकाले व्यवस्थापनका लागि चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवं व्यवस्थापन समितिलाई जिम्मेवारी दिएको हो। पालिकाले स्थानीय समुदायको अपनत्व कायम गराउँदै थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि जिम्मेवारी हस्तान्तरण गरेको उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिनुभएको छ। सुरुङ अवलोकनका लागि आउने पर्यटकबाट उपमहानगरपालिकाले निर्धारण गरेको शुल्क सङ्कलन गर्न सकिने व्यवस्था गरिएको छ। सङ्कलित रकम सुरुङको संरक्षण सञ्चालन तथा व्यवस्थापनमा खर्च गर्नुपर्ने सम्झौता पत्रमा भनिएको छ। सम्झौतामा सुरुङको मौलिक तथा ऐतिहासिक संरचनामा कुनै परिवर्तन नगर्ने, यसको ऐतिहासिक स्वरूप सुरक्षित राख्ने तथा वार्षिक प्रगति विवरण र आय व्ययको प्रतिवेदन उपमहानगरपालिकामा पेश गर्नुपर्ने व्यवस्था गरिएको सम्झौता पत्रमा उल्लेख छ। यसका लागि उपमहानगरपालिकाले आवश्यक अनुगमन निर्देशन तथा समन्वय गर्ने भनिएको छ। दक्षिण एसियाकै पहिलो सुरुङको रूपमा रहेको यो मार्ग विक्रम सम्वत 1872 तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको शासनकालमा निर्माण शुरू भई विक्रम सम्वत 1874 सम्पन्न भएको थियो। तत्कालीन हेटौँडा अम्लेखगञ्ज रेलमार्ग अन्तर्गत निर्माण गरिएको ऐतिहासिक सम्पदाको निर्माण कार्यको प्राविधिक नेतृत्व तत्कालीन सडक विभागका मुख्य इन्जिनियर डिल्लीजङ थापाले गर्नुभएको थियो। लामो समयसम्म प्रयोगविहीन रहेको सुरुङको संरक्षण तथा मर्मत गर्न बागमती प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिकालाई जिम्मेवारी दिएको थियो।
0: नेपाल औषधि लिमिटेडबाट आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाइएको छ।
3: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लिमिटेडसँग समझदारी पत्रको प्रक्रिया अघि बढाइएको जनाएको छ। हाल लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घरोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइने मन्त्रालयको भनाइ छ। समझदारी कार्यान्वयनमा आएपछि सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधिको खरिद मन्त्रालय र औषधि लिमिटेड बीच सहज, नियमित र संस्थागत प्रणाली मार्फत हुने व्यवस्था मिलाइनेछ। यसबाट सरकारी खरिद प्रक्रिया थप प्रभावकारी बन्नुका साथै लिमिटेडबाट उत्पादित औषधिको सुनिश्चित उपयोग र बजार विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ। यसै गरी औषधि लिमिटेडबाट उत्पादन हुने सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुनिश्चित गर्ने मन्त्रालयले जनाएको छ।
0: अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो मुलुकमा वायु प्रदूषण भएकोमा क्यानाडालाई दोष दिनुभएको छ। RC बढी ठाउँमा लागेको आगोले प्रदूषण भइरहेका बेला ट्रम्पले आरोप लगाउनु भएको हो। जंगलको आगोले प्रदूषण फैलाएपछि न्युयोर्क, टोरन्टो लगायत अमेरिका र क्यानाडाका शहरमा घातक तहस महको सतर्कता सूचना जारी गरिएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: डडेलधुराको अमरगढी नगरपालिका साथ खस्रे खानमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ, तीनजना घाइते भएका छन्। धनगढ़ीदेखि दार्चुला जाँदै गरेको बोलेरो जीप आज बिहान सड़कबाट 500 मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख वरुण बहादुर सिंहले जानकारी दिनुभयो। दार्चुलाको अपिहिमाल गाउँपालिका एकका 25 वर्षीय शुभम लोथ्याल र सोही ठाउँका 20 वर्षीय हुम लोथ्यालको ज्यान गएको प्रहरीले जनाएको छ। घाइतेको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोक, नुवाकोट, अर्घाखाँची र कञ्चनपुरमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आजदेखि पर्सि सोमबारसम्म मुसलधारी पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन्। महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले पनि यो हप्ता देशभर मनसुनी वायुको प्रभाव कायम रहनुका साथै हप्ताको मध्यतिर देशका विभिन्न ठाउँमा मुसलधारी र आरी घुप्टे वर्षा हुन सक्ने जनाएको छ। महाशाखाले हप्ताको मध्यतिर वर्षा तीव्र हुने पूर्वानुमान रहेकाले नदीनाला आसपास पहिरोको जोखिम भएका क्षेत्र तथा डुबान हुने क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। उच्च अदालत तुलसीपुर नेपालगंज इजलासले आर्थिक वर्ष 2082-83 2163 मुद्दा मध्ये 1354 मुद्दा फरछोट गरेको छ। प्रतिशतका आधारमा 62.60% मुद्दा फरछोट भएको अदालतले जनाएको छ। शुक्रबार वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै उच्च अदालत तुलसीपुर नेपालगंज इजलासका न्यायाधीश वामदेव गेवालीले अदालतले 2 वर्षभन्दा पुराना सबै मुद्दा फरछोट भएको जानकारी दिनुभयो। न्यायाधीश गेवालीका अनुसार असार मसान्तसम्म 18 महिना पूरा गरेका 15 मुद्दा मात्र फरछोट हुन बाँकी रहेका छन्। ती मुद्दा पनि साउन भित्रै टुङ्गो लगाउने लक्ष्य रहेको उहाँले बताउनुभयो। अदालतका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका 642 र नयाँ दर्ता भएका 1521 गरी कुल 2163 मुद्दा लगतमा रहेका थिए। तीमध्ये 1354 मुद्दा फर्सिट हुँदा 809 उच्चाम मुद्दा चालू अवस्थामा छन्। वार्षिक कार्य योजना अनुसार अदालतले 2490 मुद्दा लगत रहने अनुमान गर्दै 1743 मुद्दा फर्सिट गर्ने लक्ष्य राखेको थियो। सोही आधारमा लक्ष्य अनुसार 77.7% उपलब्धि हासिल भएको छ। ताप्लेजुङको पाथीभरामा चढाइएका विदेशी सिक्का सटहीमा समस्या देखिएको छ। माना र पाथीका सिक्का भरेर रातो कपडाले पोको पारी चढाइएका विदेशी सिक्का सटहीमा समस्या देखिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङभाङको भनाइ छ।
1: र अहिले राष्ट्र ब्याङ्कले सिक्का दिन छोडिसकेपछि धेरै ठाउँबाट हामीलाई चाहिँ सिक्काको माग हुन्छ, त्यही अनुसार हामीले व्यवस्थापन गरेका छौँ। उनीहरूले माग गर्नुभयो बमोजिम विभिन्न भक्तजनहरूले आफ्नो पूजा आजको लागि माग्नुहुन्छ, त्यही उपलब्ध गराएर हामीले यसलाई व्यवस्थापन गरिरहेको छौँ। धेरैवटा देशहरूको सिक्का छ, हामीलाई चाहिँ नेपाल र चाहिँ भारतको सिक्का बाहेक अरू चाहिँ हामीले सटाई गर्न सकेका छैनौँ।
0: कतिपय दर्शनार्थीको भाकल नै सिक्का चढाउने भएकाले त्यस्तो प्रचलन बढ्दै गएको हो। पाथीभराका प्रमुख गुरु टिका पौडेल:
2: कति भक्तजनहरूले चाहिँ मेरो काम बनोस्, अर्थात् मेरा छोराछोरीहरूका काम बनोस्, हामी चाहिँ एक पाथी सिक्का हजुरलाई बोकेर यो परिक्रमा गरेर चढाउँछौँ, काम बनोस् है माता भनेर सम्झेको हुँदो रहेछ। अब भक्तजनहरूले आएर यही कुराहरू भन्नुहुन्छ कि हामीले यस्तो भाकल गरेका छ गुरु, हामीलाई पाना माना भर्ने भाकल छ, पाथी भर्ने भाकल छ भनेर उहाँहरूले भन्नुहुन्छ।
0: जुत्ता उद्योगीहरूले आफूहरूका समस्या समाधानका लागि प्रधानमन्त्रीबाट आश्वासन पाएको बताएका छन्। प्रधानमन्त्री बालिन्द्र शाहलाई भेटेपछि जुत्ता उत्पादक संघका अध्यक्ष सुरज बन्जाडे:
3: बोर्डरको नाकाबाट जुन चोरी पैठारी नियन्त्रण भयो भनेर जुन नयाँ सरकार आइसकेपछिबाट जुन कुराहरू हामीलाई थियो, तर व्यवहारमा त्यो महसुस अझै भइसकेको छैन र त्यो चोरी पैठारी निरन्तर छ भनेर हामीले महासचिव एउटा हाम्रो सम्माननीयज्यूलाई त्यो कुरा अवगत गरायौँ। त्यो कुरालाई चाहिँ हामीहरूले तत्काल हाम्रो तर्फबाट हुनसक्ने कुराहरू थप हामी गर्छौँ भनेर सम्माननीयज्यूले भन्नुभएको छ। हाम्रो त्यो चोरी पैठारी एउटा मेन कुरा हो भने अर्को कुरा भनेको हाम्रो एक्सपोर्टमा पनि हाम्रोलाई अलिकति जुन विशेष गरी हाम्रो इन्डियामा अहिले एक्सपोर्ट छ त्यहाँ चाहिँ बिआइएस सर्टिफिकेट रिन्युल गरेदेखि लिएर विभिन्न कुराहरूमा त्यहाँ हडल छ।
0: प्रधानमन्त्रीसँग उद्योगसँग सम्बन्धित माग सुनाइएको उहाँको भनाइ छ। जुत्ता उद्योगले मुलुकमा 50,000 जनालाई रोजगारी दिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो मुलुकमा वायु प्रदूषण भएकोमा क्यानाडालाई दोष दिनुभएको छ।
4: movie, and more.

सिनेमाको संसारमा हुने गरेको गतिविधिहरूको कलेक्सन तपाईँहरूको लागि लिएर आउने यो हाम्रो BFBS गोर्खा रेडियोको कार्यक्रम मुभी एन्ड मोर, जहाँ हरेक हप्ता म संगीता श्रेष्ठ यसै गरी नेपाली सिनेमा संसारको कलेक्सनहरू लिएर आउने गर्दछु, जुन आज पनि लिएर आइसकेको छु। सो तपाईँहरूले जानकारी पाइसक्नु भएको छ कि आज पनि मसँग एकदमै फ्रेस, एकदमै लेटेस्ट इन्फर्मेसनहरू, त्यो पनि नेपाली सिनेमा या भनौँ सिनेमासँग जोडेका कुराहरू हुनेछ। र यी सिनेमाका कुराहरू तपाईँहरूसँग सेयर गर्दै जाने क्रम त बाँकी नै छ। अहिलेलाई भने कार्यक्रम भर्खरै मात्रै हामीले सुरुवात गरेका छौँ। सो म तपाईँलाई गीत सुनाउँछु, गीतपछि मेरो कलेक्सन म तपाईँहरूमा आज सेयर गर्दै जानेछु आजको एपिसोड। Sure.

आजको कार्यक्रमको सुरुवातमा मलाई कुरा गर्न मन लाग्यो पछिल्लो केही दिन यतादेखि नेपाल अधिराज्यभरि नै भएको कुराकानी वाद विवाद विषय होइन कुरा गर्ने विषय एकदमै दुःखद विषय दुःखद घटना जसलाई लिएर चाहिँ सारा नेपाली यति बेला चाहिँ शोकमा छ भन्दा फरक पर्दैन। मुगुका गणेश नेपाली जसले आफ्नो परिवार पाल्नको लागि दुःख सुख गर्दै काठमाडौँमा होइन बसोबास गर्दै राइटरको रूपमा होइन आफ्नो स्वरोजगारको रूपमा चाहिँ आफूलाई स्थापित गराउने कोसिस जुन गरिरहेका थिए, एउटा सानो कुरा जुन वाद विवादको विषय बन्यो या अझै धेरै कुराहरू छर्लङ्ग हुन बाँकी नै छ, तर एउटा सानो विषयलाई लिएर जुन उनले काठमाडौँको त्रिपुरेश्वरमा जसरी आत्मदाहको उनले प्रयास गरे त्यसको लगत्तै उनलाई उपचारको लागि हस्पिटल त लगियो तर बचाउन सकिएन, उनको निधन भयो र करिब करिब उनको शरीरको 60% भाग चाहिँ जलिएको थियो र त्यो अवस्थामा चाहिँ उनलाई बचाउन सकिएन भन्ने जुन कुराहरू पनि आइरहेको छ। उनलाई तुरुन्तै भारत लैजाने तयारी पनि गरिएको थियो भन्ने कुराहरू पनि आइरहेको छ। यो बिचमा चाहिँ उनको आफ्नै दाजु जसले चाहिँ ट्राफिकसँगको एउटा वाद विवादको कुरा उनले बाहिर ल्याए होइन, जुन उनले अन्तिमपल्ट दाईसँग कुरा गरे त्यसमा चाहिँ ट्राफिकसँगको वाद विवादको कुराहरू पनि गरेको भन्ने कुराहरू बाहिर आयो होइन। सो यो कुराहरू आउँदै गर्दाखेरि हाम्रा युवाहरू जो देशमै बसेर केही गर्न चाहन्छन् भने उनीहरूलाई आफ्नै देशमा बसेर सङ्घर्ष गर्दै आफ्नो परिवार पाल्नलाई किन यति साह्रो गाह्रो हुनु परेको, विगतमा पनि त्यही अहिले पनि त्यही, के फरक भयो त होइन, सरकार चेन्ज हुनु या एउटा टिम चेन्ज हुनु पार्टी चेन्ज हुनु जुनसुकै अवस्थामा पनि आफै रोजगारी खोजेर आफ्नो लागि रोजगारी तयार गरेर परिवार पाल्दै आएको गरिब जनताहरूले चाहिँ सधैँ यसै गरिकन आत्महत्या गर्नुपर्ने मर्नुपर्ने भन्ने किसिमको कुराहरूलाई लिएर धेरैको धेरै किसिमको विचारहरू धेरैको धेरै किसिमको सोचहरू हामीले सोसियल मिडियामा पछिल्लो केही दिन यतादेखि बराबर देखिरहेका छौँ। भएन यही कुरालाई लिएर चाहिँ सडकमा पनि ओर्लिएका छन् धेरैजना, धेरैले धेरै कुराहरूको विवाद गरे, धेरैले धेरै कुराहरूको विरोध गरिरहेका छन् सरकारको यो जुन बिहेभियर भनौँ या यो नियम भनौँ होइन, यो सबै कुरालाई लिएर निकै वाद विवादको विषय बन्यो। एकातिर उनलाई सपोर्ट गर्ने, उनले एकदमै दुःखद अवस्थामा चाहिँ आफ्नो ज्यान गुमाउनु पर्यो या उनले आत्महत्या गर्नु पर्यो भन्ने किसिमको कुराहरू असाध्यै दुःखद भनेर लिइरहेका छन् भने कतिपय अवस्थामा चाहिँ कतै कतै चाहिँ नियम रुल भनेको चाहिँ हाम्रै लागि बनाइन्छ, हाम्रै सुरक्षाको लागि बनाइन्छ र बिना कुनै नियम बिना कुनै रुल एउटा देश चल्न पनि त सक्दैन। भनेपछि नियम कानुनको पालना त हामीले पनि त गर्नुपर्छ नि, नियम कानुन पालना गर्दिन भन्ने किसिमको यदि कसैले डिट कुराहरू राख्छन् भने त्यसको रिजल्ट पनि त्यति राम्रो हुँदैन भन्ने किसिमको कुराहरू पनि चलिरहेको छ। भनौँ धेरै किसिमको वाद विवाद धेरै किसिमको विषयहरू बनेको छ यति बेला। यो कुरालाई मैले हाम्रो मुभी एन्ड मोरमा यस कारणले पनि जोडेँ किनकि यो विषयलाई लिएर नेपाली सिनेमाका कलाकारहरूको भावना उनीहरूको विचार के रहे त धेरैले यो विषयमा कुरा गरेका छैनन्, धेरैले मौन धारण गरेका छन् भन्दा पनि फरक पर्दैन, धेरैले आफ्नो विचार राखेका छैनन्। तर हामीलाई के थाहा छ भने नेपाली गभर्मेन्टसँग रिलेटेड विषय होस्, नेपालको पोलिटिक्ससँग रिलेटेड विषय होस्, सिनेमासँग रिलेटेड विषय होस् या अन्य विषयहरू, दीपक राजगिरी भने जहिले पनि आफ्नो यस्तो कुराहरूलाई चाहिँ आफ्नो मनमा लागेको विचारहरूलाई तुरुन्तै सोसल मिडिया मार्फत आफ्नो होइन प्लेटफर्म मार्फत चाहिँ बाहिर ल्याउने गर्छन्। र जब यो कुराहरू आयो जुन बेला गणेश नेपालीको निधन भयो उनले एउटा पोस्ट राख्दै के लेखेका थिए भने अपार जनसमर्थन रहेको सरकारको पहिलो विकेट पतन भएको छ भन्ने कुरा राखे। यसको मतलब सरकारले एउटा जुन गरिब जनताहरूको काँधमा टेकेर एउटा जुन सरकार गठन भयो, राज्यमा ठुलो परिवर्तन आयो या आउनेछ भनेर जुन अपेक्षाहरू गर्यो त्यो अपेक्षाको एउटा फर्स्ट विकेट भन्नु जुन चाहिँ पतन भयो भनेर उसले लेखेर यो किसिमको आफ्नो मनमा लागेका कुरा जुन कुरा उनलाई चित्त बुझेका थिएनन् त्यो कुरा उनले लेखेर राखे। र उनको यो स्ट्याटसमा केहीले कमेन्ट गरे केहीले गरेनन् होइन, कतिजनाले चाहिँ नि आफ्नो कुरालाई चुपचाप आफैभित्र राख्नु नै ठिक हुन्छ भने जस्तो पनि राखे भने थोरैले मात्रै यो विषयमा कुरा गरे। पूजा शर्माको कुरा गर्ने हो भने यस्तो किसिमको कुराहरूलाई जुन देखिन्छ वरिपरि प्रायः आफ्नो विचार राखिहाल्नेमा पूजा शर्मा पनि पर्छन् र उनले पनि आफ्नो विचार के राखे भने यसलाई आत्महत्या भन्न मिल्दैन, यो सरासर हत्या हो भन्ने किसिमको कुरा चाहिँ उनले राखे।
प्राय जसो कुराहरूमा एकजुट भएर अगाडि आउने नेपाली कलाकारहरू, नेपाली टिम होइन, सिनेमासँग जोडेका टिमहरूले प्राय जसो कन्ट्रोभर्सियल हुन सक्ने कुराहरूमा त्यति धेरै आफ्नो विचारहरू राखेका देखिँदैन। तर केही कुराहरू, केही विचारहरू यो विषयलाई लिएर पनि आयो। यस्तो विषय, यस्तो किसिमको कुराहरूलाई हामीले सिनेमामा उत्रेको देखेका छौँ, उतारेको देखेका छौँ होइन। कसैले एकदमै फ्रस्ट्रेसनको लेभल निकै हाई भइसकेपछि आफूले चाहेको जस्तो पनि गर्न नपाउने, आफ्नै देशमा पनि गर्न नपाउने, आफ्नै देशमा पनि परिवार पाल्न गाह्रो हुने यो अवस्थामा एउटा आफ्नो फ्रस्ट्रेसनको लेभल निकै हाई भएपछि के गर्ने गर्छन् त भन्ने किसिमको कुराहरू प्रायः हामीले सिनेमामा देख्ने गरेका छौँ। तर पछिल्लो दिनमा रियल लाइफ स्टोरी यो थियो जुन मैले तपाईँहरूसँग सेयर गरेँ, जसको बारेमा सबैजना हामीहरू यति बेला जानकार नै छौँ होइन। र यो विषयसँग नेपाली सिनेमाका कलाकारहरूले पनि आफ्नो भावना जोडेका छन् जुन मैले तपाईँहरूसँग सेयर गरेँ आजको कार्यक्रमको सुरुवातमा, किनकि पछिल्लो केही दिन यतादेखि विषय जुन कुरा गर्ने बनेको छ यो नै विषय छ। त्यसैले यो कुरा मैले तपाईँसँग सेयर गरेँ आजको हाम्रो कार्यक्रममा मुभी एन्ड मोर हो यो, जहाँ हामी नेपाली सिनेमासँग या सिनेमाका कलाकारसँग जोडेका कुराकानीहरू गर्ने गर्छौँ। भने यो गीत सुनाउँछु तपाईँलाई यति बेला म, यो गीतपछि अन्य सिनेमासँग जोडेका कुराहरू सेयर गर्नेछु अवश्य पनि।

0: SBS गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: सुन्दै हुनुहुन्छ मुभी एन्ड मोर, तपाईँहरूको साथमा छु म सङ्गीता श्रेष्ठ। हामी सिनेमाका कुराहरू गर्छौँ, नेपाली सिनेमाका कुरा गर्छौँ, विशेष गरी मुभी एन्ड मोरमा। तर कहिलेकाहीँ अति नै छाप छोड्न सफल रह्यो कुनै सिनेमा जुन हाम्रो नेपाली भाषाको होइन, तर पनि नेसनली इन्टरनेसनली यो सिनेमाको छाप गजब छ भने हामी त्यो विषयमा पनि कुरा गर्छौँ। आज यति बेला मलाई कुरा गर्न मन लाग्यो पप सम्राट भनेर चिनिएका माइकल ज्याक्सनको जीवनमा आधारित सिनेमा माइकलको बारेमा। माइकलको बारेमा यस कारणले कुरा गर्न मन लाग्यो किनकि यो सिनेमा हालै मात्र के भनेर अनाउन्स गरियो भने, यो सिनेमा के भनेर चिनियो या यो सिनेमाले के रेकर्ड राख्यो भने, विश्वकै बक्स अफिसमा $1 अर्ब पार गर्ने पहिलो बायोपिक फिल्म बनेको छ यो सिनेमा माइकल। माइकलको कुरा गर्दैछु म, जुन सिनेमामा माइकल ज्याक्सनको जीवनको थुप्रै पार्टहरूमध्येको केही पार्टलाई चाहिँ देखाइयो, जुन सिनेमालाई एकदमै मन पराइयो। यो सिनेमा रिलिज भइसकेपछि यसै पनि चर्चाको विषय बनेको थियो कि माइकल ज्याक्सनको सिनेमा, उनको जीवनमा आधारित सिनेमा होइन, उसको जीवनमा भोगेका केही कथाहरूलाई कस्तो हुबहु उतार्न सकेको भनेर कुराहरू चलेको थियो। त्यसमाथि माइकल ज्याक्सनको भूमिका जसले निभाए ज्याफर ज्याक्सन, जो चाहिँ रिलेसनसिपमा माइकल ज्याक्सनको आफ्नै भतिज पनि पर्छन्, उनले यो भूमिकालाई यस्तो हुबहु निभाएका छन् कि साँच्चै माइकल ज्याक्सनलाई नै कास्ट गरिएको हो कि जस्तो देखिन्छ। त्यो लेभलको उनको पर्फर्मेन्सको पनि कुरा रह्यो। यो सिनेमा रिलिज भइसकेपछि माइकल ज्याक्सनलाई माया गर्नेहरूको लागि चाहिँ उनलाई अझै नजिकबाट चिन्ने, ऊ केबाट गुज्रिनु परेको थियो होला, उनको चाइल्डहुड के थियो होला, त परिवारसँगको रिलेसनसिप कस्तो थियो होला, त्यो कुराहरू पनि बुझ्ने मौका उनका फ्यानहरूले पाए। र यति बेला मैले जुन तपाईँलाई बताएँ कि वर्ल्डकै फर्स्ट बायोपिक फिल्म बन्यो यो सिनेमा, जसले चाहिँ $1 अर्ब पार गर्यो, कमाईको कुरा गर्दैछु म, यो सिनेमाले त्यति कमाई गरेर एउटा रेकर्ड राखेको छ अहिलेसम्मको लागि रेकर्ड। तर यो रेकर्डलाई हेर्ने हो भने 2023 हेर्ने हो भने 2023 ओपनहाइमर फिल्म जुन रिलिज भएको थियो, यो चाहिँ नै भौतिक शास्त्री जे रोबर्ट ओपनहाइमरको जीवनमा आधारित बायोपिक सिनेमा थियो, जुन सिनेमाले 2023 चाहिँ वर्ल्डकै यदि कलेक्सनको कुरा गर्ने हो भने करिब $17,50,00,000 कमाई गरेको थियो। र यति बेला माइकलले यो सिनेमा जुन ओपन हाइमरको मैले कुरा गरेँ त्यसको कमाइलाई पार गर्दै $1 अर्ब क्रस गरेको छ आफ्नो कमाइमा, र यो आफैमा एउटा गजबको हिस्टोरिकल रेकर्ड पनि हो। सिनेमाको काम कथा भन्नुहुन्छ, कहिलेकाहीँ हामी इमेजिनरी कथा भन्छौँ अनि त्यो पनि हेरेर दर्शकहरू त्यत्तिकै रमाउनुहुन्छ भने, कहिलेकाहीँ कोही यस्तो व्यक्ति जसलाई तपाईँले चिन्नु भएको छ, जान्नुभएको छ, मान्नुभएको छ, माया गर्नुभएको छ, र त्यस्ता व्यक्तिहरूको बारेमा बनाइएको बायोपिक सिनेमाले चाहिँ अझ धेरै मन छुन्छ होइन, जसमध्येको एक माइकल ज्याक्सनको जीवनमा आधारित सिनेमा माइकल पनि रह्यो। यो सिनेमामा उनको चाइल्डहुड, उनको थोरै जर्नी, पर्सनल लाइफ अनि प्रोफेसनल थोरै लाइफको बारेमा कुराहरू समेटेर बनाइएको थियो, र फिल्मको एन्डमा चाहिँ टु बी कन्टिन्यू

आधारित अनि सिनेमालाई पर्खिनुपर्ने हुन्छ। यति बेला भने हामीले मुभी एन्ड मोरमा तपाईँहरूलाई जानकारी गरायौँ कि यो सिनेमाले कस्तो रेकर्ड राख्न सफल रह्यो भनेर। सो आउनुहोस् म तपाईँलाई फेरि पनि एउटा गीत सुनाउँछु हाम्रो मुभी एन्ड मोरमा। हामीसँग अरू कलेक्सनहरू अझै पनि बाँकी नै छ।

सुन्दै हुनुहुन्छ मुभी एन्ड मोर। आज हामी मुभी एन्ड मोरमा नेपाली अनि विदेशी सिनेमाहरूको कुरा गरिरहेका छौँ। यति बेला नेपाली सिनेमाको कुरा गर्नु मन लाग्यो र नेपाली सिनेमामा या स्टन्टको लागि चिनिएका एक्टर निखिल उप्रेतीको कुरा गर्नु मन लाग्यो मलाई। यदि तपाईँले सम्झिनु भएको छ भने 2000 चाहिँ त्यो इयर थियो जब पिँजडा नाम गरेको सिनेमाबाट निखिल उप्रेतीलाई चाहिँ डेब्यू गराइयो। निखिल उप्रेतीको अन्य कुरा भन्दा पनि उनको स्टन्टलाई लिएर एकदमै धेरै चर्चा भएको थियो कि एकदमै डेयरिङ जस्तो पनि स्टन्ट आफै गर्ने प्रायः जसो कलाकारहरूले चाहिँ नि होइन बडी डबल युज गर्छन् सिनेमाका लागि विशेष गरी एक्सन मुभिजहरूमा। तर उनले पनि आफ्नो एक्सनहरू आफै गर्ने गरेको कारणले गर्दाखेरि उनको धेरै चर्चा भएको थियो त्यो बेलादेखि नै। 2000 डेब्यू पछि सायदै उनले कहिले फर्केर पछाडि हेर्नु पर्यो होला। एक सय एकदमै ब्याक टु ब्याक उनको सिनेमाहरूको कुरा गर्ने एकदमै धेरै लामो लिस्ट नै बनेको छ जुन उनले गरे। हामी तीन भाइको कुरा गर्ने हो कि होइन, कुरुक्षेत्रको कुरा गर्ने हो कि, अग्नि पदको कुरा गर्ने हो कि होइन, क्रोधको कुरा गर्ने हो कि, कृष्ण अर्जुन थुप्रै

सिनेमा अर्जुन जुन उनले अभिनय गर्यो, तर यति बेला मलाई तपाईँसँग कुरा गर्न मन लाग्यो निखिल उप्रेतीको स्टन्टको होइन, उनको अभिनयको होइन, उनको डान्सको होइन, उनको सिनेमा जसमा उनले निर्देशकको रूपमा आफूलाई चिनाए। र 2015 हेर्ने हो भने यो वर्ष भैरव नाम गरेको एउटा सिनेमा रिलिज भयो, जुन सिनेमालाई निखिल उप्रेती आफैले लेखेका पनि थिए र उनले आफैले डाइरेक्सन पनि गरेका थिए। सो त्यो अवस्थामा हामी भन्न सक्छौँ कि 2015 यो वर्ष थियो जब निखिल उप्रेतीले आफूलाई एक्सन अनि एक्टिङ अनि डान्स पछि चाहिँ डिरेक्टरको रूपमा पनि स्टाब्लिस गर्न कोसिस गरेका थिए र धेरै हदसम्म सफल पनि रह्यो, किनकि 2015 सफल फिल्महरूमध्येको एउटा भैरव पनि बन्यो, जहाँ चाहिँ उनको निर्देशनलाई असाध्यै रुचाइयो पनि। र यो पछि कुरा गर्ने हो भने उनलाई अभिनय अनि डान्स अनि एक्सन सँगसँगै फिल्म डाइरेक्सनमा पनि एकदमै इन्ट्रेस्ट रहेको प्रष्ट देखिन सक्छ। त्यो कसरी पनि क्लियर हुन्छ भने अब एउटा नयाँ सिनेमा यति बेला रिलिजको तयारीमा रहेको छ, श्रावणको 29 गते प्रदर्शन हुने भनेर चाहिँ एकदमै चर्चा रहेको थियो यस सिनेमाको, तर कारणवश अब यो सिनेमा चाहिँ श्रावणमा होइन, एकैचोटि दसैँको वरिपरि दसैँको छेको पारेर चाहिँ रिलिज हुने तयारी गरिएको छ। असोजको नौ गतेबाट प्रदर्शनमा आउन लागेको यस सिनेमाको नाम भनिरहेको छ आचार्य। आचार्य एकपल्ट फेरि निखिल उप्रेतीले नै निर्देशन गरेको सिनेमा बनेको छ, र अलिक यसो हेर्ने हो भने धेरै लामो समयको अन्तरालपछि उनले फेरि आफूलाई डाइरेक्सनमा पनि अगाडि बढाएको देखिन्छ। र यो सिनेमाको कुरा पनि निकै भएको थियो, यो सिनेमामा पक्कै पनि केही चिज यस्तो फरक छ, केही चिज असाध्यै राम्रो छ, जसले गर्दाखेरि चाहिँ दर्शकहरू हलसम्म आउनेछन् यो सिनेमाको कथाको लागि, सिनेमाको लागि र निखिल उप्रेतीको लागि भनेर पनि अपेक्षा गरिएको छ। हुन त दसैँ भन्ने बित्तिकै मैले भनिराख्नै पर्दैन, कति धेरै सिनेमाहरूको लाइन लाग्ने गरेको हुन्छ होइन त्यो बेला चाहिँ सिनेमाहरू रिलिज गर्नुको लागि, आफ्नो सिनेमाहरू रिलिज गर्नुको लागि। तर त्यो हुँदाहुँदै पनि निखिल उप्रेतीले चाहिँ अलिकति 3 हप्ता लगभग 3 हप्ता अगाडि नै आफ्नो सिनेमा रिलिज गर्दैछन्, किनभने 3 हप्ता पछाडि सिनेमा चाहिँ यदि दसैँको बिदा कन्टिन्यू सुरु हुन्छ नि त त्यो बेला, त्यो भयो र उनको सिनेमा 3 हप्ता कन्टिन्यू जान सक्यो भने त्यस पछाडि चाहिँ सायद त्यो जुन छुट्टीहरू पाइन्छ त्यसमा पनि केही न केही फाइदा हुन्छ कि भन्ने सायद अपेक्षाले पनि यो सिनेमा चाहिँ त्यो डेटमा रिलिज गर्ने तयारी गरिएको छ। आचार्य सायद भैरवभन्दा फरक हुनेछ, किनभने लगभग 11 वर्ष भइसक्यो होइन यो अन्तरालपछि उनले फिल्म डाइरेक्सन गर्न लागेका हुन्, भैरवभन्दा अलिकति फरक छ त्यसमा डाउट भएन, तर भैरव पनि एक्सनमा नै बेस्ड सिनेमा थियो भने आचार्य पनि हो। सो हामी के भन्न सक्छौँ भने यसपल्टको उनको सिनेमा, जुन सिनेमामा हामीले सञ्चिता लुइटललाई चाहिँ निर्मात्रीको रूपमा चाहिँ देख्दैछौँ, निखिल उप्रेतीको साथमा चाहिँ पूर्णिका सिजापति, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया जस्ता कलाकारहरू पनि छन्, र त्यो मात्रै होइन भारतीय एकजना यस्ता कलाकार जसलाई हामीले अन एन्ड अफ नेपाली सिनेमामा देखिरहन्छौँ, दीपराज राणा, उनलाई पनि यो सिनेमामा कास्ट गरेको छ र उनको भूमिका पनि अलिकति नेगेटिभ तर एकदमै लिडिङ भनौँ न, एउटा लिडिङ कास्टको रूपमा उनलाई पनि कास्ट गरिएको छ। सो हामी आशा गरौँ जसरी भैरवले एउटा राम्रो छाप छोड्न सफल रहेको थियो, निखिल उप्रेतीको निर्देशनमा रहेको यो अर्को सिनेमा आचार्यले पनि एउटा रेकर्ड सेट गर्नेछ।

सुन्दै हुनुहुन्छ मुभी एन्ड मोर. मुभी एन्ड मोरमा यति बेला तपाईँलाई अलिकति यसो फर्केर केही वर्ष पछाडि लिएर जान मन लाग्यो, जुन बेला चाहिँ एउटा सिनेमा हेसट्याग माया भनेर जुन भनिएको थियो, यो सिनेमाको चाहिँ धमाधम सुटिङहरू भइरहेको थियो र यो सुटिङ हुने क्रममै नसोचेको घटनाहरू घट्यो, नसोचेको दुःखद घटनाहरू घट्यो. किनकि सिनेमाका मुख्य भूमिकामा रहेका लिड एक्टर शाहरुख ताम्रकारको जुन उनले सुसाइड कमिट गरे भनेर कुराहरू बाहिर आयो र त्यो भइसकेपछि त्यसको लगती केही दिनपछि उनका बुबा नेपाली सिनेमाका राम्रा कलाकार सानु ताम्रकारको पनि निधन भयो र यो कुरासँग चाहिँ सिनेमाको एक्टर एक्ट्रेस भनौँ शाहरुख ताम्रकार अनि त्यसपछि नम्रता श्रेष्ठलाई लिएर धेरै विवादहरू पनि चल्यो, धेरै कुराहरू पनि चल्यो र यो कारणले गर्दाखेरि सुट हुँदै गरेको अनि चाँडै नै तपाईँहरूमा रिलिज हुने भन्दै गरेको सिनेमा अचानक रोकियो, बन्द भयो यो सिनेमा. किनकि यो सिनेमाका निर्देशक राजीव गुरुङ, जसले यो सिनेमालाई निर्माण पनि गर्दै थिए र निर्देशन पनि गर्दै थिए, उनले अब कुनै कारणै छैन यो सिनेमालाई अगाडि बढाउन भन्ने जस्तो फिल भइसकेपछि जे जति फुटेजहरू खिचिएका थिए ती फुटेजहरूलाई चाहिँ एउटा भिडियोको लुक्स र शाहरुख ताम्रकारप्रति डेडिकेट गरेर उनलाई अन्तिम श्रद्धाञ्जलीको रूपमा चाहिँ एउटा म्युजिक भिडियो चाहिँ सार्वजनिक गरिएको थियो. त्योभन्दा बाहेक अरू केही हुन सकेन, सिनेमा बन्द भयो. तर यति बेला म यो विषयमा कुरा यस कारणले फेरि गर्दैछु किनकि तिनै निर्माता तिनै निर्देशक राजीव गुरुङले अब लगभग त्यही 3 वर्षको ग्याप पछि अर्को एउटा सिनेमा अनाउन्स गरेका छन् जुन सिनेमालाई आशा भनेर नाम दिएको छ. यो सिनेमा आशा, जसमा चाहिँ हामीले परान सिनेमाको जोडी, जसलाई तपाईँले सम्झिनु भएको हुनुहुन्छ होला पक्कै पनि, किनभने निकै मन पराएको थियो परानको जोडीलाई पनि, होइन त्यही परानको जोडी महेश त्रिपाठी अनि त्यही परानको जोडी अञ्जना बराइलीलाई चाहिँ कास्ट गरिएको छ यो सिनेमामा. तर कलाकारहरूको रूपमा केवल महेश त्रिपाठी या अञ्जना बराइली मात्र होइन, यो सिनेमामा हामीले सुशील सिटौलालाई पनि देख्नेछौँ, शशाङ्क मैनालीलाई, आशान्त शर्मा, कविता रेग्मी, केनिवा सिंह जस्ता कलाकारहरूलाई पनि यो सिनेमामा हामी देख्नेछौँ. पक्कै पनि एउटा सिनेमा हेसट्याग माया, जसले चाहिँ एउटा नयाँ लुक्स लिएर आउँछ होला मार्केटमा भनेर अपेक्षा गरिएको थियो, नसोचेको दुःखदायी घटना घटिसकेपछि यो टिमले अब सायदै कुनै सिनेमा लिएर अगाडि आउला, किनभने पहिलोचोटि कोसिस गर्दाखेरि यो लेभलको दुःख भोग्नु परिसकेपछि यो सिनेमा या यो टिम अब अगाडि आउँदै होला भन्ने लागेको थियो. तर यो सिनेमाको टिमले यति बेला मैले भनिहालेँ नयाँ सिनेमा अनाउन्स पनि गरिसकेका छन्, कलाकारहरू पनि कास्ट गरिसकेका छन् र सिनेमालाई तपाईँहरू माझ माघको 1 गते होइन माघे सङ्क्रान्तिलाई चाहिँ टार्गेट गरेर सिनेमा रिलिज गर्ने भनेर तयारी गरिएको छ, काम भइरहेको छ. यति बेला सिनेमाको नाम भनिराखिएको छ आशा भनेर, हेसट्याग माया पछि आएर आशा भनेर चाहिँ यो सिनेमालाई नाम दिएको छ, होइन. तर यो सिनेमा हेसट्याग मायासँग कुनै पनि वेमा कनेक्टेड चाहिँ छैन, त्यो कथा नै फरक थियो र यो कथा नै फरक छ, यो कम्प्लिटली एउटा फ्यामिली ड्रामा हो भनेर पनि यो टिमले बताइरहेका छन्. योभन्दा अगाडिको हेसट्याग मायाको लागि पनि उनले बताएका थिए कि कति फरक कथा मैले लिएर आएको छु र दर्शकहरूसँग यो कथा सेयर गर्नुपर्छ जस्तो लागेर मैले लिएर आएको छु भनेर उनले बताएका थिए भने, यो अहिले यति बेला आशालाई लिएर पनि उनले यही बताइरहेका छन् कि यो सिनेमाको कथा केही एउटा यस्तो म्यासेज दिने खालको भएको कारणले पनि यो सिनेमालाई चाहिँ ल्याउनुपर्छ अगाडि भनेको जस्तो लाग्यो. परानमा तपाईँले अलरेडी एउटा जोडीको रूपमा देखिसक्नु भएको जोडीलाई नै यो सिनेमामा पनि देख्दै हुनुहुन्छ. एनिवेज, हेसट्याग माया कम्प्लिट हुन नसके पनि हामी आशा गरौँ कि आशा तपाईँहरूमा आज चाहिँ माघको 1 गते अवश्य पनि आउनेछ.

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: Movie and more. नेपाली सिनेमामा बाल कलाकारको रूपमा डेब्यू गरेर पछि गएर एउटा कलाकारकै रूपमा इस्टाब्लिस हुने थुप्रै कलाकारहरू छन् हाम्रो देशमा, नेपाली सिनेमामा, जसमध्येका एक सलोन बस्नेत पनि हुन्। र यसो हेर्ने हो भने जसरी धेरै अडल्ट कलाकारहरू हामी देख्छौँ होइन, त्यसरी चाइल्ड आर्टिस्टहरू चाहिँ त्यतिको लेभलमा देख्दैनौँ। फट्टफुट्ट मात्रै चाइल्ड आर्टिस्टहरू हामीले देख्छौँ होइन, नेपाली सिनेमाको कुरा गर्ने हो भने। सायद त्यो अभाव, त्यो कमी पुरा गर्नको लागि पनि हो, या हुनसक्छ अभिनयमा रुचि राख्ने बालबालिकाहरूलाई पनि एउटा अवसर किन नदिने त भन्ने उद्देश्यले पनि हुनपर्छ। यति बेला एउटा कार्यक्रमको तयारी हुँदैछ जुन तपाईँहरूसँग एकदमै सेयर गर्न मन लाग्यो मलाई। त्यो के हो भने, नेपाली थिएटरको संसारमा सर्वनाम सबैभन्दा पुरानो नाट्य समूहको रूपमा पनि चिनिन्छ सर्वनाम थिएटरको कुरा गर्दैछु म, जुन सर्वनाम थिएटरले यति बेला भने बालबालिकाहरूमा चाहिँ अभिनयको जुन प्रतिभा छ त्यसलाई चिनाऊ होइन, त्यसलाई अनि इन्सपायर गरौँ, मोटिभेट गरौँ, बाहिर ल्याऊ, र त्यसलाई चाहिँ हामीले विकास र प्रबन्धनको उद्देश्यले पनि चाहिँ मार्केटमा लैजाउँ भन्ने हिसाबले चाहिँ एउटा अभिनय प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको छ। र यो अभिनय सञ्चालन जुन हुँदैछ, अभिनय प्रतियोगिता, यसमा चाहिँ बालबालिकाहरूले मजाले भाग लिन सक्नेछन्। म पनि एक्टर नाम दिएको छ यो प्रतियोगिताको, जसमा चाहिँ 5-15 वर्षसम्मका उमेरका बालबालिकाहरूले भाग लिन सक्छन्। र यो कार्यक्रमलाई डिजाइन कसरी गरेको छ भने, देशभरि नै, देशभरिबाटै जसले पनि यसको लागि अप्लाई गर्न सक्नेछ। र यसरी अप्लाई गरिसकेपछि लगभग 30 प्रतियोगीहरूलाई छानिनेछ, छनौट गरिनेछ। र यसरी छनौट गरिएका बालबालिकाहरूलाई चाहिँ नि एकदमै अवसर दिनेछ कि आफ्नो अभिनय, आफ्नो कलालाई चाहिँ प्रस्तुत गर्नको लागि। र यसबाट चाहिँ 1st, 2nd, 3rd होइन, सबैजनालाई चाहिँ नगद पुरस्कारहरू पनि राखिएको छ। बालबालिकाहरूलाई चाहिँ कस्तो हुन्छ भने, सायद मलाई प्लेटफर्म छैन कि, मैले गर्न सक्दैन कि भन्ने जुन एउटा भावना हुन्छ, त्यो भावनालाई चाहिँ हामीले होइन, हामीले गर्न सक्छौँ, बालबालिकालाई पनि हामीले यसो मोटिभेट गर्न सक्यौँ भने उनीहरूबाट धेरै राम्रो कुराहरू आउन सक्छ भन्ने हिसाबले चाहिँ तयारी गर्न लागिएको यो सर्वनामको मैले कुरा गरिहालेँ। सो अलिकति तपाईँहरूसँग मलाई के सेयर गर्न मन लाग्यो भने, कुनै बेला थियो नेपालमा नेपाली सिनेमा भन्दा पनि थिएटरमा, रङ्गमञ्चमा गएर नाटक हेरौँ भन्ने भावना दर्शकहरूमा अत्यधिक हुने गर्थ्यो। एकदमै इन्जोय गर्ने गर्थे दर्शकहरूले, आफ्नो आँखा अगाडि नै आफूले मन पराएका कलाकारहरूले अभिनय गर्दै गरेको हेर्न पाउँदा एकदमै रमाइलो गर्थे। र त्यही क्रममा चाहिँ 2039 यो सर्वनाम थिएटरको चाहिँ स्थापना भएको थियो। त्यसै कारणले पनि मैले अघि भने, यो रङ्गमञ्चलाई चाहिँ नि एक किसिमले अग्रणी संस्थाको रूपमा पनि चिनिन्छ रङ्गमञ्चको दुनियाँमा होइन। सो यतिका लामो समयदेखि विभिन्न पुस्ताहरूलाई अभिनय सिकाउँदै आएको यो थिएटर, विभिन्न पुस्ताहरूले गरेको अभिनय, उनीहरूले प्रस्तुत गरेको नाटकलाई रङ्गमञ्चमा मञ्चन गर्दै आएको सर्वनाम थिएटरले यति बेला बालबालिकाहरूलाई माइन्डमा राखेर, जसरी बालबालिकाहरूको लागि अभिनय एउटा प्रतियोगिता जुन अनाउन्स गरेको छ, आई थिङ्क यसमा धेरै बालबालिकाहरूले भाग पनि लिनेछ। र मैले भनिहालेँ, 30 छनौट हुँदाखेरि धेरै बालबालिकाहरूले कलाकार बन्ने अवसर पनि पाउनेछन्। सो हाम्रो तर्फबाट अल द बेस्ट यो टिमलाई, अनि साथै सबै बालबालिकाहरूलाई। तपाईँहरूलाई पनि इन्ट्रेस्ट छ भने अप्लाई गर्न सक्नुहुन्छ। तपाईँहरूले पनि काठमाडौँको कालिका स्थानमा अवस्थित यो सर्वनाम थिएटरले सायद हुनसक्छ तपाईँहरूको भविष्य, तपाईँहरूको सपनालाई पुरा गर्ने राम्रो प्लेटफर्म क्रिएट गरेको हो कि।

सुन्दै हुनुहुन्छ मुभी एन्ड मोर, तपाईँहरूको साथमा छु म सङ्गीता श्रेष्ठ। नेपाली सिनेमाको दुनियाँ या सिनेमाको दुनियाँ, चाहे त्यो हाम्रो नेपाली भाषाको होस् या अन्य देशको भाषा, हामी भाषाभन्दा पनि सिनेमाको कुरा गर्छौँ। र सिनेमाको कुरा गर्ने क्रममा आज पनि मैले तपाईँहरूसँग आफ्नो केही कलेक्सनहरू सेयर गरेँ, तपाईँहरूलाई बताएँ, भने होइन थाहा दिएँ, जानकारी दिएँ। र आजको यो जानकारी मेरो यति मात्रै, नेक्स्ट विकमा तपाईँहरूको लागि फेरि यस्तै अन्य कलेक्सनहरू लिएर आउने प्रमिस गर्दै आजको लागि मुभी एन्ड मोरबाट म सङ्गीता श्रेष्ठलाई बिदा दिनुहोस्। तपाईँहरूको समय शुभ रहोस्। नमस्ते।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં પણ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: डडेलधुराको अमरगढी नगरपालिका साथ खस्त्री खानमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ, तीनजना घाइते भएका छन्। धनगढीदेखि दार्चुला जाँदै गरेको बोलेरो जीप आज बिहान सड़कबाट 500 मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। दार्चुलाको अपिहिमाल गाउँपालिका एकका 25 वर्षीय शुभम लोथ्याल र सोही ठाउँका 20 वर्षीय होम लोथ्यालको ज्यान गएको प्रहरीले जनाएको छ। घाइतेको डडेलधुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोक, नुवाकोट, अर्घाखाँची र कञ्चनपुरमा ठूलो पानी परेको छ। आजदेखि पर्सि सोमबारसम्म मुसलधारे पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदहरूले आग्रह गरेका छन्। महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले यो हप्ता देशभर मनसुनी वायुको प्रभाव कायम रहनुका साथै हप्ताको मध्यतिर देशका विभिन्न ठाउँमा मुसलधारे र आरीघुप्टे वर्षा हुन सक्ने जनाएको छ। महाशाखाले हप्ताको मध्यतिर वर्षा तीव्र हुने पूर्वानुमान रहेकाले नदीनाला आसपास पहिरोको जोखिम भएका क्षेत्र तथा जुभान हुने क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। कलाकार दुर्गेश थापाले मास्टर नै चलचित्रको गीत फिर्ता लिनु भएको छ। गीतले शिक्षिकाहरूप्रति अपमान गरेको भन्दै शिक्षक महासंघले विरोध जनाएपछि थापाले गीत फिर्ता लिएको भन्दै युट्युबबाट हटाएको जानकारी दिनुभएको छ। कुनै पेसाप्रति घृणाभाव फैलाउने उद्देश्य नभए पनि नकारात्मक सन्देश गएको भन्दै माफी मागेको उहाँको भनाइ छ। चलचित्रलाई प्रचार गर्न मात्रै सो गीत बनाइएको समेत उहाँले स्पष्टीकरण दिनुभएको छ। गीतमा मास्टरले नाम दिएकी मोडल गणित लगायत विषय पढाउने भन्दै विद्यार्थीलाई बोलाएको देखाइएको छ। दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङको संरक्षण, सञ्चालन तथा व्यवस्थापन थप प्रभावकारी बनाइने भएको छ।
4: हेटौँडा उपमहानगरपालिकाले व्यवस्थापनका लागि चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवं व्यवस्थापन समितिलाई जिम्मेवारी दिएको हो। पालिकाले स्थानीय समुदायको अपनत्व कायम गराउँदै थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि जिम्मेवारी हस्तान्तरण गरेको उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिनुभएको छ। सुरुङ अवलोकनका लागि आउने पर्यटकबाट उपमहानगरपालिकाले निर्धारण गरेको शुल्क सङ्कलन गर्न सकिने व्यवस्था गरिएको छ। सङ्कलित रकम सुरुङको संरक्षण, सञ्चालन तथा व्यवस्थापनमा खर्च गर्नुपर्ने सम्झौता पत्रमा भनिएको छ। सम्झौतामा सुरुङको मौलिक तथा ऐतिहासिक संरचनामा कुनै परिवर्तन नगर्ने, यसको ऐतिहासिक स्वरूप सुरक्षित राख्ने तथा वार्षिक प्रगति विवरण र आय व्ययको प्रतिवेदन उपमहानगरपालिकामा पेश गर्नुपर्ने व्यवस्था गरिएको सम्झौता पत्रमा उल्लेख छ। यसका लागि उपमहानगरपालिकाले आवश्यक अनुगमन, निर्देशन तथा समन्वय गर्ने भनिएको छ। दक्षिण एसियाको पहिलो सुरुङको रूपमा रहेको यो मार्ग विक्रम सम्वत 1872 तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको शासनकालमा निर्माण शुरू भई विक्रम सम्वत 1874 सम्पन्न भएको थियो। तत्कालीन हेटौँडा अम्लेखगञ्ज रेलमार्ग अन्तर्गत निर्माण गरिएको ऐतिहासिक सम्पदाको निर्माण कार्यको प्राविधिक नेतृत्व तत्कालीन सडक विभागका मुख्य इन्जिनियर डिल्लीजङ थापाले गर्नुभएको थियो। लामो समयसम्म प्रयोगविहीन रहेको सुरुङको संरक्षण तथा मर्मत गर्न बागमती प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिकालाई जिम्मेवारी दिएको थियो।
3: नेपाल औषधि लिमिटेडबाट आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाइएको छ।
4: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लिमिटेडसँग समझदारी पत्रको प्रक्रिया अघि बढाइएको जनाएको छ। हाल लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घरोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइने मन्त्रालयको भनाइ छ। समझदारी कार्यान्वयनमा आएपछि सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधिको खरिद मन्त्रालय र औषधि लिमिटेड बीच सहज, नियमित र संस्थागत प्रणाली मार्फत हुने व्यवस्था मिलाइनेछ। यसबाट सरकारी खरिद प्रक्रिया थप प्रभावकारी बन्नुका साथै लिमिटेडबाट उत्पादित औषधिको सुनिश्चित उपयोग र बजार विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ। यसै गरी औषधि लिमिटेडबाट उत्पादन हुने सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुनिश्चित गर्ने मन्त्रालयले जनाएको छ।
3: अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो मुलुकमा वायु प्रदूषण भएकोमा क्यानाडालाई दोष दिनुभएको छ। 800 बढी ठाउँमा लागेको आगोले प्रदूषण भइरहेका बेला ट्रम्पले आरोप लगाउनु भएको हो। जंगलको आगोले प्रदूषण फैलाएपछि न्यूयोर्क, टोरन्टो लगायत अमेरिका र क्यानाडाका शहरमा घातक तहसमको सतर्कता सूचना जारी गरिएको छ।
1: फुटबल फाइनल

0: बीएफपीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण सम्पूर्ण सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, आजको नारी तपाईँको प्रिय कार्यक्रम आजको नारी आइपुगेको छ। तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ। आज पनि श्रोताहरू विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रममा आज पनि एकजना विशेष नारी विशेष पाहुना हुनुहुन्छ हामीसँग, र उहाँ मनिषा गोले हुनुहुन्छ श्रोताहरू। र उहाँ चाहिँ कथक डान्सर हुनुहुन्छ, कोरियोग्राफर हुनुहुन्छ श्रोताहरू। उहाँको आफ्नै डान्स एकाडेमी छ भनौँ, डान्स स्टुडियो छ भनौँ, समीर डान्स स्टुडियो। र उहाँ मनिषा कोरियोग्राफी भनेर पनि हामी धेरैले चिन्ने गर्छौँ। र आजको पाहुना आज हामीसँग मनिषा गोलेजी हुनुहुन्छ र उहाँसँगको बसाइमा रहनेछौँ लगभग एक घन्टासम्म, र कुराकानी हुनेछ श्रोताहरू विशेष गरेर कथक डान्सकै वरिपरि हामी रहेर कुरा गर्छौँ आज, र उहाँको कोरियोग्राफीको वरिपरि रहेर कुरा गर्छौँ आज। र मनिषाजी हाम्रो स्टुडियोमा आइपुग्नु भएको छ, आउनुहोस् अब हामी अबेर चाहिँ नगरौँ, उहाँलाई स्वागत गरिहालौँ। नमस्ते मनिषाजी।
1: नमस्ते।
0: सन्चै हुनुहुन्छ?
1: हजुर, एकदमै ठिक छु हजुरलाई।
0: म पनि सन्चै छु, थ्याङ्क यू सो मच। अनि हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट र मेरो तर्फबाट यहाँलाई स्वागत पनि गर्न चाहन्छौँ आजको नारीमा।
1: थ्याङ्क यू सो मच।
0: अनि तपाईँ आजको नारीमा आउनुभएको छ, तपाईँ कथक डान्सर हुनुहुन्छ होइन, तपाईँको डान्सहरू म धेरै हेरिरहन्छु, तपाईँको डान्सको क्लिपहरू विशेष गरेर होइन धेरै हेरिरहन्छु। र कथक डान्स गर्नु थाल्नुभएको चाहिँ कति वर्ष भयो त यो क्षेत्रमा भनौँ, र लाग्नु भएको भनौँ?
1: डान्स फिल्डमा लागेको चाहिँ लगभग हाम्रो स्टुडियो खोलेको पनि 9 वर्ष भयो। सो मैले 2 वर्षपछि चाहिँ कथकमा चाहिँ मैले स्टार्ट गरेँ, 6 देखि 7 वर्ष भनौँ कथक डान्स मैले सिक्न थालेको चाहिँ, सिकाउन थालेको चाहिँ त्यस्तै 5 वर्ष जति भयो।
0: ए हजुर हजुर, 6-7 वर्ष भयो तपाईँको होइन यो यात्रा भनौँ न, कथक डान्सरको यात्रामा हुनुहुन्छ तपाईँ आज कथक डान्सर होइन, र कोरियोग्राफीहरू पनि धेरै गर्नुभएको छ तपाईँले। र कसरी चाहिँ यो क्षेत्रमा चाहिँ कसरी चाहिँ लाग्नुभयो, कहाँबाट इन्सपायर हुनुभयो, कि यसको पछाडि केही स्टोरी छ कि के छ?
1: खासमा चाहिँ म गाउँमा हुँदाखेरि नै डान्स प्रोग्रामहरूमा पार्टिसिपेट हुन्थेँ, र त्यतिखेरै हामी गाउँबाट कम्पिटिसन जाँदाखेरि चाहिँ लगभग हामी खालि फर्स्ट नै हुन्थ्यौँ, अनि त्यहाँबाट चाहिँ थोरै इन्सपायर भएको, प्लस यसमा चाहिँ अलिकति लाग्नको लागि चाहिँ आफूलाई पनि प्रेरणा मिलेको थियो। अनि त्यसपछि काठमाडौँ आएँ, काठमाडौँ मैले मेरो ब्याचलर गर्दा गर्दा नै मैले चाहिँ यता डान्स स्टुडियो जोइन गरेँ, जहाँ चाहिँ समीर माली सर हुनुहुन्छ, उहाँ चाहिँ मेरो कलेजको फ्रेन्ड भनौँ न, उहाँले डान्स स्टुडियो खोल्नु भएको रहेछ, त्यसपछि हामी दुईजना मिलेर गरौँ न भनेर उहाँले बोलाइसकेपछि चाहिँ म सँगै गएर चाहिँ हामीले स्टुडियो स्टार्ट गर्न थालेको। अनि त्यसपछि लगभग 2 वर्षपछि चाहिँ मैले कथक डान्समा चाहिँ सुरु गरेँ। अनि यो प्रेरणा चाहिँ मेन अब हामी पहिल्यैदेखि गाउँघरमा हुँदाखेरि बलिउड सिनेमाहरू हेर्थ्यौँ, अनि प्रोग्राम डिआइडी प्रोग्रामहरू त्यस्तै हेर्दाखेरि चाहिँ मलाई चाहिँ बलिउड डान्स प्लस क्लासिकल डान्स फर्म चाहिँ एकदम मनपर्थ्यो। अनि त्यसपछि मलाई त्यहाँबाट पनि इन्सपायर्ड भएँ, मेन इन्सपायर्ड भनेको बलिउड एक्ट्रेस हुनुहुन्छ माधुरी दीक्षित, उहाँबाट चाहिँ म धेरै इन्सपायर भएर चाहिँ कथक नै लिन चाहिँ मैले लिएको हुँ।
0: हजुर हजुर, अब कथक डान्स सिकिसकेपछि अरू डान्सहरूमा पनि सजिलो पर्छ होला सायद होइन?
1: हजुर, कथकमा चाहिँ के हुन्छ, क्लासिकलमा भने टाइमिङको नलेज, एक्सप्रेसनदेखि लिएर लाइक बडी ल्याङ्ग्वेज, ह्यान्डको मुभमेन्ट, लाइक स्टेपिङहरूमा पनि धेरै क्ल्यारिटी आउने भएको भएर अरू डान्स फर्ममा पनि टाइमिङ बिटको लागि चाहिँ सजिलो हुन्छ, एक्सप्रेसनको कुरामा क्ल्यारिटीको कुरामा चाहिँ धेरै सहज हुन्छ। तर इज डान्स फर्म भनेको डिफ्रेन्ट हो, त्यही भएर सबै डान्स फर्मको लागि आफ्नो मेहनत त चाहिन्छ नै, सजिलो भन्दा पनि आफ्नै ठाउँमा सबै चिज आफ्नो विशेषता छ र मेहनत सबैमा लाग्छ, जे सजिलो चाहिँ अलिकति चाहिँ सहज चाहिँ हुन्छ।
0: हजुर हजुर, तपाईँले भन्नुभयो माधुरी दीक्षितबाट चाहिँ इन्सपायर हुनु पऱ्यो होइन, माधुरी दीक्षितको विशेष कुन चाहिँ डान्सले चाहिँ तपाईँलाई एकदम तान्यो?
1: बलिउडको उहाँको धेरै गीतहरू छ, 1-2-3, चने के खेत में भन्ने धेरै छन्, अनि मार डाला डोलारे धेरै सङहरू छ उहाँको इन्सपायर हुनुपर्ने उहाँको एक्सप्रेसन मेनली चाहिँ
0: फेसियल एक्सप्रेसन. हजुर श्रोताहरू, उहाँको डान्स गर्दाखेरि चाहिँ हेर्न लायकको चाहिँ फेसियल एक्सप्रेसन हुन्छ, होइन
1: ग्रेस हुन्छ,
0: एकदम ग्रेसफुल डान्स उसको चाहिँ उहाँको चाहिँ हुन्छ भनौँ. तपाईँको पनि एकदमै ग्रेसफुल डान्स छ नि त, एकदम डान्सिङ तपाईँको एकदमै राम्रो छ होइन. र अब कथक डान्स सिक्दै हुनुहुन्छ, मतलब सिकिसक्नु भएको छ होइन तपाईँले?
1: हजुर सिक्दै पनि छु स्टिल.
0: ए स्टिल सिक्दै पनि हुनुहुन्छ?
1: सिक्दैछु, सिकाउँदै पनि छु.
0: कुन इयरमा हुनुहुन्छ तपाईँ अहिले?
1: मैले यता नेपालको चाहिँ कोर्स मास्टर्स डिग्री मैले सकाइसकेँ कथकबाट नै, पद्मकन्या क्याम्पसबाट जुन टियु एफिलिएटेड हो. यो सकाइसकेपछि मलाई फेरि अझै सिक्नुपर्छ जस्तो लाग्यो र मैले इन्डियाबाट गुरु हुनुहुन्छ मेरो गुरु रञ्जना फड्के, उहाँसँग अहिले म सिक्दैछु गान्धर्व विश्वविद्यालय जुन इन्डियन युनिभर्सिटी हो त्यहाँको चाहिँ कोर्स अनुसार चाहिँ 6 इयरको चाहिँ मैले अहिले गर्दैछु.
0: हजुर भनेपछि अनलाइन क्लासमा हुनुहुन्छ?
1: हजुर फिजिकल पनि म इन्डिया गएर पनि सिकेँ, 3 महिना बसेँ कोर्स नै कम्प्लिट गर्नको लागि, 5 इयरको कोर्स कम्प्लिट गरेर आएर अहिले चाहिँ 6 इयरको पनि सक्यो, अब 7th इयरमा जाँदैछु.
0: सिकेर कहिले सकिन्न होइन?
1: हजुर हजुर, आफ्नो भोग हुँदो रहेछ मनमा चाहिँ, लाइक सिकौँ अझै सिक्नुपर्छ भन्ने चाहिँ हुँदो रहेछ.
0: जे होस् यो भनौँ न कुनै पनि कुराको, विशेष गरेर सङ्गीतको भनौँ डान्सको भनौँ, यो सिकेर सिकि नसक्नुको जानेर जानि नसक्नुको हुन्छ होइन. एउटा सिकेपछि अर्को लोभ लाग्दै जान्छ, अर्कोले तान्दै गर्छ होइन. नेपालमा कथक डान्सप्रति भनौँ लेडिजहरू बहिनीहरू विशेष गरेर कतिको चाहिँ आकर्षित हुनुहुन्छ?
1: फर्स्टमा जब मैले स्टार्ट गरेँ, मैले अब मिडिया फिल्डमा त्यस्तो नभएर हो कि त्यतिखेर खासै मैले देखेको थिएन कथक डान्सको क्रेज, क्लासिकल डान्सको क्रेज. अहिले स्टिल सेमी क्लासिकलको चाहिँ बढी क्रेज छ अहिले चाहिँ. तर जब मैले सुरु गरेँ, मैले भिडियोजहरू बनाउन थालेँ, मैले एउटा मेरो अझै पनि दिमागमा छ कि मैले घरमोरे परदेशिया भन्ने गीतमा कभर डान्स गरेको थिएँ, अनि त्यसमा हामीले भिडियो बनाएका थियौँ हाम्रो स्टुडियोबाट कभर. त्यो चाहिँ यसरी भाइरल भयो कि टिकटकमा, त्यसपछि 70 स्टुडेन्ट चाहिँ आउनुभएको थियो जोइन गर्नको लागि, एडमिसन गर्नको लागि. भनेको त्यहाँदेखि चाहिँ अझ क्रेज भएको जस्तो लाग्यो, म प्रतिको क्रेज. अरू गुरुहरू पनि धेरै हुनुहुन्छ, उहाँहरूको पनि योगदान छ यो डान्स फिल्डमा, प्लस मेरो चाहिँ त्योबाट चाहिँ अझ अलि धेरै नै क्रेजहरू बढेको, प्लस अहिले धेरै नै हुनुहुन्छ क्लासिकल फिल्डमा.
0: हजुर हजुर, धेरै चाहिँ टिकटकमा देख्न सकिन्छ होइन, धेरैले टिकटकमा नाचेर राखेको हामी देख्छौँ. अब अहिले स्टुडेन्टहरू कतिजना हुनुहुन्छ तपाईँको यो समीर डान्स स्टुडियोमा?
1: अहिले चाहिँ हाम्रो बिगिनर टु सिनियर हेर्दा 100+ नै हुनुहुन्छ स्टुडेन्ट कथकको क्लासिकलको, अनि अनलाइन पनि हुनुहुन्छ. अनलाइन नेपाली डान्स क्लासिकल गर्दाखेरि 100+ हुनुहुन्छ, बाहिरकोहरू पनि हुनुहुन्छ.
0: सिधै गीतमा सिकाउनुहुन्छ कि त्यो आउनेहरूलाई तपाईँले, कि पहिला बेसिक नलेज त हुनु पर्यो होइन? यो डान्स सिक्दाखेरि बेसिक नलेज चाहिँ कस्तो हुन्छ? यो अब तबलाको तालमा होइन,
1: हजुर हजुर,
0: नाच्नुहुन्छ तबलाको तालमै सिकाउनुहुन्छ होइन, बोलहरू चाहिँ कस्तो हुन्छ?
1: हाम्रो चाहिँ खासमा फर्स्टमा चाहिँ हामी बेसिक बिगिनर इज क्लासको चाहिँ हामीले कोर्स बनाएका छौँ, जस्तै सिलेबस बनाएका छौँ. बिगिनरमा बेसिक आउँदाखेरि चाहिँ हामीले फुटवर्कहरू, चक्कर कसरी गर्ने, हात कसरी चलाउने, क्ल्यारिटी कसरी गर्ने, प्लस अनि पहिला बेसिक चिजहरू सिकाउँछौँ, जस्तै घुम्ने कसरी, खुट्टा कसरी चलाउने, हात कसरी चलाउने. त्यो पछि चाहिँ हामीले त्यो चिज सिकाइसकेपछि चाहिँ गीतमा सिकाउँछौँ, जसलाई चाहिँ हामी सेमी क्लासिकल भन्छौँ, हिन्दी गीतमा नेपाली गीतमा उहाँहरूको इच्छा अनुसार हामीले सिकाउँछौँ.
0: धेरै जस्तो त हिन्दी गीतमै डान्स गरेको देखिन्छ होइन?
1: हजुर,
0: किनभने सेमी क्लासिकल गीतहरू भनौँ, सरगम भएको गीतहरू प्राय जसो बलिउडमा
1: राम्रो बनेको छ,
0: बनेको छ. हजुर पक्का हो, त्यसले गर्दा उताकै गीतहरूमा चाहिँ नाच्ने हामीलाई पनि त्यस्तै मनपर्छ, हेर्नेलाई पनि खासमा भन्ने हो भने होइन. त्यही भएर त तपाईँलाई मैले अस्तिदेखि ल्याउन खोजेको है, बिचमा म बिरामी भएँ
1: होइन,
0: क्यान्सल गर्नु पर्यो. खोकीले कस्तो भएको थियो म भने नि, आज बल्ल भेट भयो दुईजनाको.

0: रेडियो हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: र अब के छ, नेपालमा विशेष त काठमाडौँमा धेरै छन् सिक्नेहरू, पनि गाउँबाट काठमाडौँ आउँछन् होइन, कथक डान्सहरू भनौँ, इभन यो क्लासिकल म्युजिकहरू गाउँ गाउँमा प्रायः पुगेको छैन। के छ तपाईँहरूको स्टुडेन्टहरूले गएर सिकाउने, होइन आफ्नो गाउँको बच्चाहरूलाई पनि सिकाउने कतिको एन्करेज गर्नुहुन्छ?
3: अहिले चाहिँ हाम्रो प्रायः चाहिँ हामी अब काठमाडौँ ललितपुरमै भएको भएर यताकोहरू त आउनुहुन्छ फिजिकल क्लास, अनि यो बाहेक आउट अफ भ्यालीको चाहिँ प्याकेज लिएर उहाँहरू यतै बस्ने गरी पनि आउनु भएको छ। अस्ति धरानबाट आउनुभयो, पोखरादेखि आउनुहुन्छ, आएर एक महिना दुई महिना बसेर सिकेर जानुहुन्छ। कोही चाहिँ म सिकाउँछु भनेर आउनुहुन्छ, कोही चाहिँ अब यतिकै इच्छा लागेर आउनुहुन्छ। तर अहिलेसम्म चाहिँ यहाँबाट सिकेर गाउँतिर सिकाएको चाहिँ मलाई त्यत्तिको याद छैन, तर मेरै सिनियर स्टुडेन्टहरू चाहिँ अहिले 4 चाहिँ आफ्नै स्टुडियो खोलिसक्नु भएको छ। उहाँले चलाउँदै हुनुहुन्छ, उहाँहरूको पनि थुप्रो स्टुडेन्ट हुनुहुन्छ क्लासिकलकै।
2: हजुर, श्रोता र बिएफपिएस गोर्खा रेडियोको यो तरङ्गमा तपाईँले आजको नारी सुन्दै हुनुहुन्छ, र आजको नारीमा हामीसँग मनिषा गोले हुनुहुन्छ। उहाँ कथक डान्सर हुनुहुन्छ, कोरियोग्राफर हुनुहुन्छ, उहाँ समीर डान्स स्टुडियोमा हुनुहुन्छ, भनौँ उहाँको आफ्नै भनौँ समीर डान्स स्टुडियो तपाईँको पार्टनर र तपाईँको यो स्टुडियो होइन, डान्स स्टुडियो समीरजीले चाहिँ सुरु गर्नुभएको थियो पहिला होइन?
3: हजुर हजुर।
2: उहाँको पुरा नाम के हो?
3: समीर माली।
2: समीर माली चाहिँ तपाईँको सँगै स्कुल फ्रेन्ड,
3: कलेज फ्रेन्ड
2: एक कलेजमा भेट भन्नु भएको, उहाँ पनि डान्सर हो भनेपछि?
3: हजुर, डान्सरै हुनुहुन्छ उहाँ पनि। उहाँ चाहिँ वेस्टर्न फर्महरू गराउनुहुन्छ,
2: माइकल ज्याक्सन
3: त्यस्तै हिपहप गराउनुहुन्छ, फ्री स्टाइल बलिउडहरू गराउनुहुन्छ उहाँले चाहिँ।
2: समीर माली, माली भनेपछि नेपालकै हुनुहुन्छ?
3: नेवार। हजुर, नेवार हुनुहुन्छ। उहाँ चाहिँ खोकनाको स्थानीय बासिन्दा हो, तर अहिले चाहिँ थापाखेलमा नेवारै हो।
2: ए हजुर, समीर मालीजी, अनि कलेजमा भेट हुनुभएको, उहाँ तपाईँहरूको पार्टनर मात्र कि
3: अहिलेको लागि बिजनेस पार्टनरै हो,
2: अनि फ्युचरको लागि?
3: ए, अब हामी चाँडै बिहे पनि गर्दैछौँ।
2: ल, दुईजना डान्सरहरू है बिहे गर्दै हुनुहुँदो रहेछ।
3: हजुर।
2: ल, अब हाम्रो तर्फबाट सुरुमै भनौँ शुभकामना तपाईँलाई,
3: तपाईँ
2: दुईजना समीरजीलाई पनि, तपाईँलाई पनि। विवाह चाहिँ कहिले?
3: हामीले चाहिँ यो मङ्सिरमा प्लान गरेका छौँ।
2: ए हजुर हजुर हजुर हजुर, श्रोता र दुईजना डान्सरहरू भनौँ, समीर माली र मनिषा गोले, उहाँले मिलेर, उहाँहरू दुईजना मिलेर समीर डान्स स्टुडियो मा चाहिँ विशेष गरेर कथक डान्स र बलिउड डान्सहरू भनौँ, वेस्टर्न डान्सहरू भनौँ, उहाँहरूले सिकाउनु हुँदो रहेछ। र विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू कहिलेकाहीँ यसो छुट्टी आउँदाखेरि चाहिँ ल बेसिक नलेज चाहिँ यो डान्सको सिकेर जानु पर्ला, कथक डान्सको चाहिँ यो कथक नृत्यको चाहिँ यो बेसिक नलेज अलिकति लिएर जानु पर्यो कस्तो होला भनेर चाहिँ यसो कहिलेकाहीँ उहाँ पार्टीतिर लड्न भनेर नाच्नु पर्ला कि कसो भनेर सोच्नुहुन्छ भने चाहिँ यहाँ हाम्रो मनिषाजीलाई भेट्न सक्नुहुन्छ, समीर डान्स स्टुडियोमा तपाईँ जान सक्नुहुनेछ। र बेसिक नलेज मात्रै सिक्नुभयो भने पनि, कुनै पनि कुराको बेसिक नलेज मात्रै सिकियो भने पनि त्यसलाई अलिकति आफैले पनि बढाउन सकिन्छ होइन
3: मनिषाजी? पक्कै। हजुर हजुर।
2: कहाँ छ यो समीर डान्स स्टुडियो चाहिँ?
3: हाम्रो चाहिँ महालक्ष्मी एक महानगरपालिका आइगेस इमाडोलमा छ।
2: ए ओके, इमाडोलमा ललितपुरमा रहेछ। जे होस्, उहाँको टिकटकमा चाहिँ मनिषा कोरियोग्राफी भनेर उहाँ हुनुहुन्छ, पक्कै कोरियोग्राफर नै भनौँ, कोरियोग्राफी नै तपाईँ देख्नु सक्नुहुन्छ त्यहाँनिर। सेमी क्लासिकल डान्सहरू, क्लासिकल डान्सहरू यति राम्रो सेमी क्लासिकल गीतमा सरगममा भनौँ, मलाई त फेरि सरगम साह्रै मनपर्छ। सरगम खेलेको, सरगमको जुगलबन्दीहरू हुन्छ नि
3: हो
2: त्यस्तो, अरू इन्स्ट्रुमेन्ट्सको जुगलबन्दी, तबला र घुङ्रुको जुगलबन्दीहरू मलाई साह्रै मनपर्छ। एक दिन हेर्नु आउँला तपाईँ कहाँ, होइन, बोलाउनु भयो भने
3: बोलाउँछु, पक्कै बोलाउँछु, माइन्डमा राख्छु म।
2: श्रोताहरू, हामी अस्ति नै खासमा भेट्ने सल्लाह गरेको, दुई हप्ता अघि नै स्टुडियोमा आउने भनेर तयारी गरेको, तर म अचानक बिरामी भएर, कोल्ड एन्ड कफ त्यही त हो अहिलेको, होइन, खोकीले एकदमै साह्रो पार्यो। अहिले पनि सायद तपाईँहरूले फिल गर्दै हुनुहुन्छ होला, राम्रोसँग क्योर चाहिँ भएको छैन। अरे आज बल्ल दुई हप्ता पछि आज चाहिँ भेट

0: छ, किनभने अब अरू धेरै ड्यान्सरहरू देख्छु म, उहाँहरू आफ्नो ठाउँमा स्ट्रगल गरिराख्नु भएको छ। मेरो चाहिँ सायद लक पनि होला, नाटेश्वरको आशीर्वाद, मेरो मम्मी बुवाको आशीर्वाद, गुरुहरूको आशीर्वाद अनि सपोर्टले गर्दाखेरि अहिलेसम्म चाहिँ एकदम राम्रो छ। बिगिनिङमा चाहिँ हामीलाई एकदम गाह्रो भएको थियो स्ट्यान्ड लिनको लागि, इस्टाब्लिस गर्नको लागि, तर कोरोनापछि चाहिँ यसरी वात्तै हाम्रो स्टुडियोले पिकअप लियो कि मैले अनलाइनहरू धेरै गर्न थालेँ। क्लासेसहरू युएसको बढी हुनुहुन्छ, क्यानाडाको हुनुहुन्छ, अनलाइन क्लासेसहरू धेरै गर्छु, त्यहाँबाट चाहिँ मलाई इकोनोमिकली अलिकति स्ट्यान्ड लिन सजिलो भयो। अनि यता पनि फिजिकल्ली पनि क्लासेसहरू धेरै राम्रो हुन थाल्यो र अहिलेको लागि मेरो विचारमा मेरो लागि चाहिँ राम्रो छ।
1: हजुर हजुर हजुर, त्यही त, आफ्नो लागि राम्रो भयो भने अलिकति हल्का हुन्छ, त्यसपछि पो चारैतिर हेरिन्छ त, होइन? अरूलाई कस्तो छ त, मेरो त ठिकै छ भनेर, होइन? जे होस्, श्रोताहरू, अनलाइन क्लासहरू पनि हुने रहेछ, तपाईँहरू टिकटकमा जानुहोला, मनिषा कोरियोग्राफीमा हेर्नुहोला, उहाँसँग कन्ट्याक्ट गर्नुहोला। डान्स गर्नु मन नपराउने अहिलेको समयमा त झन् सायद कोही पनि छैन होला।
0: हजुर हजुर,
1: किनभने न्यास्रो भएर बस्नु भन्दाखेरि चाहिँ अलिकति, होइन, यो भडास भनौँ न, मनको भडास डान्सबाट पनि निस्किन्छ नि, कस्तो हुन्छ त्यो फिल? तपाईँहरू एकदम डुबेर नाच्दाखेरि चाहिँ कस्तो हुन्छ?
0: हामी केही पनि लाइक सम्झिँदैनौँ, हाम्रो दुःख पीडाहरू सबै भुल्छौँ हामी डान्स गर्दाखेरि चाहिँ। मेरो यो छ भनेर दिमागमै आउँदैन, म डान्स गर्दैछु, म आनन्द लिँदैछु, म सेटिस्फाई छु भन्ने चाहिँ फिल हुन्छ। म घरसँग नाचिरहेको छु, झुमेर नाचिरहेको छु, त्यो अरूतिर ध्यान जाने कुरै नै आउँदैन, माइन्डै चेन्ज हुँदैन, लाइक त्यहीमै बसेर हामी डान्स गर्छौँ, आनन्द लिन्छौँ। स्पेसियली
1: अब यो कथक डान्सको कुरा गर्दाखेरि विशेष गरेर यसको सुरुवात चाहिँ कस्तो छ हौ? यसो तपाईँलाई थाहा छ, अघि नाटेश्वरको भनौँ न, नाटेश्वर भगवान्को नाम लिनुभयो, होइन, नाटेश्वर भगवान्को आशीर्वादले भनेर भन्नुभयो, यसको सुरुवात
0: यो डान्सको,
1: हजुर, कस्तो छ
0: यो डान्सको सुरुवात चाहिँ? अब धेरै विद्वान अनुसार चाहिँ डिफ्रेन्ट छ, कसैले भन्नुहुन्छ कृष्णजीबाट, कसैले नाटेश्वर शिव पार्वतीबाट, कसैले कथा भन्दै गर्दाखेरि चाहिँ यो डान्स चाहिँ उत्पत्ति भयो भन्ने कुराहरू पनि छ। तर हामी नाटेश्वरलाई चाहिँ किन मान्छौँ भने चाहिँ, हामी जुन घुङ्रो लाउँछौँ खुट्टामा, हामी चाहिँ नाटेश्वरको प्रसाद हो भनेर हामीले ग्रहण गर्छौँ, अनि हामी डान्समा नटराज भनेर मान्छौँ, त्यही भएर हामी चाहिँ नाटेश्वरलाई नै प्रणाम गरेर फर्स्टमा डान्सहरू गर्छौँ।
1: यसो हेर्दाखेरि पनि त त्यो भगवान् शिवजीबाटै सुरुवात भएको जस्तो त फिल हामी पनि गर्न सक्छौँ है, यसो सोच्दाखेरि पनि, किनभने उहाँको ताण्डव
0: हो
1: विशेष गरेर त,
0: हो
1: त्यो पनि त क्लासिकल डान्स, यसो हेर्नुहोस् त, होइन?
0: हजुर, ताण्डव नाच, पार्वतीबाट लास्य डान्स।
1: हजुर हजुर, जे होस् श्रोताहरू, सुरुवात भगवान् शिवजीबाट भएको भन्ने हामीले सुन्दै आएका नै छौँ, र कथाहरू बेग्ला बेग्लै होला, किनभने आफ्नो आफ्नै तरिकाले इन्टरप्रेट पनि गरिएको हुन्छ कहिले काहीँ त, होइन? त्यसले गर्दा जे होस्, भगवान् शिवजीको प्रसाद भनेर चाहिँ घुङ्रु लगाइँदो रहेछ, यो कुरा चाहिँ हामीले थाहा पायौँ आज, भगवान् शिवजीको प्रसाद भनेर मान्नु हुँदो रहेछ उहाँहरूले घुङ्रुलाई चाहिँ। र अब यसमा एउटा कथक डान्सरले अब साथी पनि डान्सर पाएपछि चाहिँ एकअर्कालाई कतिको सपोर्ट कस्तो प्रकारको छ?
0: हजुर, सपोर्ट एकदमै छ, उहाँले गर्दा नै मेरो डान्सको करियर पनि अगाडि बढेको हो। इच एन्ड एभ्रिथिङमा चाहिँ सपोर्ट गर्नुहुन्छ। मैले कथक बिचमा पनि छोड्न सक्थेँ, किनभने यो डान्स आफैमा पनि अलिकति गाह्रो डान्स हो, क्लासिकल भन्ने बित्तिकै रुल्स एन्ड रेगुलेसनमा बसेर गर्नुपर्छ। अब बडी ल्याङ्ग्वेज आउँदैन फर्स्टमा, एक दुई वर्षमा आउँदैन, यो चाहिँ धेरै मेहनत गरिसकेपछि, धेरै पछिको प्र्याक्टिस अभ्यासपछि चाहिँ आउने कुरा हो। अनि त्यही भएर बिचमा मैले छोड्न पनि लागेको थिएँ, तर उहाँले चाहिँ पुस गर्नुभयो, तिमीलाई यही डान्स सुट गर्छ, एकदम राम्रो देखिन्छ, गर्नुपर्छ, अझै गर्नुपर्छ, यो मिलेन त्यो मिलेन भनेर करेक्ट पनि गर्नुहुन्थ्यो। त्यहाँबाट अझ आफूलाई चाहिँ अगाडि बढाउन सजिलो भयो। उहाँको सपोर्ट बिना त म यहाँ हुने थिएन। वी आर लकी पनि हो इच अदरको लागि, धेरै लकी पनि छौँ।
1: थ्याङ्क्स टु समीर माली।

0: र अब तपाईँहरूको यो जुन चाहिँ कथक डान्स गराइ हेर्दाखेरि मनिषाजी,
1: हजुर,
0: म बहुत हेर्छु तपाईँहरूको डान्सहरू है, र थुप्रै अरू पनि हुनुहुन्छ, यसो हेर्दाखेरि तपाईँहरूको डान्स हेर्दाखेरि है तपाईँहरू स्पिरिचुअल्ली पनि एकदमै डुबेको जस्तो मलाई फिल हुन्छ, होइन, भगवान्को साधना पनि उहाँहरूले गर्नुहुन्छ कि क्या हो भन्ने जस्तो लाग्छ, कस्तो छ?
1: हाम्रो चाहिँ फ्रेसमा कथकमा चाहिँ वन्दना पार्टमा चाहिँ हामी भगवान्को स्तुतिहरू गर्छौँ, जस्तै बिगिनरमा हामीले गुरु वन्दना सिकाउँछौँ, त्यसपछि विष्णु वन्दना सिकाउँछौँ, गणेश वन्दना सिकाउँछौँ, सरस्वती वन्दना सिकाउँछौँ, शिव वन्दना सिकाउँछौँ, भनेको चाहिँ भगवान्हरूको रूप हुनुहुन्छ, उहाँलाई इन्टरप्रेट गरेर जुन स्तुति बनेको हुन्छ त्यसमा चाहिँ हामी डान्स सिकाउँछौँ भन्दाखेरि त्यो चिजहरू पनि हामीले बुझाएर सिकाउनुपर्छ। त्यो हुँदा भगवान्को बारेमा सबै चिज व्याख्याहरू त्यही चिजको वर्डिङमा हामीले चाहिँ डान्स गर्नुपर्ने हुन्छ। त्यो हुँदाखेरि हामीले चाहिँ साक्षात भगवान्लाई सम्झेर नै डान्स गऱ्यो भने अझ त्यसमा 100% आउने हो नि त। त्यही भएर अध्यात्मको कुरा पनि मलाई यो डान्सले, पहिला म यस्तो डान्सर थिएँ कि म नास्तिकै भनौँ, जब म भगवान् छ र भन्ने हुन्थ्यो दिमागमा, तर जब मैले कथकमा प्रवेश गरेँ, एउटा स्पिरिचुअल त्यो चिजहरू प्लस आफूमा पनि एउटा डिसिप्लिन, कहिले पनि कुर्ता लगाएर हिँड्ने मान्छे पनि होइन खासै, तर पनि यो डान्सले एकदमै आफ्नो व्यवहारिक कुरा, आफूभन्दा ठुलो गुरुलाई चाहिँ सम्मान गर्नुपर्छ, भगवान्लाई चाहिँ मान्नुपर्छ, मन्दिर जाँदाखेरि ढोगेर प्लस हामीले जुन वर्डिङमा काम गर्दाखेरि त्यो छ कि छैन भनेर हामी मूर्तिहरू हेर्ने गर्छौँ, अनि त्यही अनुसार हामीले स्टेप्सहरू बनाउँछौँ। त्यो हुँदाखेरि धेरै कुराहरू सिक्ने मौका पनि हो, प्लस यो स्पिरिचुअल चाहिँ मलाई लाग्छ।
0: मैले हेर्दाखेरि मलाई त्यो भावना आउँछ क्या, तपाईँहरूले डान्स गरेको त म क्लिपहरू प्रायः हेर्छु होइन, हुन त अरू पनि सबै हेर्छु, म न्युजहरू पनि हेर्छु, त्यो धेरै जस्तो न्युज म पुरै बसेर हेर्दिनँ, सबै क्लिपबाट हेर्छु म होइन, अनि तपाईँहरूको डान्सहरू हेर्दाखेरि मलाई स्पिरिचुअल्ली तपाईँहरू एकदमै डेथमा पुगेको होला जस्तो मलाई धेरैचोटि फिल भएको है। अनि अब यो यति राम्रो डान्स गर्नुहुन्छ, स्टेज प्रोग्रामहरू के छ नेपालमा?
1: पर्सनली स्टेज प्रोग्रामहरू चाहिँ हामी स्टुडियोबाट धेरै अर्गनाइज गर्छौँ, तर नेपालमा क्लासिकलै भनेर अर्गनाइज गर्ने चाहिँ अलिक कम नै छ, अनि मन्दिरहरूमा चाहिँ हुन्छ, भजनहरू हुन्छ, क्लासिकल डान्सहरू हुन्छ, तर पनि अब आफ्नो कनेक्सन हुन्छ, उहाँहरूको कन्ट्याक्ट हुनुहुन्छ, हामीहरूलाई चाहिँ खासै एकदम कम आउँछ त्यस्तोमा चाहिँ अफरहरू, तर अरू अरू प्रोग्रामहरूमा चाहिँ आउँछौँ, हामी प्रोग्राम हेरेर जान्छौँ, तर स्पेसली कथकै लागि भनेर चाहिँ प्रोग्रामहरू एकदम धेरै कम चाहिँ लाग्छ मलाई।
0: भजनहरू भन्दाखेरि आजकल भजन पनि कस्तो राम्रो राम्रो भजन हुन्छ है, ग्रुप ग्रुप बसेर भजन साँझ त्यहाँ गर्नुभएको छ, पाउनु तपाईँले भजन साँझमा?
1: भजन साँझ भन्दा पनि मैले अस्ति नै पञ्चश्री महालक्ष्मी मन्दिरमा चाहिँ गएर गरेको थिएँ, वहाँ एनिभर्सरी समथिङ के थियो उत्सवमा गएर।
0: हजुर हजुर, भनेपछि आफ्नो यो डान्स स्टुडियोबाट चाहिँ धेरै गर्नुहुन्छ तपाईँहरू होइन। अहिले यस्तो छ नि त, यो क्लासिकल सिङ्गिङहरू भयो, क्लासिकल डान्सहरू भयो होइन, भर्खर भर्खर मान्छेहरू एकदम उत्साहित भएर हेर्नु, भर्खर भर्खर स्टार्ट भएको छ भनौँ न, यो क्लासिकल सिङ्गिङमा हुनेहरूलाई हेर्नु त भर्खर भर्खर उहाँहरूले, र पनि अब त्यो रागहरू चाहिँ धेरै स्लो रागहरू फेरि हेर्नुहुन्न नि प्राय जस्तो है, तानेको तानेको हुन्छ, अब त्यो टेलिभिजनमा पनि च्यानल चेन्ज गर्ने हामी गर्छौँ होइन, त्यसले गर्दाखेरि अलिकति अहिलेको समयमा अलिकति भनौँ न भाव पनि बुझाउने, भन्नु खोजेको पनि भन्ने, तर अलिकति फास्ट धेरै आउँदैछ अहिले होइन, त्यसले गर्दा भर्खर भर्खर मान्छेहरूले क्लासिकल डान्स भनौँ, क्लासिकल पर्फमेन्सहरू सिङ्गिङहरू भनौँ हेर्नु स्टार्ट गर्नुभएको छ। पहिला त दर्शक हुँदैन भन्थ्यो नि त, दर्शक हुँदैन भन्थ्यो होइन, अनि अहिले त धेरै बुझ्ने, किनभने अहिले त सिङ्गरहरू पनि प्राय जस्तो क्लासिकल नलेज अलिकति
1: पनि
0: बेसिक नलेज लिएर आउनुहुन्छ। मैले यसो हेर्दाखेरि होइन, धेरै जसोको त्यो गायकीमा चाहिँ त्यो कोही कोही मात्रै हुन्छ होइन, धेरै जसोको गायकीमा चाहिँ अलिकति क्लासिकल सेमी क्लासिकल अलिकति उहाँको त्यो खिटकाहरूबाट थाहा हुन्छ
1: होइन।
0: र अब कहाँ कहाँ गर्नुहुन्छ तपाईँहरू डान्स आफ्नो स्टुडियोबाट चाहिँ, काठमाडौँभित्रै मात्रै कि बाहिर पनि जानुहुन्छ?
1: हामीले अहिले चाहिँ तत्काल चाहिँ फिजिकल क्लासहरू गराइरहेको छौँ,
0: हजुर,
1: अनि बाहिर चाहिँ स्पेसली अनलाइनै गराइरहेको छौँ अहिले चाहिँ।
0: भन्नाले स्टेज प्रोग्रामहरू,
1: स्टेज प्रोग्रामको लागि हामी गएका छौँ, बुटबल गएका छौँ, सर्लाई गएका छौँ, आउट अफ भ्याली चाहिँ म इन्डिया गएँ एकचोटि, अनि प्राय भ्यालीभित्रै गर्छौँ।
0: हजुर हजुर, तपाईँहरूको डान्स भनौँ न यो क्लासिकल डान्सको तपाईँहरू वर्कसप पनि ठाउँ ठाउँमा गर्नुहुन्छ, कतिको सक्सेस हुनुभएको छ ती भनौँ न, यो पनि एउटा मेसेज नै हो नि त, होइन, यो क्लासिकल डान्स सिकाउनु, यस यो यसको बारेमा फैलाउनु पनि एउटा अवेरनेस नै भर्नुपर्छ यसलाई, होइन, अहिलेको समयमा त झन् कतिको सफल हुनुभएको छ तपाईँ।
1: वर्कसप चाहिँ हामीले काठमाडौँ भ्यालीभित्र चाहिँ धेरै गऱ्यौँ, तर आउट अफ भ्याली चाहिँ हामीले गर्ने प्लानमा छौँ, त्यसै कोअर्डिनेसन चाहिँ भइरहेको छ। अस्ति एउटा पोखराको टिचरसँग कुरा भएको छ, धरानको पनि कुरा भइरहेको छ, अनि अस्ति भर्खर दाङको सरसँग पनि कुरा भयो। हामीले गर्ने चाहिँ अबको नेक्स्ट इयरमा चाहिँ हाम्रो त्यो प्लानिङ छ, वर्कसपहरू आउट अफ भ्याली पनि जानुपर्छ, गर्नुपर्छ भनेर। तर मेरो स्टुडियोमा चाहिँ मैले इन्डियन गुरु ल्याएर चाहिँ गरिरह हुन्छु।
0: ए हजुर, अनि सुन्नुहोस् न, अब गाउँ गाउँमा भनौँ न,
1: हजुर,
0: चाहिँ तपाईँहरूले पुर्याउनै पर्छ नि, होइन, किनभने अब त धेरै यस्तो शिक्षाहरू पनि दिनु जरुरी छ अहिले अहिलेको बच्चाहरूलाई भनौँ, होइन, काठमाडौँ भ्यालीभित्र मात्रै बसेर भएन, काठमाडौँमा आउट अफ भ्याली पनि गएर चाहिँ तपाईँहरू फ्री अफ कस्टमा पनि सिकाउन सक्नु पर्यो, भनौँ न, बिचरा फी तिर्न नसक्ने बच्चाहरू हुन्छ, उहाँको बाबुआमाहरूले तिरिदिन नसक्ने हुन्छ, होइन, त्यस्तोहरूलाई के छ प्लानहरू, के छ तपाईँको एउटा सेवा भयो तपाईँहरूको?
1: यस्तो सेवा मलाई पनि गर्न मन लाग्छ। हामीले प्लान चाहिँ गरेको स्कुलहरूमा, किनभने यता काठमाडौँ भ्यालीभित्र यति धेरै टिचरहरू हुनुहुन्छ, पेड टिचरहरू, उहाँले त सिकाउनुहुन्छ, गर्न पनि पाउनुहुन्छ, तर आउट अफ भ्यालीको स्टुडेन्टहरू कति धेरै स्कुलहरू छ, त्यहाँ डान्स पनि पुगेको छैन, आफै कोरियोग्राफी गर्ने त्यो ब्याकग्राउन्डबाट म पनि आएको हो, खासमा चाहिँ त्यहाँ टिचर पनि हुँदैन, आफै नाच्ने, आफै प्रोग्राम जाने, अनि आफै नै त्यो हुँदाखेरि डान्सको स्तर प्लस कति चिजहरू सिक्न पाएको हुँदैन। हाम्रो कथक बाहेक अरू लोक डान्सहरू पनि धेरै छन् जसले चाहिँ जातित्वको बारेमा पनि बुझाउँछ, तामाङ भनेको कस्तो कला, उसको संस्कार के हो भन्ने कुरा सबै त्यही डान्सभित्र नै हुन्छ, त्यो हुँदाखेरि त्यो चिजहरू पनि सिक्ने मौका चाहिँ पाउनुपर्छ जस्तो लाग्छ मलाई। इफ इन केस कोही यस्तै, हामी आफै पनि अर्गनाइज गरेर चाहिँ गएका छौँ, तर पनि कोही इन्ट्रेस्टेड हुनुहुन्छ यस्तो प्रोग्राममा भने म चाहिँ रेडी छु।
0: हजुर हजुर, अब तपाईँहरूले पहिलो पाइला त तपाईँहरूले नै चाल्नु पर्यो। अब भर्खर अब यो मङ्सिरमा विवाह गर्दै हुनुहुँदो रहेछ, विवाह बन्धनमा बाँधिँदै हुनुहुँदो रहेछ, पहिला अब विवाह बन्धनमा बाँधिसकेर श्रीमान श्रीमती दुवैजना गएर भनौँ, होइन, ठाउँ ठाउँमा सेवा गर्ने चाहिँ चाँजो मिलाउनु होला तपाईँहरू, होइन, किनभने रहर उनीहरू धेरै हुन्छन्,
1: हजुर,
0: होइन, सिक्ने ठाउँ पनि पाइरहेको हुँदैन,
1: हजुर,
0: होइन, सिकाउने टिचर पनि छैन, अब ठुलो ठाउँमा गएर सिक्न पनि सकिन्न,
1: हजुर हजुर,
0: त्यसले गर्दा भनौँ न उहाँहरूको लागि एउटा भनौँ न तपाईँहरू सेवाको रूपमा गर्नु जानुभयो भने त तपाईँहरू एउटा भगवान् स्वरूप भएर पुग्नुहुन्छ नि उहाँ,
1: हजुर हजुर,
0: होइन, यो चाहिँ मेरो एउटा तपाईँलाई आग्रह भनौँ, सुझाव भनौँ, जेसुकै भनौँ,
1: हजुर हजुर, पक्कै पनि।
2: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको रोग अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk। BFPS
0: गोर्खा रेडियो। अनि यो क्षेत्रमा के छ तपाईँको सपना? अब क्लासिकल डान्स त गरिँदैछ, सिकाइँदैछ, होइन, आफूले पनि धेरै राम्रो गर्दैछ, हुन त अब जति सिक्यो उति, जति गहिरामा गयो उति डुब्दै जानु मनपर्ने क्षेत्र हो यो, होइन, डान्स भन्ने कुरा, त्यसले गर्दाखेरि सपनाहरू पनि हुन्छ नि, यस्तो गर्नु पाए हुन्थ्यो नेपालमा, मैले पनि यस्तो गर्नु पाए हुन्थ्यो भन्ने के छ?
1: मेरो चाहिँ सपना मिडिया फिल्ड नै हो, अहिले मैले आफ्नो कति धेरै खर्च गरेर रिलहरू बनाइरहेको छु. मलाई चाहिँ राम्रो क्लासिकल एउटा मुभीमा चाहिँ पर्फर्म गर्न मन छ. मेरो इच्छा सपना चाहिँ त्यही हो. एउटा कुनै मुभीमा हुन्छ, इन्डियन गानाहरू इन्डियन सिनेमामा धेरै छन् तर नेपालीमा छैन, खासै भनौँ भने राख्नु नै हुन्न कतिले त. तर मलाई चाहिँ मुभीमा एज अ लाइक हिरोइन भएर चाहिँ होइन कि, प्लस डान्स चाहिँ पर्फर्मेन्स गर्न मन छ. एज माधुरी दीक्षित उहाँले जसरी गर्नुभएको छ मुभीहरूमा, त्यसरी नै मेरो सपना चाहिँ एउटा त्यो छ. प्लस अब मेरो आफ्नो फलोवर्स बढाउने, आफ्नो नाम कमाउने त छँदैछ, त्यही भएर रिलहरूमा पनि अलि मेहनत गर्दैछु.
0: समाजको लागि के गर्नुहुन्छ अब यो तपाईँको पेसामा, पेसै भनौँ होइन मार्फत
1: समाजको लागि चाहिँ अघि हजुरले पक्कै पनि भन्नुभयो, त्यो कुरा पनि मैले माइन्डमा राखेको छु.
0: त्यो छँदैछ, अरू तपाईँको माइन्डमा भएको चाहिँ के छ?
1: समाज सेवा चाहिँ मैले नदेख्ने गरी डान्सको बाट त हजुरले भन्नुभएको जस्तै गरेँ, तर त्योभन्दा बाहेक पनि म समटाइम्स गएर चाहिँ मानव आश्रमतिर गएर खाना खुवाउने, त्यहाँ डिस्ट्रिब्युट गर्ने, गुम्बाहरू बनाइरहेको छ भने म आफ्नो पर्सनली पनि सपोर्ट गरिरहेको हुन्छ.
0: एकदमै राम्रो. अब तपाईँ कुनै एउटा वृद्ध आश्रममा गएर दुईवटा डान्स गरिराखिदिनु भयो भने बिचाराहरू म खै त्यो दिन उहाँलाई हल्का हुन्छ
1: होइन.
0: त्यो पनि हो. अब जे होस् आजको हाम्रो कार्यक्रम आजको नारीमा छौँ श्रोताहरू, र हामीसँग मनिषा गोले हुनुहुन्छ, उहाँ कथक डान्सर हुनुहुन्छ, कोरियोग्राफर हुनुहुन्छ, र चाँडै नै विवाह बन्धनमा पनि बाँधिनु हुँदै रहेछ उहाँ, र साथमा उहाँ डान्स पनि गर्दै हुनुहुन्छ, साथसाथमा समाज सेवा पनि भर्खरै उहाँले भन्नुभयो, ठाउँ ठाउँमा जाने समाज सेवा गर्ने थाहा नदिकन भन्नुभयो होइन तपाईँले. जे होस् भनिन्छ नि सेवा गर्दाखेरि एउटा हातले दिएको अर्को हातले थाहा नपाओस् अरे भन्ने हामी सुन्छौँ होइन, ठिकै
1: हजुर.
0: तर अहिलेको समयमा अब थाहा दिन पनि जरुरी छ नि त, अरूले पनि त सिक्नु पर्यो होइन. मनिषाले पनि यस्तो गर्दै हुनुहुँदो रहेछ, हामी पनि गरौँ न भन्ने अरू डान्सरहरूलाई एउटा हुन्छ नि, एउटा मेसेज हुन्छ, एउटा लेसन हुन्छ, एउटा एन्करेजमेन्ट हुन्छ होइन. त्यसले गर्दाखेरि भन्नु पनि जरुरी छ कि कसो.
1: हजुर हजुर.
0: र विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू अनलाइन क्लास गर्न चाहनुहुन्छ भने मनिषा कोरियोग्राफीमा जानुहोला टिकटकमा. अनि अरू के छ तपाईँको कन्ट्याक्ट गर्न चाहेमा, चाहे अब समीर डान्स स्टुडियोमा पनि तपाईँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ, पेज छ समीर डान्स स्टुडियोको
1: पेज छ, प्लस मेरो आफ्नै मनिषा कोरियोग्राफी पेज पनि छ, व्हाट्सएप पनि छ, टिकटकमा पनि गर्न सक्नुहुन्छ, इन्स्टाग्राम गोले मनिषा छ, सोसियल मिडियाहरू प्राय हजुरले मनिषा गोले या मनिषा कोरियोग्राफी समीर डान्स स्टुडियो जसरी पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ.
0: हजुर हजुर, चारैतिरबाट चाहिँ तपाईँले चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुनेछ. तपाईँ आफूले सिक्न चाहनुहुन्छ भने, आफ्नो छोराछोरीलाई सिकाउन चाहनुहुन्छ भने, मुद्राहरू हुन्छ नि, मुद्राहरू के हुन्छ अलिकति भनिदिनुहोस् न.
1: हाम्रोमा चाहिँ मुद्रा भन्नाले स्पेसली चाहिँ भरतनाट्यम डान्समा चाहिँ बढी मुद्राहरू हुन्छ. हाम्रो पनि नहुने होइन, लाइक मुद्रा पनि सिङ्गल ह्यान्डको मुद्राहरू हुन्छ, डबल ह्यान्डको मुद्रा हुन्छ. अब हजुरले भर्खर गर्नुभयो, यो चाहिँ अराला मुद्रा भन्छ यसलाई चाहिँ. अराला मुद्रा चाहिँ हामी यसरी अगाडि राखेर चाहिँ हामी गर्छौँ, जसलाई चाहिँ उत्पत्ति पोजिसन भन्छौँ.
0: अनि
1: प्राय पताका सर्पसेस भनेको हामी डान्समा चाहिँ ह्यान्ड मुभमेन्टहरू गर्दाखेरि चाहिँ स्पेसली पताका सर्पसेस हातहरू सुची भनेको यो पोइन्ट आउट गर्नको लागि, मुष्टि भनेको यो भयो यसरी शिखर,
0: मुष्टि भनेपछि मुठी.
1: हजुर हजुर,
0: यसको पनि अर्थहरू होला है. हजुर होस्, बिस्तारी बिस्तारी बुझौँला, अब चिनाजाना भएको छ होइन. तपाईँ कुनै दिन म आउला अर्को पालि, फेरि तपाईँको प्रोग्रामहरू ठुल्ठुलो प्रोग्रामहरू हुँदाखेरि यसो हामीलाई पनि सम्झिनु होला, तपाईँलाई पनि हामी सम्झिन्छौँ तपाईँलाई पनि होइन. र आजको नारीको निम्ति तोकिएको समय प्राय समाप्त हुन लाग्यो मनिषाजी. अब जाँदा जाँदै हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
1: फर्स्टमा चाहिँ मेरो साथी हुनुहुन्छ युकेमा, रितु गोले, मेरो बेस्ट फ्रेन्ड हो, अनि गाउँमा हामी सँगै पढ्थ्यौँ, बच्चैदेखि सँगै पढेको. अहिले चाहिँ उता छ, उसको हस्बेन्ड चाहिँ युके लाउरे हो.
0: ए ओके.
1: हजुर, अनि उतै बस्छ, उसलाई चाहिँ धेरै धेरै माया. अनि
0: रितु गोले, मेरो पनि धेरै धेरै माया है तपाईँलाई.
1: अनि बिएफबिएस गोर्खा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई चाहिँ धेरै धेरै धन्यवाद. अगाडिदेखि हामीलाई सुन्नुभयो, मेरो मनको कुराहरू सुनिदिनु भयो र यसरी नै यो कार्यक्रमलाई चाहिँ माया गरिदिनु होला र धेरै धेरै धन्यवाद हजुरले बोलाइदिनु भयो, मेरो दुई शब्द राख्ने मौका दिनुभयो यो अवसरको लागि. एकदमै धेरै हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु.
0: हस् हजुरलाई पनि मनिषा बहिनी, तपाईँलाई पनि धेरै धेरै धन्यवाद आउनुभयो यति टाढाबाट, भनौँ न इमानुएलदेखि आउनुभयो यहाँ स्टुडियोसम्म र क्लास पनि छोडी छोडी आउनुभयो सायद, र समय दिनुभयो, कुराहरू राखिदिनु भयो, कथक डान्सको बारेमा कुराकानी भयो, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद र अल द बेस्ट पनि हामी भन्न चाहन्छौँ.
1: हस् थ्याङ्क यू सो मच.
0: हस् थ्याङ्क यू. हजुर श्रोताहरू, आजको नारीको निम्ति तोकिएको समय प्राय समाप्त हुन लागेको छ र आजलाई छुट्नुपर्ने हुन्छ तपाईँ हामी र अर्को साता फेरि अर्को एकजना विशेष नारी, अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु. आजलाई भने म सुसन बालालाई आज्ञा दिनुहोस्. नमस्ते, बाई.

0: झापाको गौरीगंजमा कारले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ। हुलाकी राजमार्ग अन्तर्गत गौरीगंज दुई कृष्ण खोला नजिक भएको दुर्घटनामा मोरुङको रतुवामाई नगरपालिका पाँच गोविन्दपुरका 30 वर्षीय मोहम्मद नूर इस्लाम र सोही ठाउँका 35 वर्षीय एनबी मोजाबुल हकको मृत्यु भएको हो। मोहम्मद नूरको मोटरसाइकलमा हक पछाडि बसेका थिए। प्रहरीका अनुसार पूर्वतर्फ जाँदै गरेको कारले मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक इस्लामको दमक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। पछाडि सवार हकको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचारका क्रममा हिजो दिउँसो मृत्यु भएको हो। कार चालक विराटनगर महानगर पालिका 13 का 35 वर्षीय विवेक सिंहलाई नियन्त्रणमा लिएको झापा प्रहरीले जनाएको छ। कमैया मुक्तिको 26 वर्ष पूरा भएको छ। 2057 साल साउन 2 गते आजकै दिन सरकारले अनुचित ऋण सौकी मिनाहासहित कमैया मुक्तिको घोषणा गरेको थियो। सरकारले कमैया मुक्तिको घोषणा गरेसँगै मुक्त कमैयाले घर जमिन र सम्मानजनक जीवन पाउने आशा गरेका थिए। सरकारले उनीहरूलाई जग्गाको लाल पूर्जा त दियो तर त्यसको श्रेष्ठता कायम भएन। त्यस यता मालपोत कार्यालय धाउँदा धाउँदा वर्षौँ बिते। समस्या भने जहाँको त्यही छ। मुक्त कमैया मध्येकी एक कैलालीकी फूलमती डगौरा थारूका अनुसार यो समस्या धेरै ठाउँमा छ। सयौँ मुक्त कमैया परिवारले अझै पुनस्थापनाका विभिन्न समस्या भोगिरहेका छन्। कतिपयसँग परिचय पत्र छ तर पुनस्थापनामा समेटेका छैनन्। कतिपयसँग लाल पूर्जा छ तर श्रेष्ठता छैन। कतिपयले पाएको जग्गा डुबान र नदी कटानको जोखिममा छ। सरकारी तथ्याङ्क अनुसार दाङ बाँके बर्दिया कैलाली र कञ्चनपुरका 32,509 परिवारलाई परिचय पत्र वितरण गरिएको थियो। तीमध्ये पुनस्थापना योग्य ठहरिएका 27,570 परिवारमध्ये 27,021 परिवारले घर वा जग्गा प्राप्त गरेका छन्। जमिन पाउन योग्य मानिएका 27,570 कमैया परिवारमध्ये केवल 25,195 अर्थात 91% मात्र जमिन पाएका छन्। मध्य प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 लक्ष्यको 70% राजस्व सङ्कलन गरेको छ। अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा 32,88,60,11,000 राजस्व सङ्कलन गरेको हो। जसमध्ये आन्तरिक राजस्व सङ्कलन 5,76,56,24,000 रहेको अर्थ मन्त्रालयका तथ्याङ्क अधिकृत राजेन्द्र आचार्यले जानकारी दिनुभयो। प्रदेश सरकारले घर जग्गा रजिस्ट्रेसनबाट 1,77,95,00,000 र सवारी साधन करबाट 2,27,81,00,000 राजस्व सङ्कलन गरेको छ। गत आर्थिक वर्षमा सवारी चालक अनुमति पत्र वितरण गर्दा सवारी दर्ता दस्तुरबाट 89,56,00,000 यात्रा क्षेत्रको आमदानीबाट 12,64,00,000 दहत्तर बहत्तरको बिक्रीबाट 20,15,00,000 राजस्व सङ्कलन भएको छ। प्रदेश सरकारले बाँडफाँडबाट प्राप्त हुने मूल्य अभिवृद्धि कर बापत 8,86,85,00,000 अन्त शुल्क कर बापत 3,20,43,00,000 प्राप्त गरेको छ। संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानतर्फ 7,06,16,00,000 सशर्त अनुदान चालुतर्फ 2,17,27,00,000 सशर्त पुँजीकतर्फ 1,56,30,00,000 प्राप्त भएको तथ्याङ्क अधिकृत आचार्यले बताउनुभयो। बर्ड फ्लूको कारण घटेको कुखुराजन्य उत्पादनको खपत अहिले फेरि बढ्न थालेको छ।
1: बर्ड फ्लूका कारण मासुको खपतमा गिरावट आए पनि अहिले पूर्ववत अवस्थामा फर्किन थालेको किसानले बताएका छन्। नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले अण्डा र मासुको खपत पूर्ववत अवस्थामा फर्किन थालेको बताउनु भएको छ। उहाँका अनुसार दैनिक 8,00,000 किलो हाराहारी मासु खपत हुने गरेकोमा घटेर 6,00,000 किलोमा झरेको थियो। अहिले फेरि बढ्ने क्रम सुरु भएको छ। लामिछानेका अनुसार चल्ला नबिकेर 3 पटकको ह्याच नष्ट गरिएको थियो। ह्याचरी उद्योगहरूले 1 हप्तामा 2 ह्याच चल्ला उत्पादन गर्छन्। बोइलरको प्रति गोटा 90 बिक्री भएको चल्ला 25 बिक्री गर्नुपर्ने बाध्यता थियो। अहिले बढेर 40 पुगेको उहाँले जानकारी दिनुभएको छ। नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले दैनिक 45,00,000 गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएकामा बर्ड फ्लूका कारण घटेर 28,00,000 हाराहारीमा झरेको थियो। जेठको अन्तिममा 1 क्रेट अण्डाको 550 बिक्री भएकामा मूल्य झरेर 450 पुगेको थियो। अहिले अण्डाको खपत बढ्छ। राष्ट्रिय
2: बीएफबीएस गोरखा रेडियो। नमस्कार।

मनै त हो नि होइन हजुर। कहिले यो मन फुरफुर फुरफुर भएर नाच्छ, कहिले यो मन फुरफुर फुरफुर भएर हाँस्छ, कहिले यो मन गम्भीर भएर उदास हुन्छ, कहिले यो मन त्यसै त्यसै घोरिन्छ। किन भन्दा खै अत्तो नपत्तो के कुरा सोचेको हो यो मनले पत्तै पाउँदैन। कहिले ईर्ष्यामा जल्छ, कहिले डहाले छटपटिन्छ, कहिले सानो सानो कुरा पाउँदैमा खुसीले त्यसै त्यसै उन्माद हुन्छ। अनि यो कहिले काहीँ त्यसै त्यसै दयालु बन्छ, मायालु बन्छ, भावना तथा मानवताले ओतप्रोत भइदिन्छ। यसो छातीमा हात राखेर हेर्नुहोस् त, मैले अहिले बयान गरेको, मैले अहिले गुणगान गरेको त्यो मन तपाईँले त्यही पाउनुहुनेछ जहाँ तपाईँले आफ्नो हात राख्नु भएको छ। हजुर, यही मुटु, यही धड्कन, यही ढुकढुकीमा हाम्रो प्राण बसेको छ भने त्यही प्राणको यताउता कता खै कता कता, यो हाम्रो मन छ र यो मनभित्र कति भावनाहरू छ, कति सपनाहरू छ, कुनै अधुरा, कुनै अपुरा, कुनै पुरा भएका, कुनै पुरा होला जस्ता, जे जस्तो छन् तपाईँको आफ्नो मन हो, तपाईँको आफ्नो सपना हो, तपाईँको आफ्नो योजना हो, बचाएर राख्नुहोला। किनकि के थाहा, एक दिन तपाईँका सबै सपना पुरा हुन्छन् कि बिस्तारी बिस्तारी। हजुर, बिस्तारी बिस्तारी तपाईँका राम्रा राम्रा मनोकामनाहरू पूर्ण हुन्, तपाईँको स्वास्थ्य स्वस्थ रहोस्, यिनै शुभेच्छाका साथ तपाईँलाई स्वागत छ मनको आवाजमा। रेडियो स्टेशन BFBS गोर्खा रेडियो हो यो। तपाईँको छेउमा हाजिर भए मन्दिरा र तपाईँलाई थुप्रै थुप्रै मायाका साथ अभिनन्दन गर्दछु।

आवाजलाई सुनिरहनु भएको छ रेडियो स्टेशन BFBS गोर्खा रेडियो तपाईँको छेउमा मन्दिरा छु र आज पनि एउटा प्रसङ्ग छ अनि तिता मिठा हाम्रै जीवनमा घटेका घटनाहरू छन् केही मिठा गीतहरू छन् यस्तै राम्रा राम्रा कुराहरू र राम्रा राम्रा गीत पस्किँदै तपाईँलाई भरपूर मनोरञ्जन दिने अवश्य पनि मेरो कोसिस छ त अर्को एउटा गीत फेरि तपाईँको नाममा सम्

पुरानो साथीलाई मैले सम्झेँ यति बेला होइन, उनी चाहिँ त्यति बेला कामकाजी महिला भन्दा पनि एउटा आफ्नै उद्योग चलाएर बसेकी महिला। सानै उमेरमा उनले आफ्नो खुट्टामा आफै उभिनु पर्छ भन्ने हिसाबले चाहिँ आफूलाई उभ्याउन सफल भएकी थिइन्। कारण उनका माता पिता पढे लेखेका पनि थिए र अलिकति सम्पत्तिवाल पनि थिए, आफ्ना छोराछोरीको इच्छा आकाङ्क्षा पुरा गर्न सक्ने हैसियतका थिए भनौँ न। उनले चाहिँ अहिले जस्तो एसईईको जमाना होइन, त्यति बेला एसएलसीको जमाना थियो र त्यो एसएलसीको जमानाको बेलामा चाहिँ उनले एसएलसी दिन साथै दुई चार महिना खाली समय हुन्थ्यो अनि त्यति बेला चाहिँ उनले आफ्नो व्यवसाय सुरु गर्ने भनेर आफ्नो आमा बुवासँग कुरा गरेकी रहेछन् र आमा बुवाले पैसा हालिदिन्छु भनेपछि उनले त्यो व्यापार व्यवसाय चाहिँ त्यति बेला त्यो उद्योग चाहिँ त्यति बेला उनले खोलेकी थिइन् र बिस्तारै कलेज पढ्दै अनि उनले आफ्नो कामलाई पनि हेर विचार गर्न थालिन्। यसो गर्दा गर्दै बिहे योग्य भइन् उनी भनौँ न होइन, अनि त्यति बेला चाहिँ उनको माता पिताले चाहिँ उनको विवाह गरिदिने भन्ने कुरा हुँदै थियो। तर यही बिचमा उनको एक युवकसँग प्रेम पर्यो, त्यसपछि उनले त्यही युवकसँग विवाह गर्ने निर्णय गरिन् र कहिलेकाहीँ ठक्क ठुक्क हुँदाखेरि चाहिँ उनले के गर्थिन् भने उनी चाहिँ कि चाहिँ बोल्दै नबोलिदिने, सम्पर्कमै नआउने, कि चाहिँ उनी बाहिर गइदिने के, कि विदेश जाने, कि काठमाडौँ छोडेर जाने, ताकि त्यो व्यक्तिलाई तपाईँको भ्यालु थाहा होस्, तपाईँ नहुँदाखेरि उसको अवस्था कस्तो हुन्छ भन्ने कुरा चाहिँ उसले त्यो एक्लोपनमा महसुस गरोस् भनेर उनी चाहिँ एक हप्ता पन्ध्र दिनको लागि फुत्त निस्किएर हिँडिहाल्थिन् कि बोल्दै नबोल्ने कि चाहिँ हिँडिहाल्ने, झोला बोक्यो हिँडिहाल्यो। यस्तो गर्यो भने मात्रै केटा साथीहरू चाहिँ तह लाग्छन् भन्थिन् कि उनले। अब कहिलेकाहीँ यो उपाय ठिक पनि हुन्छ होला, तर धेरै जस्तो कुरामा चाहिँ के हुन्छ भन्दाखेरि जब एउटा यात्रामा दुई व्यक्ति अगाडि बढ्दैछन् भने ती दुवै व्यक्तिले गन्तव्यसम्म पुग्ने बेलासम्म त्यो यात्रा तय गर्दाखेरि कसरी गर्छन् भन्ने कुरा मात्र हो। रिसाएर गर्छन्, खुसाएर गर्छन्, जबरजस्ती गर्छन् अथवा बाध्यताले गर्छन्, कुरा यहाँ आउँछ। साथ पाउनु मात्र ठुलो कुरा होइन, खुसीका साथ साथ

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

मन को आवाज मा आज प्रेम विशेष हुँदैछ प्रेमको गीत गाइदैछ प्रेमको गीत गुनगुनाइदैछ प्रेमको कथा सुनिँदैछ प्रेमको बारेमा व्याख्या हुँदैछ के हरेक शब्दमा प्रेम पाउनुहुनेछ तपाईँले हरेक शब्दको प्रेमले तपाईँको मनलाई पिठमिठो गरेर छुन्छ पनि होला सायद एउटा प्रेमको कुरा सुनाऊ तपाईँलाई फ्याक्ट यसलाई प्रेमको तपाईँले एकदम सही सही एकदम वास्तविक कुरा हो भनेर तपाईँले सोच्न सक्नुहुन्छ मान्न सक्नुहुन्छ यो एउटा प्रेमको विज्ञान हो भनेर पनि बुझ्न सक्नुहुन्छ अब के हो भन्दाखेरि तपाईँलाई थाहा होला अब प्रेमको बारेमा अब हामी प्रेम गर्ने माया गर्ने दया भएको मानिस होइन मनमुटु मस्तिष्क विवेक भएको प्राणी होइन संसारमा सबैभन्दा उच्चतम मानिस भनिन्छ अब त्यस्तो व्यक्ति जसले प्रेम अरूलाई गर्न सक्छ आफूलाई पनि गर्न सक्छ लिन पनि सक्छ दिन पनि सक्छ अब हामी त्यस्तो व्यक्ति हौँ भने हामीलाई यो कुरा थाहा नहुने त कुरै भएन तर प्रेमको कुरा गरिसकेपछि यो कुरा नगरौँ पनि कसरी अब त्यो कुरा के भन्दाखेरि चाहिँ गीतपछि म तपाईँलाई सुनाउँछु मनको आवाज

जब हामी प्रेममा पर्छौँ, जब हामीले प्रेम गर्छौँ, जब हामीले माया व्यक्त गर्छौँ, जब हामी खुसीका साथ यो अनमोल स्नेहलाई बाँड्छौँ नि, हाम्रो मनभित्र भएको प्रेमलाई बाँड्छौँ नि, यस्तै हाम्रो शरीरमा एउटा रसायन तत्त्व निकाल्दछ, एउटा यस्तो हर्मोनको प्रडक्सन गर्छ, यस्तो हर्मोन निकाल्छ हाम्रो शरीरले, यसलाई लभ हर्मोन भनिन्छ। यस्तो लभ हर्मोन निस्केपछि, त्यो लभ हर्मोन हाम्रो शरीरमा उत्पादन भएपछि त्यसले के काम गर्छ भन्दाखेरि, त्यसले हामीमा अझ प्रेम बढाउँछ र हामीमा भएको डर, चिन्ता, पीर, त्यो एउटा अनिश्चितता, ला के होला भन्ने, एउटा त्यो प्रेमका बारेमा एन्जाइटी जुन आउँछ नि, एकदम डर, चिन्ता, अब के होला भन्ने त्यो आशंकाहरूलाई चाहिँ हटाइदिन्छ, घटाइदिन्छ। अनि यसले के बढाउँछ भन्दाखेरि, तपाईँ हामीमा आशा बढाउँछ, मनोबल बढाउँछ, तपाईँ हाम्रो मनको पीरलाई घटाएर तपाईँ हाम्रो मनलाई हलुङ्गो बनाउँछ, ऊर्जावान बनाउँछ, एउटा आशावादी हामीलाई बनाउँछ। त्यस कारणले प्रेम एकदम शुद्ध, पवित्र, राम्रो कुराहरू हो भनेर भनिएको कारण यो हो, किनकि प्रेमले हामीलाई चञ्चलता दिन्छ, प्रेमले उत्साह बढाउँछ, त्यसै खुसी दिएपछि हामी फुरुक फुरुक फुरुक पर्छौँ नि, बच्चालाई चक्लेट दियो भने के गरौँ न कसो गरौँ भनेर एकदम फुर्किन्छ नि। हो, हाम्रो उमेर बढ्दै गए पनि त्यो प्रेमले हाम्रो शरीरमा त्यस्तो हार्मोनको उत्पादन गर्छ ताकि हामी पनि प्रेममा एकदम आशावादी भएर, ऊर्जावान भएर, खुसी भएर, ह्याप्पी ह्याप्पी भएर फुरुक्क फुरुक्क पर्ने गर्दछौँ र यो मन हलुङ्ग हुन साथै हाम्रो अनुहारै उज्यालो हुन्छ। अनि यही उज्यालोपनले, यही आशाले, यही प्रेमले हामी आफूलाई पनि माया गर्छौँ, आफ्नो परिवारलाई पनि माया गर्छौँ, अनि आफ्नोपनको जुन व्यक्ति छ त्यसलाई पनि माया गर्छौँ भने समाजलाई पनि हामीले त्यही प्रेम छर्ने गर्दछौँ र त्यही मायाले हेर्ने गर्दछौँ। तसर्थ प्रेम गर्नुहोस् हजुर, प्रेमको विज्ञान नै यही हो। त्यसैले हाम्रो शरीरलाई चाहिँ त्यो प्रेमको हार्मोन, लभ हार्मोन निकाल्न दिनुहोस् र प्रेम छल्काउनुहोस् र तपाईँको नाममा प्रेमले भरिएको यो गीत म समर्पित गर्दछु।

गुनासो गर्नु नराम्रो होइन, राम्रो कुराको लागि कहिलेकाहीँ गुनासो गर्दा मिठो पनि लाग्छ। भर्खरै भर्खरै प्रेममा परेका, भर्खरै भर्खरै विवाह बन्धनमा बाँधिएका जुन जोडी छन् नि, तिनीहरूले एकअर्कालाई घुर्के लगाउँदाखेरि मिठो सुनिन्छ, मिठो देखिन्छ पनि, होइन? अब समय, परिस्थिति र के कुरा हो भन्ने कुराले पनि म्याटर गर्छ। तर गुनासो भनेको गुनासो नै हो। गुनासो गर्ने मानिसहरूलाई जब बानी लाग्छ नि गुनासो गर्ने, उनीहरूलाई त्यो गुनासो नगरी खाकै पस्दैन र उनीहरूलाई लाग्दा पनि लाग्दैन कि मैले गुनासो गरिरहेको छु र मेरो अगाडिको व्यक्तिलाई मैले गरेको गुनासो मन परिरहेको छैन भनेर पनि उनीहरूले बुझ्दैनन्। एक श्रीमान श्रीमतीलाई म चिन्छु, होइन? श्रीमतीले साह्रै गुनासो गरिन् भनेर चाहिँ श्रीमानले गुनासो पोख्दै थिए कि मसँग। अब हाम्रो म्याडमलाई जति भने पनि लाग्दैन, खालि सानसानो कुरामा गुनगुन गुनगुन गुनगुन गरिरहन्छन्, दिक्क लाग्छ मलाई त। अब यस्तै गुनगुन भयो भने त बुढेसकालमा छुट्टै घर बनाएर छुट्टै बस्नुपर्छ कि क्या हो भन्ने लागिसक्यो मलाई। यसो गरे नि ठिक छैन, उसो गरे नि ठिक छैन, यो गरे यो गरिनस्, यो गरे यो गरिनस् भन्ने मात्रै। कस्तो अर्कालाई चाहिँ देखि नसहने हो, कस्तो गुनासो गर्ने बानी लाग्यो मेरो श्रीमतीको भनेर उनले भने कि भन्दा मत नमिल्दाखेरि, गुनासो गर्दाखेरि एक दिन, दुई दिन, तिन दिन, चार दिन सहिन्छ। यसरी गुनासो गर्न थालेपछि मानिसहरू आतिन्छन् र पर पर भाग्ने गर्दछन् तपाईँ हामीबाट। कहिलेकाहीँ गुनासो हाँसी मजाकमा गर्नु ठिकै छ, तर हरेक दिन सधैँ गुनासो गर्दाखेरि चाहिँ त्यो दिक्क लागेर आउँछ, त्यो बोझिलो हुन पुग्दछ अनि त्यसले एक दिन दुई दिन गर्दा गर्दै सम्बन्ध विच्छेद गराउने बाटोतिर मात्र लैजान्छ। तसर्थ यो बाटो जानु छैन भने यस्ता सानातिर गुनासोहरूलाई पनि छोडिदिँदा बेस हुन्छ, अति बेस हुन्छ, अति उत्तम।

मनको आवाजलाई तपाईँले यति बेला बीएफबीएस गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँका पनि मनका उतार चढावहरू होलान्, मनका कुराहरू होलान्, केही छन् भने लेख्नुहोस् न mandira.ungel3@gmail.com। कसैलाई मस्त मिठो निन्द्रा लाग्छ, कसैलाई उर्क्यो फर्क्यो उर्क्यो फर्क्यो निद्रै लाग्दैन, कोही यत्तिकै सानो भन्दा सानो कुरामा रमाउँछन् दङ्ग पर्छन्, कोही एकदमै ठुलो चिज पाए पनि यसको सट्टामा यसको बदलामा अरू राम्रो पाइन्थ्यो कि भनेर त्यो पाएको चिजलाई पनि स्वीकार गर्दैनन्। पाउनु एउटा कुरा हो, गुमाउनु एउटा कुरा हो, तर मन परेको चिजलाई गुमाउनु पर्दा पीर त लाग्छ नि। त्यसैले साथीभाइ हुन्, इष्टमित्र हुन् अथवा जोसुकै हुन्, एउटा मित्रतालाई चाहिँ कायम राखौँ। बेला बेलामा के छ कसो छ सन्चो बिसन्चो सोद्धा भइहाल्यो होइन, एकछिन यताउताको कुरा गरेर आफ्नो कुरा गर्दा पनि भइहाल्यो। तसर्थ आफू जस्तो छ त्यस्तै पर्फेक्ट मान्छे हुनुपर्छ भन्ने पनि होइन, आफूमा केही कमजोरी छ भने म भन्दा पनि कमजोर व्यक्तिहरू पनि हुन सक्छन् भनेर सोच्यो होइन। कति राम्रो राम्रो कति सकारात्मक कुराहरूले हाम्रो जीवनलाई भर्न सकिन्छ, राम्रा कुराहरूले सदैव खुसी दिन्छ, उत्साहित पार्छ, नराम्रा कुराहरूले जहिले पनि मनलाई खुल्छैन।

0: BFBS गोरखा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS Gorkha Radio।
4: BFBS गोरखा रेडियोमा मनको आवाज।

मनको आवाजलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको छेउमा मन्दिरा छु। आजकल देख्छु कि म सानो सानो भाइ बहिनीहरूले पनि प्रेम गरेको होइन, अनि रोको, झगडा गरेको, नबोलेको, अब मेरो ब्रेकअप भइसक्यो भनेर यो एकदमै टिनेजर लभको कुरा गर्दैछु होइन। अब साँच्चैकै साँचो प्रेम भनेको त दिनदिनै आई लभ यु भनेर भन्नु मात्रै पनि प्रेम होइन, तर कहिलेकाहीँ भन्नु पनि प्रेम हो, कहिलेकाहीँ व्यक्त गर्नु प्रेम हुन्छ होइन, कहिलेकाहीँ अव्यक्त गर्दाखेरि त्यो सुन्न पनि चाहन्छ के मायालु मनले, त्यो आफ्नो प्रेमले व्यक्त गरेको कुराहरू पनि सुन्न चाहन्छ। कहिलेकाहीँ समय सापेक्षिक म तिमीलाई माया गर्छु भन्न पनि राम्रो हो, तर सधैँ भनेर लोली मिलाई बोली मिलाई चिप्लो घसिराख्नु पनि त्यो प्रेम होइन। आई लभ यु भनेर कति प्रेम जताइराख्नु भनेको जस्तो पनि हुनसक्छ होइन, तर बेलामा र मौकामा टुच्च भन्दा त्यसले एकदम यति ठुलो काम गरिदिन्छ कि के भन्नु, यति आत्मविश्वास बढाइदिन्छ होइन। प्रेम गर्दाखेरि चाहिँ प्रेम गर्नु अघि चाहिँ अरूलाई प्रेम गर्नुभन्दा पहिला चाहिँ आफूलाई माया गर्न सिक्नुपर्छ। आफ्नो चाहिँ वास्ता नगर्ने अनि अरूलाई माया गर्छु भनेर कहाँ हुन्छ र, आफूलाई पनि माया गर्नु पर्यो, आफूलाई महत्त्व दिनु पर्यो, आफ्नो भावना मूल्यवान छन् भनेर आफ्नो भावनाको पनि इज्जत गर्नु पर्यो। प्रेममा उपहारले पनि काम गर्छ होइन, उपहार छैन भने माया व्यक्त गर्नुहोस्, माया दिनुहोस्, उपहार नपाई समय दिनु, साथ दिनु, समय दिँदा साथ दिँदा एकछिन मनको कुरा सुनिदिँदा पनि कति ठुलो उपहार भन्दा पनि ठुलो उपहार हुन पुग्दछ। त्यो मायाले बिताएको साथ, त्यो स्नेहले बिताएको साथ, त्यो यस्तो गिफ्ट हुन पुग्दछ कि त्यो यति राम्रो, यति मूल्यवान त्यो समय बन्न पुग्दछ। सबैभन्दा ठुलो गिफ्ट भनेकै त्यही हो, सबैभन्दा ठुलो प्रेजेन्ट नै त्यही हुनसक्छ।

सुनिरहनु भएको छ मनको आवाज रेडियो स्टेशन BFBS गोर्खा रेडियोमा तपाईँको छेउमा मान्दिरा छु र आज संसारमा हेर्ने हो भने पनि त्यही सम्बन्धहरू आज टिकिरहेको छ कायम छ जो हामीले देख्छौँ नि होइन कैयौँको सम्बन्ध टुटेको छ उनीहरू दुःखी छन् कैयौँको सम्बन्ध यति गाढा छ उनीहरू सुखी छन् त्यो के कारणले भन्दा धेरै बोलेर होइन धेरै बुझेर एक्लै अर्कालाई अन्डरस्ट्यान्ड गरेर प्रेम सुरु भयो आँखाबाट मनबाट अनि त्यो टिक्यो कहाँ भन्दा सम्मान धैर्य विश्वासमा त्यसै कारणले प्रेम भनेको लिनु मात्रै होइन दिनु हो दिन जान्यो भने प्रेम तपाईँको झोलामा आफै बर्सेको बर्से गर्छ प्रेम तपाईँ हाम्रो कमजोरी होइन प्रेम तपाईँ हाम्रो शक्ति हो प्रेमले बाँध्दैन प्रेमले हामीलाई उड्न सिकाउँछ त्यही हो प्रेम भनेको खुम्चाउने वस्तु होइन यसले फैलाउन सिकाउँछ प्रेम पाउनुभन्दा प्रेम दिनु एकदमै राम्रो कुरा हो थोरै माया थोरै सम्मान र थोरै समझदारीले यो जीवनलाई फलाउनेछ फुलाउनेछ तपाईँको प्रेम एकदमै दिगो रहोस् एकदमै शीतल रहोस् एकदमै न्यानो रहोस् अनि एकदमै विश्वासमा टिकोस् ताकि सानातिना हावाहुरीले त्यसलाई डेक चलाउन नसकोस् हरेक दिन तपाईँको प्रेममय होस् 365 दिन नै एकदम सार्थक बनोस् यिनै शुभकामनाका साथ मन्दिरा आजलाई बिदा माग्दछु तपाईँको जीवनमा तपाईँको प्रेमले तपाईँको घर आँगनलाई स्वर्ग बनाओस् त्यो स्वर्ग तपाईँभन्दा टाढा छैन त्यो स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ त्यो स्वर्गमा खुसी भएर बाँच्छ हवस् त नमस्कार

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Gorkha Radio.
3: झापाको गौरीगंजमा कारले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ। हुलाकी राजमार्ग अन्तर्गत गौरीगंज दुई कृष्ण खोला नजिक भएको दुर्घटनामा मोरुङको रतुवामाई नगरपालिका पाँच गोविन्दपुरका 30 वर्षीय मोहम्मद नूर इस्लाम र सोही ठाउँका 35 वर्षीय एनबी मोजाबुल हकको मृत्यु भएको हो। मोहम्मद नूरको मोटरसाइकलमा हक पछाडि बसेका थिए। प्रहरीका अनुसार पूर्वतर्फ जाँदैगरेको कारले मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक इस्लामको दमक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। पछाडि सवार हकको विराटनगर स्थित न्युरो अस्पतालमा मृत्यु भएको हो। कार चालक विराटनगर महानगरपालिका 13 का 35 वर्षीय विवेक सिंहलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। वीरगंज भन्सार कार्यालयले गत आर्थिक वर्ष 2082-83 2,43,82 करोड राजस्व संकलन गरेको छ। कार्यालयले गत आर्थिक वर्षमा वार्षिक लक्ष्यको 99.19% राजस्व संकलन गरेको सूचना अधिकारी उदय सिंह विष्टले जानकारी दिनुभयो। कार्यालयले गत आर्थिक वर्षभरिमा 2,73,37 करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। भन्सार विभागले गत आर्थिक वर्षभरिमा देशभरका सबै भन्सार कार्यालयबाट 5,88,25 करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। विभागको कुल वार्षिक लक्ष्यमा वीरगंज कार्यालयको योगदान 41.45% रहेको छ। मध्य प्रदेश सरकारले साउन 15 गतेदेखि मन्त्रालयको संख्या घटाएर 9 झार्ने भएको छ। सत्ता साझेदार दलबीच भएको सहमति अनुसार मन्त्रालय पुनर्संरचना गर्ने तयारीसँगै मन्त्रीहरूको जिम्मेवारी समेत हेरफेर हुने भएको हो। गठबन्धन दलबीच भएको सहमति अनुसार नेपाली काँग्रेस र नेकपा एमाले 3-3 तथा नेपाली कम्युनिष्ट पार्टीले 2 मन्त्रालय पाउनेछन्। हाल 3 दलको भागमा 4 मन्त्रालय छन्। मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रालय संख्या घटाउने विषयमा सत्ता साझेदार दलबीच निरन्तर छलफल भइरहेको बताउनु भएको छ। यसअघि काँग्रेस र एमाले बीचको सहमति राष्ट्रिय स्तरमै संकटमा पर्दा मध्य प्रदेश सरकारको गठबन्धन समेत भत्किने जोखिम बढेको थियो। तर सत्ता साझेदार दलका प्रदेश स्तरीय नेताहरूले अन्य प्रदेशमा विकसित राजनीतिक अवस्थाको प्रभाव मध्यमा नपार्न शीर्ष नेतृत्वलाई सुझाव दिएपछि हालको गठबन्धनलाई निरन्तरता दिने सहमति भएको जनाइएको छ। उच्च अदालत पाटलले मुद्दा फर्च्युटको अवस्था सार्वजनिक गरेको छ। नयाँ आर्थिक वर्ष शुरूवातका सन्दर्भमा पत्रकार सम्मेलन गर्दै अदालतले मुद्दाको छाप बढिरहे पनि फर्च्युट भइरहेको बताएको छ। रजिस्ट्रार अशोक कुमार छेत्री।
4: यस अदालतमा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरिआएका 5,609 र यस आर्थिक वर्षमा नयाँ दर्ता भएका 10,530 गरी कुल 16,139 मुद्दा तथा रिट समेत गरी यति लगत 16,139 थान लगत छ। सोमध्ये 11,468 थान मुद्दा फर्च्युट भएको बेहोरा जानकारी गराउँदछु। वार्षिक कार्ययोजनाले निर्धारण गरे बमोजिम यस आर्थिक वर्षमा यस अदालतको वार्षिक लक्ष्य कुल लगतको 66% अर्थात् 10,652 थान फैसला गर्नुपर्नेमा 71.05% अर्थात् 11,468 थान फर्च्युट भएको छ।
3: असार 25 आन्दोलनरत मिटर ब्याज पीडित र सरकारी वार्ता टोली बीच कुरा मिलेको छ।
5: सरकारी वार्ता टोली र आन्दोलनरत मिटर ब्याज पीडितका प्रतिनिधि बीच 9 सहमति भएको हो। प्रधानमन्त्री कार्यालयमा चलेको वार्तापछि सहमति पत्रमा सरकारी वार्ता टोलीका तर्फबाट सचिव पुष्कर सापकोटा र पीडित पक्षका तर्फबाट अवधेश कुशवाहाले हस्ताक्षर गर्नुभएको छ। यो सँगै पीडितहरूले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उन्मूलन भएको घोषणा गर्न आउँदो मन्त्री परिषदमा प्रस्ताव लैजानेछ। यसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र बाध्यकारी चेकहरू स्वत अवैध र खारेज हुनेछन्। गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयकको मस्यौदा तयार गरेर मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गरिने सहमति पत्रमा उल्लेख छ। सहमति अनुसार जिल्ला स्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पीड़ितका 3 प्रतिनिधि सहित सहजीकरण समिति गठन गरेर 6 महिनाभित्र सबै उजुरी फर्सौट गरिनेछ, जसको अनुगमन प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले गर्नेछ।
2: अहिले सम्मका खबर यति नै। नमस्कार।
6: यो BFBS गोर्खा रेडियो हो। यो BFBS गोर्खा रेडियो।

बिया बिहास गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटि दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज शनिबार हो आदरणीय श्रोता, शनिबार हामी भगवान् शिवका विविध स्वरूपहरूको उपासना गर्ने गर्दछौँ। भैरवादी देवताहरू, भक्ति स्वरूपिणी देवीहरूको वास्तवमा उपासना गर्ने गर्दछौँ, जो शक्तिको स्वरूपमा पनि उहाँहरू नै हुनुहुन्छ। त्यसको मूलमा अर्धनारीश्वर भगवान् शिव हुनुहुन्छ। त्यसैले शिव पार्वतीको उपासना जसरी पनि गरिन्छ त्यो वास्तवमा उहाँकै उपासना हुने गर्दछ। त्यसैले शनिबार गरिने उपासनाबाट उपासित अर्धनारीश्वर भगवान् शिवको जो उपासना हुन्छ त्यसबाट हामीलाई निरन्तर रूपमा प्रसन्न चित्त हुने आशीर्वाद प्रदान गर्नुहोस्। यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफबीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा विविध चर्चाहरू गर्ने गर्दछौँ। त्यसै अन्तर्गत आज बौद्ध धर्ममा चित्तमा रहेका जो विषयहरू छन् अथवा चित्तको जो स्थिति छ, सुख दुःख रूपी जो स्थिति छ, त्यसको एउटा अत्यन्तै सूक्ष्म चिन्तन प्रस्तुत गरिएको छ र त्यसलाई कसरी प्रसन्न गर्न सकिन्छ र त्यसमा रहेको दुःखलाई कसरी हटाउन सकिन्छ, यसको एउटा गहिरो चिन्तन गरिएको जो व्यवस्था छ त्यसको हामी पनि संक्षिप्तमा आजको यस कार्यक्रममा चर्चा गरौँ। धर्म संहिति सूत्रमा बताइएको छ, दुःखको जो नाश छ र सुखको जो प्राप्ति छ त्यसको उपायको विषयमा, अत्यनिष्ठा गमेनापि न क्षोभ्य मोदिता मया दौर्मनस्येपि नातिष्ठम कुशलम तोब यते। आदरणीय श्रोता, आफूलाई अनिष्ट आइलाग्ने भए पनि मोदितालाई कम हुन या विक्षिप्त हुन दिनु हुँदैन, किनभने मन खिन्न भयो भने आफूले खोजेको लक्ष्य अर्थात् इष्ट प्राप्ति त हुँदैन नै, अपितु गरिसकेका कुशल कर्महरू पनि नाश हुन पुग्छन्। आदरणीय श्रोता, यहाँ मुदिता भनेको चित्तको प्रसन्नता अर्थात् खुसीपन हो र त्यसलाई कहिल्यै पनि कम हुन अथवा विक्षिप्त हुन दिनु हुँदैन भनेर बताइएको छ, किनभने यदि मन खिन्न भयो भने आफूले खोजेको लक्ष्य अर्थात् इष्ट प्राप्ति हुन सक्दैन, बरु गरिसकेको कुशल कर्महरू पनि नाश हुन पुग्छन् अर्थात् पाप लाग्न सक्छ। यदि एउटा मनुष्य दुखी भएर झोक्राएर बस्छ भने त्यो पापी हो भनेर यो बुद्धको जो परम्परा छ त्यसमा गरिएको दार्शनिक चिन्तनमा यो कुरा बताइएको छ। धर्म संहिति सूत्रमा यो कुरा बताइएको छ, बोधिचर्य अवतारमा यो कुरा बताइएको छ र एउटा बोधिसत्वको चित्तको स्थितिको आकलन गरेर बताइएको यो अवस्था भए पनि वास्तवमा मनुष्यले दुःखको कामना गरेर कल्पना गरेर त्यसबाट खिन्न चित्त भएर उदास भएर जो क्षण बिताउँछ त्यो क्षणले उसका सम्पूर्ण जीवनका पुण्यहरूको क्रमशः नाश गर्दै लाने र त्यसमा पाप कमाउँदै जाने अवस्था हुन्छ र चित्तमा रहेको जो प्रसन्नता छ त्यो पनि खत्तम भएर जान्छ। त्यसैले चित्तमा रहेको जो मुदिता छ अर्थात् खुसीपन छ त्यसलाई कायम राखिरहने चेष्टा निरन्तर गर्नुपर्दछ। यदि त्यस्तो चेष्टा गर्न सकियो भने चित्त प्रसन्न रहन्छ र प्रसन्न चित्तले निरन्तर रूपमा पुण्यको कमाई गरिरहन्छ र पापको नाश भइरहन्छ। त्यसैले निरन्तर निरन्तर निरन्तर गरेर अभ्यास गर्दै जाँदा एक दिन निरन्तर अवश्य पनि हुन्छ भनिएको छ। अनिष्ट प्राप्ति हुँदाखेरि हुने दुःखको भय र इष्टको विनाश होला भनेर सुखप्रति हुने आसक्ति, यी दुई कुराले दौर मनुष्य अर्थात् खिन्नता पैदा गर्दछन्। वास्तवमा आशंकाले नै खिन्नता पैदा गर्छन् अरे, घटनाले होइन। घटना घट्छ कि घट्दैन, तर घटना घट्छ भन्ने एउटा चिन्ता, उग्र रूपमा लिएको, व्यग्रतापूर्वक लिएको चिन्ताले मनुष्यलाई दौर मनुष्य अर्थात् खिन्नता पैदा गर्छ, चित्तमा पापको प्रवेश हुने गर्दछ। अनिष्ट प्राप्ति हुँदाखेरि आफूले नचाहेको कुरा प्राप्त हुन्छ कि भन्ने भय र आफूले प्राप्त गरेको चिजको विनाश हुन्छ कि भन्ने यो भयको आशंका, भयले होइन भयको आशंकाले वास्तवमा चित्तको तौर मनुष्यको अवस्थामा पुर्याउने गर्दछ अर्थात् दुर्बलता प्राप्त गर्ने गर्दछ र त्यस्तो अवस्थाले मनुष्यलाई कहिले पनि राम्रो गर्दैन। त्यसैले त्यो दौर मनुष्यबाट द्वेष या लीन चित्तता पैदा हुन्छ र त्यसैले चन्द्रदीप सूत्रमा भनिएको छ, सुखमा अनासक्त हुनु र दुःखमा विमुख नहुनु। यसै गरी रत्न सूत्रमा पनि बताइएको छ, जुन यी आध्यात्मिक अर्थात् भित्री शोक पीडा दुःख दौर मनुष्य आयास र उपायास आदिहरू छन् तिनीहरूलाई जसले सहन्छ
अधिभाषण गर्दछ, जसले त्यसलाई नियन्त्रण गर्दछ, वास्तवमा त्यही महापुरुष हो भनेर उल्लेख गरिएको छ। आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी भगवान बुद्धको परम्परामा रहेको आचार्यहरूको जो चिन्तनको धारा छ त्यसमा अत्यन्तै भित्र गएर जो चित्तको अवस्थाको चिन्तन गरिएको छ र चित्तलाई कसरी प्रसन्न राख्न सकिन्छ र दौर्बलता अर्थात् दौर मनुष्य प्राप्त गरेको चित्तलाई अर्थात् दुःख अर्थात् चिन्ता शोक प्राप्त गरेको चित्तलाई कसरी मुदितामै कायम राख्न सकिन्छ त्यसको अभ्यासको यहाँ बाटो बताइएको छ। त्यसैले त्यसैको हामी चर्चा गर्दैछौँ। मुदिताको बारेमा आर्य अक्षयमती सूत्रमा वर्णन गरेर यसो भनिएको छ, त्यसमा मुदिता भनेको के हो? बुद्ध र धर्महरूको अनुस्मरण गर्नाले जुन प्रीति प्रसाद प्रामोद्य अर्थात् खुसी हर्ष प्रेम चित्तको अनवलीनता अनवृद्धता अपरितर्षणता सबै कामरतीहरू हटेर सबै धर्मरतीको प्रतिस्थापन चित्तको आनन्द शरीरको स्फूर्ति बुद्धिको खुसियाली मनको हलुकापन तथागतको कायप्रति अभिनन्दन गर्नमा प्रीति पैदा हुने त्यही नै मुदिता हो भनेर मुदितालाई अर्थात् प्रसन्नतालाई यी कुराहरूसँग जोडिएको छ। अर्थात् भगवान बुद्धको स्मरण नै मुदिता हो। भगवान बुद्धसँग सम्बन्धित विभिन्न विषयवस्तुहरूको जो स्मरण छ त्यो नै मुदिता हो र ती स्मरणहरूमा निरन्तर रूपमा चित्तलाई लगाइरहन्छ जसले त्यो मुदितामा निरन्तर रूपमा स्थित रहन्छ र त्यो पुण्यशाली महात्मा त्यो साधु त्यो भिक्षु वास्तवमा बुद्धत्व प्राप्तिको लागि सर्वथा योग्य हुने गर्दछ अर्थात् ज्ञान प्राप्तिको लागि योग्य हुने गर्दछ। यदि उसलाई बुद्धत्व चाहिएको छ ज्ञान चाहिएको छ भने होइन भने संसारमा रहँदा पनि ऊ संसारी भए पनि निरन्तर रूपमा सुखी प्रसन्न र खुसी रहेर सधैँ आनन्दमा स्थित रहन्छ भनिएको छ। त्यसैले चित्तलाई निरन्तर रूपमा मुदिता प्रदान गर्ने चेष्टा गर्नुपर्दछ, प्रसन्न राख्ने चेष्टा गर्नुपर्दछ र यदि त्यसरी प्रसन्न राख्नलाई कसरी अभ्यास गर्ने भन्ने सन्दर्भको प्रश्न जिज्ञासा आउँछ, त्यसको समाधान गर्दै यहाँ बताइएको छ। यद्यत् सेव प्रतिकारो दौर्मनस्येन तत्र किम् अथ नास्ति प्रतिकारो दौर्मनस्येन तत्र किम्। यदि आफ्नो इष्ट कुरालाई नाश हुनबाट बचाउने या अनिष्ट आइलाग्ने कुराबाट बचाउने कुनै उपाय पक्कै छ भने दौर मनस्य अर्थात् मनमा दुःख लिएर के काम? बरु त उपाय अपनाउनेतर्फ लाग्नु ठिक होला। यदि त्यसको कुनै उपाय नै छैन भने फेरि दौर मनस्य के को लागि गरिराख्नु? त्यसको त कुनै प्रयोजन नै भएन। उपाय केही नभएपछि त यो सर्वथा सिद्धि गयो। अत जे भयो भयो भन्ने ठानेर दौर मनुष्यलाई हटाउनु नै उत्तम हुन जान्छ भनेर यहाँ उल्लेख गरिएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी भगवान बुद्धका परम्परामा आचार्यहरूले जो मूल परम्पराको अनुयायन गरेर जो चित्तको वृत्तिहरूको चिन्तन गरेका छन् त्यसैको हामी संक्षिप्तमा चर्चा गर्दैछौँ। अर्थात् चित्तलाई प्रसन्न कसरी राख्ने र चित्तमा रहेको दुःखलाई कसरी हटाउने भन्ने हामी चर्चा गर्दैछौँ र त्यसमा चित्तको दुर्बलतालाई, चित्तको मैलोलाई, अर्थात् चित्तको शोक चिन्तालाई हटाउनलाई यो एउटा उपाय यहाँ बताइयो। उपाय के बताइयो भने यदि आफ्नो इष्ट कुरालाई नाश हुनबाट बचाउने या अनिष्ट आइलाग्ने कुराबाट बचाउने कुनै उपाय पक्कै छ भने दौर मनुष्य लिएर के काम, अर्थात् त्यो जे उपाय छ त्यही उपाय गर्नु ठिक। दुःख चिन्ता किन गर्नु, त्यसको मतलब चित्तलाई प्रसन्न राख्ने अभ्यास निरन्तर रूपमा गर्नु, त्यही हो त्यसको एउटा उपाय। यदि चित्तको दुर्बलता अर्थात् अनिष्टताबाट प्राप्त हुने दुःखहरू हटाउन सक्ने कुनै पनि उपाय यदि छैन भने त्यस्तो उपाय बिनाको चिजमा चिन्ता

रहने निरन्तर चेष्टा गर्ने र प्रसन्न रहन नसक्दाखेरि यदि चिन्ता आयो भने चिन्ताको उपाय के छ भनेर विचार गर्ने, त्यो फेरि प्रसन्न रहने नै हो। र यदि प्रसन्न रहन सकिँदैन भने शोक चिन्ता आइरह्यो भने अब त्यसको कुनै पनि उपाय नै छैन, हुने कुरा भरै छोड्छ, त्यसमा हामीले केही गर्न सकिँदैन भने त्यसमा दुःखी भएर के काम भनेर फेरि जे भयो भयो अब म फेरि प्रसन्नै रहन्छु भन्ने चेष्टा गरेर यदि अभ्यास गर्दै गइयो भने दुःख पनि बाधाजनक हुन छोड्छ भनेर यहाँ उल्लेख गरिएको छ। दुःखले सुख रूपमा परिणत हुन्छ र त्यो सुख वास्तवमा चित्तको एउटा आनन्दको अवस्थामा परिणत भएर मनुष्य जन्मलाई सफलतातर्फ अग्रसर गराउन मद्दत गर्ने एउटा साधन हुन्छ भनेर उल्लेख गरिएको छ। त्यसैले यतातर्फ अग्रसर हुने जीवनको एउटा सानो पाठमा पनि यदि सानो अवस्थामा पनि हामी सुखी खुसी प्रसन्न भइयो भने त्यो चान्चुने कुरा होइन, त्यसैले खुसी सुखी हुने चेष्टा गरौँ। र त्यसैमा यो बुद्ध भगवान्का जो आचार्यहरू परम्पराहरू शास्त्रहरूले उल्लेख गरेको एउटा सूक्ष्म चित्तको अवस्था छ, यसको श्रवणबाट यस चित्तलाई हामी पनि सम्झिने चेष्टा गरौँ। त्यतातर्फ भगवान बुद्धले आशीर्वाद दिनुहोस्, कृपा गर्नुहोस्, यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हस्त, आजलाई यो कार्यक्रम सञ्चालक लेशमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। बुद्धम शरणम गच्छामि, धम्मम शरणम गच्छामि, संगम शरणम गच्छामि। नमस्कार।

0: नजिकको बेनी नगरपालिका चार घुमाउने भीरमा पहिरो खस्ता बेनी दरबाङ सड़क खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सड़क अवरुद्ध हुँदा म्याग्दीको पश्चिमी क्षेत्रका मंगला बालिका र धौलागिरी गाउँपालिकासँगै बागलुङको ढोरपाटन तथा रूकुमतर्फ आवत जावत गर्ने सोझो यातायात बन्द भएको छ। अहिले पहिरो पन्साउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल सिन्हाले जानकारी दिनुभयो। अधिक वर्षाको चेतावनी जल तथा मौसम विज्ञान विभागले दिएको हुँदा अत्यावश्यक बाहेकको यात्रा नगर्न तथा वैकल्पिक व्यवस्था अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ। वीरगंज भन्सार कार्यालयले गत आर्थिक वर्ष 2082/83 2,43,22,22 करोड़ राजस्व संकलन गरेको छ। कार्यालयले गत आर्थिक वर्षमा वार्षिक लक्ष्यको 89.19% राजस्व संकलन गरेको सूचना अधिकारी उदय सिंह विष्टले जानकारी दिनुभयो। कार्यालयले गत आर्थिक वर्षभरिमा 2,73,37 करोड़ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। भन्सार विभागले गत आर्थिक वर्षभरिमा देशभरका सबै भन्सार कार्यालयबाट 5,88,25 करोड़ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। विभागको कुल वार्षिक लक्ष्यमा वीरगंज कार्यालयको योगदान 41.45% रहेको छ। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिम कार्डको सट्टा नयाँ सिम अनलाइन मार्फत लिन सकिने सेवा सुरु गरेको छ। डिजिटल सेवा विस्तार सेवा प्रवाहलाई सहज बनाउने र ग्राहक मैत्री प्रणाली विकास गर्ने उद्देश्यले सेवा सुरु गरिएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो। ग्राहकको गोपनीयता र सुरक्षालाई ध्यानमा राख्दै प्रतिनिधि मार्फत सिम बुझ्ने व्यवस्था मिलाइएको टेलिकमले जनाएको छ। संचार मन्त्रालयले यस अघि सारेको सुधारात्मक कार्य योजनामा नेपाल टेलिकमको सेवा गुणस्तर सुधार, ग्राहक सेवा सुदृढीकरण तथा डिजिटल सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखिएको छ। यसै अनुसार कम्पनीले मोबाइल सेवा व्यवस्थापन, प्रशासनिक प्रक्रिया सरलीकरण तथा सेवा केन्द्रित सेवा विस्तारका कार्यक्रम अघि बढाएको जनाएको छ। डडेलधुराको अमरगढ़ी नगरपालिका साथ खसरे खानमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ, तीनजना घाइते भएका छन्। धनगढ़ीदेखि दार्चुला जाँदै गरेको बोलेरो जीप आज बिहान सड़कबाट 500 मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख वरूण बहादुर सिंहले जानकारी दिनुभयो। दार्चुलाको अभिहिमाल गाउँपालिका एकका 25 वर्षीय शुभम लोथ्याल र सोही ठाउँका 20 वर्षीय होम लोथ्यालको ज्यान गएको प्रहरीले जनाएको छ। घाइतेको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ। असार 25 देखि आन्दोलनरत मिटर ब्याज पीड़ित र सरकारी वार्ता टोली बीच कुरा मिलेको छ।
1: सरकारी वार्ता टोली र आन्दोलनरत मिटर ब्याज पीड़ितका प्रतिनिधि बीच 9 बुधे सहमति भएको हो। प्रधानमन्त्री कार्यालयमा चलेको वार्तापछि सहमति पत्रमा सरकारी वार्ता टोलीका तर्फबाट सचिव पुष्कर सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहले हस्ताक्षर गर्नुभएको छ। यो सँगै पीड़ितहरूले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उन्मूलन भएको घोषणा गर्न आउँदो मन्त्री परिषदमा प्रस्ताव लैजानेछ। यसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र बाध्यकारी चेकहरू स्वत अवैध र खारेज हुनेछन्। गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयकको मस्यौदा तयार गरेर मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गरिने सहमति पत्रमा उल्लेख छ। सहमति अनुसार जिल्ला स्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पीड़ितका 3 प्रतिनिधिसहित सहजीकरण समिति गठन गरेर 6 महिनाभित्र सबै उजुरी फर्सौट गरिनेछ, जसको अनुगमन प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले गर्नेछ। साथै पुनः मिटर ब्याजको चक्रमा पर्न नदिन वार्षिक बजेटमा आर्थिक सहायता तथा राहत प्याकेज ल्याउने सहमति भएको छ।
0: चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले सरकारसँग 3 बुधे माग राख्दै 5 दिने अल्टिमेटम दिनुभएको छ। डाक्टर केसीले प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोगमा नियुक्त गरेका पदाधिकारीलाई हटाउन मापदण्ड विपरीत निजी कलेजको सीट वृद्धि गर्ने प्रस्ताव खारिज गर्न तथा चिकित्सा शिक्षा ऐन कार्यान्वयन गर्न माग गर्नुभएको हो। केसीले यी माग पूरा गर्न 5 दिनको समय दिनुभएको छ। साउन 5 गतेसम्म माग सम्बोधन नभएमा सत्याग्रहमा बस्ने डाक्टर केसीको चेतावनी रहेको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: एसबीएस गोर्खा रेडियो।

मामारे पनि मेरो देश बाँचिराखोस्. योगेश शर्माले गाउनु भएको यो सुन्दर मिठो गीत म विश्वको शब्द रचनामा तपाईँले सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोता वृन्द. यो गीतले तपाईँ हामी सबैको मनभित्रबाट नै एउटा देशभक्तिको जुन रस छ यसलाई चाहिँ जागृत गरायो होला भन्ने मलाई लाग्छ. र अत्यन्तै सुन्दर अत्यन्तै मिठो देशभक्तिको भावनाले छचल्किएको यो गीतलाई सुन्दै हामीले आजको कार्यक्रम यो प्रभातकालीन प्रस्तुति सुनौलो बिहानी शनिबार विकेन्डको यो मर्निङ सोलाई सुरुवात गरिसकेका छौँ. यहाँहरू सबै सबैमा मेरो सप्रेम नमस्कार, हार्दिक सुस्वागतम, न्यानो अभिवादन एन्ड भेरी गुड मर्निङ सम्पूर्ण प्रिय श्रोतावृन्दमा म शिरेश सुनवारको. हजुर, आज कार्यक्रम सुनौलो बिहानीमा तपाईँलाई भेट्नको लागि म शिरेश हाजिर भएको छु. ठिक 10 बजीसम्मको लागि नै म तपाईँको सेवामा रहन्छु, साथ तपाईँ सबैले पूर्ण रूपमा दिनुहुन्छ होला भन्ने आशा गरेको छु. यतिखेर तपाईँ यसलाई समय बिहानको 7 बजेर अहिले 13 मिनट गएको छ र कार्यक्रममा अब विभिन्न मिठा मिठा गीत सङ्गीतहरू अनि तपाईँको लागि विविध सर सामग्रीहरू लिएर म हाजिर भइसकेको छु. यहाँहरू सबैले पनि पक्कै साथ दिनुहुन्छ होला भन्ने आशा गर्दछु यतिखेर. त अब भने अगाडि बढ्नुपर्दा सबैभन्दा पहिला त मैले तपाईँहरूको लागि आजको तिथिमितिको जानकारी गराउन चाहेँ. अब आज शनिबार विकेन्ड होइन, बिस्तारै बिस्तारै नै उठ्नुहुन्छ होला तपाईँहरू सबजना पनि अलिकति रिल्याक्स गर्दै. अब विकडेजमा भए त कामको लागि एकदमै राइट टाइममा अलार्मको साथमा उठिहाल्नु पर्थ्यो, तर विकेन्डमा चाहिँ अलिकति रिल्याक्स पाराले आफ्नै तरिकाबाट न कहीँ जानुपर्नेछ, हतार गर्नुपर्नेछ, न कुनै काममा ठिक समयमा पुग्नुपर्नेछ, न स्कुलहरू चालु छन् होइन, गर्दाखेरिमा एकदमै रिल्याक्स आफ्नै यसमा चाहिँ नि यो विकेन्डलाई चाहिँ तपाईँले अहिले इन्जोय गर्दै हुनुहुन्छ होला होइन. यसर्थमा तपाईँहरू जहाँ हुनुहुन्छ जुन तरिकाले जसरी नै सुन्दै हुनुहुन्छ साथ चाहिँ दिनुहोला भनेर भन्न चाहन्छु. अरू त ठिकै छ होइन, अप एन्ड अबाउट हुनैपर्छ भन्ने त पक्कै पनि छैन, किनभने आज शनिबारको दिन विक्रमसम्म 2083 साल श्रावण महिनाको 2 गते त 18 जुलाई 2026 हो आज अङ्ग्रेजी क्यालेन्डर अनुसार आषाढ शुक्ल पक्षको चतुर्थी तिथि. आज कमैया मुक्ति दिवस पनि रहेछ. त कमैया मुक्ति दिवस भन्ने बित्तिकै विशेष गरिकन यो नेपालको परिप्रेक्ष्यमा हामीले यसको कुरा गर्नुपर्ने हुन्छ. हरेक श्रावण को चाहिँ 2 गते नेपालमा कमैया मुक्ति दिवस मनाइन्छ. यो चाहिँ दिनले के पनि दर्शाउँछ भने यो हाम्रो देश नेपालको अत्यन्तै एउटा शोषणपूर्ण श्रम प्रथा जुन थियो त्यसको अन्त्य भएको सम्झना चाहिँ हामीलाई यो कमैया मुक्ति दिवसले गराउँछ. सरकारले श्रावण 2 गते विक्रमसम्म 2057 सालमा चाहिँ यो कमैया प्रथालाई औपचारिक रूपमा खारेज गरेको थियो. योभन्दा अगाडिसम्म हजारौँ चाहिँ कमैयाको रूपमा बन्धनमा रहेर मजदुरीको काम गरिरहेका थिए. उनीहरू सबैजना यो घोषणा पश्चात स्वतन्त्र भएका थिए. प्रिय सुदामिन, कस्तो चाहिँ एकदमै दुर्भाग्यपूर्ण यो एउटा कुरा हो. कमैया भन्ने बित्तिकै त्यो शब्द आफै नै कति हेयको दृष्टिले हेर्नुपर्ने खालको शब्द छ होइन, कति नीच शब्द छ भन्दा फरक पक्कै पनि नपर्ला. र कमैया प्रथा चाहिँ एउटा यस्तो प्रथा हो जसमा चाहिँ नि श्रमको शोषण गर्ने गरिन्थ्यो. स्पेसली यो चाहिँ नेपालको पश्चिम क्षेत्रमा, पश्चिमी नेपालमा चाहिँ बढी प्रचलित रहेको थियो, जसले चाहिँ विशेष गरिकन थारू समुदायलाई प्रभावित गर्थ्यो. गरिब परिवारहरू चाहिँ जमिनदारसँग सानो ऋण लिँदा त्यो तिर्न नसके पुस्तौँ पुस्तासम्म उनीहरू कठोर श्रममा बाँधिन्थे. उनीहरूका तलब, काम गर्ने समयमाथि कुनै अधिकार हुन्न थियो है. र महिलाहरू र बालबालिकाहरू त अझ बढी जोखिममा पर्थे. शारीरिक हिंसा, घरेलु काममा दास सरह व्यवहार र शिक्षा वा स्वास्थ्य सुविधाबाट वञ्चित उनीहरू रहनु पर्थ्यो. अत्यन्तै लज्जास्पद यो एउटा चाहिँ नि स्थिति हो, यो प्रथा हो नेपालको हकमा कुरा गर्नुपर्दाखेरि होइन. र मान्छेलाई एउटा जुन मिनिमम एउटा बेसिक मानवाधिकारको जुन उनले चाहिँ नि युज गर्नु पाउनुपर्ने हो, अभ्यास गर्न पाउनुपर्ने हो, त्योसम्म गर्न नपाउने स्थिति चाहिँ कमैया प्रथामा रहन्थ्यो भन्दा फरक नपर्ला. अहिलेसम्म पनि हामीले कमैया प्रथाका धेरै कथाहरू सुन्न सक्छौँ होइन. र मुक्ति आन्दोलनको कुरा गर्नुपर्दाखेरि चाहिँ 1990 दशकमा मानवाधिकार संस्था, पूर्व कमैयाहरू र नागरिक समाजको सक्रियताले कमैया मुक्ति आन्दोलन सुरु भयो. र यो आन्दोलनले कमैया प्रथाको विरुद्धमा जनचेतना फैलायो र सरकारलाई दबाब पनि दिन थाल्यो. यसैको फलस्वरूप सरकारले श्रावण महिनाको 2 गते विक्रमसम्म 2057मा कमैया प्रथालाई गैर कानुनी घोषित गर्यो. साथसाथै कमैयाहरूको ऋण पनि सम्पूर्ण रूपमा खारेज गरियो
है र यो एकदमै खुसीको कुरा यो एकदमै एउटा सकारात्मक चाहिँ परिवर्तनको कुरा हो त्यसैको सम्झनामा कमाया मुक्ति दिवस सधैँ श्रावण महिनाको 2 गतेको दिनमा मनाइन्छ तर अब मुक्तिपछि पनि धेरै चुनौतीहरू कमैया भएर रहेकाहरूले चाहिँ नि बेहोर्नु पर्यो कानुनी रूपमा त उनीहरू स्वतन्त्र भए तर व्यावहारिक जीवनमा तत्कालै सुधार भने आएन धेरैजसो मुक्त कमैयाहरूसँग आफ्नो जग्गा जमिन थिएन भूमि थिएन भनौँ होइन कुनै आश्रय थिएन र रोजगार पनि थिएन र यो अवस्थामा धेरै कमैयाहरूले एकदमै भनौँ न कठिन परिस्थितिको सामना पनि गर्नु पर्यो तर सरकारले पुनर्स्थापनाको सहयोग गर्ने बाचा त गरे तर कार्यक्रमहरू प्रभावकारी रूपमा लागू भएनन् र यस अर्थमा त्यति बेला अब मुक्त भए पनि कमैयाहरूको जीवन भने दुःख र गरिबीको जुन एउटा प्रभाव छ त्यसबाट मुक्त भने हुन सकेन र अब धेरै साल भइसकेको छ विक्रमसम्म 2057 भनेपछि होइन अहिले त 83 सालमा हामी रहेका छौँ तर आज पनि धेरै पूर्व कमैयाहरू गरिबी बेरोजगारी र शिक्षा अनि स्वास्थ्य सेवाको अभावमा जीवन बिताइरहेका छन् र यिनै जुन कठिन परिस्थितिहरू छन् यिनै जुन समस्याहरू छन् कमैयाको होइन मुक्त कमैयाहरूको त्यसलाई सम्बोधन गर्नको लागि पनि आजको दिनले विशेष रूपमा चाहिँ सम्बन्धित निकायहरूको ध्यान आकर्षण गर्ने गर्दछ समाजका सुधारकहरू छन् जो होइन लिडरहरू भनेर भनौँ लिडरसिप एउटा रोलमा रहेकाहरू जुन छन् उहाँहरूलाई चाहिँ नि यो समस्याप्रति ध्यान आकर्षण गराउने गर्दछ त आज कमैया मुक्ति दिवसको कुरा अलिकति मैले गरेँ आजको दिनमा श्रावण 2 गतेको दिनमा हामी कमैया मुक्ति दिवस मनाउँछौँ नेपालमा यस कारणले गर्दाखेरि पनि यो चर्चा अलिकति मैले गरेँ र अब भने म अगाडि बढ्न चाहन्छु अगाडि बढ्नु पर्दाखेरि चाहिँ कार्यक्रममा यस्तै गरिकन मिठा मिठा गीत सङ्गीत त छँदैछ यसको अलावा तपाईँको लागि अब मौसमको कुरा म एकैछिनमा सेयर गरिहाल्छु नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकेको वैदेशिक विनिमय दर सुनचाँदीको दरभाव के कस्ता छन् अब उपलब्ध के कस्ता छन् अपडेटेड भर्जनमा सुनाउँछु तपाईँको राशिफल पनि सुनाउँछु कार्यक्रमको यो प्रथम चरणमा अनि दोस्रो चरण अन्तर्गत भने हामी आज दाजु योगराज राईको प्रस्तुतिमा सुन्नेछौँ कुराकानी जसमा चाहिँ रहनु भएको छ लान्स कपाल सागर शमशेर कुँवर र यो आयो गोर्खाले अन्तर्गतको कुराकानी हो अनि 9 बजेको समाचार पश्चात भने कार्यक्रमको अन्तिम चरणमा मिठा मिठा गीत सङ्गीतहरू छँदैछन् तपाईँले पनि कुनै गीतहरू सुन्न सुनाउन चाहनुहुन्छ अनुरोध गर्न चाहनुहुन्छ भने 9 बजे पश्चातको समयमा तपाईँको लागि अनुरोधका गीत सङ्गीतहरू पनि सुनाउनेछु कोसिस गर्नेछु एटलिस्ट है साथ दिनुहोला भनेर भन्छु म यतिखेर अनि हाम्रो ब्रेकफास्ट ब्रेन टिचरको प्रश्न पनि हामीले जुन राखेका छौँ भोलिसम्म यसको उत्तर तपाईँले दिन सक्नुहुन्छ उत्तर दिनुभएको छैन भने आउनुहोस् अब छिटै नै उत्तर दिनुहोस् है भनेर पनि भन्न चाहे यो बेलामा अब भने एउटा छोटो मिठो गीत तपाईँको लागि राखिहाल्छु अहिले र यसैको साथमा हामी एउटा छोटो यो विश्राम लिन्छौँ त्यस पश्चात फेरि हाम्रो सरसामग्रीहरू जे जस्ता छन् त्यो त छँदैछ अहिलेको लागि पनि एक देव लिम्बू र समीर श्रेष्ठको आवाजमा यो गीत तयार छ

0: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
1: यो बिएफबीएस गोर्खा रेडियो हो।

हजुर, झुम्का कानैमा सुन्दैनथ्यो बाबुल गिरी र शान्ति श्री परियारको आवाजमा यो मिठो गीतलाई यतिखेर। समय अगाडि घर्किसकेको छ, अहिले बिहानको 7:30 गएको छ। कार्यक्रममा अब अगाडि बढिहालौँ। अगाडि बढ्नु पर्दाखेरिमा चाहिँ नि आजको यो सुनौलो बिहानी अन्तर्गत अब अलिकति मौसमको जानकारी लिने बेला भइसकेको छ। मौसम

जानकारी दिएको छ, आधिकारिक जानकारी के रहेको छ त हाम्रो लागि, त्यसतर्फ लागौँ। र आज चाहिँ धेरै ठाउँमा सुक्खा नै रहनेछ, घाम लाग्नेछ, स्पेसली सुदूर पश्चिमी भूभागहरूतिर यस प्रकारको मौसम रहन्छ भनेर भनिएको छ। बादलको जुन उपस्थिति छ त्यो चाहिँ दक्षिणवर्ती भूभागमा बढी फैलिने छ, र यसै गरिकन त्यतातिर चाहिँ अलिकति हल्का फुल्का वर्षा हुन पनि सक्ने सम्भावना देखिएको छ, साथसाथमा उत्तरी अनि पूर्वीय भूभागहरूमा पनि। अनि वेल्स र दक्षिण पश्चिमी भूभागहरूतिर चाहिँ वर्षा हुन सक्ने सम्भावना छ अपराह्न पश्चातको समयमा, जहाँ चाहिँ एकदमै मेघगर्जन पनि हुन सक्ने सम्भावना छ यो वर्षा हुँदा हुँदै है, अलिकति जुन तापक्रम छ हिजोभन्दा आज घट्ने देखिएको छ। र आज राति पानी पर्ने जुन क्रम छ विभिन्न ठाउँमा त्यो सबै हटेर जान्छ र सुक्खा रहनेछ धेरै जस्तो ठाउँको लागि, एकदमै आकाश खुला रहनेछ रातिको समयमा, केही ठाउँमा बादल रहन्छ, हल्का फुल्का हावाको पनि चाहिँ सम्भावना रहेको छ, त्योभन्दा बाहेक चाहिँ अन्यत्र सबै सामान्य रात नै रहनेछ, तर हिजो अस्तिको भन्दा अलिकति शीतल रहनेछ आजको रात, स्पेसली यो चाहिँ दक्षिण पश्चिम भूभागमा अझ बढी शीतल रहने देखिन्छ है। यो आजको मौसम भइहाल्यो, रातिको पनि मैले कुरा गरेँ, भोलि कस्तो रहन्छ त, भोलि सन्डे, भोलि पनि विकेन्डको नै समय हो, भोलि चाहिँ नि मिडलन्ड्सतिर बादल लाग्ने देखिन्छ आंशिक रूपमा, र त्यस पश्चात चाहिँ नि बिस्तारै बिस्तारै बिहानको समयमा यस्तो भयो भने पनि दिउँसो हुँदै जाँदाखेरि आकाश खुला हुँदै जानेछ अधिकांश ठाउँहरूमा, अनि घाम पनि लाग्ने देखिन्छ, तर कर्नवल र उत्तरी स्कटल्यान्डमा पनि केही वर्षा हुन सक्ने सम्भावना छ, जहाँ बदली पनि रहन्छ भने बाँकी भूभाग चाहिँ न्यानो नै रहनेछ, टेम्परेचर वाइज अलिकति न्यानो नै भोलिको दिन रहने जानकारी हामीलाई मिलेको छ मेट अफिसले दिएको जानकारी। अब बढौँ अगाडि, मेट अफिसको यो जानकारी पश्चात हामी चाहिँ अगाडि अब यो हाम्रो जुन फरेन एक्सचेन्ज रेटको कुरा गर्छौँ, वैदेशिक विनिमय दर, यसको कुरा गरिहालौँ। यो चाहिँ आजको दिनको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको हो। अमेरिकी डलरको खरिदर 153.76 रुपियाँ, बिक्री दर 154.36 रुपियाँ, युरोको खरिदर 175.85 रुपियाँ, बिक्री दर 176.53 रुपियाँ, अनि पाउन्ड स्टर्लिङको खरिदर 206.60 रुपियाँ, बिक्री दर 207.41 रुपियाँ रहेको छ। अब यो नेपाल राष्ट्र ब्याङ्कले दिनानुदिन यो चाहिँ एक्सचेन्ज रेट प्रस्तुत गर्ने गर्दछ र तलमाथि भइ नै रहन्छ होइन, यही सिलसिलामा यो जानकारी हामीले सधैँ तपाईँहरूसँग सेयर पनि गर्ने गर्दछौँ। त अब नैको लागि भने अगाडि म बढ्छु, र यो सुन चाँदीको दरबारको पनि हामी कुरा गर्छौँ नि त प्रायः होइन, तर सुन चाँदीको दरबारको आज चाहिँ कुरा गर्न अलि मिलेन, किन भन्नुहुन्छ भने यो शनिबार र आइतबार चाहिँ अपडेट हुँदैन, र नेपालमा पनि अब यो कारोबारहरू बन्द हुन्छ होला सायद होइन, र यस कारण गर्दाखेरि अब शनिबार आइतबार विकेन्डको समयमा सबै प्राय बन्द नै हुने कारणले गर्दाखेरि पनि यो अपडेट हुँदैन शनिबार र आइतबारको दिनमा। तर हिजोको लेटेस्ट कुरा गर्नुपर्दाखेरि भने हिजो चाहिँ नि छापावाल सुन प्रतितोला 2,82,100 रुपियाँ रहेको थियो, चाँदी प्रतितोला 4,200 रुपियाँ रहेको थियो। अब आज र भोलि जब सार्वजनिक बिदा नै छ, आज भोलि त अब यो आइतबारको दिन पनि सार्वजनिक बिदा छ नेपालमा, तपाईँलाई थाहा छँदैछ होइन, र अब एकचोटि सोमबार मात्र यसको चाहिँ अपडेट हुन्छ कि जस्तो लाग्छ मलाई। एनिवे अब यति नै गर्छु अहिलेको लागि यो जानकारीहरू, र तपाईँलाई अगाडि लिएर जान्छु आजको यो चाहिँ यो आजको भन्दा पनि यो सप्ताहको ब्रेकफास्ट ब्रेन्टिजको प्रश्न पनि एकपटक मैले तपाईँसँग सेयर गर्नुपर्ने हुन्छ, र यसमा चाहिँ नि वर्ल्ड कप फाइनलसँग जोडिएको प्रश्न राखेका छौँ हामीले होइन, जुलाई 19 यानि कि भोलि सन्डेको दिनमा चाहिँ वर्ल्ड कप फाइनल हुँदैछ स्पेन र अर्जेन्टिनाको बिचमा, र प्रश्न हाम्रो के छ भने यो दुइटै टिमले कति कति स्कोर गर्छन् होला भन्ने चाहिँ प्रश्न रहेको छ हाम्रो, र यसमा थुप्रै श्रोताहरूले भाग लिइ पनि सक्नु भएको छ, यदि तपाईँले भाग लिइसक्नु भएको छैन भने भोलिसम्म चाहिँ लिइसक्नुहोला भनेर भन्न चाहेँ यतिखेर है। र प्राइजहरूमा चाहिँ नि ग्लोबल बुलियन वल्ट आश्वर्डबाट भाउचर रहेको छ भने बिएबिएस फुटबल पनि तपाईँहरूले चाहिँ प्राप्त गर्न सक्नुहुनेछ। त यो चाहिँ आजको लागि मैले प्रश्न एकपटक फेरि पनि दोहोऱ्याइहालेँ है, भोलि हुने वर्ल्ड कप फाइनलमा पुगेका दुई देशहरू स्पेन र अर्जेन्टिनाको स्कोर कति कति हुन्छ भनेर मैले तपाईँसँग
सोधे भनेर मैले भन्दा हामीले तपाईँको लागि प्रश्न राखेका छौँ र

यो प्रश्नको उत्तर दिनुहोला. प्योरली गेस्ट वर्क नै हो यसमा, होइन. अब भोलि बेलुका 8 बजे यसको जुन खेल हुन्छ त्यस पश्चात मात्र चाहिँ यो खेल भइसकेपछि मात्र यो उत्तर मिल्यो अथवा मिलेन भन्ने कुरा स्वतः तपाईँहरूले थाहा पाइ नै हाल्नुहुन्छ. त यो चाहिँ कुरा गर्दै जाँदाखेरि अब अगाडि बढौँ. आजको खेलको कुरा गर्छु. फ्रान्स र इङ्ल्यान्डको आज खेल छ तेस्रो स्थानको लागि. सेमिफाइनलमा फ्रान्स र इङ्ल्यान्डले हार बिहोर्नु पर्यो. यसर्थमा यो दुईवटा देशहरूले चाहिँ थर्ड प्लेसको लागि चाहिँ नि आज खेल्दैछन् बेलुका राति भनौँ 10 बजे. र भोलि स्पेन र अर्जेन्टिनाको बिचमा 8 बजे बेलुका फाइनल खेल हुँदैछ. फिफा वर्ल्ड कप 2026 को विजेता भोलि को भन्छ हेर्नको लागि तपाईँहरू सबजना तयार हुनुहुन्छ नै होला है. र यति नै भन्दै अगाडि बढ्न चाहन्छु. अगाडि बढ्नु पर्दा हामी फेरि पनि एउटा गीत सुन्छौँ. किरण भुजेल र अस्मिता अधिकारीले गाउनुभएको गीत मेरो प्लेलिस्टमा तयार छ. अनि त्यस पश्चात अगाडि हामी बढिहाल्छौँ फेरि पनि.

0: SBS गोर्खा रेडियो
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बिएफबिएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बिएफबिएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

हजुर तप्रिय श्रोतावृन्द, बबिता महानन्दरको आवाजमा एउटा गीत सुनाउँदै कार्यक्रम हाम्रो आजको यो सुनौलो बिहानीलाई अगाडि मैले लिएर गइसकेँ। अब यो बेलामा तपाईँको लागि राशिफलको बारेमा जानकारी गराउने बेला भइसक्यो। हाम्रो 12 राशिको राशिफल म तपाईँसँग सेयर गर्छु। सबैभन्दा पहिला त मेष राशिको कुरा गरौँ। आज छिटो फल प्राप्त गर्ने आकाङ्क्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्च नपर्ला। समय तालिका नमिल्दा योजना अधुरी रहनेछ। अनि आफ्नो कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्, तर मेहनत गर्दा चाहिँ बौद्धिक क्षेत्र फराकिलो बन्नेछ मेष राशिको लागि। वृष राशिको लागि भने आज आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पुरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ है। धेरै फाइदा नहुने काममा समय बित्नेछ भने घरेलु कामकाजमा प्रवृत्त भइनेछ। नजिकका आफन्त साथीभाइ टाढिन सक्छ। धोइएर काम गर्दा रोकिएको काम चाहिँ बनाउन सक्ने अवस्था आउँछ यो वृष राशिको लागि। मिथुन राशि हुनेहरूको लागि चाहिँ जिम्मेवारी प्राप्त भए पनि बेलामा होस् नपुर्याउँदा केही चुनौती आउन सक्छ। प्रतिस्पर्धीलाई कमजोर चाहिँ नठान्नुहोला। दाजुभाइमा असमझदारी बढ्न सक्छ। व्यवसायमा प्रतिस्पर्धा बढ्नेछ र सहयोगीहरू पछि हट्नेछन्। तापनि नयाँ काम प्रारम्भ गर्ने समय भने छ। व्यवसायमा सामान्य लाभ हुनेछ, तर चिताएको दाम नउठ्न सक्छ। कर्कट राशिको लागि लगनशीलताले विद्या तथा धन आर्जन हुनेछ भने काममा पनि सफलता मिल्नेछ। लेखन कलामा निखारता ल्याउन अझ मेहनत गर्नु पर्ला। बोलीको प्रभाव बढ्नेछ। कुनै दिगो काममा सम्झौता गर्ने समय छ। अनि व्यापारमा पनि प्रशस्तै फाइदा होला। सिंह राशि हुनेहरूको लागि प्रतिष्ठित काम गर्दै नाम दाम र इनाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो साथ दिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। अनुभवले पनि थप काम गर्न हौसला प्रदान गर्छ भने आफन्तसँग भेटघाट हुनका साथै स्वादिष्ट भोजनको आनन्द पनि प्राप्त होला। लक्ष्य अनुसार समयमा नै काम सम्पादन पनि हुनेछ। कन्या राशिको लागि पनि बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउन सक्छ। अर्थ अभावले विशेष काम रोकिन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ने हुन सक्छ। अपरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ भने आर्थिक समस्या सुल्झाउन कर्जा लिनु पर्ला। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। तुला राशि हुनेको लागि चाहिँ व्यापार साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। दाम इनाम र प्रतिष्ठा पनि कमाउने बेला छ भने सामाजिक वा पदीय दायित्व पनि हात लाग्नेछ। वृश्चिक राशिको लागि अवसर प्राप्त भए पनि बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। मिहिनेत गर्दा काम प्रारम्भ हुनेछ, तर प्रशस्त दाम भने हात लागि नहुन सक्छ। सहयोगीहरूबाट गोपनीयता बाहिरिन सक्छ। मेहनतले व्यावसायिक चुनौती पन्छाउन सकिनेछ भने तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना भन्ने बन्नेछ यो वृश्चिक राशिको लागि। अब धनुराशिको लागि कुरा गर्छु म। मेहनत परे पनि भविष्यका लागि जग बसाउने अवसर प्राप्त हुनेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। शक्तिको धाक देखाउनेहरू स्वतः निहुरिनेछन्। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रोकिएको कामले पनि निकास पाउनेछ। फजुल खर्च भन्ने बढ्न सक्छ। यसै गरिकन मकर राशि हुनेको लागि खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ। काम बिग्रिने भएर सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला। गोपनीयता बाहिरिनाले समस्या आइपर्ला। आमदानी रोकिनाले केही योजना स्थगन हुन सक्छ भने पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ। ठुलो भागको आशा राख्दा भएको वस्तु समेत गुम्न सक्छ मकर राशिहरूको लागि। अब नि हामी लाग्छौँ कुम्भ राशितर्फ। केही खर्च लागि पनि खानपान तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। भौतिक साधन जुट्नाले आमदानी बढ्ने काम प्रारम्भ हुनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। व्यवसायको सन्दर्भमा यात्राको अवसर जुट्नेछ, तर बल जफ्ती गर्दा समस्या आउन सक्छ। अब अन्त्यमा हामी कुरा गर्छौँ मीन राशिको। परिस्थिति वा सानोतिनो समस्याले अल्झाउनेछ। मेहनतीहरूको लागि भने समय उत्साहजनक नै रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित हुनेछ। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। बलको भन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ भने अवसर प्राप्त भए पनि अलिकति उपलब्धि भने हात पार्न समय लाग्नेछ। आदरणीय श्रोतावृन्द,
सुन्दै हुनुहुन्थ्यो तपाईँहरूले चाहिँ तपाईँहरूको राशिफल आजको लागि होइन यो राशिफल मेषदेखि मीन राशिसम्मको राशिफल सधैँ हामी कुरा गर्ने गर्छौँ र आज पनि मैले तपाईँसँग सेयर गरेँ र अब भने यो नै यो चरण अन्तर्गतको अन्तिम सामग्री रहेको थियो तपाईँहरूको राशिफल. अब अगाडि हामी 8 बजेको समाचार सुन्नपछि लाग्छौँ अनि समाचार पश्चात कार्यक्रमको अर्को चरणलाई लिएर म फेरि पनि आउनेछु. अहिलेको लागि मेलिना राई र बलबहादुर राजवंशीले गाउनुभएको एउटा गीत मेरो प्लेलिस्टमा तयार छ. अन्तिम कोसिले स्वरूप यही गीतलाई स्वीकार्नुहोस् यो घन्टाको लागि यो चरणको लागि.

राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि दुई दिन मुलुकका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अत्यधिक वर्षाले आकस्मिक बाढ़ी पहिरो डुबान गेग्रान बहाव र कटानको जोखिम बन्ने भएकाले सतर्कता अप्नाउन प्राधिकरणले सबैमा आग्रह गरेको हो। प्राधिकरणले अत्यावश्यक काम बाहेक रातिको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लामा रातमा आवागमन सम्बन्धित निकायलाई अनुरोध गरेको छ। विशेष गरी पाँच थर इलाम झापा सुनखुवासभा तेह्रथुम भोजपुर खोटाङ धनकुटा सिन्धुली ललितपुर काभ्रे सिन्धुपाल्चोक नुवाकोट चितवन गोर्खा लमजुङ कास्की तनहुँ पर्वत बागलुङ म्याग्दी र स्याङ्जा जिल्लामा रातिको समयमा गाडी सञ्चालनमा विशेष सावधानी अप्नाउन भनिएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतले तीनवटै सुरक्षा निकाय स्थानीय तह तथा स्वयंसेवकलाई विपद प्रति कार्यका लागि तयारी अवस्थामा रहन जोखिमयुक्त राजमार्ग तथा सड़क खण्डमा डोजर स्काभेटर लोडर लगायत उपकरण तयारी अवस्थामा राख्न तथा पूर्व सूचनाका आधारमा जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारवाला निकायलाई आग्रह गर्नुभएको छ। पछिल्लो 24 घण्टामा मात्र 521 सवारी चालक कारबाहीमा परेका छन्। उपत्यका ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका 30, यान्त्रिक कारबाहीमा 12, सड़क बत्ती उल्लंघन गर्ने 26 र तीव्र गतिमा सवारी साधन हुइक्याउने 66 जनालाई कारबाही गरिएको हो। यस्तै सवारी साधनको अवस्था ठिक नभएका 7, निषेधित क्षेत्रमा हर्न बजाउने 32, सड़क फुटपाथ मा पार्किङ गर्ने 19 र अन्य सवारी नियम नमान्ने 323 जना कारबाहीमा परेका हुन्। उच्च अदालत तुलसीपुर नेपालगंज इजलासले आर्थिक वर्ष 2082-83 2163 मुद्दा मध्ये 1354 मुद्दा फरछुट गरेको छ। प्रतिशतका आधारमा 62.7% मुद्दा फरछुट भएको अदालतले जनाएको छ। शुक्रबार वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै उच्च अदालत तुलसीपुर नेपालगंज इजलास का न्यायाधीश वामदेव केवालीले अदालतले दुई वर्षभन्दा पुराना सबै मुद्दा फरछुट भएको जानकारी दिनुभयो। न्यायाधीश केवालीका अनुसार असार मसान्तसम्म 18 महिना पूरा गरेका 15 मुद्दा मात्र फरछुट हुन बाँकी रहेका छन्। ती मुद्दा पनि साउनभित्रै टुङ्गो लगाउने लक्ष्य रहेको उहाँले बताउनुभयो। अदालतका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका 642 र नयाँ दर्ता भएका 1521 गरी कुल 2163 मुद्दा लगतमा रहेका थिए। तीमध्ये 1354 मुद्दा फरछुट हुँदा 809 मुद्दा चालु अवस्थामा छन्। वार्षिक कार्य योजना अनुसार अदालतले 2490 मुद्दाको लगत रहने अनुमान गर्दै 1743 मुद्दा फरछुट गर्ने लक्ष्य राखेको थियो। सोही आधारमा लक्ष्य अनुसार 77.7% उपलब्धि हासिल भएको छ। मध्य प्रदेश सरकारले साउन 15 गतेदेखि मन्त्रालयको संख्या घटाएर 9 झार्ने भएको छ। सत्ता साझेदार दलबीच भएको सहमति अनुसार मन्त्रालय पुनर्संरचना गर्ने तयारीसँगै मन्त्रीहरूको जिम्मेवारी समेत हेरफेर हुने भएको हो। गठबन्धन दलबीच भएको सहमति अनुसार नेपाली काँग्रेस र नेकपा एमाले 3-3 तथा नेपाल कम्युनिष्ट पार्टीले 2 मन्त्रालय पाउनेछन्। हाल 3 दलको भागमा 4 मन्त्रालय छन्। मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रालयको संख्या घटाउने विषयमा सत्ता साझेदार दलबीच निरन्तर छलफल भइरहेको बताउनु भएको छ। यसअघि काँग्रेस र एमाले बीचको सहमति राष्ट्रिय स्तरमै संकटमा पर्दा मध्य प्रदेश सरकारको गठबन्धन समेत भत्किने जोखिम बढेको थियो। तर सत्ता साझेदार दलका प्रदेश स्तरीय नेताहरूले अन्य प्रदेशमा विकसित राजनीतिक अवस्थाको प्रभाव मधेसमा नपार्न शीर्ष नेतृत्वलाई सुझाव दिएपछि हालको गठबन्धनलाई निरन्तरता दिने सहमति भएको जनाएको छ। यो वर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेसमा करिब 58% रोपाई सकिएको छ। मध्य प्रदेश कृषि विकास निर्देशनालयका अनुसार असारसम्ममा मध्य प्रदेशमा 57.93% हेक्टरमा रोपाई सकिएको हो। त्यसमध्ये सबैभन्दा बढी सिराहामा 80%, सबैभन्दा कम महोत्तरीमा 39% रोपाई भएको मध्य प्रदेश कृषि निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो। सप्तरीमा 68,000 हेक्टर मध्ये 34,000 हेक्टरमा, सिराहामा 54,000 हेक्टर जग्गा मध्ये 43,000 हेक्टरमा धान रोपाई सकिएको छ। यस्तै धनुषामा 22,000 हेक्टर, महोत्तरीमा 15,000, सर्लाहीमा 25,000 हेक्टरमा, रौतहटमा 21,000 हेक्टर, बारामा 25,000 हेक्टर र पर्सामा 35,000 हेक्टरमा रोपाई सकिएको छ। अहिले पानी पर्याप्त भएपछि
अहिले सम्मका खबर यति नै। नमस्कार।

हजुर, मिठो गीत बिन्दु परियारको आवाजमा सुन्दै हुनुहुन्थ्यो यहाँहरूले आदरणीय श्रोता वृन्द। र यही गीतको साथमा कार्यक्रम हाम्रो आजको सुनौलो बिहानी शनिबारको यो प्रभातकालीन प्रस्तुतिको यो दोस्रो चरणको यात्रा सुरु भइसकेको छ। यहाँहरू सबैलाई कार्यक्रममा स्वागत अभिवादन टक्राउन चाहे म शिरेश सनवार तपाईँको सेवामा छु। त यहाँहरूसँग अझै पनि यसै गरिकन म ठिक 9 बजीसम्म रहनेछु र तपाईँहरू सबैले साथ दिनुहुन्छ भन्ने आशा गर्दछु। यतिखेर समय अहिले बिहानको 8:13 गइसकेको छ र कार्यक्रमको यो चरणमा चाहिँ अब दोस्रो चरण हो। यस अन्तर्गत हाम्रो दाजु योगराज राईले प्रस्तुत गर्नुहुने कार्यक्रम आय गोर्खाली म सुनाउँछु, जसमा ल्यान्स कर्पल सागर शमशेर कुँवरसँग गरिएको कुराकानी तपाईँले सुन्न सक्नुहुन्छ। त्यसतर्फ तपाईँलाई लिएर जान्छु। त्योभन्दा अगाडि केही फेसबुक पेजमा हाम्रा श्रोताहरूले पठाउनु भएको चाहिँ मेसेजहरू पनि हेरौँ, को को आउनुभएको छ, कहाँ कहाँबाट भन्ने कुरा गर्छु म है। र हाम्रो श्रोताहरूको कुरा गर्नुपर्दाखेरि हामीलाई चाहिँ नि झुम्बहादुर गुरुङ मामा हुनुहुन्छ, उहाँले गुड मर्निङ भनेर बिहानै चाहिँ हामीलाई मेसेज पठाउनु भएको थियो, अनि साथसाथमा उहाँले चाहिँ नि हामीलाई यो आन्सर पनि पठाउनु भएको छ है। अर्जेन्टिना र स्पेनले कति कति स्कोर गर्छ भनेर हामीले सोधेका थियौँ, उत्तर टिपेर राखिसकेका छु मैले मामा भनेर भन्न चाहेँ। र थ्याङ्क यू भान्जी एन्ड ह्याभ अ नाइस डे हजुर भन्नुभएको छ, सेम टु यु हजुरलाई पनि, राम्रो रहोस् तपाईँको दिन है, मेरो यही शुभकामना। अनि यसै गरिकन हामीलाई विष्णु गुरुङ भाइले पनि गुड मर्निङ दिदी सुन्दैछु भनेर पठाउनु भएको थियो सन्देश, थ्याङ्क यू सो मच भाइ सुनिदिनु भएकोमा बिहानैदेखि। शुभा गुरुङ दिदीले पनि गुड मर्निङ बहिनी अनि सबैलाई चाहिँ ह्याप्पी स्याटरडे है भनेर भन्नुभएको छ, र हामी चाहिँ ह्याप्पी स्याटरडे भनेर उहाँलाई पनि भन्न चाहन्छौँ। अनि यसै गरिकन हामीलाई धनु गुरुङ बहिनीले पनि दिदी गुड मर्निङ भन्नुभएको छ, आन्सर अफ द ब्रेन टिजर इज भनेर लेख्नु भएको छ उहाँले, स्पेन र अर्जेन्टिनाको स्कोर उहाँको गेस वर्क होइन, र उहाँले चाहिँ सायद अर्जेन्टिनालाई नै सपोर्ट गर्नुभएको हो कि वर्ल्ड कप विनर 2026 अर्जेन्टिना भनेर पनि लेख्नु भएको छ उहाँले। गर्दाखेरि आफ्नो आफ्नो टिमलाई सपोर्ट त रहन्छ नै होइन, त्यो कारणले गर्दाखेरि पक्कै पनि यो चाहिँ भनौँ उहाँको टिम सेलेक्सन हो होइन। अब इङ्ल्यान्ड नै यो रेसबाट हटिसकेपछि अब जसलाई चुज गर्दा पनि भइ नै हाल्यो होइन। र यसै गरिकन हाम्रो अर्को श्रोता हुनुहुन्छ हाम्रो ललित दाजु र सती दिदी सँगसँगै आउने गर्नुहुन्छ, सधैँ लेख्नुहुन्छ, प्रिय बहिनी नमस्कार, हामी पनि हजुरको मिठो प्रस्तुति सुनिरहेका छौँ, कार्यक्रम साँच्चीकै रमाइलो भइरहेको छ र अन्तिमसम्म साथ पनि दिनेछौँ, बहिनीको मिठो स्वर बिहानीमा सुन्न पाउँदा धेरै खुसी लाग्छ भन्नुभएको छ, थ्याङ्क यू सो मच दाजु हजुरलाई। र यसपालि पनि फिफा विश्वकपको उपाधि फेरि अर्जेन्टिनाले नै उचाल्ला जस्तो लाग्यो है, हाम्रो अनुमान चाहिँ यस्तो छ भनेर ग्यास पठाउनु भएको छ, उहाँले ग्यास गर्नुभएको छ स्कोर, जुन चाहिँ हाम्रो प्रश्न पनि हो, स्पेन र अर्जेन्टिनाले कति कति चाहिँ गोल लाउँछ त भनेर भन्नुभएको छ फुल टाइममा, र फुल टाइममा चाहिँ बराबर गोल लगाएर एक्स्ट्रा टाइमपछि पेनल्टी सुट आउटमा अर्जेन्टिनाको जित भनेर लेख्नु भएको छ, र उहाँले पनि अर्जेन्टिनालाई नै चुज गर्नुभएको जस्तो लाग्यो। सबैमा शुभ दिनको हार्दिक शुभकामना भनेर दिदीले र दाजुले पठाउनु भएको छ, र उहाँलाई धेरै धेरै धन्यवाद, उहाँ दुवैजनालाई एकदम हाम्रो चाहिँ नियमित श्रोता हुनुहुन्छ उहाँहरू होइन, र केही दिन अगाडि उहाँसँग कुरा गर्ने मौका पनि मिलेको थियो मलाई, र दाजु र दिदी हजुरलाई धेरै धेरै धन्यवाद सुनेर साथ दिइरहनु भएको रहेछ यसको लागि है। र अब अगाडि बढ्छु फेरि पनि, र अगाडि बढ्नु पर्दाखेरि म तपाईँलाई लिएर जान्छु अब भने अगाडि हाम्रो अर्को एउटा चाहिँ सन्देशतर्फ, र यसमा चाहिँ हाम्रो दाजु हुनुहुन्छ फानब्रोबाट भुवानी गुरुङ, नमस्कार शिरीष बहिनी छ्याजलो हजुरको लभली प्रोग्राम सुन्दैछु काठमाडौँबाट, ए कर्मथलोबाट लेख्नु भएको रहेछ, कस्तो काठमाडौँबाट चाहिँ देखेको के गर्नु, कहिलेकाहीँ आँखाले पनि झुक्क्याउँछ है, कर्मथलोमा पुगिसक्नु भएको रहेछ। अब आज त सबैको छुट्टी होला भन्ने हाम्रो अनुमान हुनु स्वाभाविकै हो, तर बिर्सिनु नहुने कुरा चाहिँ विकेन्डमा पनि कतिले चाहिँ काम पनि गर्नुहुन्छ, हाम्रो दाजुको पनि विकेन्डमा काम रहेछ, र उहाँले चाहिँ नि चर्चित गायक यम बरालज्यू अस्वस्थ हुनुहुन्छ भन्ने खबर सुने मैले, मिल्छ भने उहाँले गाउनुभएको गीत निस्त्रीले छाडेर गइहाले भन्ने गीत उहाँको स्वास्थ्य लाभको कामना गर्दै सुनाइदिनु हुने सुनाइदिनु भए आभारी हुने थिएँ भनेर भन्नुभएको छ। अफकोर्स दाजु हजुरको अनुरोधको यो गीत म सुनाउँछु, र हामी सम्पूर्णको तर्फबाट पनि चर्चित गायक यम बरालज्यू उहाँलाई धेरै धेरै स्वास्थ्य लाभको शुभकामना भनेर भन्न चाहन्छु, र धेरै साल अगाडि हो उहाँसँग मेरो अन्तिम भेट भएको भनौँ न, त्यस
पश्चात उहाँसँग भेट हुने मौका पनि पाएको छैन. पहिला रेडियोमा हुँदाखेरि, रेडियो नेपालमा हुँदाखेरि उहाँसँग थुप्रै पटक भेट हुन्थ्यो होइन, कुराकानी पनि हुन्थ्यो. यङ हुनुहुन्थ्यो उहाँहरू पनि त्यति बेला, उहाँ र रामकृष्ण ढकाल होइन, उहाँहरू दुईजना एकदमै त्यति बेला चाहिँ एकदमै उच्च श्रेणीमा पुगेका कलाकारहरू गायकहरू हुनुहुन्थ्यो. र उहाँहरूले चाहिँ एकअर्कासँग निकै नै भनौँ न कम्पिट गरेर गीतहरू पनि पक्का निकाल्ने गर्नुहुन्थ्यो, गाउने गर्नुहुन्थ्यो. मान्छेहरूले पनि यम बराल र रामकृष्ण ढकाल उहाँहरू दुईजनालाई चाहिँ धेरै नै कम्पेयर पनि गर्थे होइन. र अब अहिले उहाँहरू दुवैजनाको चाहिँ गीतहरू हामी अझै पनि सुन्छौँ, सुनाउँछौँ. र उहाँहरूले आफ्नो गीत सङ्गीतको मार्फत तपाईँ हामी सबैको मनमा एउटा स्थान बनाइ नै सक्नु भएको छ. र कति यो गीत भन्दाखेरि पनि त्यो दाजुको यो अनुरोधले मलाई ठ्याक्क यम दाजुको चाहिँ नि सम्झना गरायो भनेर भनौँ न है. धेरै साल भयो उहाँसँग भेट नभएको, उहाँको स्वास्थ्य लाभको शीघ्र स्वास्थ्य लाभको मेरो पनि शुभकामना मैले टक्राउन चाहेँ. र अब यो गीत सुनाउँछु दाजु, सुन्दै हुनुहुन्छ होला, कर्मथलोमै बसेर भए पनि भन्ने आशा गरेको छु है. त यो गीत पश्चात चाहिँ नि हामी अगाडि बढ्नेछौँ आजको हाम्रो प्रस्तुति आयो गोर्खालीतर्फ.

प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको

0: नमस्ते, कार्यक्रममा आयो गोर्खालीको यो नयाँ श्रृङ्खलाबाट म योगराज राईको। यो कार्यक्रममा चाहिँ विक्रम गोर्खासको सर्भिङ मेम्बर्सहरू हुनुहुन्छ, उहाँहरूको एचिभमेन्ट सम्बन्धी कुराकानी गर्दै आएका छौँ। आज चाहिँ म तपाईँहरूलाई क्विन्स गोर्खा सिग्नल्स 247 गोर्खा सिग्नल स्क्वाडनतर्फ लाँदैछु र हाम्रो चाहिँ लान्स कपल सागर शमशेर कुँवर भाइ हुनुहुन्छ, उहाँसँग म कुराकानी गर्दैछु र उहाँले चाहिँ क्यानाडामा भर्खरै भएको तेकन्डो आइटिएफ वर्ल्ड कप 2026 इन्टरनेसनल तेकन्डो फेडरेसनमा चाहिँ गोल्ड मेडल ल्याउनु भयो प्याट्रन तर्फ आज उहाँकै एचिभमेन्ट सम्बन्धी कुराकानी गर्नेछौँ र भाइको समयको लागि पनि धेरै धेरै धन्यवाद। हेलो भाइ, नमस्ते तपाईँलाई।
1: हेलो दाइ, नमस्ते।
0: हजुर, आराम हुनुहुन्छ?
1: हजुर दाइ, एकदमै आरामै। तपाईँ सन्चै हुनुहुन्छ?
0: म पनि सन्चै छु। ल, तपाईँलाई एकदमै ठुलो कङ्ग्रेचुलेसन है, कस्तो गोर्खालीहरूको चाहिँ प्रतिनिधित्व गरेर यस्तो ठुलो मेडल लिएर आउनु भएको छ है।
1: हजुर दाइ, हजुर, धेरै धेरै धन्यवाद त्यसको लागि दाइ।
0: राइट, ओके। अनि यो तेकन्डो खेल्न थाल्नु भएको चाहिँ कति भयो त नि तपाईँले?
1: हजुर दाइ, म मेरो चाहिँ अहिले ठ्याक्कै 16 वर्ष भयो म खेल्न थालेको चाहिँ। जब म 10 वर्षको थिएँ त्यति बेला म स्कुलमा 4 क्लासमा पढ्दै गर्दा मैले सुरु गर्न थालेको थिएँ। अनि त्यति बेला चाहिँ म होस्टेलमा बस्थेँ अनि सरहरूले तल खेलाइराख्नुहुन्थ्यो अनि हामीलाई चाहिँ होस्टेलमा हल्का पढ्न अल्छी लाग्थ्यो।

0: कम्पिटिसनमा चाहिँ भाग लिनेको लागि एकदमै हार्डवर्क गरेर अनि हामी चाहिँ अहिलेसम्म चाहिँ लिन पायौँ त्यसमा। अनि आइटिएफ भनेको चाहिँ यो कोरियाबाट सुरु भएको, त्यही हो दाइ।
1: कतिजना गोर्खालीहरू भाग लिनु भएको थियो? हाम्रो जिज्ञासु भाइले पनि निकै मेडल ल्याउनु भएको छ, सिग्नल्सकै हुनुहुँदो रहेछ होइन?
0: हजुर दाइ, जिज्ञासु राणा ऊ पनि भर्खर भर्खरै अहिले ऊ चाहिँ इन्टेक 23बाट हो, अनि उसलाई नि ऊ पनि हाम्रै स्टाफोर्डबाटै खेल्छ, अनि उसलाई नि एकदमै इन्करेज गरेर उसले नै राम्रो गरे दाइ।
1: तपाईँले चाहिँ कुन क्याटेगोरी अनि कुन उमेर समूहमा चाहिँ यो तपाईँले गोल्ड मेडल जित्नु भएको?
0: मैले चाहिँ 18 देखि 39 एज क्याटेगोरी भित्रको प्याटर्नमा फर्स्ट डान ब्ल्याक बेल्ट, फर्स्ट डानदेखि फिफ्थ डानसम्मको हुन्छ दाइ, अनि मैले चाहिँ त्यो भित्रकोमा चाहिँ मैले गोल्ड मेडल जितेको दाइ।
1: तपाईँ चाहिँ कुन डान हो अहिले?
0: म चाहिँ अहिले थर्ड डान हो दाइ।
1: ए, थर्ड डान, वाउ, धेरै माथिसम्म पुगिसक्नु भएको रहेछ। अनि कस्तो लागेको छ त यो पक्का वर्ल्ड कपमा चाहिँ गोल्ड मेडल जिन्दा चाहिँ कस्तो हुँदैछ? यो पहिलो त सहभागिता हो तपाईँको?
0: मेरो वर्ल्ड च्याम्पियनसिप यो चाहिँ फर्स्ट टाइम हो दाइ। पहिला चाहिँ नेपालमा हुँदा चाहिँ मैले साउथ एसियन खेलेर साउथ एसियनमा नि मैले गोल्ड मेडल जितेको छु, अनि विभिन्न खालको नेसनल गेमहरू जितेको छु नेपालमा। अनि त्यसपछि यता युकेमा आएर पनि मैले यो आर्मी च्याम्पियनसिपहरूमा धेरै गोल्ड मेडलहरू अनि ट्राई सर्भिसेसमा गोल्ड मेडलहरू निकै धेरै जितेको छु दाइ। तर यो वर्ल्ड कप चाहिँ एकदमै फर्स्ट एक्सपिरियन्स भनौँ न।
1: राइट, अब तपाईँ चाहिँ यहाँ आर्म फोर्सेसको प्रतिनिधित्व गरेर जानुभयो युकेबाट, अरू देशको चाहिँ कुन कुन देशको हुनुहुन्थ्यो अनि उनीहरू त सिभिलियन हो नि त होइन?
0: हजुर दाइ, अरू त सबै सिभिलियन। यो वर्ल्ड कप चाहिँ ओपन वर्ल्ड कप हो दाइ, जति पनि कन्ट्रिजहरू आएर भाग लिन पायो, जति पनि यो दोजाङहरू भनौँ न स्कुलहरू, जति पनि रजिस्टर स्कुलहरू सबैजना चाहिँ आएर भाग लिन पायो दाइ।
1: यो प्याटर्न चाहिँ कस्तो हुन्छ तपाईँहरूको पनि, त्यो कति पटक देखाउनु पर्ने हुन्छ, कस्तो हुन्छ खास चाहिँ त्यो?
0: हजुर दाइ, आफ्नो आफ्नो बेल्टको चाहिँ आफ्नो आफ्नो क्याटेगोरीको आफ्नो आफ्नो प्याटर्न हुन्छ। त्यो चाहिँ एउटा मुभमेन्ट भनौँ न डिसिप्लिन टाइप्सको, अब जुन पनि के हान्नको लागि, जुन पनि आफ्नो एउटा मुभमेन्ट गर्नुको लागि चाहिँ त्यो एउटा डिसिप्लिन भन्छ त्यसलाई। हो, त्यो डिसिप्लिनलाई चाहिँ हामीले अब जतिजना कन्ट्रीसँग हामीले पार्टिसिपेट गर्नुपर्छ, उनीहरू अपोनेन्ट छ, तिनीहरूसँग चाहिँ हामीले एभ्री टाइम देखाइराख्नुपर्छ। मेरोमा चाहिँ 10 कन्ट्रिज अनि 7 जस्तो स्कुलहरू अपोनेन्टहरू थियो, अनि सबैसँग गर्दा गर्दा गर्दा गर्दा मैले चाहिँ 6 चोटि गरेर मात्रै गोल्ड मेडल जित्न पाएँ।
1: राइट, यो तपाईँ त पक्का 1-to-1 भिड्ने त होइन, प्याटर्न मात्रै देखाउने हो नि त होइन?
0: हजुर, यहाँ मैले जितेकोमा चाहिँ 1-to-1 प्याटर्न भयो, तर अब फाइट पनि गरेको, फाइटमा चाहिँ हारे दाइ। युएसको परेको थियो मेरोमा, युएसको सँग हारे भनौँ।
1: राइट, कुन राउन्डसम्म पुग्नुभयो?
0: म चाहिँ क्वार्टर फाइनलमा परे दाइ, सुरुमै म चाहिँ बाई परेर क्वार्टर फाइनलमा पुगेको थिएँ, अनि त्यसपछि क्वार्टर फाइनल जिते, सेमी फाइनलमा पनि, सेमी फाइनलमा हारेर थर्ड चुज गर्छ नि दाइ, हो त्यो थर्ड चुज गर्नेमा चाहिँ हारे, अनि त्यसपछि चाहिँ ठिकै भयो गेम, आफूले आफूलाई चाहिँ।
1: अनि तपाईँ त्यहाँ जाँदा सबै यो तपाईँको आर्मीले नै, आर्म फोर्सेसले नै सबै खर्च गर्ने होला कि कस्तो हुन्छ?
0: हजुर दाइ, हामीलाई चाहिँ स्पोर्ट्स लटरीले चाहिँ एकदमै धेरै सहयोग गर्यो त्यति बेला। स्पोर्ट्स लटरीबाट चाहिँ हामीले 700 पाउन्ड जस्तो फ्लाइटको लागि चाहिँ एकदमै उनीहरूले स्पोन्सर गर्यो दाइ। अनि त्यसपछि बाँकी चाहिँ हाम्रो यो ब्रिगेड वेलफेयर अनि हाम्रो स्क्वाडन फन्डिङहरू, यस्तै यस्तै कुराले चाहिँ हामीलाई सपोर्टहरू चाहिँ गर्यो दाइ।
1: अनि तपाईँको स्क्वाडनले चाहिँ कतिको तपाईँलाई मतलब भनौँ न सहयोग गर्नुभयो, किनकि उहाँले सहयोग नगर्नु भएको त्यहाँ तपाईँ पुग्नुहुन्थेन च्यानलको उहाँले ऊ नगरे त?
0: हजुर हजुर दाइ, म भर्खरै नयाँ स्क्वाडनमा गएको, अनि उहाँहरूलाई चाहिँ मेरो बारेमा सबै कुराहरू थाहा थियो दाइ, अनि उहाँहरूले चाहिँ अब कहिले छ गेम भनेर उहाँहरू आफै एक्साइटेड भएर मलाई सोध्ने, अनि यति बेला छ भन्ने, मैले उहाँहरूले फेरि मलाई किप रिमाइन्डिङ गरिराख्ने, कहिले छ कहिले छ। उहाँहरू पनि एकदमै एक्साइटेड थिए दाइ, मेरो कहिले गेम छ, मेरो एचिभमेन्टको लागि एकदमै धेरै सपोर्ट गर्नुभयो मेरो साहबहरू गुरुजीहरू।
1: यो अनि ट्रेनिङ चाहिँ कसरी गर्नुभएको थियो? तपाईँले त आफ्नो काम पनि गर्नु पर्यो होइन, आर्मीको कुरा पनि गर्नु पर्यो।
0: हजुर दाइ, हामी यो वर्ल्ड कप खेल्न जानको लागि चाहिँ खासै ट्रेनिङ त भएन, तर हाम्रो आर्मीले चाहिँ क्लोज क्याम्पको लागि पनि कुरा त गरेको थियो, तर क्लोज क्याम्प चाहिँ बस्नु पाएन किनकि कसैको पनि हाम्रो एभाइलेबल नभएको कारणले गर्दा। अनि म र त्यो जिज्ञासु भाइ चाहिँ हामी त्यस्तै एक हप्ता जस्तो ट्रेनिङ गरेर गएको हो दाइ।
1: ओके, अनि कस्तो अनुभव सँगाल्नु भयो त यो फर्स्ट टाइम होइन? अब तपाईँले प्याटर्नमा त मेडल ल्याउनु भयो, अब फाइटिङमा चाहिँ अब अझै तपाईँले एउटा अनुभव त सँगाल्नु भयो।
0: हजुर दाइ, यसको लागि चाहिँ फाइटको लागि चाहिँ मैले पहिला पनि अलिकति ट्रेनिङ गरेर आएको भए चाहिँ त्यस्तो फिल चाहिँ पहिल्यैदेखि भइरहेको थियो दाइ हुन त, तर यो वर्ल्ड कपको लागि चाहिँ एक हप्ता होइन, मलाई चाहिँ 1 वर्ष नै मजाले ट्रेनिङ गर्यो भने बल्ल आई विल बी रेडी भन्ने टाइप्सको बनाइदियो दाइ।
1: भनेपछि

0: एनफ ट्रेनिङ भयो भने गोर्खालीहरूको पनि त्यहाँ चाहिँ सम्भावना रहेछ भने, राम्रो सम्भावना रहेछ भने देख्नु भएन?
1: हजुर हजुर दाइ, हजुर एकदमै हाम्रो ट्रेनिङ राम्रो भयो भने चाहिँ एकदमै राम्रो हुन्छ दाइ।
0: आदरणीय श्रोता, लान्स कर्पोरल सागर शमशेर कुवार भाइसँग मैले कुराकानी गरिरहेको छु। क्विन्स गोर्खा सिग्नल्स 247 गोर्खा सिग्नल स्क्वाडनको हुनुहुन्छ र उहाँसँग उहाँको एचिभमेन्ट सम्बन्धी कुराकानी गरिरहेको छ। गोल्ड मेडल ल्याउनु भयो प्याटर्नतर्फ चाहिँ, जुन चाहिँ अब थेकन्डो आइटिएफ वर्ल्ड कप चाहिँ क्यानाडामा भएको थियो। अब यो बिचमा साङ्गीतिक विश्राम लिउँ र त्यसपछि सेकेन्ड पार्टमा हामी बाँकी कुराकानी भाइसँग गर्नेछौँ।

0: SBS Gorkha Radio.
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइव जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइवको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइवले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइव, आरएएफ हाइव वा आरएन फोरममा गएर।
2: EFBS, Gorkha Radio.

0: एनएसडिएस गोर्खा रेडियो, गोर्खा रेडियो।
1: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। कार्यक्रम आयो गोर्खालीमा लास्टको पौल सागर शमशेर कुवर भाइसँग कुराकानी गरिरहेका छौँ। क्विन्स गोर्खा सिग्नल्सको हुनुहुन्छ। गोल्ड मेडल ल्याउनु भयो टेकन्डो आइटिएफ वर्ल्ड कप 2026 जुन चाहिँ क्यानाडामा भएको थियो। फेरि वेलकम छ भाइ तपाईँलाई। अनि कस्तो मानसिकता लिएर जानु भएको थियो? फर्स्ट नै हुन्छु यो कुनै पनि विधा भन्ने लागेको थियो कि जस्ट टेक पार्ट गराउँला, भए पनि ठिकै छ नभए पनि ठिकै छ भन्ने मान्यता लिएर जानु भएको थियो?
2: सबैभन्दा पहिला त वर्ल्ड कपको लागि जानु नै मलाई चाहिँ एकदमै ठुलो आभार छु दाई। म चाहिँ एकदमै प्राउड पनि छु, आफूले आफूलाई भाग्यमानी पनि ठान्छु होइन। अनि क्यानाडा जानु पाउनु पनि एउटा ठुलो एचिभमेन्ट नै हो जस्तो लाग्छ। आफूले यहाँसम्म नगरेको भए त्यहाँ पनि जाँदैन थियो होला यो गेम खेल्नको लागि भन्ने पनि भयो। त्यसपछि चाहिँ दाई खेल्दै गएँ, बिचमा गेम हुँदै थियो। मेरो चाहिँ तिनवटा इभेन्ट हो, एउटा चाहिँ स्पायरिङ, एउटा चाहिँ पोइन्ट स्पायरिङ भन्छ, अनि एउटा चाहिँ कन्टिन्युस स्पायरिङ, अनि एउटा चाहिँ प्याटर्न। तिनवटा चाहिँ म जसरी भने एउटा मेडल चाहिँ ल्याउँछु, म चाहिँ खाली चाहिँ फर्किन्न भन्ने मनमा चाहिँ थियो दाई। त्यसपछि खेल्दै गए अनि एउटालाई जित्दै दुइटालाई जित्दै गएपछि होइन म खेलेपछि बरु राम्रै गर्छु अनि फाइनलमा चाहिँ म जसरी नै जित्छु भन्ने भयो पछि चाहिँ बल्ल अनि त्यसपछि एउटा चाहिँ मेडल जसरी भए लान्छु चाहिँ भयो दाई।
1: राइट, अनि आर्म्ड फोर्सेसमा खेल्न थाल्नु भएको छ कति भयो?
2: मैले चाहिँ दाइ 2022 सुरु गरेको आर्म फोर्सेसको लागि खेल्न। सुरुमा कोर गेम भयो, कोर गेमहरूमा जितेँ। त्यसपछि आर्मी च्याम्पियनसिपहरू खेलेँ, त्यो पनि जितेँ, अनि ट्राई सर्भिसहरूमा पनि मैले जित्न थालेँ। त्यसपछि चाहिँ मैले 2024 चाहिँ आर्म फोर्सेसलाई नै रिप्रेजेन्ट गरेर हिँड्न थालेँ दाइ।
1: यो टेकन्डोमा चाहिँ हाइटले केही फरक पार्छ? अब गोर्खालीहरू त अब अलिकति 5 फिट 5-7।
2: हजुर दाइ, एकदमै फरक पार्छ। हामी चाहिँ अहिले गोर्खाली तथा यो आर्मीमा हुँदाखेरि चाहिँ हाइट कम, वेट ज्यादा हुँदो रहेछ दाइ। अनि हाम्रो वेटको चाहिँ एकदमै लम्बु एकदमै ठुलो ठुलोहरू आउने के दाइ। अनि हो, त्यस्तो गर्दा चाहिँ अलिकति डिसएडभान्टेज भनौँ न।
1: यो वर्ल्ड कप चाहिँ प्रत्येक वर्ष हुने हो कि कस्तो हो?
2: यस्तो हुँदो रहेछ दाइ, यो वर्ल्ड कप पनि आफ्नो ठाउँमा हुँदो रहेछ। एभ्री इयर चाहिँ एनिभर्सरी टाइपले एउटा कन्ट्रीमा मनाउने रहेछ। हाम्रो बर्थडे जस्तै त्यही अब एनिभर्सरीको बेला चाहिँ छुट्टा छुट्टै देशमा गरिराख्दो रहेछ दाइ।
1: यो त अब 4-5 भनेको 2 दिनको प्रतियोगिता रहेछ, निकै टाइट हुन्छ होला है?
2: हजुर दाइ, एकै दिनमा 2000 गेम गर्दो रहेछ दाइ। टाइम पनि एकदमै टाइट, अनि 2000 म्याच चाहिँ 10 जस्तो रिङ बनाउँछ अनि सकाइहाल्छ।
1: कस्तो थियो त्यहाँको माहौलहरू चाहिँ अलिकति जानकारी गराउनुहोस् न।
2: हजुर दाइ, एकदमै फर्स्टको दिन चाहिँ वेलकम प्याकेज भनौँ न, वेलकमको बेला चाहिँ आफ्नो कन्ट्रिजकोहरू बसेथ्यो दाइ, लाइनमा बसेथ्यो, अनि आफ्नो देशकोहरू देख्दा चाहिँ हामीले आफ्नो देशको त त्यहाँ देख्नु पाएन मान्छेहरू, तर हामी दुईजनाले चाहिँ नेपालको एटलिस्ट नेपाल लेखेको एकदमै पर थियो क्या दाइ। त्यो नेपाल लेखेको त्यही कन्ट्रीको मान्छेहरूले उचालेर बसिरहेको रहेछ। नेपालबाट चाहिँ आएको थिएन दाइ, तर नेपालको एउटा हुन्छ नि नेपाल लेखेको एउटा पोस्टर टाइप्सको त्यो रैलीमा हिनाल्ने बेला राख्छ नि दाइ, हो त्यस्तो थियो। अनि हाम्रो चाहिँ हामीले रजिस्टर गर्ने बेला चाहिँ हाम्रो नेसनालिटी त नेपालको छ, अनि उनीहरूले चाहिँ नेपालको पनि आएछ है ल भनेर नेपालको झन्डा अनि नेपाल लेखेको राखिरहेको थियो। अनि हामीले चाहिँ हाम्रो कोचलाई भनेर ल हाम्रो नेपालको उस पनि रहेछ, पोस्टर रहेछ, हामी चाहिँ त्यसमै जान्छौँ भने, अनि मेरो कोचले पनि हुन्छ जा भन्यो, अनि हामी चाहिँ दुईजना मात्रै त्यो नेपालको बोकेर हिँड्दा एकदमै प्राउड भयो।
1: तपाईँ यहाँ आर्म फोर्सेस त खेल्नुभयो, नेपालबाट खेल्ने चान्स छ कि छैन त?
2: त्यो मैले राम्रोसँग थाहा पाएको छैन दाइ, मैले यदि नेपालमा कुरा गरेँ भने चाहिँ उनीहरूले चाहिँ सपोर्ट गर्छ।
1: नेपालको तर्फबाट खेल्नुभयो, एउटा गोल्ड मेडल जित्नुभयो भने त त्यो त ठुलो उपलब्धि हुन्छ नि त नेपालको लागि पनि होइन? तर आई डोन्ट नो तपाईँको के छ त्यो।
2: हजुर हजुर दाइ,
1: अब चाहिँ के छ त अरू प्रतियोगिता के आउँदैछन्?
2: अब आउँदो नेक्स्ट विकेन्ड स्याटरडे चाहिँ हाम्रो ट्राई सर्भिस हुँदैछ, त्यसको लागि चाहिँ अब यो विकदेखि चाहिँ हामी ट्रेनिङ गर्दैछौँ, अनि नेक्स्ट स्याटरडे चाहिँ आर्म फोर्सेसबाट ट्राई सर्भिस खेल्दैछौँ दाइ।
1: ए, त्यो ट्रेनिङहरू अलि गर्न पाउनुहुन्छ होला होइन?
2: हजुर हजुर दाइ, अब चाहिँ पाउनुहुन्छ होला।
1: त्यसमा चाहिँ कुन कुन क्याटेगोरीमा लिनुहुन्छ तपाईँले?
2: अहिले हाम्रो यो ट्राई सर्भिसमा चाहिँ खासै हाम्रो आइटिएफ यो टाइकोन्डो खेल्ने मान्छेहरू चाहिँ अलिकति कम नै छ दाइ। अब मेरो वेट 60 केजी भए पनि म चाहिँ 75 खेल्नुपर्छ, यसको लागि चाहिँ अलिकति डिसएडभान्टेज चाहिँ त्यही भनौँ न, अब वेट पनि अब हाइट पनि अब उनीहरूसँग चाहिँ खेल्नै पर्छ दाइ।
1: ए, अब अहिले त रिक्रुट कम्पनी पनि यो टेकन्डो बेसिक सिकाउँछ होइन, त्यो सबैलाई थाहा होला। विगत खासमा कतिको छन् तपाईँको अब आर्मी लेभलमा खेल्ने आर्म फोर्सेस ट्राई सर्भिसमा खेल्नेहरू गोर्खालीहरू?
2: गोर्खालीहरू एकदमै छ दा, यो आर्मी यो ट्राई सर्भिसमा खेल्नेहरू गोर्खालीहरू त छन्, तर उहाँहरूको आफ्नै कमिटमेन्टले गर्दा चाहिँ आउनु नपाउनु भएको कि जस्तो लाग्छ दाइ, किनकि कहिले काहीँ चाहिँ एकदमै धेरै मान्छे देख्छु, कहिले काहीँ देख्दिनँ। उहाँहरूको आफ्नै कमिटमेन्टले गर्दा चाहिँ यो विभिन्न खालको टुर्नामेन्टहरू चाहिँ खेल्न आउनु भ्याउनु हुँदैन जस्तो लाग्छ।
1: ए अनि यहाँको चाहिँ कस्तो छ, यहाँको ब्रिटिस काउन्टर पार्टहरू अब त सबै कमनवेल्थका पनि छन्, कस्तो छ स्ट्यान्डर्ड?
2: उहाँहरू चाहिँ आउने हामीलाई हामीसँग कुरा गर्ने, उहाँहरूले चाहिँ सपोर्ट गर्छु भन्ने गर्नुहुन्छ।
1: तपाईँहरू चाहिँ अब यता चाहिँ नेपाली छ, पासपोर्ट नेसनालिटी के भन्नुभयो त त्यहाँ आइजकले? केही सोध्नुभयो तिमीहरू नेपाली गोर्खाली हो केही सोध्नुभयो?
2: हजुर दाइ, हामी नेपालको बोकेर जाँदा चाहिँ ल वेलकम छ तपाईँहरूलाई भन्नु भनेको थियो, तर अनि हामीले जुन यो क्युजिएसको फ्ल्याग देखायो, हामीले त्यो गोल्ड मेडल लिन जाने बेला क्युजिएसको फ्ल्याग बोकेर गयो, अनि त्यति बेला त्यहाँको आयोजकले चाहिँ यो के को फ्ल्याग हो भनेर एकदमै जिज्ञासा थियो उहाँहरूको। अनि हामीले चाहिँ सबै हामी चाहिँ यस्तो गोर्खाली हो, हामी यस्तो यस्तो युनिटको फ्ल्याग हो यो, हामी नेपालदेखि यस्तो यस्तो गरेर आएको भनेको, अनि त्यहाँको धेरै मान्छेहरूलाई चाहिँ थाहा रहेछ, ओ मलाई थाहा छ यो कुराहरू भनेर, अनि उहाँहरूले चाहिँ हामीसँग हामीलाई देख्दा चाहिँ एकदमै खुसी भएर, जुन चाहिँ यो ग्रान्ड मास्टरहरू एकदमै सिनियर सिनियर मास्टरहरू हुन्छ नि दाइ, उनीहरू चाहिँ हामीसँग आएर फोटो खिच्ने के, हामी चाहिँ अब सबैजना आउँछ जति पनि पार्टिसिपेन्टहरू आएको थियो नि दाइ त्यो उसमा, उनीहरू चाहिँ ग्रान्ड मास्टरसँग फोटो खिच्छु भनेर लाइन लाग्ने, हामीसँग पो त्यस्तो भएको थियो कि पछि त।
1: ए सेलिब्रेट पनि हुनु भएको छ त है?
2: हजुर, त्यति बेला चाहिँ शान्तिमा त्यस्तै त्यस्तै भएको
1: थियो। अब त्यो वर्ल्ड कपमै अब गोल्ड मेडल जितेपछि त कस्तो लागेको छ तपाईँलाई, कतिको प्रोत्साहन मिलेको छ त यसबाट चाहिँ?
2: एकदमै खुसी छु दाइ, एकदमै खुसी छु, अनि मेरो घरमा बुढी पनि एकदमै खुसी छ, उसले पनि एकदमै धेरै सपोर्ट गर्यो मलाई।
1: अब तपाईँ चाहिँ 247 गोर्खा सिग्नल स्क्वाडनको हुनुहुँदो रहेछ, के ट्रेडमा हुनुहुन्छ अहिले तपाईँ, अथवा के एपोइन्टमेन्ट गर्दै हुनुहुन्छ त्यहाँ?
2: हजुर दाइ, म चाहिँ नेटवर्क इन्जिनियरिङ गर्दैछु, म चाहिँ ट्रुपको एउटा ल्यान्स कर्पोरल अनि एउटा डेट डिट्याचमेन्ट हेर्दैछु दाइ।
1: कुन इन्टेक हो तपाईँ?
2: म इन्टेक 20 हो दाइ।
1: कुन सबै स्क्वाडनतिर सब गर्ने मौका पाउनु भयो? तपाईँको त 7 स्क्वाडन छ है, धेरै छ।
2: हजुर दाइ, म चाहिँ योभन्दा अगाडि 248 गोर्खा सिग्नल स्क्वाडनमा थिएँ, यो पनि यही स्टाफोर्डमै छ दाइ। मलाई चाहिँ स्टाफोर्ड अलिकति मन पर्ने भएर मलाई चाहिँ 247 स्टाफोर्डमै छ अनि यही बस्न मन लाग्यो दाइ।
1: राइट, अब ट्रेनिङ चाहिँ कस्तो हुन्छ, तपाईँ आफैले गर्नुहुन्छ कि त्यहाँ हुनुभएका भाइहरूसँग मिलेर गर्नुहुन्छ अथवा गुरुजीहरूसँग?
2: हजुर, एकजना गुरुजी पनि हुनुहुन्छ, उहाँले पनि हामीलाई सपोर्ट गर्नुहुन्छ, एकजना आशिष कपाल आशिष भन्ने हुनुहुन्छ, उहाँले पनि आशिष खले भन्ने हुनुहुन्छ, उहाँले पनि हामीलाई ट्रेनिङहरू प्याकेजहरू मिलाइदिइराख्नुहुन्छ, उहाँ पनि खेल्नुहुन्छ खेल्न त, तर उहाँ बिजी भएर चाहिँ उहाँले चाहिँ हामीलाई सपोर्ट चाहिँ कसरी गर्नुहुन्छ भने हामीलाई ट्रेनिङको प्लानहरू, हामीलाई कहिले काहीँ कामबाट अफ दिने खालको त्यस्तो कामहरू चाहिँ उहाँले गरिदिनुहुन्छ टुर्नामेन्टहरू आएको बेला चाहिँ।
1: अब यो वर्ल्ड च्याम्पियनमै अरू चाहिँ कुन कुन छन् कम्पिटिसनहरू आउँदैछन् अथवा तपाईँले भेट्ने विचार गर्नु भएको छ, के छ त तपाईँको प्लान चाहिँ?
2: त्यो चाहिँ यस्तो हुन्छ दाइ, अब हामीले आर्मीको लागि गेम खेल्दै गयो, यो ट्राई सर्भिसहरू खेल्दै गयो, आर्मीको गेमहरू खेल्दै गयो भने चाहिँ आर्मीले चाहिँ को खेल्दैछ, कोले कसले चाहिँ टाइम दिँदैछ त टाइकोन्डोलाई भनेर चाहिँ उनीहरूले आफै यति बेला यो खेल्ने यति बेला यो खेल्ने भनेर चाहिँ उनीहरूले भन्छ। अनि अब नेक्स्ट इयर चाहिँ बेल्जियममा वर्ल्ड कप हुँदैछ दाइ, त्यसको लागि चाहिँ प्रिपेयर भनौँ न अहिले यो ट्राई सर्भिसहरू खेलेर।
1: ओके, ल त भाइ, ह्युज, हामी सम्पूर्ण गोर्खाली बोथ सर्भिङ अनि रिटायरको तर्फबाट तपाईँलाई ह्युज कङ्ग्रेचुलेसन, थुप्रै मेडलहरू जित्दै गर्नुहोला अनि हामीलाई पनि यसो जानकारी गर्नुहोला, यो मेरो नम्बर हो, यसमा चाहिँ यसो इन्फर्मेसन दिनुहोला, थ्याङ्क यू भेरी मच। अन्तमा केही भन्नुहुन्छ?
2: हजुर दाइ, थ्याङ्क यू सो मच, एकदमै मैले आफ्नो कुराहरू राख्नु पाएँ, तपाईँले नभनेको भए चाहिँ मैले आफ्नो कुराहरू राख्न पाउँदैन थियो होला, यो सम्पूर्ण बिहा सुन्ने जति पनि हुनुहुन्छ उहाँहरूलाई एकदमै थ्याङ्क यू सो मच भन्न चाहन्छु।
1: ओके, आदरणीय श्रोताहरू, उहाँ हुनुहुन्थ्यो लान्स कपाल सागर शमशेर कुमार भाइ र क्विन्स गोर्खा सिग्नल्सको, उहाँले चाहिँ टेकोन्डो आइटिएफ वर्ल्ड कप 26 भाग लिनुभयो, क्यानाडामा गोल्ड मेडल ल्याउनु भयो यो चाहिँ उहाँले प्याटर्न तर्फ, र उहाँलाई बधाई दिँदै र अर्को हप्ता फेरि एकजना चाहिँ गेस्टलाई लिएर आउने बाचा गर्दै कार्यक्रम आयोग गोर्खालीको यो श्रृङ्खलाबाट मैले बिदा मागे, हस्त नमस्ते।

0: बागमती प्रदेश सरकारबाट एमाले बाहिरिने भएको छ। एमाले बागमती प्रदेश संसदीय दलले सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको छ। संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्रीहरूलाई पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिन निर्देशन दिनुभएको हो। अन्य प्रदेशमा जस्तै सत्ता साझेदार दल नेपाली कांग्रेस र एमाले बीच गठबन्धनमा विवाद उत्पन्न भएपछि सरकारबाट बाहिरिने निर्णयमा पुगेको एमाले जनाएको छ। बागमती प्रदेश सरकारमा एमालेका तीनजना बिना विभागीय सहित छजना मन्त्री छन्। एमालेबाट कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेल, उद्योग पर्यटन श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ तथा भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर दिनेश चन्द्र देवकोटा सरकारमा हुनुहुन्छ। त्यसै गरी बिना विभागीय मन्त्रीमा किरण थापा मगर, जयराम श्रेष्ठ र भरत बहादुर केसी रहनु भएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाको नेतृत्वमा रहेको प्रदेश सरकारले गत जेठ 21 गते मन्त्रालयको संख्या 14 घटाएर 8 बनाउने निर्णय गरेको थियो। सो निर्णय हिजोदेखि कार्यान्वयनमा ल्याइएपछि 8 मन्त्रालयलाई जिम्मेवारी तोकिएको छ भने 6 मन्त्रीलाई बिना विभागीय मन्त्रीका रूपमा राखिएको छ। सप्तरी जिल्ला कारागारमा जेलर रूपक मण्डलको सरुवाको माग गर्दै कैदीबन्दी आन्दोलनमा उत्रिएका छन्। कारागारका जेलर मण्डलले चौकीदार नियुक्तिका नाममा ठूलो आर्थिक चलखेल गर्दै कैदीबन्दीहरूबाट रकम असुलेको आरोप लगाउँदै उनीहरू 3 दिनदेखि आन्दोलनमा छन्। आन्दोलनरत कैदीबन्दीहरूले जेलर मण्डलको तत्काल सरुवा र घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्। आन्दोलन नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेपछि स्थिति थप तनावपूर्ण बनेको थियो। त्यसक्रममा केही कैदीबन्दीहरूले शरीरमा मट्टी तेल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। कैदीबन्दीहरूले आत्मदाहको प्रयास गर्न थालेपछि प्रहरी पछि हटेको बताइएको छ। राजविराज नगरपालिका 15 मुसहर नियाका कैदी धनेन्द्र प्रसाद शाहले आफूलाई चौकीदार बनाइदिने भन्ने चौकीदार कामेश्वर यादवले गत जेठ 5 गते कारागार बाहिरका विनोद यादव भन्ने व्यक्ति मार्फत जेलर मण्डलको नाउँमा आफूसँग 5,00,000 घुस लिएको आरोप लगाउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि 2 दिन मुलुकका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आकस्मिक बाढी, पहिरो, डुबानको जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन प्राधिकरणले सबैमा आग्रह गरेको हो। प्राधिकरणले अत्यावश्यक काम बाहेक रातिको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लामा रातमा आवागमन रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ। विशेष गरी पाँचथर, इलाम, झापा, सङ्घुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, सितोवन, गोर्खा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लामा रातिको समयमा गाडी नचलाउन भनिएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतले तीनवटै सुरक्षा निकाय, स्थानीय तह तथा स्वयंसेवकलाई विपद प्रतिकारका लागि तयारी अवस्थामा रहन, जोखिमयुक्त राजमार्ग तथा सड़क खण्डमा डोजर, स्काभेटर, लोडर लगायत उपकरण तयारी अवस्थामा राख्न तथा पूर्व सूचनाका आधारमा जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारवाला निकायलाई आग्रह गर्नुभएको छ। पछिल्लो 24 घण्टामा मात्र 521 सवारी चालक कार्यवाहीमा परेका छन्। उपत्यका ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका 30, यान्त्रिक कार्यवाहीमा 12, सड़क बत्ती उल्लङ्घन गरे 26 र तीव्र गतिमा सवारी साधन हुइक्याउने 66 जनालाई कार्यवाही गरिएको हो। यस्तै सवारी साधनको अवस्था ठिक नभएका 7, निषेधित क्षेत्रमा हर्न बजाउने 32, सड़क फुटपाथ मा पार्किङ गर्ने 19 र अन्य सवारी नियम नमान्ने 323 जना कार्यवाहीमा परेका हुन्। मध्य प्रदेश सरकारले साउन 15 गतेदेखि मन्त्रालयको संख्या घटाएर 9 झार्ने भएको छ। सत्ता साझेदार दल बीच भएको सहमति अनुसार मन्त्रालय पुनर्संरचना गर्ने तयारीसँगै मन्त्रीहरूको जिम्मेवारी समेत हेरफेर हुने भएको हो। गठबन्धन दल बीच भएको सहमति अनुसार नेपाली काँग्रेस र नेकपा एमाले 3-3 तथा नेपाल कम्युनिष्ट पार्टीले 2 मन्त्रालय पाउनेछन्। हाल 3 दलको भागमा 4 मन्त्रालय छन्। मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रालयको संख्या घटाउने विषयमा सत्ता साझेदार दलबीच निरन्तर छलफल भइरहेको बताउनु भएको छ। यसअघि काँग्रेस र एमाले बीचको सहमति राष्ट्रिय स्तरमै संकटमा पर्दा मध्य प्रदेश सरकारको गठबन्धन समेत भत्किने जोखिम बढेको थियो। तर सत्ता साझेदार दलका प्रदेश स्तरीय नेताहरूले अन्य प्रदेशमा विकसित राजनीतिक अवस्थाको अहिलेसम्मका खबर यति नै।
1: यो पीएफबीएस गोर्खा रेडियो हो।

Azur Baf, Susan Chapagaira, Bidati Variko Avasma, Yogit Thio, Jungit Ko Sathma Karikram Hamro, Azako Sunolo Bihaniko, Yo, Tesro, Evam Antim, Jarko Yatra Shurubai Sex. Welcome back, Banajans, Yar Savalai, Ek Potak Filipini Sushuak, Temiano, Ivan, Takaranajans, the Varis Savizali, Pakimanis, Sunirasad, Dironovako Savani. आशा गर्दछु यतिखेर त आउनुहोस् अब कार्यक्रमको यो अन्तिम चरणमा यस्तो मिठा मिठा गीत सङ्गीतहरू सुनेर इन्जोय गरौँ अनि साथसाथमा तपाईँहरू सबै सबैको लागि यदि कुनै विशेष गीतहरू सुन्ने सुनाउने इच्छा छ भने त्यसको लागि पनि यो समय हो भनेर पनि मैले एकपटक भन्न चाहेँ त आउनुहोस् प्रिय श्रोताबृन्द अब भने यही सिलसिलालाई अगाडि बढाउनपट्टि लागौँ बिहानको 9 बजेर अहिले 15 मिनट गएको छ ठिक 10 बजेसम्म तपाईँको सेवामा म यसै गरिकन रहनेछु त आजको कुरा गर्नुपर्दाखेरि आज चाहिँ नेल्सन मण्डेला डे पनि परेको छ नेल्सन मण्डेला इन्टरनेसनल डे हो जुन चाहिँ हामी सधैँ नै यो दिनमा यानि कि 18 जुलाईको दिनमा मनाउने गर्दछौँ र साथसाथमा आज नेल्सन मण्डेलाको सम्झना त छँदैछ उहाँ लगायत सम्पूर्ण ब्ल्याक लिडर्सहरू अश्वेत जुन नेताहरू हुनुहुन्छ उहाँहरूको सम्झना पनि गर्ने गरिन्छ किनभने आज ब्ल्याक लिडर्स अवेरनेस डे पनि परेको छ हरेक साल 18 जुलाईको दिनमा चाहिँ नि यो ब्ल्याक लिडर्स अवेरनेस डे भनेर मनाइने गरिन्छ र यस दिनको मुख्य उद्देश्य चाहिँ इतिहास वर्तमान र भविष्यका जति पनि अश्वेत नेताहरूको योगदान छ ज्ञान र सङ्घर्ष छ यसलाई याद गर्नु र सबै संस्कृतिहरूको मानिसहरूसम्म उहाँहरूको विचारधारालाई पुर्याउनु पनि हो र यो दिवस विशेष गरिकन नेल्सन मण्डेला डेसँग नै जोडिएको छ रङ्गभेदको खिलाफमा लड्ने महान नेता नेल्सन मण्डेलाको जन्मदिनसँग मेल खान्छ 18 जुलाई यसैले गर्दाखेरि आज नै ब्ल्याक लिडर्स डे भनेर मनाउने पनि गरिन्छ यो दिनलाई नै चुनिएको कारण पनि त्यही नै हो आज नेल्सन मण्डेला इन्टरनेसनल डे र संयुक्त राष्ट्र सङ्घले आधिकारिक तौरमा नोभेम्बर 2009 नेल्सन मण्डेला अन्तर्राष्ट्रिय दिवस घोषित गरेको थियो प्रिय श्रोतावृन्द है र नेल्सन मण्डेलाको कुरा गर्नुपर्दाखेरिमा चाहिँ नि उहाँलाई नचिन्ने सायद कोही पनि हुनुहुन्न होला संसारमा यो दिन चाहिँ नि दुनियाँभरिमा नै रङ्गभेद विरोधी नेताको उपलब्धिहरूको जुन सेलिब्रेसन छ यसलाई चाहिँ यसमा चाहिँ फोकस रहने गर्दछ र त्यसको कुरा गर्नुपर्दा अश्वेत नेताहरूको कुरा गर्नुपर्दा नेल्सन मण्डेलाको नाम सबैभन्दा अगाडि हाम्रो दिमागमा आउँछ भन्दा फरक पक्कै पनि नपर्ला होइन मानव अधिकारको हननको विरुद्ध दक्षिण अफ्रिकी नेताले 67 सालसम्म लामो लडाइँ गरेका थिए र यसैलाई सम्झना गर्दै नेल्सन मण्डेला डे आज अनि ब्ल्याक लिडर्स डे आज हामी मनाइरहेका छौँ र यस कारणले गर्दाखेरि नेल्सन मण्डेलालाई नोबेल शान्ति पुरस्कार पनि प्रदान गरिएको थियो मानव अधिकारको हनन विरुद्धको जुन एकदमै जीवन पर्यन्त उनले जुन सङ्घर्ष गरे यसलाई चाहिँ रिकग्नाइज गर्दै उहाँलाई चाहिँ नि नोबेल शान्ति पुरस्कारद्वारा चाहिँ अलङ्कृत पनि गरिएको थियो दक्षिण अफ्रिकाको पूर्व राष्ट्रपति हुन् यिनी र यिनको जयन्तीलाई चाहिँ चिनाउनको लागि चिन्हित गर्नको लागि हरेक साल 18 जुलाईको दिनमा चाहिँ दुनियाँभरिमा अन्तर्राष्ट्रिय नेल्सन मण्डेला दिवस मनाइन्छ मण्डेला दिवस जसलाई नेल्सन मण्डेला अन्तर्राष्ट्रिय दिवसको रूपमा पनि हामी चिन्छौँ नस्लीय भेदभाव र मानव अधिकारको हननको विरुद्ध उनको जुन लामो लडाइँ थियो 67 वर्ष लामो लडाइँ त्यसको चाहिँ सम्झनामा पनि हामी आजको दिनलाई मनाउने गर्छौँ उहाँको जन्म जयन्तीको रूपमा उहाँलाई सम्झना पनि गर्ने गर्छौँ प्रिय श्रोतावृन्द है र नेल्सन मण्डेलाको जन्म जयन्तीको अवसरमा नै ब्ल्याक लिडर्स डे भनेर पनि हामी आज चाहिँ मनाइरहेका छौँ र यसको मुख्य उद्देश्य भनेको अब नेल्सन मण्डेलाको स्वयंको जुन जीवन छ अत्यन्तै इन्सपायरिङ छ होइन त्यसलाई चाहिँ सेलिब्रेट गर्नु पनि हो र उनको जुन एउटा चाहिँ जीवन पर्यन्त उनले जुन एउटा सङ्घर्ष गरे रङ्गभेदको खिलाफमा होइन त्यसको सम्झना गर्नु पनि हो त्यसको कदर गर्नु पनि
हो र साथसाथमा यस दिनको उद्देश्य चाहिँ अश्वेत समुदायका रोल मोडल्सहरूलाई उजागर गर्नुपर्ने हो. जुन अब अहिले तपाईँले पनि देख्नुहुन्छ रङ्गभेदको कारणले गर्दाखेरि कति विभेदीय एउटा चाहिँ नि व्यवहारहरू हाम्रो समाजहरूमा भइरहेको छ, चाहे जुनसुकै देशमा होस् चाहे जुनसुकै समाजमा होस्, यो विभेदको जुन सिलसिला छ, भेदभावको जुन सिलसिला छ, अहिले पनि अब यो एउटासम्म आइपुग्दाखेरि पनि हामीले केही हदसम्म यसलाई चाहिँ नि भनौँ सहनु परिरहेको छ, होइन? यसको चाहिँ उदाहरणहरू हामीले देखिरहेका छौँ. एकदमै माइन्युट लेभलमा भए पनि यस प्रकारको चाहिँ विभेदहरू हामीले देखिरहेका छौँ. यस कारणले गर्दाखेरि आजको दिन अझ बढी के अरे महत्त्वपूर्ण किन पनि छ भनेर भन्नुहुन्छ भने यस्तो प्रकारको जुन विभेद छ यसलाई निमिट्यान पार्नको लागि अझै हामीले काम गर्नुपर्छ भन्ने कुराको भान अनुभूति पनि हामीलाई आजको दिनमा चाहिँ मिलिरहेको हुन्छ भन्दा फरक नपर्ला. आजका युवाहरूलाई यस प्रकारको जुन रङ्गभेद छ यसको विरुद्धमा चाहिँ उत्रिनको लागि प्रेरित गर्ने र हरेक समाजको हरेक स्तरमा चाहिँ समानता र विविधतालाई बढावा दिनको लागि पनि आजको दिन महत्त्वपूर्ण छ भन्दा फरक पक्कै पनि नपर्ला. आदरणीय श्रोतावृन्द, आज ब्ल्याक लिडर्स अवेरनेस डेको साथसाथमा नेल्सन मन्डेला डे पनि परेको हुनाले मैले अलिकति यस विषयवस्तुमा तपाईँहरूसँग सेयर गर्ने जानकारी. अब अगाडि बढ्छु. अगाडि बढ्नु पर्दाखेरिमा चाहिँ नि हाम्रो एकजना श्रोताले पठाउनु भएको एउटा अनुरोध छ, यसलाई म यहाँनिर राख्ने तयारी गर्दछु. एउटा गीतको अनुरोध आएको छ र यसैलाई म अगाडि तपाईँसँग सेयर गर्ने तयारी गर्दछु. र यो गीतको कुरा गर्नुपर्दा यो गीतलाई चाहिँ हाम्रो क्षमा हुनुहुन्छ, आमा हुनुहुन्छ गङ्गा थापाज्यू, उहाँले रोज्नु भएको छ, सुनाउने इच्छा राख्नुभएको छ, सुन्ने इच्छा राख्नुभएको छ. उहाँले भोइस नोट पठाउनु भएको थियो रामकृष्ण ढकालको आवाजमा, ओह्राली लागेको हरिणको चाल्भो. यो गीत सुन्ने इच्छा उहाँको रहेछ जुन म अब पुरा गर्दैछु. तपाईँ हामी पनि यस गीतलाई सुनेर इन्जोय गरौँ है त.

0: Star Media. भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
1: यो BFPS कुल खर्वाइडियो हो।

ओढ्नको लागि पनि आउट एन्ड आउट हुनुको लागि पनि अलिकति मौसम त राम्रै हुन पऱ्यो. तर पनि साह्रै नै गर्मी भयो भने पनि मजा आउँदैन होइन, एकदमै छ्याउ नै लाग्छ. र साह्रै नै पानी परेर राम्रो मौसम भएन भने पनि फेरि भएन, के गर्ने, ठिक्क मिल्ने खालको मौसम सबैको लागि भइदिए त राम्रो हुन्थ्यो. एनिवे कार्यक्रममा फेरि पनि अगाडि बढ्नु पर्दाखेरिमा चाहिँ नि हाम्रो श्रोता समष्टि चुलाचन्द दिदी हुनुहुन्छ, उहाँले हामीलाई एउटा चाहिँ फेसबुक पेजमा मेसेज पठाउनु भएको रहेछ. कस्तो एउटा कार्यक्रम रहेछ उहाँको आज 18 जुलाईको दिनमा, र यो कार्यक्रमको बारेमा पनि उहाँले जानकारी पठाउनु भएको छ. र यो चाहिँ कोलचेस्टर कार्निभल रहेछ, परेड एन्ड फन फेयर भनेर भनिएको छ. र यो चाहिँ आज दिउँसोको 12 बजेबाट सुरु हुँदै रहेछ र बेलुकाको 7:30 बजेसम्म कार्यक्रम हुन्छ. यसमा म्युजिक, डान्स, गेम्स, फुड, फन एन्ड मोर भनेर भनेको छ. फ्री एन्ट्री, तपाईँहरू सबैजना गएर होल फ्यामिलीको साथमा इन्जोय गर्न सक्नुहुन्छ. यो चाहिँ तपाईँहरूले कोलचेस्टर कार्निभलमा भाग लिएर रमाइलो गर्नको लागि अनुरोध आएको छ हाम्रो दिदी समष्टि तुलाचन्दज्यूबाट. र उहाँ अगाडि भन्नुहुन्छ, मेजर उदयबहादुर गुरुङ चाहिँ कोलचेस्टर नेपाली सोसाइटीको चेयरम्यान हुनुहुन्छ र उहाँले चाहिँ आजको यो कार्यक्रम सधैँको वर्षहरूमा जस्तै अर्गनाइज गर्नको लागि मुख्य भूमिका निर्वाह गर्दै हुनुहुन्छ. त सबैजना हामीहरू त्यहाँ गएर चाहिँ नि उहाँलाई सपोर्ट गर्ने, यो कार्यक्रममा रमाइलो गर्ने, कार्यक्रममा सहभागिता जनाउने काम गरौँ भनेर पनि भन्नुभएको छ. यो चाहिँ एउटा भनौँ न एउटा मात्र कम्युनिटीको नभइकन सायद यो त्यहाँको सम्पूर्ण कम्युनिटीहरूको लागि कार्यक्रम रहेको जस्तो छ होइन. त्यसमा चाहिँ अब गोर्खाली समुदाय, नेपाली समुदायको पनि उल्लेख्य भूमिका रहेको देखिन्छ. र यस्तो खालको प्रोग्रामहरू चाहिँ विभिन्न कम्युनिटीहरूमा भइ नै रहन्छ, विभिन्न स्थानमा भइरहन्छ. यहाँ फोक्सुनमा पनि यस्तो प्रकारको कार्यक्रमहरू हुन्छ जहाँ चाहिँ फोक्सुन नेपाली कम्युनिटीले एकदमै मुख्य रूपमा, सक्रिय रूपमा चाहिँ भाग लिने गर्दछ. अनि विभिन्न अन्य कम्युनिटीका सदस्यहरूसँग चाहिँ भेटघाट गर्ने, आफ्नो भनौँ न होइन कल्चरहरू साटासाट गर्ने, रमाइलो गर्ने त्यो कार्यक्रमहरू पनि यहाँ हुने गर्दछ. यो कोलचेस्टर कार्निभलमा पनि तपाईँहरू सबैजनाले गएर चाहिँ इन्जोय गर्नुहोला. अब आजको दिनमा 18 जुलाई भनेपछि शनिबार, आजकै दिनको यो कार्यक्रम उहाँले अहिले भर्खरै मात्र पठाउनु भएको छ. यो जानकारी मैले तपाईँहरूसँग सेयर गरेँ. यति भन्दै अब अगाडि बढ्न चाहन्छु. अगाडि हाम्रो केही श्रोताहरूले पनि हामीलाई सम्पर्क गर्नुभएको छ र उहाँहरूले पनि केही गीत सङ्गीतहरू सुन्ने सुनाउने इच्छा राख्नुभएको छ र ती गीत सङ्गीतहरूलाई पनि म सुनाउँदै नै जानेछु. र हाम्रो चाहिँ श्रोताहरू तपाईँहरू आउनुहुन्छ कुनै गीत सुन्नको लागि, सुनाउनको लागि भने तपाईँहरूको इच्छा पुरा गर्ने मेरो कोसिस सधैँ चाहिँ आज पनि रहनेछ. डान्स टेबलबाट हाम्रो दाजु मेक मल्लले गुड मर्निङ सिरिज बहिनी, आज पनि ड्युटीबाटै हाजिर जनाएँ, मनोरञ्जन लिँदैछु है भनेर भन्नुभएको छ. थ्याङ्क यू सो मच दाजु, कामबाटै भए पनि हामीलाई सुनेर साथ दिनुभएको रहेछ, खुसी लाग्यो. अनि यसै गरिकन अल्डर्सटबाट मामा चेम थापा आउनुभएको छ. नमस्ते भान्जी, म अल्डर्सटबाट चेम थापा सुन्दैछु, रमाइलो भइरहेको छ है भनेर भन्नुहुन्छ. थ्याङ्क यू सो मच मामा, हजुरले सुनेर इन्जोय गरिराख्नु भएको रहेछ, मलाई पनि अत्यन्तै खुसी लाग्यो. र हाम्रो अर्को एकजना श्रोता आउनुभएको छ, दाजु राम नारायण राई, उहाँले चाहिँ उत्तर पठाइसक्नु भएको छ र उहाँको उत्तर मैले टिपेर राखिसकेँ भनेर उहाँलाई भन्न चाहेँ. यसै गरिकन कैलास लिम्बु ननिटनबाट हाम्रो श्रोता हुनुहुन्छ, उहाँले पनि हामीलाई मेसेज पठाउनु भएको छ. लेख्नुहुन्छ, नमस्ते शिरीष दिदी, स्याटरडेको कार्यक्रम सुनौलो बिहानी सुनेर इन्जोय लिँदैछु. शिरीष दिदी हजुरकै रोजाइमा सिङ्गर मिलन नेवारको कुनै एउटा सङ्ग पनि राखिदिनु होला, आफ्नै अभिरुचिमा सुन्न चाहन्छु. अनि सम्पूर्ण मेरो साथीभाइहरू, फेसबुक फ्रेन्ड्सहरू, अनि नाता इष्टमित्रहरू सबैलाई, अनि सुनौलो बिहानी कार्यक्रम सुनेर बस्ने सम्पूर्णलाई पनि सुनाउन चाहन्छु भन्नुभएको छ. पक्कै पनि म सुनाइदिनेछु, सुन्दै चाहिँ गर्नुहोला भनेर भन्न चाहेँ. एकैछिन पश्चात सुनाउँछु किनभने तपाईँभन्दा अगाडि पनि हामीलाई अनुरोध गर्ने श्रोताहरू हुनुहुन्छ, उहाँहरूको गीतहरू पनि सुनाउनु पऱ्यो होइन. त्यस कारणले गर्दाखेरि सुनाइदिन्छु, यसमा फरकै परेन, सुन्दै चाहिँ गर्नुहोला है भाइ भनेर भन्न चाहन्छु है. यति भन्दै अब म फेरि पनि अगाडि बढ्छु. अगाडि बढ्नु पर्दा हाम्रो बहिनी धनु गुरुङले अगाडि नै, इनफ्याक्ट उहाँले प्रथम चरणमा नै यो गीत रोज्नु भएको थियो र उहाँले चाहिँ थर्ड आवरमा मात्र सुनाइदिनु होला दिदी भनेर लेख्नु भएको थियो. सायद अहिले उहाँले सुन्ने मौका पाउनुहुन्छ होला, त्यस कारणले गर्दाखेरि 9 बजे पश्चातको आवरमा सुनाइदिनु होला भन्नुभएको हुनाले मैले अब यो गीत राख्दैछु स्वर्गराज आचार्य र लक्ष्मी मल्लको आवाजमा. आई होप हाम्रो बहिनीले सुन्दै हुनुहुन्छ होला यतिखेर.

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि, र भेटरनहरूका लागि यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।

फुलबुट्टे साडी सपक्क पारी पछ्यौरी मलमलको मिठो गीत सुन्दै हुनुहुन्थ्यो तपाईँले। हाम्रो भाइ कैलाशको लागि मैले यो गीत राखेँ र उहाँले यो गीत अनुरोध गर्नुभएको थियो र यही गीतको साथसाथमा यो गीत भन्दाखेरि पनि उहाँले कुनै पनि मिलन नेवारको गीत भन्नुभएको थियो र मैले उहाँको लागि यो चड्के गीत रहेको हुनाले सुनाएकी थिएँ। पक्कै पनि इन्जोय गर्नुभयो होला भन्ने आशा गर्दछु। र अब भने समय धेरै छैन तर दुईवटा गीतलाई चाहिँ अटाउने कोसिस गर्दैछु किनभने हाम्रो दुईजना श्रोताहरूले अघिदेखि नै यसलाई चाहिँ अनुरोध गर्नुभएको थियो। हाम्रो थाम राई दाजु हुनुहुन्छ, उहाँले रोज्नुभएको गीत म सुनाइहाल्छु अब। यो गीत न्याउली बनाईमा मिठो गीत रहेको छ। यो गीत पश्चात चाहिँ नि हामी अगाडि अर्को एउटा अन्तिम गीत सुन्नेछौँ जुन गीत चाहिँ नि हाम्रो फेरि पनि रिक्वेस्टेड नम्बर नै रहनेछ।

आदरणीय श्रोतावृन्द, अब यो एउटा गीत सुनिहाल्नु भयो शान्ति श्री परियार र प्रशान्त शिवाकोटीको आवाजमा, जुन गीतको लागि अनुरोध आएको थियो अनि यो अनुरोध अनुसारको यो गीत मैले सुनाएँ। पक्कै पनि इन्जोय गर्नुभयो होला हाम्रो दाजु थाम राईज्यूले फानबुबाट आउनुभएको श्रोता। र अब अन्तिम कोसेली स्वरूप एउटा अन्तिम गीत नै सुनाउन चाहन्छु तपाईँहरूको लागि, यो पनि एउटा रिक्वेस्टेड नम्बर नै हो र यो गीत नै अन्तिम कोसेलीको रूपमा सुनाउँदै तपाईँहरूबाट बिदा लिने बेला पनि अब भइसक्यो। र यो गीतको कुरा गर्नुपर्दाखेरि हाम्रो मामा खर्क गुरुङज्यू हुनुहुन्छ, उहाँले चाहिँ नि यो गीतलाई रोज्नु भएको छ र यसलाई म सुनाउने तयारी गर्दैछु अब। र यो अन्तिम गीतको साथमा तपाईँहरूसँग म अब छुटिँदैछु प्रिय श्रोतावृन्द, र अब आजको दिन तपाईँको लागि शुभ रहोस् होइन, मेरो यही शुभकामना छ। आज र भोलि अब विकेन्ड इन्जोय गर्नुहोला अनि म पनि तपाईँहरूसँग अब छुट्टिए पश्चात बाँकी रहेको समय विकेन्डलाई रिल्याक्सिङ तरिकाबाट इन्जोय गर्ने कोसिस गर्छु अनि तपाईँसँग भेट्न फेरि पनि सोमबारको दिन त आइ नै हाल्छ। सोमबार हाम्रो कार्यक्रम दिवा कोसिलमा साविक चाहिँ भेट त भइ नै हाल्छ। त यति नै भन्दै अब म अगाडि बढ्छु प्रिय श्रोतावृन्द, यो एउटा गीत मौसम गुरुङ र शान्ति श्री परियारको आवाजमा सुनाउँछु खर्क गुरुङ मामाको अनुरोधमा। यसैको साथमा बिदा लिन्छु, हस्त अब सोमबार भेटौँला, त्यति बेलासम्मको लागि नमस्ते, बाई।

0: रासोपाका सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता भालेन्द्र शाह नेतृत्वको सरकारको नियतमा कुनै शंका नभएको दावी गर्नुभएको छ। आज रौतहतका विभिन्न पार्टी नेताहरूसँगको कुराकानीका क्रममा लामिछाने
1: सरकारको नियतमा कुनै पनि शंका छैन। मेरो योजना कहिलेकाहीँ समस्या आउन सक्छ, करेक्सन गर्न चाहिन्छ। नियत खराब भयो भने कहाँ करेक्सन गर्ने? नियत करेक्सन गर्न गाह्रो निर्णय हो त। कानुन निर्णय गर्दा दुईटा चारवटा निर्णयले विवाद ल्याउन सक्छ। असल त असल सोधेको गर्दै जाँदा, त्यो व्यवहारमा जाँदा, त्यो फिल्डमा जाँदा, किसानको पक्षमा निर्णय गर्छु भन्दै जाँदाखेरि त्यही निर्णय किसानको विपक्षमा भइदिए पनि आउँछ परिणाम। फिल्डमा गएर त्यो व्यावहारिक रूपमा जाँदा एउटा कुरा देखिन सक्यो भने भोलि व्यवहारिक रूपमा जसका लागि लाभ होस् भनेर सरकारले निर्णयहरू गरेको छ, त्यो निर्णयले लाभ होइन हानि भएछ भने त्यसमा निर्णयहरू परिवर्तन चिन्ता गर्न।
0: सप्तरीको राजविराट जिल्ला कारागारका पाँचजना कैदीबन्दीले आत्मदाहको प्रयास गरेका छन्। आज बिहान राजविराट कारागारमा नाइके सम्बन्धी विवादमा पाँचजना कैदीबन्दीले शरीरमा मटितल छर्केर आगो लगाउने प्रयास गरेका हुन्। सप्तरीका प्रमुख जिल्लाधिकारी श्यामकृष्ण थापाले दिएको जानकारी अनुसार गत दुई दिनदेखि दुई समूहबीच भएको विवादमा एक पक्षका पाँचजना कैदीले मेसमा खाना बनाउन राखेको मटितल छर्केर आत्मदाहको प्रयास गरेका हुन्। उहाँका अनुसार कारागार नाइकेले बिना कारण दुर्व्यवहार र दुःख दिने गरेकाले उनलाई हटाउनु पर्ने माग ती कैदीबन्दीले गरेका छन्। एक पक्षले हटाउनु पर्ने, अर्को पक्षले नहटाउने भनेपछि विवाद भएको हो। हटाउनु पर्ने पक्षका कैदीबन्दीले आत्मदाहको प्रयास गरेका हुन्। नाइकेलाई त्यहाँबाट अन्यत्र सारिएपछि अहिले अवस्था सामान्य बनेको प्रमुख जिल्ला अधिकारी थापाले बताउनु भएको छ। आत्मदाहको प्रयास गरिए पनि तत्काल चिकित्सकको टोली पुगेपछि क्षति हुन नपाएको बताइएको छ। सिंहदरबारको गृह मन्त्रालयमा आफ्ना समस्या राख्न पुगेका दुई महिला गेटमै रोकिएका छन्। कुमारी आमाका रूपमा परिचित निहारीका राजपूत र घरेलु हिंसा पीड़ित विनु यादव आज गृह मन्त्रालय पुगेर आफ्ना माग तथा समस्या सम्बन्धित निकाय समक्ष राख्न मन्त्रालय पुगेका थिए, तर प्रहरीले मन्त्रालय परिसरमा प्रवेश गर्न नदिएपछि उनीहरूले मूल गेटमै धर्ना दिएका छन्। दुवैले मन्त्रालयको गेट अगाडि घण्टी बजाउँदै सरकार विरूद्ध विरोध प्रदर्शन गरेका छन्। उनीहरू सड़कमै बसेर आफ्ना माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै सांकेतिक प्रदर्शनमा उत्रिएका हुन्। उनीहरूलाई प्रहरीले बल प्रयोग गरेर त्यहाँबाट हटाएको छ। मध्य प्रदेश सरकारले साउन 15 गतेदेखि मन्त्रालयको संख्या घटाएर 9 मा झार्ने भएको छ।
2: सत्ता साझेदार दल बीच भएको सहमति अनुसार मन्त्रालय पुनर्संरचना गर्ने तयारीसँगै मन्त्रीहरूको जिम्मेवारी समेत हेरफेर हुने भएको हो। गठबन्धन दल बीच भएको सहमति अनुसार नेपाली काँग्रेस र नेकपा एमाले 3-3 तथा नेपाल कम्युनिष्ट पार्टीले 2 मन्त्रालय पाउनेछन्। हाल 3 दलको भागमा 4 मन्त्रालय छन्। मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रालयको संख्या घटाउने विषयमा सत्ता साझेदार दल बीच निरन्तर छलफल भइरहेको बताउनु भएको छ। यसअघि काँग्रेस र एमाले बीचको सहमति राष्ट्रिय स्तरमै संकटमा पर्दा मध्य प्रदेश सरकारको गठबन्धन समेत भत्किने जोखिम बढेको थियो, तर सत्ता साझेदार दलका प्रदेश स्तरीय नेताहरूले अन्य प्रदेशमा विकसित राजनीतिक अवस्थाको प्रभाव मधेसमा नपार्न शीर्ष नेतृत्वलाई सुझाव दिएपछि हालको गठबन्धनलाई निरन्तरता दिने सहमति भएको जनाएको छ।
0: यो वर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेसमा करिब 58% मात्र रोपाई सकिएको छ।
2: मध्य प्रदेश कृषि विकास निर्देशनालयका अनुसार असारसम्ममा मध्य प्रदेशमा 57.93% हेक्टरमा रोपाई सकिएको हो। त्यसमध्ये सबैभन्दा बढी सिराहामा 80%, सबैभन्दा कम महोत्तरीमा 39% रोपाई भएको मध्य प्रदेश कृषि निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो। सप्तरीमा 68,000 हेक्टर मध्ये 34,000 हेक्टरमा, सिराहामा 54,000 हेक्टर जग्गा मध्ये 43,000 हेक्टरमा धान रोपाई सकिएको छ। यस्तै धनुषामा 22,000 हेक्टर, महोत्तरीमा 15,000, सर्लाहीमा 25,000 हेक्टरमा, रौतहटमा 21,000 हेक्टर, बारामा 25,000 हेक्टर र पर्सामा 35,000 हेक्टरमा रोपाई सकिएको छ। अहिले पानी पर्याप्त भएपछि खेत तयारी, बिउ उखल्ने र रोपाईको काम प्रदेशभरि एकैसाथको छ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि दुई दिन मुलुकका विभिन्न क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता बनाउन आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आकस्मिक बाढी, पहिरो, डुबानको जोखिम पर्ने भएकाले सतर्कता अपनाउन प्राधिकरणले सबैमा आग्रह गरेको हो। प्राधिकरणले अत्यावश्यक काम बाहेक रातको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त युक्त जिल्लामा रातमा आवागमन रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ। विशेष गरी पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली लगायतका जिल्लामा कार्डिनल चलाउन भनिएको छ। खबर यति नै, नमस्कार।

0: प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने तयारी गरिरहनु भएका एन्डी बर्नहमले सोमबार आफ्नो मन्त्री परिषदको घोषणा गर्ने बताउनु भएको छ। ग्रेटर म्यान्चेस्टरका पूर्व मेयर बर्नहमले आफ्नो उच्च स्तरीय टोलीमा कसलाई समावेश गर्ने भन्ने बारे निर्णय गर्दै हुनुहुन्छ। लिभरपुल वेस्ट डर्बीका सांसद इयान बर्न:
1: I firmly believe it should be Ed Miliband. I think Miliband should be the person who is Chancellor, and I think I've told Andy that as well. I think he's the ideal person to lead this change for the country. But we'll see. It'll be Andy's decision.
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारको नियतमा कुनै पनि शंका नभएको दावी गर्नुभएको छ। आज रौतहतमा विभिन्न पार्टी नेताहरूसँगको कुराकानीका क्रममा लामिछाने:
2: सरकारको नियतमा कुनै पनि शंका छ? मेरो योजना कहिलेकाहीँ समस्या आउन सक्छ, करेक्सन गर्न नियत खराब भयो भने कहाँ करेक्सन गर्ने? नियत करेक्सन गर्न गाह्रो निर्णयहरू त कानुन निर्णय गर्दा दुईवटा चारवटा निर्णयले विवाद पनि ल्याउन सक्छ। असल त असल सोधेको त गर्दै जाँदा, त्यो व्यवहारमा जाँदा, त्यो फिल्डमा जाँदा, किसानको पक्षमा निर्णय गर्छु भन्दै जाँदाखेरि त्यही निर्णय किसानको विपक्षमा भइदिए पनि आउँछ परिणाम। फिल्डमा गएर त्यो व्यावहारिक रूपमा जाँदा एउटा कुरा देखिन सक्यो भने भोलि व्यवहारिक रूपमा जसका लागि लाभ होस् भनेर सरकारले निर्णयहरू गरेको छ, त्यो निर्णयले लाभ होइन हानि भएछ भने त्यसमा निर्णयहरू परिवर्तन चिन्ता गर्नु।
0: दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङको संरक्षण, सञ्चालन तथा व्यवस्थापन थप प्रभावकारी बनाइने भएको छ।
3: केटाडा उपमहानगरपालिकाले व्यवस्थापनका लागि चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवं व्यवस्थापन समितिलाई जिम्मेवारी दिएको हो। पालिकाले स्थानीय समुदायको अपनत्व कायम गराउँदै थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि जिम्मेवारी हस्तान्तरण गरेको उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिनुभएको छ। सुरुङ अवलोकनका लागि आउने पर्यटकबाट उपमहानगरपालिकाले निर्धारण गरेको शुल्क संकलन गर्न सकिने व्यवस्था गरिएको छ। संकलित रकम सुरुङको संरक्षण, सञ्चालन तथा व्यवस्थापनमा खर्च गर्नुपर्ने सम्झौता पत्रमा भनिएको छ। सम्झौतामा सुरुङको मौलिक तथा ऐतिहासिक संरचनामा कुनै परिवर्तन नगर्ने, यसको ऐतिहासिक स्वरूप सुरक्षित राख्ने तथा वार्षिक प्रगति विवरण र आय व्ययको प्रतिवेदन उपमहानगरपालिकामा पेश गर्नुपर्ने व्यवस्था गरिएको सम्झौता पत्रमा उल्लेख छ। यसका लागि उपमहानगरपालिकाले आवश्यक अनुगमन, निर्देशन तथा समन्वय गर्ने भनिएको छ। दक्षिण एसियाकै पहिलो सुरुङको रूपमा रहेको यो मार्ग विक्रम सम्वत 1872 तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको शासनकालमा निर्माण शुरू भई विक्रम सम्वत 1874 सम्पन्न भएको थियो। तत्कालीन हेटौडा अम्लेखगंज रेलमार्ग अन्तर्गत निर्माण गरिएको ऐतिहासिक सम्पदाको निर्माण कार्यको प्राविधिक नेतृत्व तत्कालीन सडक विभागका मुख्य इन्जिनियर डिल्लीजङ थापाले गर्नुभएको थियो। लामो समयसम्म प्रयोगविहीन रहेको सुरुङको संरक्षण तथा मर्मत गर्न बागमती प्रदेश सरकारले हेटौडा उपमहानगरपालिकालाई जिम्मेवारी दिएको थियो।
0: व्हाइट हाउसका एक अधिकारीले विश्वकपको मैदानमा फकल्यान्ड माथिको आफ्नो देशको दावीप्रति समर्थन जनाउने अर्जेन्टिनी खेलाडीहरूको अधिकारको आफूले समर्थन गर्ने बताउनु भएको छ।
4: We believe in our First Amendment rights here in the United States of America. I think this is going to be an unbelievable final, and in terms of the ability, the opportunity to be able to make, you know, those statements, they have the ability to do that in the United States of America.
0: Andrew Giuliani, अमेरिकी विश्वकप कार्यदलका प्रमुख हुनुहुन्छ। सेमिफाइनलमा इङ्ल्यान्डलाई 2-1 ले पराजित गरेपछि दक्षिण अमेरिकी टोलीका सदस्यहरूले फकल्यान्ड सम्बन्धी ब्यानर प्रदर्शन गरेका थिए। बागमती प्रदेश सरकारबाट एमाले बाहिरिने भएको छ। एमाले बागमती प्रदेश संसदीय दलले सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको छ। संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्रीहरूलाई पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिन निर्देशन दिनुभएको हो। अन्य प्रदेशमा जस्तै सत्ता साझेदार दल नेपाली काँग्रेस र एमाले बीच गठबन्धनमा विवाद उत्पन्न भएपछि सरकारबाट बाहिरिने निर्णयमा पुगेको एमाले जनाएको छ। बागमती प्रदेश सरकारमा एमालेका 3 जना बिना विभागीय सहित 3 जना मन्त्री छन्। एमालेबाट कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेल, उद्योग पर्यटन श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ तथा भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर दिनेश चन्द्र सापकोटा सरकारमा हुनुहुन्छ। त्यसै गरी बिना विभागीय मन्त्रीमा किरण थापा मगर, जयराम श्रेष्ठ र भरतबहादुर केसी हुनुहुन्छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाको नेतृत्वमा रहेको प्रदेश सरकारले गत जेठ 21 गते मन्त्रालयको संख्या 14 घटाएर 8 बनाउने निर्णय गरेको थियो। सो निर्णय हिजोदेखि कार्यान्वयनमा ल्याइएपछि 8 मन्त्रालयलाई जिम्मेवारी तोकिएको छ भने 6 मन्त्रीलाई बिना विभागीय मन्त्रीका रूपमा राखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि 2 मुलुकका विभिन्न क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: यो BFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS, the forces station.
4: Bags of music.
3: The forces.

0: medical degree from Sujik Secondary Period Production Gorekasan, Aforu Mati, Sorums from Social by Gavandi, and nearly as a Katmanduku Maitikurma Period Protection Gorekasan. You had the Prasikshati Chikit Sakustrum, Social Biritoku Sangharsa Samiti Banaro, nearly Prasikshati Chikit Saku, Duty Samay Nepal Gustrum, Oin Bamajim, Dainik Adiktam, Baragantara, Optama Bohatar Ganta, Banda, Body Hunana Honi, the Optama Egdin Onivari Vidaku Bevestano Parnima. अधिक समय काममा खटाइएको उनीहरूको गुनासो छ उनीहरूले हप्तामा 48 घण्टा भन्दा बढी काम गराएमा श्रम ऐन अनुसार अतिरिक्त समय भत्ता उपलब्ध गराइनुपर्ने माग गरेका छन् यसै नेपाल सरकारले बजेट भाषण मार्फत बढाएको तलब र विगतको सहमति अनुरूप आवासीय चिकित्सकहरूलाई अधिकृत 8 तह सरहको बढेको तलब कार्यान्वयन गरिनुपर्ने एमबीबीएस र बीडीएस पूरा गरेपछि एमडीएमएस एमडीएस अध्ययनका लागि राखिएको एक वर्षको अनिवार्य कार्य अनुभवको प्रावधान खारेज गर्नुपर्ने लगायतका माग राखेका छन् यातायात व्यवसायले दुर्घटना राहत कोषलाई बलियो बनाउन इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क घटाउनुपर्ने प्रस्ताव गरेका छन् नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको टोलीले पूर्वाधार विकास सम्बन्धी सुनिल लम्साल र कानून न्याय तथा संसदीय मामला मन्त्री सोभिता गौतमलाई भेटेर सुझाव दिएका हुन् उनीहरूले पेट्रोलियम पदार्थमा प्रति लिटर 1 रुपैयाँ र विद्युतीय चार्जिङ शुल्कमा प्रति युनिट 1 रुपैयाँ अतिरिक्त शुल्क उठाउन सुझाएका छन् दुवै मन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै महासंघको टोलीले संशोधन को प्रक्रियामा रहेको सवारी ऐनमा सवारी दुर्घटनाका पीडितको तत्काल उद्धार उपचार र क्षतिपूर्तिका लागि दुर्घटना राहत कोष स्थापनाका लागि अतिरिक्त शुल्क उठाउनुपर्ने बताएका हुन् महासंघका महासचिव टेकनाथ गौतमले देशभर सञ्चालनमा रहेका निजी तथा सार्वजनिक सवारी साधनले प्रयोग गर्ने पेट्रोल र डिजलमा प्रति लिटर 1 रुपैयाँ थप गर्ने विद्युतीय सवारी साधनले खपत गर्ने प्रति युनिट बिजुलीमा 1 रुपैयाँ थप गर्ने सुझाव सरकारलाई दिएको बताउनु भएको छ यसबाहेक बीमा कम्पनीले संकलन गर्ने तेस्रो पक्षीय बीमा प्रिमियमको 1% रकम कोषमा जम्मा गर्ने संघ प्रतिष्ठित स्थानीय सरकारले वार्षिक रूपमा एकमुष्ट रकम कोषमा जम्मा गर्ने प्रस्ताव पनि गरिएको गौतमले बताउनु भएको छ सड़क विभाग र जापान अन्तर्राष्ट्रिय नियोग सहयोग नियोग जाइका नेपालको आयोजनामा आज नागडुङ्गा सुरुङ मार्गमा नागडुङ्गा टनल रन एन्ड वाक गरिएको छ नागडुङ्गा सुरुङ मार्गको सम्बन्धमा जनचेतना अभिवृद्धि गर्दै यसको प्रवर्धन गर्ने उद्देश्यले आज दौड तथा पदयात्रा गरिएको हो नागडुङ्गा 900 सुरुङ मार्ग अन्तर्गत 2688 मिटर लम्बाइ छ यो आयोजनाका निर्देशक नेपालले नागडुङ्गा नौ विशेष सडक खण्डबाट भित्रिने र बाहिरिने मध्ये करिब 60% सवारी साधनले सुरुङ मार्गको उपयोग गर्ने अनुमान गरिएको जानकारी दिनुभएको छ आयोजनाका अनुसार यो सुरुङ मार्ग हुँदै दुई पाङ्ग्रेस सवारी साधन भने चलाउन पाइने छैन प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने तयारी गरिरहनुभएका एन्डी बर्नहमले सोमबार आफ्नो प्रधानमन्त्रीको घोषणा गर्ने मन्त्री परिषदको घोषणा गर्ने बताउनु भएको छ ग्रेटर म्यान्चेस्टरका पूर्व मेयर बर्नहमले आफ्नो उच्चस्तरीय टोलीमा कसलाई समावेश गर्ने भन्ने बारे निर्णय गर्दै हुनुहुन्छ लिभरपुल वेस्ट डर्बीका सांसद यान बर्न
1: I firmly believe it should be Ed Miliband. I think Miliband should be the person who is Chancellor. And I think I've told Andy that as well. I think he's the ideal person to lead this change for the country. But we'll see. It'll be Andy's decision.
0: यो वर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेसमा करिब 58% मात्र रोपाई सकिएको छ
2: मध्य प्रदेश कृषि विकास निर्देशनालयका अनुसार असारसम्ममा मध्य प्रदेशमा 57.93% हेक्टरमा रोपाई सकिएको हो त्यसमध्ये सबैभन्दा बढी सिराहामा 80% सबैभन्दा कम महौतरीमा 39% रोपाई भएको मध्य प्रदेश कृषि निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो सप्तरीमा 68,000 हेक्टर मध्ये 34,000 हेक्टरमा सिराहामा 54,000 हेक्टर जग्गा मध्ये 43,000 हेक्टरमा धान रोपाई सकिएको छ यस्तै धनुषामा 22,000 हेक्टर महोत्तरीमा 15,000 सर्लाहीमा 25,000 हेक्टरमा रौतहटमा 21,000 हेक्टर बारामा 25,000 हेक्टर र पर्सामा 35,000 हेक्टरमा रोपाई सकिएको छ अहिले पानी पर्याप्त भएपछि खेत तयारी बिउ उखल्ने र रोपाईको काम प्रदेशभरि एकैसाथको छ
0: सप्तरीको राजबेडा जिल्ला कारागारका 5 कैदीबन्दीले आत्मदाहको प्रयास गरेका छन् आज बिहान राजबिराज कारागारमा नायकी सम्बन्धी विवादमा 5 कैदीबन्दीले शरीरमा मट्टीतेल छर्किएर आगो लगाउने प्रयास गरेका हुन् सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले दिएको जानकारी अनुसार गत दुई दिनदेखि दुई समूहबीच भएको विवादमा एक पक्षका 5 कैदीले बीएफबीएस कोलकाता रेडियो हो।

0: विश्वकप फुटबल अन्तर्गत तेस्रो स्थानका लागि आज फ्रान्स र इङ्ल्यान्ड आम्ने सामने हुँदैछन्। फिफा विश्वकपको उपाधि यात्राबाट सेमी फाइनलमै बाहिरिएका युरोपका दुई फुटबल महाशक्ति फ्रान्स र इङ्ल्यान्ड आज राति तेस्रो स्थानका लागि हुने प्लेअफमा आम्ने सामने हुने भएका हुन्। नेपाली समयअनुसार बिहान 2:45 बजे अमेरिकाको मियामी स्टेडियममा शुरू हुने यो खेल दुवै टोलीका लागि सम्मान प्रतिष्ठा र विश्वकप यात्रालाई सुखद अन्त्य गर्ने अवसरको रूपमा हेरिएको छ। सेमी फाइनलमा फ्रान्स स्पेनसँग 2-0 पराजित भएको थियो भने इङ्ल्यान्ड अर्जेन्टिनासँग 2-1 हार बेहोरेको थियो। विश्वकप इतिहासमा फ्रान्स र इङ्ल्यान्ड बीच यो चौथो भेट हो। सन् 1966 विश्वकपमा इङ्ल्यान्डले फ्रान्सलाई 2-0 हराएको थियो। सन् 1982 पनि इङ्ल्यान्डले 3-1 फ्रान्सलाई हराएको थियो। सन् 2022 कतार विश्वकपको क्वार्टर फाइनलमा भने फ्रान्सले 2-1 जित निकाल्दै इतिहास बदलेको थियो। सन् 2022 समग्र अन्तर्राष्ट्रिय भेटमा भने इङ्ल्यान्डले 32 खेलमध्ये 17 जित निकालेको छ भने फ्रान्स 10 खेलमा विजयी भएको छ। पाँच खेल बराबरीमा सकिएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि दुई दिन मुलुकका विभिन्न क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मौसमविद सञ्जीव अधिकारी,
1: साउनको 2 गते शनिबार बिहान 8 बजे चाहिँ हामीले एउटा विशेष सूचना पनि जारी गरेको छौँ। 2 गते शनिबार र 3 गते आइतबार, यो 2 दिनको लागि चाहिँ देशका धेरै ठाउँमा मध्यमसम्मको पानी पर्ने र विशेष गरेर यो बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा चाहिँ अलि बढी नै वर्षा हुन सक्ने सम्भावना रहेको देखिन्छ। कोशी प्रदेशका पनि विशेष गरेर 2 जिल्लाहरूमा चाहिँ हामीले रातो रङको नै हामीले वार्निङ दिएको छौँ, यो इलाम लगायतको जिल्लामा। त्यस्तै यो सिन्धुपाल्चोक लगायत सिन्धुली, नुवाकोट, धादिङ लगायत यो मध्य नेपालका गोर्खा, लमजुङ, तनहुँ आसपासमा, त्यसै गरेर दक्षिणतिर चाहिँ अब चितवन आसपासका क्षेत्रहरूमा पनि धेरै भारीदेखि अति भारी वर्षासम्म पनि हुन सक्ने भनेर चेतावनी जारी गरेको छौँ। यो बङ्गालको खाडीमा अहिले जुन निम्नचापीय प्रणाली विकास भएर यो उत्तर पश्चिमतिर सर्दैछ, त्यसले चाहिँ अब 2 दिन शनिबार र आइतबार विशेष गरेर नेपालका भूभागहरूमा पनि बढी प्रभाव पर्न सक्ने देखिन्छ। यसले गर्दाखेरि मधेस लगायतका ठाउँहरूमा पानी कम परेर जुन कृषिलाई पनि अप्ठ्यारो भइरहेको परिस्थितिमा चाहिँ यसले केही राम्रो काम पनि गर्न सक्छ। तर यति भन्दै गर्दाखेरि विपद व्यवस्थापनमा यस्तै सडक तथा हवाई यातायात लगायतका क्षेत्रहरू, पर्यटन होइन, पर्वतारोहण लगायतका क्षेत्रहरूमा चाहिँ यसले अलि नकारात्मक प्रभाव पर्न सक्छ। विशेष गरेर रातिको समयमा चाहिँ अब यातायात अथवा यात्रा गर्नको लागि चाहिँ हामी अझै सजग हुनुपर्ने हुन्छ।
0: कति जति वर्षा हुने अनुमान गरिएछ?
1: हाम्रो यसपालिको वर्षा चाहिँ अति भारीसम्मको वर्षाको अनुमान हो। देशका हिमाली पहाडी भूभाग भरि नै, अनि यो कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका पनि थोरै ठाउँ, र यो मधेस, बागमती र गण्डकी प्रदेशको तराईतिर चाहिँ 1-2 ठाउँमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। र यो अति भारीको कुरा गर्नुपर्दाखेरि कोशीमा, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड र तराईपट्टि 1-2 ठाउँमा अति भारीसम्मको वर्षा पनि हुन सक्छ। यसरी चाहिँ हामीले क्षेत्रगत रूपमा चाहिँ चेतावनी जारी गरेको छौँ। र कमसेकम हरियो चाहिँ कतै छैन भन्नाले, अब चेतावनी नै नभएको चाहिँ देशभरि कता नै छैन। यो मधेस प्रदेश र कर्णाली प्रदेशका यी माथिल्ला भूभागहरूमा चाहिँ पहेँलो रङको अद्यावधिक मात्रै हुन सक्नुहुन्छ, त्यस्तो कामै रोक्नु पर्ने आवश्यक छैन भनेर चाहिँ पहेँलो रङको मात्र चेतावनी जारी गरेको छ। त्योभन्दा बाँकीका ठाउँहरूमा चाहिँ कमसेकम सतर्क हुनको लागि सुन्तला रङको चेतावनी छ, र अघि भने अनुसार नै रातो रङकै चेतावनी दिएको छ। त्यसमा चाहिँ प्रतिकारले नै गर्नुपर्ने र अझै बढी संवेदनशील हुनुपर्ने, सजग हुनुपर्ने जनाउँदछ।
0: यो 2 दिनको कुरा भयो, त्यसपछि कस्तो छ मौसमी प्रणाली?
1: त्यसपछि अहिले 3 दिनको कुरा गर्नुपर्दाखेरि त्यसपछिको 4 गतेको दिनमा चाहिँ मौसममा केही सुधार आउने देखिन्छ। यद्यपि अब पूर्ण रूपमा सुधार आउने सम्भावना त छैन, तर शनिबार र आइतबारको तुलनामा चाहिँ सोमबार केही सुधार हुने देखिन्छ।
0: विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरूले विरोध प्रदर्शन गरेका छन्। आफूहरूमाथि चरम श्रम शोषण भएको भन्दै उनीहरूले आज काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्। युवा तथा प्रशिक्षणार्थी चिकित्सकको श्रम शोषण विरुद्धको सङ्घर्ष समितिले प्रशिक्षणार्थी चिकित्सकको ड्युटी समय नेपालको श्रम दैनिक अधिकतम 12 घण्टा र 32 घण्टा 72 घण्टा बढी हुन नहुने भन्दै आन्दोलन गरेका हुन्। खबर यति नै। नमस्कार।

0: पर्वतको कुस्मा नगरपालिका नौ एकहोरे पाठामा ट्राक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। कुस्माबाट साइकल चोकतर्फ जाँदै गरेको ट्राक्टर एकहोरे पाठाको दोबिल्ला फलेवा सडक खण्डमा दुर्घटना भएको हो। ट्राक्टर अनियन्त्रित भएर सडकबाट करिब 100 मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कुस्माले जनाएको छ। दुर्घटनामा कुस्मा नगरपालिका सातका 28 वर्षीय सुजन नेपाली र कुस्मा नगरपालिका नौ साइकल चोकका 14 वर्षीय शिशिर लामी छानेको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको प्रदेश अस्पताल कुस्मामा उपचारको क्रममा मृत्यु भएको हो। यस्तै दुर्घटनामा एकजना घाइते भएका छन्। घाइते भएका स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका 5 का बिरौटा बस्ने 22 वर्षीय उदय सापकोटाको कुस्मा अस्पतालमा उपचार भइरहेको छ। विश्वको फुटबल अन्तर्गत तेस्रो स्थानका लागि आज फ्रान्स र इङ्ल्यान्ड आम्ने सामने हुँदैछन्। फिफा विश्वकपको उपाधि यात्राबाट सेमी फाइनलमै बाहिरिएका युरोपका दुई फुटबल महाशक्ति फ्रान्स र इङ्ल्यान्ड आज राति तेस्रो स्थानका लागि हुने प्लेअफमा आम्ने सामने हुने भएका हुन्। नेपाली समयअनुसार बिहान 2:45 बजे अमेरिकाको मियामी स्टेडियममा शुरू हुने यो खेल दुवै टोलीका लागि सम्मान प्रतिष्ठा र विश्वकप यात्रालाई सुखद अन्त्य गर्ने अवसरको रूपमा हेरिएको छ। सेमी फाइनलमा फ्रान्स स्पेनसँग 2-0 पराजित भएको थियो भने इङ्ल्यान्ड अर्जेन्टिनासँग 2-1 गोल अन्तरले हार बेहोरेको थियो। विश्वकप इतिहासमा फ्रान्स र इङ्ल्यान्ड बीच यो चौथो भेट हो। सन् 1966 विश्वकपमा इङ्ल्यान्डले फ्रान्सलाई 2-0 हराएको थियो। सन् 1982 पनि इङ्ल्यान्डले फ्रान्सलाई 3-1 हराएको थियो। सन् 2022 कतार विश्वकपको क्वार्टर फाइनलमा भने फ्रान्सले 2-1 जित निकाल्दै इतिहास बदलेको थियो। समग्र अन्तर्राष्ट्रिय भेटमा भने इङ्ल्यान्डले 32 खेलमध्ये 17 जित निकालेको छ भने फ्रान्स 10 खेलमा विजयी भएको छ। 5 खेल बराबरीमा सकिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारको नियतमा कुनै पनि शंका नभएको दावी गर्नुभएको छ। आज रौतहटका विभिन्न पार्टी नेताहरूसँगको कुराकानीका क्रममा लामिछाने
1: सरकारको नियतमा कुनै पनि शंका छैन। निर्णयहरूमा कहिले काहीँ समस्या आउन सक्छ, करेक्सन गर्नलाई नियत खराब भयो भने कहाँ करेक्सन गर्ने? नियत करेक्सन गर्न गाह्रो। निर्णयहरू त झन् निर्णय गर्दा दुईटा चारवटा निर्णयले विवाद ल्याउन सक्छ। असल त असल सोधेको गर्दै जाँदा, त्यो व्यवहारमा जाँदा, त्यो फिल्डमा जाँदा, किसानको पक्षमा निर्णय गर्छु भन्दै जाँदाखेरि त्यही निर्णय किसानको विपक्षमा भइदिए पनि आउँछ परिणाम। फिल्डमा गएर त्यो व्यावहारिक रूपमा जाँदा एउटा कुरा देखिन सक्यो भने भोलि व्यवहारिक रूपमा जसका लागि लाभ होस् भनेर सरकारले निर्णयहरू गरेको छ, त्यो निर्णयले लाभ होइन हानि भएछ भने त्यसमा निर्णयहरू परिवर्तन, त्यसमा चिन्ता गर्नु।
0: मध्य प्रदेश सरकारले साउन 15 गतेदेखि मन्त्रालयको संख्या घटाएर 9 झार्ने भएको छ।
2: सत्ता साझेदार दल बीच भएको सहमति अनुसार मन्त्रालय पुनर्संरचना गर्ने तयारी सँगै मन्त्रीहरूको जिम्मेवारी समेत हेरफेर हुने भएको हो। गठबन्धन दल बीच भएको सहमति अनुसार नेपाली काँग्रेस र नेकपा एमाले 3-3 तथा नेपाल कम्युनिष्ट पार्टीले 2 मन्त्रालय पाउनेछन्। हाल 3 दलको भागमा 4 मन्त्रालय छन्। मुख्यमन्त्री कृष्ण यादवले मन्त्रालयको संख्या घटाउने विषयमा सत्ता साझेदार दल बीच निरन्तर छलफल भइरहेको बताउनु भएको छ। यसअघि काँग्रेस र एमाले बीचको सहमति राष्ट्रिय स्तरमै संकटमा पर्दा मध्य प्रदेश सरकारको गठबन्धन समेत भत्किने जोखिम बढेको थियो। तर सत्ता साझेदार दलका प्रदेश स्तरीय नेताहरूले अन्य प्रदेशमा विकसित राजनीतिक अवस्थाको प्रभाव मधेसमा नपार्न शीर्ष नेतृत्वलाई सुझाव दिएपछि हालको गठबन्धनलाई निरन्तरता दिने सहमति भएको जनाएको छ।
0: व्हाइट हाउसका एक अधिकारीले विश्वकपको मैदानमा फकल्यान्ड माथिको आफ्नो देशको दावीप्रति समर्थन जनाउने अर्जेन्टिनाई खेलाडीहरूको अधिकारको आफूले समर्थन गर्ने बताउनु भएको छ।
3: We believe in our First Amendment rights here in the United States of America. I think this is going to be an unbelievable final, and in terms of the ability, the opportunity to be able to make, you know, those statements, they have the ability to do that in the United States of America.
0: सेमिफाइनलमा इङ्ल्यान्डलाई 2-1 ले पराजित गरेपछि दक्षिण अमेरिकी टोलीका सदस्यहरूले फकल्यान्ड सम्बन्धी ब्यानर प्रदर्शन गरेका थिए। सडक विभाग र जापान अन्तर्राष्ट्रिय नियोग जाइका नेपालको आयोजनामा आज नागडुङ्गा सुरुङ मार्गमा नागडुङ्गा टनल रन एन्ड वक गरिएको छ। नागडुङ्गामा सुरुङ मार्गको सम्बन्धमा जनचेतना अभिवृद्धि गर्दै यसको प्रवर्धन गर्ने उद्देश्यले आज दौड तथा पदयात्रा गरिएको हो। नागडुङ्गा नौवर्षीय सुरुङ मार्ग 2688 मिटर लम्बाइको छ। आयोजनाका निर्देशक ने ले नागडुङ्गा नौ विशेष सडक खण्डबाट भित्रिने र बाहिरिने मध्ये करिब
4: गोर्खा रेडियो हो। movie, and more.

सिनेमाको संसारमा हुने गरेको गतिविधिहरूको कलेक्सन तपाईँहरूको लागि लिएर आउने यो हाम्रो BFBS गोर्खा रेडियोको कार्यक्रम मुभी एन्ड मोर, जहाँ हरेक हप्ता म संगीता श्रेष्ठ यसै गरी नेपाली सिनेमा संसारको कलेक्सनहरू लिएर आउने गर्दछु, जुन आज पनि लिएर आइसकेको छु। सो तपाईँहरूले जानकारी पाइसक्नु भएको छ कि आज पनि मसँग एकदमै फ्रेस, एकदमै लेटेस्ट इन्फर्मेसनहरू, त्यो पनि नेपाली सिनेमा या भनौँ सिनेमासँग जोडेका कुराहरू हुनेछ। र यी सिनेमाका कुराहरू तपाईँहरूसँग सेयर गर्दै जाने क्रम त बाँकी नै छ। अहिलेलाई भने कार्यक्रम भर्खरै मात्रै हामीले सुरुवात गरेका छौँ। सो म तपाईँलाई गीत सुनाउँछु, गीतपछि मेरो कलेक्सन म तपाईँहरूमा आज सेयर गर्दै जानेछु आजको एपिसोडमा।

आजको कार्यक्रमको सुरुवातमा मलाई कुरा गर्न मन लाग्यो पछिल्लो केही दिन यतादेखि नेपाल अधिराज्यभरि नै भएको कुराकानी वाद विवाद विषय होइन कुरा गर्ने विषय एकदमै दुःखद विषय दुःखद घटना जसलाई लिएर चाहिँ सारा नेपाली यति बेला चाहिँ शोकमा छ भन्दा फरक पर्दैन। मुगुका गणेश नेपाली जसले आफ्नो परिवार पाल्नको लागि दुःख सुख गर्दै काठमाडौँमा होइन बसोबास गर्दै राइडरको रूपमा होइन आफ्नो स्वरोजगारको रूपमा चाहिँ आफूलाई स्थापित गराउने कोसिस जुन गरिरहेका थिए, एउटा सानो कुरा जुन वाद विवादको विषय बन्यो या अझै धेरै कुराहरू छर्लङ्ग हुन बाँकी नै छ, तर एउटा सानो विषयलाई लिएर जुन उनले काठमाडौँको त्रिपुरेश्वरमा जसरी आत्मदाहको उनले प्रयास गरे त्यसको लगत्तै उनलाई उपचारको लागि हस्पिटल त लगियो तर बचाउन सकिएन, उनको निधन भयो र करिब करिब उनको शरीरको 60% भाग चाहिँ जलिएको थियो र त्यो अवस्थामा चाहिँ उनलाई बचाउन सकिएन भन्ने जुन कुराहरू पनि आइरहेको छ, उनलाई तुरुन्तै भारत लैजाने तयारी पनि गरिएको थियो भन्ने कुराहरू पनि आइरहेको छ। यो बिचमा चाहिँ उनको आफ्नै दाजु जसले चाहिँ ट्राफिकसँगको एउटा वाद विवादको कुरा उनले बाहिर ल्याए होइन, जुन उनले अन्तिमपल्ट दाईसँग कुरा गरे त्यसमा चाहिँ ट्राफिकसँगको वाद विवादको कुराहरू पनि गरेको भन्ने कुराहरू बाहिर आयो होइन। सो यो कुराहरू आउँदै गर्दाखेरि हाम्रा युवाहरू जो देशमै बसेर केही गर्न चाहन्छन् भने उनीहरूलाई आफ्नै देशमा बसेर सङ्घर्ष गर्दै आफ्नो परिवार पाल्नलाई किन यति साह्रो गाह्रो हुनु परेको, विगतमा पनि त्यही अहिले पनि त्यही, के फरक भयो त होइन, सरकार चेन्ज हुनु या एउटा टिम चेन्ज हुनु पार्टी चेन्ज हुनु जुनसुकै अवस्थामा पनि आफै रोजगारी खोजेर आफ्नो लागि रोजगारी तयार गरेर परिवार पाल्दै आएको गरिब जनताहरूले चाहिँ सधैँ यसै गरिकन आत्महत्या गर्नुपर्ने मर्नुपर्ने भन्ने किसिमको कुराहरूलाई लिएर धेरैको धेरै किसिमको विचारहरू धेरैको धेरै किसिमको सोचहरू हामीले सोसियल मिडियामा पछिल्लो केही दिन यतादेखि बराबर देखिरहेका छौँ। भएन यही कुरालाई लिएर चाहिँ सडकमा पनि ओर्लिएका छन् धेरैजना, धेरैले धेरै कुराहरूको विवाद गरे, धेरैले धेरै कुराहरूको विरोध गरिरहेका छन्। सरकारको यो जुन बिहेभियर भनौँ या यो नियम भनौँ होइन, यो सबै कुरालाई लिएर निकै वाद विवादको विषय बन्यो। एकातिर उनलाई सपोर्ट गर्ने, उनले एकदमै दुःखद अवस्थामा चाहिँ आफ्नो ज्यान गुमाउनु पर्यो या उनले आत्महत्या गर्नु पर्यो भन्ने किसिमको कुराहरू असाध्यै दुःखद भनेर लिइरहेका छन् भने कतिपय अवस्थामा चाहिँ कतै कतै चाहिँ नियम रुल भनेको चाहिँ हाम्रै लागि बनाइन्छ, हाम्रै सुरक्षाको लागि बनाइन्छ र बिना कुनै नियम बिना कुनै रुल एउटा देश चल्न पनि त सक्दैन। भनेपछि नियम कानुनको पालना त हामीले पनि त गर्नुपर्छ नि, नियम कानुन पालना गर्दिन भन्ने किसिमको यदि कसैले डिट कुराहरू राख्छन् भने त्यसको रिजल्ट पनि त्यति राम्रो हुँदैन भन्ने किसिमको कुराहरू पनि चलिरहेको छ। भनौँ धेरै किसिमको वाद विवाद धेरै किसिमको विषयहरू बनेको छ यति बेला। यो कुरालाई मैले हाम्रो मुभी एन्ड मोरमा यस कारणले पनि जोडेँ किनकि यो विषयलाई लिएर नेपाली सिनेमाका कलाकारहरूको भावना उनीहरूको विचार के रहे त धेरैले यो विषयमा कुरा गरेका छैनन्, धेरैले मौन धारण गरेका छन् भन्दा पनि फरक पर्दैन, धेरैले आफ्नो विचार राखेका छैनन्। तर हामीलाई के थाहा छ भने नेपाली गभर्मेन्टसँग रिलेटेड विषय होस्, नेपालको पोलिटिक्ससँग रिलेटेड विषय होस्, सिनेमासँग रिलेटेड विषय होस् या अन्य विषयहरू, दीपक राजगिरी भने जहिले पनि आफ्नो यस्तो कुराहरूलाई चाहिँ आफ्नो मनमा लागेको विचारहरूलाई तुरुन्तै सोसल मिडिया मार्फत आफ्नो होइन प्लेटफर्म मार्फत चाहिँ बाहिर ल्याउने गर्छन्। र जब यो कुराहरू आयो जुन बेला गणेश नेपालीको निधन भयो उनले एउटा पोस्ट राख्दै के लेखेका थिए भने अपार जनसमर्थन रहेको सरकारको पहिलो विकेट पतन भएको छ भन्ने कुरा राखे। यसको मतलब सरकारले एउटा जुन गरिब जनताहरूको काँधमा टेकेर एउटा जुन सरकार गठन भयो, राज्यमा ठुलो परिवर्तन आयो या आउनेछ भनेर जुन अपेक्षाहरू गर्यो त्यो अपेक्षाको एउटा फर्स्ट विकेट भन्नु जुन चाहिँ पतन भयो भनेर उसले लेखेर यो किसिमको आफ्नो मनमा लागेका कुरा जुन कुरा उनलाई चित्त बुझेका थिएनन् त्यो कुरा उनले लेखेर राखे। र उनको यो स्ट्याटसमा केहीले कमेन्ट गरे केहीले गरेनन् होइन, कतिजनाले चाहिँ नि आफ्नो कुरालाई चुपचाप आफैभित्र राख्नु नै ठिक हुन्छ भने जस्तो पनि राखे भने थोरैले मात्रै यो विषयमा कुरा गरे। पूजा शर्माको कुरा गर्ने हो भने यस्तो किसिमको कुराहरूलाई जुन देखिन्छ वरिपरि प्रायः आफ्नो विचार राखिहाल्नेमा पूजा शर्मा पनि पर्छन् र उनले पनि आफ्नो विचार के राखे भने यसलाई आत्महत्या भन्न मिल्दैन, यो सरासर हत्या हो भन्ने किसिमको कुरा चाहिँ उनले राखे।
प्राय जसो कुराहरूमा एकजुट भएर अगाडि आउने नेपाली कलाकारहरू, नेपाली टिम होइन, सिनेमासँग जोडेका टिमहरूले प्राय जसो कन्ट्रोभर्सियल हुन सक्ने कुराहरूमा त्यति धेरै आफ्नो विचारहरू राखेका देखिँदैन। तर केही कुराहरू, केही विचारहरू यो विषयलाई लिएर पनि आयो। यस्तो विषय, यस्तो किसिमको कुराहरूलाई हामीले सिनेमामा उत्रेको देखेका छौँ, उतारेको देखेका छौँ होइन। कसैले एकदमै फ्रस्ट्रेसनको लेभल निकै हाई भइसकेपछि आफूले चाहेको जस्तो पनि गर्न नपाउने, आफ्नै देशमा पनि गर्न नपाउने, आफ्नै देशमा पनि परिवार पाल्न गाह्रो हुने यो अवस्थामा एउटा आफ्नो फ्रस्ट्रेसनको लेभल निकै हाई भएपछि के गर्ने गर्छन् त भन्ने किसिमको कुराहरू प्रायः हामीले सिनेमामा देख्ने गरेका छौँ। तर पछिल्लो दिनमा रियल लाइफ स्टोरी यो थियो जुन मैले तपाईँहरूसँग सेयर गरेँ, जसको बारेमा सबैजना हामीहरू यति बेला जानकार नै छौँ होइन। र यो विषयसँग नेपाली सिनेमाका कलाकारहरूले पनि आफ्नो भावना जोडेका छन् जुन मैले तपाईँहरूसँग सेयर गरेँ आजको कार्यक्रमको सुरुवातमा, किनकि पछिल्लो केही दिन यतादेखि विषय जुन कुरा गर्ने बनेको छ यो नै विषय छ। त्यसैले यो कुरा मैले तपाईँसँग सेयर गरेँ आजको हाम्रो कार्यक्रममा मुभी एन्ड मोर हो यो, जहाँ हामी नेपाली सिनेमासँग या सिनेमाका कलाकारसँग जोडेका कुराकानीहरू गर्ने गर्छौँ। भने यो गीत सुनाउँछु तपाईँलाई यति बेला म, यो गीतपछि अन्य सिनेमासँग जोडेका कुराहरू सेयर गर्नेछु अवश्य पनि।

0: एस गोर्खा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: सुन्दै हुनुहुन्छ मुभी एन्ड मोर। तपाईँहरूको साथमा छु म सङ्गीता श्रेष्ठ। हामी सिनेमाका कुराहरू गर्छौँ, नेपाली सिनेमाका कुरा गर्छौँ, विशेष गरी मुभी एन्ड मोरमा। तर कहिलेकाहीँ अति नै छाप छोड्न सफल रह्यो कुनै सिनेमा जुन हाम्रो नेपाली भाषाको होइन, तर पनि नेसनली इन्टरनेसनली यो सिनेमाको छाप गजब छ भने हामी त्यो विषयमा पनि कुरा गर्छौँ। आज यति बेला मलाई कुरा गर्न मन लाग्यो पप सम्राट भनेर चिनिएका माइकल ज्याक्सनको जीवनमा आधारित सिनेमा माइकलको बारेमा। माइकलको बारेमा यस कारणले कुरा गर्न मन लाग्यो किनकि यो सिनेमा हालै मात्र के भनेर अनाउन्स गरियो भने, यो सिनेमा के भनेर चिनियो या यो सिनेमाले के रेकर्ड राख्यो भने, विश्वकै बक्स अफिसमा $1 अर्ब पार गर्ने पहिलो बायोपिक फिल्म बनेको छ यो सिनेमा माइकल। माइकलको कुरा गर्दैछु म, जुन सिनेमामा माइकल ज्याक्सनको जीवनको थुप्रै पार्टहरूमध्येको केही पार्टलाई चाहिँ देखाइयो, जुन सिनेमालाई एकदमै मन पराइयो। यो सिनेमा रिलिज भइसकेपछि यसै पनि चर्चाको विषय बनेको थियो कि माइकल ज्याक्सनको सिनेमा, उनको जीवनमा आधारित सिनेमा होइन, उसको जीवनमा भोगेका केही कथाहरूलाई कस्तो हुबहु उतार्न सकेको भनेर कुराहरू चलेको थियो। त्यसमाथि माइकल ज्याक्सनको भूमिका जसले निभाए ज्याफर ज्याक्सन, जो चाहिँ रिलेसनसिपमा माइकल ज्याक्सनको आफ्नै भतिज पनि पर्छन्, उनले यो भूमिकालाई यस्तो हुबहु निभाएका छन् कि साँच्चै माइकल ज्याक्सनलाई नै कास्ट गरिएको हो कि जस्तो देखिन्छ। त्यो लेभलको उनको पर्फर्मेन्सको पनि कुरा रह्यो। यो सिनेमा रिलिज भइसकेपछि माइकल ज्याक्सनलाई माया गर्नेहरूको लागि चाहिँ उनलाई अझै नजिकबाट चिन्ने, ऊ केबाट गुज्रिनु परेको थियो होला, उनको चाइल्डहुड के थियो होला, त परिवारसँगको रिलेसनसिप कस्तो थियो होला, त्यो कुराहरू पनि बुझ्ने मौका उनका फ्यानहरूले पाए। र यति बेला मैले जुन तपाईँलाई बताएँ कि वर्ल्डकै फर्स्ट बायोपिक फिल्म बन्यो यो सिनेमा, जसले चाहिँ $1 अर्ब पार गर्यो, कमाईको कुरा गर्दैछु म। यो सिनेमाले त्यति कमाई गरेर एउटा रेकर्ड राखेको छ अहिलेसम्मको लागि रेकर्ड। तर यो रेकर्डलाई हेर्ने हो भने 2023 हेर्ने हो भने 2023 ओपनहाइमर फिल्म जुन रिलिज भएको थियो, यो चाहिँ नि भौतिक शास्त्री जे रोबर्ट ओपनहाइमरको जीवनमा आधारित बायोपिक सिनेमा थियो, जुन सिनेमाले 2023 चाहिँ वर्ल्डकै यदि कलेक्सनको कुरा गर्ने हो भने करिब $17,50,00,000 कमाई गरेको थियो। र यति बेला माइकलले यो सिनेमा जुन ओपनहाइमरको मैले कुरा गरेँ त्यसको कमाईलाई पार गर्दै $1 अर्ब क्रस गरेको छ आफ्नो कमाईमा, र यो आफैमा एउटा गजबको हिस्टोरिकल रेकर्ड पनि हो। सिनेमाको काम कथा भन्नुहुन्छ, कहिलेकाहीँ हामी इमेजिनरी कथा भन्छौँ अनि त्यो पनि हेरेर दर्शकहरू त्यत्तिकै रमाउनुहुन्छ भने, कहिलेकाहीँ कोही यस्तो व्यक्ति जसलाई तपाईँले चिन्नुभएको छ, जान्नुभएको छ, मान्नुभएको छ, माया गर्नुभएको छ, र त्यस्ता व्यक्तिहरूको बारेमा बनाइएको बायोपिक सिनेमाले चाहिँ अझ धेरै मञ्च हुन्छ होइन, जसमध्येको एक माइकल ज्याक्सनको जीवनमा आधारित सिनेमा माइकल पनि रह्यो। र यो सिनेमामा उनको चाइल्डहुड, उनको थोरै जर्नी, पर्सनल लाइफ अनि प्रोफेसनल थोरै लाइफको बारेमा कुराहरू समेटेर बनाइएको थियो, र फिल्मको एन्डमा चाहिँ टु बी कन्टिन्यू पनि बनिएको छ। द्याट मिन्स यो सिनेमा सबै सुरुवातदेखि अन्त्यसम्म यो सिनेमामा उनको जीवनको कुराहरू समेटिएको छैन, समेट्न धेरै कुराहरू बाँकी नै छ। तर यो समेट्दै गर्दाखेरि पहिलो सुरुवातमा नै यो लेभलको सफलता यो सिनेमाले पायो वर्ल्ड वाइड, यति बेला यो सिनेमाको कुरा भइरहेको छ बायोपिक सिनेमामा एउटा राम्रो रेकर्ड राख्न सफल सिनेमा भनेर। सो हामी आशा गरौँ हामीले असाध्यै माया गरेका संसारकै एउटा यस्तो व्यक्तित्व जसलाई गायन क्षेत्रका पप सम्राट भनेर चिनियो, जसलाई अत्यन्तै माया पनि गर्यो, र उनीको बारेमा अन्य जानकारीहरू यदि हामी हेर्न चाहन्छौँ, जान्न चाहन्छौँ भने यसको लागि हामीले उनको जीवनमा आधारित अन्य सिनेमालाई पर्खिनु पर्ने हुन्छ। यति बेला भने हामीले मुभी एन्ड मोरमा तपाईँहरूलाई जानकारी गरायौँ कि यो सिनेमाले कस्तो रेकर्ड राख्न सफल रह्यो भनेर। सो आउनुहोस्, म तपाईँलाई फेरि पनि एउटा गीत सुनाउँछु हाम्रो मुभी एन्ड मोरमा। हामीसँग अरू कलेक्सनहरू अझै पनि बाँकी नै छ।

सुन्दै हुनुहुन्छ मुभी एन्ड मोर। आज हामी मुभी एन्ड मोरमा नेपाली अनि विदेशी सिनेमाहरूको कुरा गरिरहेका छौँ। यति बेला नेपाली सिनेमाको कुरा गर्नु मन लाग्यो र नेपाली सिनेमामा यहाँ स्टन्टको लागि चिनिएका एक्टर निखिल उप्रेतीको कुरा गर्नु मन लाग्यो मलाई। यदि तपाईँले सम्झिनु भएको छ भने 2000 चाहिँ त्यो इयर थियो जब पिँजडा नाम गरेको सिनेमाबाट निखिल उप्रेतीलाई चाहिँ डेब्यू गराइयो। निखिल उप्रेतीको अन्य कुरा भन्दा पनि उनको स्टन्टलाई लिएर एकदमै धेरै चर्चा भएको थियो कि एकदमै डेयरिङ, जस्तो पनि स्टन्ट आफै गर्ने प्रायः जसो कलाकारहरूले चाहिँ होइन बडी डबल युज गर्छन् सिनेमाका लागि, विशेष गरी एक्सन मुभिजहरूमा। तर उनले पनि आफ्नो एक्सनहरू आफै गर्ने गरेको कारणले गर्दाखेरि उनको धेरै चर्चा भएको थियो त्यो बेलादेखि नै। 2000 डेब्यू पछि सायदै उनले कहिले फर्केर पछाडि हेर्नु पर्यो होला। एक सायक एकदमै ब्याक टु ब्याक उनको सिनेमाहरूको कुरा गर्ने एकदमै धेरै लामो लिस्ट नै बनेको छ जुन उनले गरे। हामी तीन भाइको कुरा गर्ने हो कि होइन, कुरुक्षेत्रको कुरा गर्ने हो कि, अग्नि पदको कुरा गर्ने हो कि होइन, क्रोधको कुरा गर्ने हो कि, कृष्ण अर्जुन, थुप्रै सिनेमाहरू छन् जुन उनले अभिनय गर्यो। तर यति बेला मलाई तपाईँहरूसँग कुरा गर्न मन लाग्यो निखिल उप्रेतीको स्टन्टको होइन, उनको अभिनयको होइन, उनको डान्सको होइन, उनको सिनेमा जसमा उनले निर्देशकको रूपमा आफूलाई चिनाए। र 2015 हेर्ने हो भने यो वर्ष भैरव नाम गरेको एउटा सिनेमा रिलिज भयो जुन सिनेमालाई निखिल उप्रेती आफैले लेखेका पनि थिए र उनले आफैले डाइरेक्सन पनि गरेका थिए। सो त्यो अवस्थामा हामी भन्न सक्छौँ कि 2015 यो वर्ष थियो जब निखिल उप्रेतीले आफूलाई एक्सन अनि एक्टिङ अनि डान्स पछि चाहिँ डिरेक्टरको रूपमा पनि स्टाब्लिस गर्न कोसिस गरेका थिए र धेरै हदसम्म सफल पनि रह्यो, किनकि 2015 सफल फिल्महरू मध्येको एउटा भैरव पनि बन्यो जहाँ चाहिँ उनको निर्देशनलाई असाध्यै रुचाइयो पनि। र यो पछि कुरा गर्ने हो भने उनलाई अभिनय अनि डान्स अनि एक्सन सँगसँगै फिल्म डाइरेक्सनमा पनि एकदमै इन्ट्रेस्ट रहेको प्रष्ट देखिन सक्छ। त्यो कसरी पनि क्लियर हुन्छ भने अब एउटा नयाँ सिनेमा यति बेला रिलिजको तयारीमा रहेको छ, श्रावणको 29 गते प्रदर्शन हुने भनेर चाहिँ एकदमै चर्चा रहेको थियो यस सिनेमाको। तर कारणवश अब यो सिनेमा चाहिँ श्रावणमा होइन, एकैचोटि दसैँको वरिपरि दसैँको छेको पारेर चाहिँ रिलिज हुने तयारी गरिएको छ।

धेरै सिनेमाहरूको लाइन लाग्ने गरेको हुन्छ होइन, त्यो बेला चाहिँ सिनेमाहरू रिलिज गर्नको लागि, आफ्नो आफ्नो सिनेमाहरू रिलिज गर्नको लागि. तर त्यो हुँदाहुँदै पनि निखिल उप्रेतीले चाहिँ अलिकति तीन हप्ता लगभग लगभग तीन हप्ता अगाडि नै आफ्नो सिनेमा रिलिज गर्दैछन्, किनभने तीन हप्ता पछाडि सिनेमा चाहिँ यदि दसैँको बिदा कन्टिन्यू सुरु हुन्छ नि त त्यो बेला, त्यो भयो र उनको सिनेमा तिन हप्ता कन्टिन्यू जान सक्यो भने त्यस पछाडि चाहिँ सायद त्यो जुन छुट्टीहरू पाइन्छ त्यसमा पनि केही न केही फाइदा हुन्छ कि भन्ने सायद अपेक्षाले पनि यो सिनेमा चाहिँ त्यो डेटमा रिलिज गर्ने तयारी गरिएको छ. आचार्य सायद भैरवभन्दा फरक हुनेछ, किनभने लगभग एघार वर्ष भइसक्यो होइन यो अन्तरालपछि उनले फिल्म डाइरेक्सन गर्न लागेका हुन्. भैरवभन्दा अलिकति फरक छ त्यसमा डाउट भएन, तर भैरव पनि एक्सनमा नै बेस्ड सिनेमा थियो भने आचार्य पनि हो. सो हामी के भन्न सक्छौँ भने यसपल्टको उनको सिनेमा, जुन सिनेमामा हामीले सञ्चिता लुइटललाई चाहिँ निर्मात्रीको रूपमा चाहिँ देख्दैछौँ, निखिल उप्रेतीको साथमा चाहिँ पूर्णिका सिजापति, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया जस्ता कलाकारहरू पनि छन्, र त्यो मात्रै होइन भारतीय एकजना यस्ता कलाकार जसलाई हामीले अन एन्ड अफ नेपाली सिनेमामा देखिरहन्छौँ, दीपराज राणा, उनलाई पनि यो सिनेमामा कास्ट गरेको छ र उनको भूमिका पनि अलिकति नेगेटिभ तर एकदमै लिडिङ भनौँ न, एउटा लिडिङ कास्टको रूपमा उनलाई पनि कास्ट गरिएको छ. सो हामी आशा गरौँ जसरी भैरवले एउटा राम्रो छाप छोड्न सफल रहेको थियो, निखिल उप्रेतीको निर्देशनमा रहेको यो अर्को सिनेमा आचार्यले पनि एउटा रेकर्ड सेट गर्नेछ.

सुन्दै हुनुहुन्छ मुभी एन्ड मोर, मुभी एन्ड मोरमा यति बेला तपाईँलाई अलिकति यसो फर्केर केही वर्ष पछाडि लिएर जान मन लाग्यो, जुन बेला चाहिँ एउटा सिनेमा हेसट्याग माया भनेर जुन भनिएको थियो, यो सिनेमाको चाहिँ धमाधम सुटिङहरू भइरहेको थियो र यो सुटिङ हुने क्रममै नसोचेको घटनाहरू घट्यो, नसोचेको दुःखद घटनाहरू घट्यो, किनकि सिनेमाका मुख्य भूमिकामा रहेका लिड एक्टर शाहरुख ताम्रकारको जुन उनले सुसाइड कमिट गरे भनेर कुराहरू बाहिर आयो र त्यो भइसकेपछि त्यसको लगती केही दिनपछि उनका बुबा नेपाली सिनेमाका राम्रा कलाकार सानु ताम्रकारको पनि निधन भयो र यो कुरासँग चाहिँ सिनेमाको एक्टर एक्ट्रेस

भनौँ शाहरुख ताम्रकार अनि त्यसपछि नम्रता श्रेष्ठलाई लिएर धेरै विवादहरू पनि चल्यो, धेरै कुराहरू पनि चल्यो, र यो कारणले गर्दाखेरि सुट हुँदै गरेको अनि चाँडै नै तपाईँहरूमा रिलिज हुने भन्दै गरेको सिनेमा अचानक रोकियो, बन्द भयो यो सिनेमा, किनकि यो सिनेमाका निर्देशक राजीव गुरुङ, जसले यो सिनेमालाई निर्माण पनि गर्दै थिए र निर्देशन पनि गर्दै थिए, उनले अब कुनै कारणै छैन यो सिनेमालाई अगाडि बढाउन भन्ने जस्तो फिल भइसकेपछि, जे जति फुटेजहरू खिचिएका थिए ती फुटेजहरूलाई चाहिँ एउटा भिडियोको लुक्स र शाहरुख ताम्रकारप्रति डेडिकेट गरेर उनलाई अन्तिम श्रद्धाञ्जलीको रूपमा चाहिँ एउटा म्युजिक भिडियो चाहिँ सार्वजनिक गरिएको थियो। त्योभन्दा बाहेक अरू केही हुन सकेन, सिनेमा बन्द भयो। तर यति बेला म यो विषयमा कुरा यस कारणले फेरि गर्दैछु किनकि तिनै निर्माता तिनै निर्देशक राजीव गुरुङले अब लगभग त्यही 3 वर्षको ग्याप पछि अर्को एउटा सिनेमा अनाउन्स गरेका छन्, जुन सिनेमालाई आशा भनेर नाम दिएको छ। यो सिनेमा आशा, जसमा चाहिँ हामीले परान सिनेमाको जोडी, जसलाई तपाईँले सम्झिनु भएको हुनुहुन्छ होला पक्कै पनि, किनभने निकै मन पराएको थियो परानको जोडीलाई पनि, होइन, त्यही परानको जोडी महेश त्रिपाठी अनि त्यही परानको जोडी अञ्जना बराइलीलाई चाहिँ कास्ट गरिएको छ यो सिनेमामा। तर कलाकारहरूको रूपमा केवल महेश त्रिपाठी या अञ्जना बराइली मात्र होइन, यो सिनेमामा हामीले सुशील सिटौलालाई पनि देख्नेछौँ, शशाङ्क मैनालीलाई, आशान शर्मा, कविता रेग्मी, केनिभा सिंह जस्ता कलाकारहरूलाई पनि यो सिनेमामा हामी देख्नेछौँ। पक्कै पनि एउटा सिनेमा हेसट्याग माया, जसले चाहिँ एउटा नयाँ लुक्स लिएर आउँछ होला मार्केटमा भनेर अपेक्षा गरिएको थियो, नसोचेको दुःखदायी घटना घटिसकेपछि यो टिमले अब सायदै कुनै सिनेमा लिएर अगाडि आउला, किनभने पहिलोचोटि कोसिस गर्दाखेरि यो लेभलको दुःख भोग्नु परिसकेपछि यो सिनेमा या यो टिम अब अगाडि आउँदै होला भन्ने लागेको थियो। तर यो सिनेमाको टिमले यति बेला मैले भनिहालेँ नयाँ सिनेमा अनाउन्स पनि गरिसकेका छन्, कलाकारहरू पनि कास्ट गरिसकेका छन् र सिनेमालाई तपाईँहरू माघको 1 गते होइन माघे सङ्क्रान्तिलाई चाहिँ टार्गेट गरेर सिनेमा रिलिज गर्ने भनेर तयारी गरिएको छ, काम भइरहेको छ। यति बेला सिनेमाको नाम पनि राखिएको छ आशा भनेर, हेसट्याग माया पछि आएर आशा भनेर चाहिँ यो सिनेमालाई नाम दिएको छ, होइन। तर यो सिनेमा हेसट्याग मायासँग कुनै पनि वेमा कनेक्टेड चाहिँ छैन, त्यो कथा नै फरक थियो र यो कथा नै फरक छ, यो कम्प्लिटली एउटा फ्यामिली ड्रामा हो भनेर पनि यो टिमले बताइरहेका छन्। योभन्दा अगाडिको हेसट्याग मायाको लागि पनि उनले बताएका थिए कि कति फरक कथा मैले लिएर आएको छु र दर्शकहरूसँग यो कथा सेयर गर्नुपर्छ जस्तो लागेर मैले लिएर आएको छु भनेर उनले बताएका थिए, भने यो अहिले यति बेला आशालाई लिएर पनि उनले यही बताइरहेका छन् कि यो सिनेमाको कथा केही एउटा यस्तो म्यासेज दिने खालको भएको कारणले पनि यो सिनेमालाई चाहिँ ल्याउनुपर्छ अगाडि भनेको जस्तो लाग्यो। परानमा तपाईँले अलरेडी एउटा जोडीको रूपमा देखिसक्नु भएको जोडीलाई नै यो सिनेमामा पनि देख्दै हुनुहुन्छ। एनिवेज, हेसट्याग माया कम्प्लिट हुन नसके पनि हामी आशा गरौँ कि आशा तपाईँहरूमा आज चाहिँ माघको 1 गते अवश्य पनि आउनेछ।

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: Movie and more. नेपाली सिनेमामा बाल कलाकारको रूपमा डेब्यू गरेर पछि गएर एउटा कलाकारकै रूपमा इस्टाब्लिस हुने थुप्रै कलाकारहरू छन् हाम्रो देशमा, नेपाली सिनेमामा, जसमध्येका एक सलोन बस्नेत पनि हुन्। र यसो हेर्ने हो भने जसरी धेरै अडल्ट कलाकारहरू हामी देख्छौँ होइन, त्यसरी चाइल्ड आर्टिस्टहरू चाहिँ त्यतिको लेभलमा देख्दैनौँ। फटाफुट्ट मात्रै चाइल्ड आर्टिस्टहरू हामीले देख्छौँ होइन, नेपाली सिनेमाको कुरा गर्ने हो भने। सायद त्यो अभाव, त्यो कमी पुरा गर्नको लागि पनि हो, या हुनसक्छ अभिनयमा रुचि राख्ने बालबालिकाहरूलाई पनि एउटा अवसर किन नदिने त भन्ने उद्देश्यले पनि हुनपर्छ। यति बेला एउटा कार्यक्रमको तयारी हुँदैछ जुन तपाईँसँग एकदमै सेयर गर्न मन लाग्यो मलाई। त्यो के हो भने, नेपाली थिएटरको संसारमा सर्वनाम सबैभन्दा पुरानो नाट्य समूहको रूपमा पनि चिनिन्छ, सर्वनाम थिएटरको कुरा गर्दैछु म, जुन सर्वनाम थिएटरले यति बेला भने बालबालिकाहरूमा चाहिँ अभिनयको जुन प्रतिभा छ त्यसलाई चिनौँ होइन, त्यसलाई अनि इन्सपायर गरौँ, मोटिभेट गरौँ, बाहिर ल्याउँ, र त्यसलाई चाहिँ हामीले विकास र प्रवर्धनको उद्देश्यले पनि चाहिँ मार्केटमा लैजाउँ भन्ने हिसाबले चाहिँ एउटा अभिनय प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको छ। र यो अभिनय सञ्चालन जुन हुँदैछ, अभिनय प्रतियोगिता, यसमा चाहिँ बालबालिकाहरूले मजाले भाग लिन सक्नेछन्। म पनि एक्टर नाम दिएको छ यो प्रतियोगिताको, जसमा चाहिँ 5-15 वर्षसम्मका उमेरका बालबालिकाहरूले भाग लिन सक्छन्। र यो कार्यक्रमलाई डिजाइन कसरी गरेको छ भने, देशभरि नै, देशभरिबाटै जसले पनि यसको लागि अप्लाई गर्न सक्नेछ, र यसरी अप्लाई गरिसकेपछि लगभग 30 प्रतियोगीहरूलाई छानिनेछ, छनौट गरिनेछ, र यसरी छनौट गरिएका बालबालिकाहरूलाई चाहिँ नि एकदमै अवसर दिनेछ कि आफ्नो अभिनय, आफ्नो कलालाई चाहिँ प्रस्तुत गर्नको लागि। र यसबाट चाहिँ 1st, 2nd, 3rd होइन सबैजनालाई चाहिँ नगद पुरस्कारहरू पनि राखिएको छ। बालबालिकाहरूलाई चाहिँ कस्तो हुन्छ भने, सायद मलाई प्लेटफर्म छैन कि, मैले गर्न सक्दैन कि भन्ने जुन एउटा भावना हुन्छ, त्यो भावनालाई चाहिँ हामीले होइन, हामीले गर्न सक्छौँ, बालबालिकालाई पनि हामीले यसो मोटिभेट गर्न सक्यौँ भने उनीहरूबाट धेरै राम्रो कुराहरू आउन सक्छ भन्ने हिसाबले चाहिँ तयारी गर्न लागिएको यो सर्वनामको मैले कुरा गरिहालेँ। सो अलिकति तपाईँहरूसँग मलाई के सेयर गर्नु मन लाग्यो भने, कुनै बेला थियो नेपालमा नेपाली सिनेमा भन्दा पनि थिएटरमा, रङ्गमञ्चमा गएर नाटक हेरौँ भन्ने भावना दर्शकहरूमा अत्यधिक हुने गर्थ्यो, एकदमै इन्जोय गर्ने गर्थे दर्शकहरूले। आफ्नो आँखा अगाडि नै आफूले मन पराएका कलाकारहरूले अभिनय गर्दै गरेको हेर्न पाउँदा एकदमै रमाइलो गर्थे। र त्यही क्रममा चाहिँ 2039 यो सर्वनाम थिएटरको चाहिँ स्थापना भएको थियो। त्यसै कारणले पनि मैले अघि भने, यो रङ्गमञ्चलाई चाहिँ नि एक किसिमले अग्रणी संस्थाको रूपमा पनि चिनिन्छ रङ्गमञ्चको दुनियाँमा होइन। सो यतिका लामो समयदेखि विभिन्न पुस्ताहरूलाई अभिनय सिकाउँदै आएको यो थिएटर, विभिन्न पुस्ताहरूले गरेको अभिनय, उनीहरूले प्रस्तुत गरेको नाटकलाई रङ्गमञ्चमा मञ्चन गर्दै आएको सर्वनाम थिएटरले यति बेला बालबालिकाहरूलाई माइन्डमा राखेर, जसरी बालबालिकाहरूको लागि अभिनय एउटा प्रतियोगिता जुन अनाउन्स गरेको छ, आई थिङ्क यसमा धेरै बालबालिकाहरूले भाग पनि लिनेछ। र मैले भनिहालेँ, 30 छनौट हुँदाखेरि धेरै बालबालिकाहरूले कलाकार बन्ने अवसर पनि पाउनेछन्। सो हाम्रो तर्फबाट अल द बेस्ट यो टिमलाई, अनि साथै सबै बालबालिकाहरूलाई। तपाईँहरूलाई पनि इन्ट्रेस्ट छ भने अप्लाई गर्न सक्नुहुन्छ। तपाईँहरूले पनि काठमाडौँको कालिका स्थानमा अवस्थित यो सर्वनाम थिएटरले सायद हुनसक्छ तपाईँहरूको भविष्य, तपाईँहरूको सपनालाई पुरा गर्ने राम्रो प्लेटफर्म पो क्रिएट गरेको हो कि।

सुन्दै हुनुहुन्छ मुभी एन्ड मोर, तपाईँहरूको साथमा छु म सङ्गीता श्रेष्ठ। नेपाली सिनेमाको दुनियाँ या सिनेमाको दुनियाँ, चाहे त्यो हाम्रो नेपाली भाषाको होस् या अन्य देशको भाषा, हामी भाषाभन्दा पनि सिनेमाको कुरा गर्छौँ। र सिनेमाको कुरा गर्ने क्रममा आज पनि मैले तपाईँहरूसँग आफ्नो केही कलेक्सनहरू सेयर गरेँ, तपाईँहरूलाई बताएँ, भने होइन थाहा दिएँ, जानकारी दिएँ। र आजको यो जानकारी मेरो यति मात्रै, नेक्स्ट विक म तपाईँहरूको लागि फेरि यस्तै अन्य कलेक्सनहरू लिएर आउने प्रमिस गर्दै आजको लागि मुभी एन्ड मोरबाट म सङ्गीता श्रेष्ठलाई बिदा दिनुहोस्। तपाईँहरूको समय शुभ रहोस्। नमस्ते।

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि दुई दिन मुलुकका विभिन्न क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बंगालको खाडीमा विकसित प्रणाली उत्तर पश्चिम सर्दै गएकाले यसले आज राति र भोलि धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले विशेष मौसमी बुलेटिन मार्फत जानकारी गराएको छ। मौसमविद सञ्जीव अधिकारी,
4: साउनको दुई गते शनिबार बिहान 8 बजे चाहिँ हामीले एउटा विशेष सूचना पनि जारी गरेको छौँ। दुई गते शनिबार र 3 गते आइतबार, यो दुई दिनको लागि चाहिँ देशका धेरै ठाउँमा मध्यमसम्मको पानी पर्ने र विशेष गरेर यो बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा चाहिँ अलि बढी नै वर्षा हुन सक्ने सम्भावना रहेको देखिन्छ। कोशी प्रदेशका पनि विशेष गरेर दुईटा जिल्लाहरूमा चाहिँ हामीले रातो रङको नै हामीले वार्निङ दिएको छौँ, यो इलाम लगायतको जिल्लामा। त्यस्तै यो सिन्धुपाल्चोक लगायत सिन्धुली, नुवाकोट, धादिङ लगायत यो मध्य नेपालका गोर्खा, लमजुङ, तनहुँ आसपासमा, त्यसै गरेर दक्षिणतिर चाहिँ अब चितवन आसपासका क्षेत्रहरूमा पनि धेरै भारीदेखि अति भारी वर्षासम्म पनि हुन सक्ने भनेर चेतावनी जारी गरेको छौँ। यो बङ्गालको खाडीमा अहिले जुन निम्नचापीय प्रणाली विकास भएर यो उत्तर पश्चिमतिर सर्दैछ, त्यो त्यसले चाहिँ अब दुई दिन शनिबार र आइतबार विशेष गरेर नेपालका भूभागहरूमा पनि बढी प्रभाव पर्न सक्ने देखिन्छ। यसले गर्दाखेरि मधेस लगायतका ठाउँहरूमा पानी कम परेर जुन कृषिलाई पनि अप्ठ्यारो भइरहेको परिस्थितिमा चाहिँ यसले केही राम्रो काम पनि गर्न सक्छ। तर यति भन्दै गर्दाखेरि विपद व्यवस्थापनमा यस्तै सडक तथा हवाई यातायात लगायतका क्षेत्रहरू, पर्यटन होइन, पर्वतारोहण लगायतका क्षेत्रहरूमा चाहिँ यसले अलि नकारात्मक प्रभाव पर्न सक्छ। विशेष गरेर रातिको समयमा चाहिँ अब यातायात अथवा यात्रा गर्नको लागि चाहिँ हामी अझै सजग हुनुपर्ने हुन्छ।
3: कति जति वर्षा हुने अनुमान गरिएको छ?
4: हाम्रो यसपालिको वर्षा चाहिँ अति भारीसम्मको वर्षाको अनुमान हो। देशका हिमाली पहाडी भूभाग भरि नै, अनि यो कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका पनि थोरै ठाउँ र यो मधेस, बागमती र गण्डकी प्रदेशको तराईतिर चाहिँ एक दुई ठाउँमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। र यो अति भारीको कुरा गर्नुपर्दाखेरि कोशीमा, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड र तराईपट्टि एक दुई ठाउँमा अति भारीसम्मको वर्षा पनि हुन सक्छ। यसरी चाहिँ हामीले क्षेत्रगत रूपमा चाहिँ चेतावनी जारी गरेको छौँ। र कमसेकम हरियो चाहिँ कतै छैन भन्नाले अब चेतावनी नै नभएको चाहिँ देशभरि कता नै छैन। यो मधेस प्रदेश र कर्णाली प्रदेशका यी माथिल्ला भूभागहरूमा चाहिँ पहेँलो रङको अध्यावधिक मात्रै हुन सक्नुहुन्छ, त्यस्तो कामै रोक्नु पर्ने आवश्यक छैन भनेर चाहिँ पहेँलो रङको मात्र चेतावनी जारी गरेको छ। त्योभन्दा बाँकीका ठाउँहरूमा चाहिँ कमसे कम सतर्क हुनको लागि सुन्तला रङको चेतावनी छ र अघि भने अनुसार नै रातो रङकै चेतावनी दिएको छ। त्यसमा चाहिँ प्रतिकार्य नै गर्नुपर्ने र अझै बढी संवेदनशील हुनुपर्ने, सजग हुनुपर्ने जनाउँदछ।
3: यो दुई दिनको कुरा भयो, त्यसपछि कस्तो छ मौसमी प्रणाली?
4: त्यसपछि अहिले 3 दिनको कुरा गर्नुपर्दाखेरि त्यसपछिको 4 गतेको दिनमा चाहिँ मौसममा केही सुधार आउने देखिन्छ। यद्यपि अब पूर्ण रूपमा सुधार आउने सम्भावना त छैन, तर शनिबार र आइतबारको तुलनामा चाहिँ सोमबार केही सुधार हुने देखिन्छ।
3: विभागको चेतावनीपछि स्थानीय प्रशासनले पनि धमाधम ट्राभल अलर्ट जारी गरेका छन्। देशका विभिन्न जिल्ला प्रशासन कार्यालयले ट्राभल अलर्ट जारी गरी अनावश्यक यात्रा नगर्न अनुरोध गरेका छन्। मनसुनको समयमा सकभर यात्रा नगर्न र गर्नै परे मौसम सम्बन्धी जानकारी लिन सचेत गराइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनामा नारायणगढ मुगलिन सडकमा पटक पटक पहिरो खस्ने गरेको स्मरण गराएको छ। यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौँले पनि मनसुनी वर्षाका कारण हुन सक्ने बाढी पहिरो तथा अन्य विपत्जन्य जोखिम मध्यनजर गर्दै सडक मार्ग हुँदै काठमाडौँ उपत्यकामा आवाजावत गर्ने सबै सवारी साधन र यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारको नियतमा कुनै पनि शंका नभएको दावी गर्नुभएको छ। आज रौतहटका विभिन्न पार्टी नेताहरूसँगको अन्तर्क्रियामा लामिछाने,
5: सरकारको नियतमा कुनै पनि शङ्का छ, निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छ, करेक्सन गर्न चाहिन्छ, नियत खराब भयो भने कहाँ करेक्सन गर्ने, नियत करेक्सन गर्न गाह्रो, निर्णयहरू त कानुन निर्णय गर्दा दुईटा चारवटा निर्णयले विवाद पुर्याउँछ, असल त असल सोधेको गर्दै जाँदा त्यो व्यवहारमा जाँदा त्यो फिल्डमा जाँदा किसानको पक्षमा निर्णय गर्छु भन्दै जाँदाखेरि त्यही निर्णय किसानको विपक्षमा भइदिए पनि आउँछ परिणाम, फिल्डमा गएर त्यो व्यावहारिक रूपमा जाँदा एउटा कुरा देखि सक्यो भने भोलि व्यवहारिक रूपमा जसका लागि लाभ होस् भनेर सरकारले निर्णयहरू गरेको छ, त्यो निर्णयले लाभ होइन हानि भएछ भने त्यसमा निर्णयहरू परिवर्तन चिन्ता गर्नु।
3: राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधनको लागि सरकारलाई राप्रपाले सघाउने बताउनु भएको छ। जापान पुग्नुभएका नेता शाहीले वंशजका आधारमा प्राप्त गरेका नागरिकता प्राप्त गरेका नागरिकलाई संविधान संशोधन गरी सधैँको नेपाली बनाउने प्रस्ताव लिएर आए सरकारलाई साथ दिने बताउनु भएको हो।
2: हामीले त्यसका लागि अहिले पनि हामी स्पष्टका साथ छौँ, बढी त सिट हाम्रो छैन, पाँचवटा सिट छ, तपाईँको यो भूमिमा आएर हामी बाचाका साथ भन्न सक्छौँ, एकपटकको नेपाली सधैँको नेपाली भन्ने नाराका साथ हामी छौँ। यदि यो सरकारले वंशजको आधारमा प्राप्त गरेका नागरिकलाई संविधान संशोधन गरी सधैँको नेपाली बनाउने प्रस्ताव ल्याएर आउँछ भने यो सरकारको बहुमत पुग्दैन, 181 पाँच सिट थपेर 187 पुर्याइदिन्छु भनेर म बाचा र प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ। त्यो सदाका लागि हामी काम गर्छौँ।
3: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकार पाँच वर्ष नटिक्ने दावी गर्नुभएको छ। आज पार्टीको खाना देवी काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङ,
2: हामीले त्यसका लागि अहिले पनि हामी स्पष्टका साथ छौँ, बढी त सिट हाम्रो छैन, पाँचवटा सिट छ, तपाईँको यो भूमिमा आएर हामी बाचाका साथ भन्न सक्छौँ, एकपटकको नेपाली सधैँको नेपाली भन्ने नाराका साथ हामी छौँ। यदि यो सरकारले वंशजको आधारमा प्राप्त गरेका नागरिकलाई संविधान संशोधन गरी सधैँको नेपाली बनाउने प्रस्ताव ल्याएर आउँछ भने यो सरकारको बहुमत पुग्दैन, 181 पाँच सिट थपेर 187 पुर्याइदिन्छु भनेर म बाचा र प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। त्यो सदाका लागि हामी काम गर्छौँ।
3: सप्तरीको राजबिरा जिल्ला कारागारका पाँचजना कैदी बन्दीले आत्मदाहको प्रयास गरेका छन्। आज बिहान राजबिराज कारागारमा नाइकी सम्बन्धी विवादमा पाँचजना कैदी बन्दीले शरीरमा मट्टीतेल छर्केर आगो लगाउने प्रयास गरेका हुन्। सप्तरीका प्रमुख जिल्लाधिकारी श्यामकृष्ण थापाले दिएको जानकारी अनुसार गत दुई दिनदेखि दुई समूहबीच भएको विवादमा एक पक्षका पाँचजना कैदीले मेसमा खाना बनाउन राखिएको मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेका हुन्। उहाँका अनुसार कारागार नाइकीले कारण दुर्व्यवहार र दुःख दिने गरेकाले हटाउनु पर्ने माग ती कैदीबन्दीले गरेका छन्। एक पक्षले हटाउनु पर्ने र अर्को पक्षले नहटाउने भनेपछि विवाद भएको हो। हटाउनु पर्ने पक्षका कैदीबन्दीले आत्मदाहको प्रयास गरेका हुन्। नाइकेलाई त्यहाँबाट अन्यत्र सारिएपछि अहिले अवस्था सामान्य भनेको प्रमुख जिल्ला अधिकारी थापाले बताउनु भएको छ। आत्मदाहको प्रयास गरिए पनि तत्काल चिकित्सकको टोली पुगेपछि थप क्षति हुन नपाइएको बताइएको छ। अब खबर फटाफट।
6: वीरगंज भन्सार कार्यालयद्वारा गत आर्थिक वर्ष 2082-83 2,43,82,00,00,000 राजस्व संकलन भन्सार विभागको वार्षिक लक्ष्यमा वीरगंज कार्यालयको योगदान 41.45%। जिल्लामै पहिलो पटक गुल्मीको मुसिकोट नगरपालिकाद्वारा नापी तथा भूमि प्रशासन सेवा शुरू, सेवाका लागि मजुवा वा तमघास धाउनु पर्ने बाध्यता अन्त्य। अबदेखि नेपाल टेलिकमको हराएको वा बिग्रेको सिम कार्डको सट्टा नयाँ सिम लिन अनलाइनबाटै आवेदन दिन सकिने, प्रक्रिया पूरा भएपछि प्रतिनिधि मार्फत पनि सम्बन्धित सेवा केन्द्रबाट नयाँ सिम लिन मिल्ने। कमैया मुक्ति घोषणा भएको 26 वर्ष पूरा, सरकारले लाल पूर्जा दिएका 27,021 परिवारको जग्गाको श्रेष्ठता कायम भएन।
3: विश्वकप फुटबल अन्तर्गत तेस्रो स्थानका लागि आज फ्रान्स र इङ्ल्याण्ड आम्ने सामने हुँदैछन्। फिफा विश्वकपको उपाधि यात्राबाट सेमी फाइनलमै बाहिरिएका युरोपका दुई फुटबल महाशक्ति फ्रान्स र इङ्ल्याण्ड आज राति तेस्रो स्थानका लागि हुने प्लेअफमा आम्ने सामने हुने भएका हुन्। नेपाली समयअनुसार बिहान 2:45 अमेरिकाको मियामी स्टेडियममा शुरू हुने यो खेल दुवै टोलीका लागि सम्मान प्रतिष्ठा र विश्वकप यात्रालाई सुखद अन्त्य गर्ने अवसरको रूपमा हेरिएको छ। सेमी फाइनलमा फ्रान्स स्पेनसँग 2-0 पराजित भएको थियो भने इङ्ल्यान्ड अर्जेन्टिनासँग 2-1 गोल अन्तरले हार बेहोरेको थियो। विश्वकप इतिहासमा फ्रान्स र इङ्ल्यान्ड बीच यो चौथो भेट हो। सन् 1966 विश्वकपमा इङ्ल्यान्डले फ्रान्सलाई 2-0 हराएको थियो। सन् 1982 पनि इङ्ल्यान्डले फ्रान्सलाई 3-1
0: विश्वकपको क्वार्टर फाइनलमा पनि फ्रान्सले 2-1 गोल गर्नुभयो।

0: बीएफपीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण सम्पूर्ण सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, आजको नारी तपाईँको प्रिय कार्यक्रम आजको नारी आइपुगेको छ। तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ। आज पनि श्रोताहरू, विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रममा आज पनि एकजना विशेष नारी, आज पनि एकजना विशेष पाहुना हुनुहुन्छ हामीसँग, र उहाँ मनिषा गोले हुनुहुन्छ श्रोताहरू। र उहाँ चाहिँ कथक डान्सर हुनुहुन्छ, कोरियोग्राफर हुनुहुन्छ श्रोताहरू। उहाँको आफ्नै डान्स एकाडेमी छ भनौँ, डान्स स्टुडियो छ भनौँ, समीर डान्स स्टुडियो। र उहाँ मनिषा कोरियोग्राफी भनेर पनि हामी धेरैले चिन्ने गर्छौँ। र आजको पाहुना आज हामीसँग मनिषा गोलेजी हुनुहुन्छ र उहाँसँगको बसाइमा रहनेछौँ लगभग एक घन्टासम्म, र कुराकानी हुनेछ श्रोताहरू विशेष गरेर कथक डान्सकै वरिपरि हामी रहेर कुरा गर्छौँ आज, र उहाँको कोरियोग्राफीको वरिपरि रहेर कुरा गर्छौँ आज। र मनिषाजी हाम्रो स्टुडियोमा आइपुग्नु भएको छ, आउनुहोस्। अब हामी अबेर चाहिँ नगरौँ, उहाँलाई स्वागत गरिहालौँ। नमस्ते मनिषाजी।
1: नमस्ते।
0: सन्चै हुनुहुन्छ?
1: हजुर, एकदमै ठिक छु हजुरलाई।
0: म पनि सन्चै छु, थ्याङ्क यू सो मच। अनि हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट र मेरो तर्फबाट यहाँलाई स्वागत पनि गर्न चाहन्छौँ आजको नारीमा।
1: थ्याङ्क यू सो मच।
0: अनि तपाईँ आजको नारीमा आउनुभएको छ, तपाईँ कथक डान्सर हुनुहुन्छ होइन। तपाईँको डान्सहरू म धेरै हेरिरहन्छु, तपाईँको डान्सको क्लिपहरू विशेष गरेर होइन धेरै हेरिरहन्छु। र कथक डान्स गर्नु थाल्नुभएको चाहिँ कति वर्ष भयो त यो क्षेत्रमा भनौँ न, लाग्नु भएको भनौँ?
1: डान्स फिल्डमा लागेको चाहिँ लगभग हाम्रो स्टुडियो खोलेको पनि 9 वर्ष भयो। सो मैले 2 वर्ष पछि चाहिँ कथकमा चाहिँ मैले स्टार्ट गरेँ, 6 देखि 7 वर्ष भनौँ कथक डान्स मैले सिक्न थालेको चाहिँ, सिकाउन थालेको चाहिँ त्यस्तै 5 वर्ष जति भयो।
0: ए हजुर हजुर, 6-7 वर्ष भयो तपाईँको होइन यो यात्रा भनौँ न, कथक डान्सरको यात्रामा हुनुहुन्छ तपाईँ आज कथक डान्सर होइन, र कोरियोग्राफीहरू पनि धेरै गर्नुभएको छ तपाईँले। र कसरी चाहिँ यो क्षेत्रमा चाहिँ कसरी चाहिँ लाग्नुभयो, कहाँबाट इन्सपायर हुनुभयो, कि यसको पछाडि केही स्टोरी छ कि के छ?
1: खासमा चाहिँ म गाउँमा हुँदाखेरि नै डान्स प्रोग्रामहरूमा पार्टिसिपेट हुन्थेँ, र त्यतिखेरै हामी गाउँबाट कम्पिटिसन जाँदाखेरि चाहिँ लगभग हामी खालि फर्स्ट नै हुन्थ्यौँ, अनि त्यहाँबाट चाहिँ थोरै इन्सपायर भएको, प्लस यसमा चाहिँ अलिकति लाग्नको लागि चाहिँ आफूलाई पनि प्रेरणा मिलेको थियो। अनि त्यसपछि काठमाडौँ आएँ, काठमाडौँ मैले मेरो ब्याचलर गर्दा गर्दा नै मैले चाहिँ यता डान्स स्टुडियो जोइन गरेँ, जहाँ चाहिँ समीर माली सर हुनुहुन्छ, उहाँ चाहिँ मेरो कलेजको फ्रेन्ड भनौँ न, उहाँले डान्स स्टुडियो खोल्नु भएको रहेछ। त्यसपछि हामी दुईजना मिलेर गरौँ न भनेर उहाँले बोलाइसकेपछि चाहिँ म सँगै गएर चाहिँ हामीले स्टुडियो स्टार्ट गर्न थालेको। अनि त्यसपछि लगभग 2 वर्षपछि चाहिँ मैले कथक डान्समा चाहिँ सुरु गरेँ। अनि यो प्रेरणा चाहिँ मेन, अब हामी पहिल्यैदेखि गाउँघरमा हुँदाखेरि बलिउड सिनेमाहरू हेर्थ्यौँ, अनि प्रोग्राम डिआइडी प्रोग्रामहरू त्यस्तै हेर्दाखेरि चाहिँ मलाई चाहिँ बलिउड डान्स प्लस क्लासिकल डान्स फर्म चाहिँ एकदम मनपर्थ्यो। अनि त्यसपछि मलाई त्यहाँबाट पनि इन्सपायर भएँ, मेन इन्सपायर भनेको बलिउड एक्ट्रेस हुनुहुन्छ माधुरी दीक्षित, उहाँबाट चाहिँ म धेरै इन्सपायर भएर चाहिँ कथक नै लिन चाहिँ मैले लिएको हुँ।
0: हजुर हजुर, अब कथक डान्स सिकिसकेपछि अरू डान्सहरूमा पनि सजिलो पर्छ होला सायद होइन?
1: हजुर, कथकमा चाहिँ के हुन्छ, क्लासिकलमा भने टाइमिङको नलेज, एक्सप्रेसनदेखि लिएर लाइक बडी ल्याङ्ग्वेज, ह्यान्डको मुभमेन्ट, लाइक स्टेपिङहरूमा पनि धेरै क्ल्यारिटी आउने भएको भएर अरू डान्स फर्ममा पनि टाइमिङ बिटको लागि चाहिँ सजिलो हुन्छ, एक्सप्रेसनको कुरामा, क्ल्यारिटीको कुरामा चाहिँ धेरै सहज हुन्छ। तर इच डान्स फर्म भनेको डिफ्रेन्ट हो, त्यही भएर सबै डान्स फर्मको लागि आफ्नो मेहनत त चाहिन्छ नै, सजिलो भन्दा पनि आफ्नै ठाउँमा सबै चिज आफ्नो विशेषता छ र मेहनत सबैमा लाग्छ, जे सजिलो चाहिँ अलिकति चाहिँ चाहिँ सहज चाहिँ हुन्छ।
0: हजुर हजुर, तपाईँले भन्नुभयो माधुरी दीक्षितबाट चाहिँ इन्सपायर हुनुभयो अरे होइन, माधुरी दीक्षितको विशेष कुन चाहिँ डान्सले चाहिँ तपाईँलाई एकदम तान्यो?
1: बलिउडको उहाँको धेरै गीतहरू छ, 1-2-3, चने के खेत में भन्ने धेरै छन्, त्यो अनि मारु डाला डोलारे धेरै सङहरू छ उहाँको इन्सपायर हुनुपर्ने उहाँको एक्सप्रेसन मेनली चाहिँ
0: फेसियल एक्सप्रेसन हजुर श्रोताहरू उहाँको डान्स गर्दाखेरि चाहिँ हेर्न लायकको चाहिँ फेसियल एक्सप्रेसन हुन्छ होइन
1: ग्रेस हुन्छ
0: एकदम ग्रेसफुल डान्स उसको चाहिँ उहाँको चाहिँ हुन्छ भनौँ तपाईँको पनि एकदमै ग्रेसफुल डान्स छ नि त एकदम डान्सिङ तपाईँको एकदमै राम्रो छ होइन र अब कथक डान्स सिक्दै हुनुहुन्छ मतलब सिकिसक्नु भएको छ होइन तपाईँले
1: हजुर सिक्दै पनि छु स्टिल
0: ए स्टिल सिक्दै पनि हुनुहुन्छ
1: सिक्दैछु सिकाउँदै पनि छु
0: कुन इयरमा हुनुहुन्छ तपाईँ अहिले
1: मैले यता नेपालको चाहिँ कोर्स मास्टर्स डिग्री मैले सकाइसकेँ कथकबाट नै पद्मकन्या क्याम्पसबाट जुन टियु एफिलिएटेड हो यो सकाइसकेपछि मलाई फेरि अझै सिक्नुपर्छ जस्तो लाग्यो र मैले इन्डियाबाट गुरु हुनुहुन्छ मेरो गुरु रञ्जना फड्के उहाँसँग अहिले म सिक्दैछु गान्धर्व विश्वविद्यालय जुन इन्डियन युनिभर्सिटी हो त्यहाँको चाहिँ कोर्स अनुसार चाहिँ 6 इयरको चाहिँ मैले अहिले गर्दैछु
0: हजुर भनेपछि अनलाइन क्लासमा हुनुहुन्छ
1: हजुर फिजिकल पनि म इन्डिया गएर पनि सिकेँ 3 महिना बसेँ कोर्स नै कम्प्लिट गर्नको लागि 5 इयरको कोर्स कम्प्लिट गरेर आएर अहिले चाहिँ 6 इयरको पनि सक्यो अब 7th इयरमा जाँदैछु
0: सिकेर कहिले सिकि सकिन्न होइन
1: हजुर हजुर आफ्नो भोग हुँदो रहेछ मनमा चाहिँ लाइक सिकौँ अझै सिक्नुपर्छ भन्ने चाहिँ हुँदो रहेछ
0: जे होस् यो भनौँ न कुनै पनि कुराको विशेष गरेर सङ्गीतको भनौँ डान्सको भनौँ यो सिकेर सिकि नसक्नुको जानेर जानि नसक्नुको हुन्छ होइन एउटा सिकेपछि अर्को लोभ लाग्दै जान्छ अर्कोले तान्दै गर्छ होइन नेपालमा कथक डान्सप्रति भनौँ लेडिजहरू बहिनीहरू विशेष गरेर कतिको चाहिँ आकर्षित हुनुहुन्छ
1: फर्स्टमा जब मैले स्टार्ट गरेँ मैले अब मिडिया फिल्डमा त्यस्तो नभएर हो कि त्यतिखेर खासै मैले देखेको थिएन कथक डान्सको क्रेज क्लासिकल डान्सको क्रेज अहिले स्टिल सेमी क्लासिकलको चाहिँ बढी क्रेज छ अहिले चाहिँ तर जब मैले सुरु गरेँ मैले भिडियोजहरू बनाउन थालेँ मैले एउटा मेरो अझै पनि दिमागमा छ कि मैले घरमोरे परदेशिया भन्ने गीतमा कभर डान्स गरेको थिएँ अनि त्यसमा हामीले भिडियो बनाएका थियौँ हाम्रो स्टुडियोबाट कभर त्यो चाहिँ यसरी भाइरल भयो कि टिकटकमा त्यसपछि 7th स्टुडेन्ट चाहिँ आउनुभएको थियो जोइन गर्नको लागि एडमिसन गर्नको लागि भनेको त्यहाँदेखि चाहिँ अझ क्रेज भएको जस्तो लाग्यो म प्रतिको क्रेज अरू गुरुहरू पनि धेरै हुनुहुन्छ उहाँहरूको पनि योगदान छ यो डान्स फिल्डमा प्लस मेरो चाहिँ त्योबाट चाहिँ अझ अलि धेरै नै क्रेजहरू बढेको प्लस अहिले धेरै नै हुनुहुन्छ क्लासिकल फिल्डमा
0: हजुर हजुर धेरै चाहिँ टिकटकमा देख्न सकिन्छ होइन धेरैले टिकटकमा नाचेर राखेको हामी देख्छौँ अब अहिले स्टुडेन्टहरू कतिजना हुनुहुन्छ तपाईँको यो समीर डान्स स्टुडियोमा
1: अहिले चाहिँ हाम्रो बिगिनर टु सिनियर हेर्दा 100+ नै हुनुहुन्छ स्टुडेन्ट कथकको क्लासिकलको अनि अनलाइन पनि हुनुहुन्छ अनलाइन नेपाली डान्स क्लासिकल गर्दाखेरि 100+ हुनुहुन्छ बाहिरकोहरू पनि हुनुहुन्छ
0: सिधै गीतमा सिकाउनुहुन्छ कि त्यो आउनेहरूलाई तपाईँले कि पहिला बेसिक नलेज त हुनु पर्यो होइन यो डान्स सिक्दाखेरि बेसिक नलेज चाहिँ कस्तो हुन्छ यो अब तबलाको तालमा होइन
1: हजुर हजुर
0: नाच्नुहुन्छ तबलाको तालमै सिकाउनुहुन्छ होइन बोलहरू चाहिँ कस्तो हुन्छ
1: हाम्रो चाहिँ खासमा फर्स्टमा चाहिँ हामी बेसिक बिगिनर इच क्लासको चाहिँ हामीले कोर्स बनाएका छौँ जस्तै सिलेबस बनाएका छौँ बिगिनरमा बेसिक आउँदाखेरि चाहिँ हामीले फुटवर्कहरू चक्कर कसरी गर्ने हात कसरी चलाउने क्ल्यारिटी कसरी गर्ने प्लस अनि पहिला बेसिक चिजहरू सिकाउँछौँ जस्तै घुम्ने कसरी खुट्टा कसरी चलाउने हात कसरी चलाउने त्यो पछि चाहिँ हामीले त्यो चिज सिकाइसकेपछि चाहिँ गीतमा सिकाउँछौँ जसलाई चाहिँ हामी सेमी क्लासिकल भन्छौँ हिन्दी गीतमा नेपाली गीतमा उहाँहरूको इच्छा अनुसार हामीले सिकाउँछौँ
0: धेरै जस्तो त हिन्दी गीतमै डान्स गरेको देखिन्छ होइन
1: हजुर
0: किनभने सेमी क्लासिकल गीतहरू भनौँ सरगम भएको गीतहरू प्रायः जसो बलिउडमा
1: राम्रो राम्रो
0: बनेको छ हजुर पक्का हो त्यसले गर्दा उताकै गीतहरूमा चाहिँ नाच्ने हामीलाई पनि त्यस्तै मनपर्छ हेर्नेलाई पनि खासमा भन्ने हो भने होइन त्यही भएर त तपाईँलाई मैले अस्तिदेखि ल्याउन खोजेको है बिचमा म बिरामी भएँ
1: होइन
0: क्यान्सल गर्नु पर्यो खोकीले कस्तो भएको थियो म भने नि आज बल्ल भेट भयो दुईजनाको

0: रेडियो गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: र अब के छ, नेपालमा विशेष त काठमाडौँमा धेरै छन् सिक्नेहरू, पनि गाउँबाट काठमाडौँ आउँछन् होइन, कथक डान्सहरू भनौँ, इभन यो क्लासिकल म्युजिकहरू गाउँ गाउँमा प्रायः पुगेको छैन। के छ तपाईँहरूको स्टुडेन्टहरूले गएर सिकाउने, होइन आफ्नो गाउँको बच्चाहरूलाई पनि सिकाउने, कतिको एन्करेज गर्नुहुन्छ?
4: अहिले चाहिँ हाम्रो प्राय चाहिँ हामी अब काठमाडौँ ललितपुरमै भएको भएर यताकोहरू त आउनुहुन्छ फिजिकल क्लास, अनि यो बाहेक आउट अफ भ्यालीको चाहिँ प्याकेज लिएर उहाँहरू यतै बस्ने गरी पनि आउनु भएको छ। अस्ति धरानबाट आउनुभयो, पोखरादेखि आउनुहुन्छ, आएर एक महिना दुई महिना बसेर सिकेर जानुहुन्छ। कोही चाहिँ म सिकाउँछु भनेर आउनुहुन्छ, कोही चाहिँ अब यतिकै इच्छा लागेर आउनुहुन्छ। तर अहिलेसम्म चाहिँ यहाँबाट सिकेर गाउँतिर सिकाएको चाहिँ मलाई त्यत्तिको याद छैन, तर मेरै सिनियर स्टुडेन्टहरू चाहिँ अहिले 4 चाहिँ आफ्नै स्टुडियो खोलिसक्नु भएको छ। उहाँले चलाउँदै हुनुहुन्छ, उहाँहरूको पनि थुप्रो स्टुडेन्ट हुनुहुन्छ क्लासिकलकै।
3: हजुर श्रोता र बिएफपिएस गोर्खा रेडियोको यो तरङ्गमा तपाईँले आजको नारी सुन्दै हुनुहुन्छ, र आजको नारीमा हामीसँग मनिषा गोले हुनुहुन्छ। उहाँ कथक डान्सर हुनुहुन्छ, कोरियोग्राफर हुनुहुन्छ, उहाँ समीर डान्स स्टुडियोमा हुनुहुन्छ, भनौँ उहाँको आफ्नै भनौँ समीर डान्स स्टुडियो तपाईँको पार्टनर र तपाईँको यो स्टुडियो होइन, डान्स स्टुडियो समीरजीले चाहिँ सुरु गर्नुभएको थियो पहिला होइन?
4: हजुर हजुर।
3: उहाँको पुरा नाम के हो?
4: समीर माली।
3: समीर माली चाहिँ तपाईँको सँगै स्कुल फ्रेन्ड,
4: कलेज फ्रेन्ड
3: एक कलेजमा भेट भन्नुभएको, उहाँ पनि डान्सर हो भनेपछि?
4: हजुर डान्सरै हुनुहुन्छ उहाँ पनि, उहाँ चाहिँ वेस्टर्न फर्महरू गराउनुहुन्छ,
3: माइकल ज्याक्सन
4: त्यस्तो त्यस्तै हिपहप गराउनुहुन्छ, फ्री स्टाइल बलिउडहरू गराउनुहुन्छ उहाँले चाहिँ।
3: समीर माली, माली भनेपछि नेपालकै हुनुहुन्छ?
4: नेवार। हजुर
3: ए ओके,
4: नेवार हुनुहुन्छ उहाँ चाहिँ, खोकनाको स्थानीय बासिन्दा हो तर अहिले चाहिँ थापाखेलमा नेवारै हो।
3: ए हजुर समीर मालीजी, अनि कलेजमा भेट हुनुभएको, उहाँ तपाईँहरूको पार्टनर मात्र कि
4: अहिलेको लागि बिजनेस पार्टनरै हो,
3: अनि फ्युचरको लागि?
4: ए अब हामी चाँडै बिहे पनि गर्दैछौँ।
3: ल दुईजना डान्सरहरू है बिहे गर्दै हुनुहुँदो रहेछ।
4: हजुर
3: ल अब हाम्रो तर्फबाट सुरुमै भनौँ शुभकामना तपाईँलाई,
4: तपाईँ
3: दुईजना समीरजीलाई पनि, तपाईँलाई पनि। विवाह चाहिँ कहिले?
4: हामीले चाहिँ यो मङ्सिरमा प्लान गरेका छौँ।
3: ए हजुर हजुर हजुर हजुर, श्रोता र दुईजना डान्सरहरू भनौँ, समीर माली र मनिषा गोले, उहाँले मिलेर उहाँहरू दुईजना मिलेर समीर डान्स स्टुडियोमा चाहिँ विशेष गरेर कथक डान्स र बलिउड डान्सहरू भनौँ, वेस्टर्न डान्सहरू भनौँ उहाँहरूले सिकाउनु हुँदो रहेछ। र विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू कहिलेकाहीँ यसो छुट्टी आउँदाखेरि चाहिँ ल बेसिक नलेज चाहिँ यो डान्सको सिकेर जानु पर्ला, कथक डान्सको चाहिँ यो कथक नृत्यको चाहिँ यो बेसिक नलेज अलिकति लिएर जानु पर्यो कस्तो होला भनेर चाहिँ यसो कहिलेकाहीँ उहाँ पार्टीतिर लड्न भनेर नाच्नु पर्ला कि कसो भनेर सोच्नुहुन्छ भने चाहिँ यहाँ हाम्रो मनिषाजीलाई भेट्न सक्नुहुन्छ, समीर डान्स स्टुडियोमा तपाईँ जान सक्नुहुनेछ। र बेसिक नलेज मात्रै सिक्नुभयो भने पनि, कुनै पनि कुराको बेसिक नलेज मात्र सिकियो भने पनि त्यसलाई अलिकति आफैले पनि बढाउन सकिन्छ होइन
4: मनिषाजी? पक्कै हजुर हजुर।
3: कहाँ छ यो समीर डान्स स्टुडियो चाहिँ?
4: हाम्रो चाहिँ महालक्ष्मी 1 महानगरपालिका आइगेस इमाडोलमा छ।
3: ए ओके, इमाडोलमा ललितपुरमा रहेछ। जे होस् उहाँको टिकटकमा चाहिँ मनिषा कोरियोग्राफी भनेर उहाँ हुनुहुन्छ, पक्कै कोरियोग्राफर नै भनौँ, कोरियोग्राफी नै तपाईँ देख्न सक्नुहुन्छ त्यहाँनिर। सेमी क्लासिकल डान्सहरू, क्लासिकल डान्सहरू यति राम्रो, सेमी क्लासिकल गीतमा सरगममा भनौँ, मलाई त फेरि सरगम साह्रै मनपर्छ। सरगम खेलेको, सरगमको जुगलबन्दीहरू हुन्छ नि
4: हो
3: त्यस्तो, अरू इन्स्ट्रुमेन्ट्सको जुगलबन्दी, तबला र
4: घुङ्रु,
3: घुङ्रुको जुगलबन्दीहरू मलाई साह्रै मनपर्छ। एक दिन हेर्नु आउँला तपाईँका, होइन, बोलाउनु भयो भने
4: बोलाउँछु, पक्कै बोलाउँछु, माइन्डमा राख्छु म।
3: श्रोताहरू, हामी अस्ति नै खासमा भेट्ने सल्लाह गरेको, दुई हप्ता अघि नै स्टुडियोमा आउने भनेर तयारी गरेको, तर म अचानक बिरामी भएर कोल्ड एन्ड कफ, त्यही त हो अहिलेको, होइन, खोकीले एकदमै साह्रो पार्यो। अहिले पनि सायद तपाईँहरूले फिल गर्दै हुनुहुन्छ होला, राम्रोसँग क्योर चाहिँ भएको छैन। अरे आज बल्ल दुई हप्ता पछि आज चाहिँ भेट्नै पर्छ, हुँदैन भनेर चाहिँ हामी भेटौँ, होइन, मैले बिहानै आज हाम्रो भेट छ है भनेर मेसेज पठाएको थिएँ नि त।
4: हजुर हजुर, मैले याद गरेको थिएँ,
3: हजुर श्रोता
4: रेडी नै थिएँ, हजुर।
3: र श्रोताहरू, आजको नारीमा छौँ, आजको नारीमा हामीसँग कथक डान्सर कोरियोग्राफर मनिषा गोले हुनुहुन्छ, उहाँसँगको कुराकानीमा छौँ हामी। र अब यो डान्सको फिल्डमा भनौँ, होइन, नेपालमा स्कोप कस्तो छ विशेष गरेर यो क्लासिकल डान्सको लागि?
4: मेरो विचारमा र मेरो जुन अहिले एक्सपिरियन्समा चाहिँ राम्रै छ, किनभने अब अरू धेरै डान्सरहरू देख्छु म, उहाँहरू आफ्नो ठाउँमा स्ट्रगल गरिराख्नु भएको छ। मेरो चाहिँ सायद लक पनि होला, नाटेश्वरको आशीर्वाद, मेरो मम्मी बुवाको आशीर्वाद, गुरुहरूको आशीर्वाद अनि सपोर्टले गर्दाखेरि अहिलेसम्म चाहिँ एकदम राम्रो छ। बिगिनिङमा चाहिँ हामीले एकदम गाह्रो भएको थियो स्ट्यान्ड लिनको लागि, इस्टाब्लिस गर्नको लागि, तर कोरोना पछि चाहिँ यसरी वात्तै हाम्रो स्टुडियोले पिकअप लियो कि मैले अनलाइनहरू धेरै गर्न थालेँ क्लासेसहरू। युएसको बढी हुनुहुन्छ, क्यानाडाको हुनुहुन्छ, अनलाइन क्लासेसहरू धेरै गर्छु, त्यहाँबाट चाहिँ मलाई इकोनोमिकली अलिकति स्ट्यान्ड लिन सजिलो भयो। अनि यता पनि फिजिकल्ली पनि क्लासेसहरू धेरै राम्रो हुन थाल्यो, र अहिलेको लागि मेरो विचारमा मेरो लागि चाहिँ राम्रो छ।
3: हजुर हजुर हजुर, त्यही त, आफ्नो लागि राम्रो भयो भने अलिकति हल्का हुन्छ, त्यसपछि पो चारैतिर हेरिन्छ त, होइन, अरूलाई कस्तो छ त, मेरो त ठिकै छ भनेर, होइन। जे होस्, श्रोताहरू, अनलाइन क्लासहरू पनि हुने रहेछ, तपाईँहरू टिकटकमा जानुहोला, मनिषा कोरियोग्राफीमा हेर्नुहोला, उहाँसँग कन्ट्याक्ट गर्नुहोला। डान्स गर्नु मन नपराउने अहिलेको समयमा त झन् सायद कोही पनि छैन,
4: हजुर हजुर,
3: किनभने न्यास्रो भएर बस्नु भन्दाखेरि चाहिँ अलिकति, होइन, यो भडास भनौँ न, मनको भडास डान्सबाट पनि निस्किन्छ नि, कस्तो हुन्छ त्यो

0: होइन डाक्टेश्वर भगवान्को आशीर्वादले भनेर भन्नुभयो यसको सुरुवात
1: यो डान्सको
0: हजुर कस्तो छ
1: यो डान्सको सुरुवात चाहिँ अब धेरै विद्वान अनुसार चाहिँ डिफ्रेन्ट छ कसैले भन्नुहुन्छ कृष्णजीबाट कसैले नाट्येश्वर शिव पार्वतीबाट कसैले कथा भन्दै गर्दाखेरि चाहिँ यो डान्स चाहिँ उत्पत्ति भयो भन्ने कुराहरू पनि छ तर हामी नाट्येश्वरलाई चाहिँ किन मान्छौँ भने चाहिँ हामी जुन घुङ्रो लाउँछौँ खुट्टामा हामी चाहिँ नाट्येश्वरको प्रसाद हो भनेर हामीले ग्रहण गर्छौँ अनि हामी डान्समा नटराज भनेर मान्छौँ त्यही भएर हामी चाहिँ नाट्येश्वरलाई नै प्रणाम गरेर फर्स्टमा डान्सहरू गर्छौँ
0: यसो हेर्दाखेरि पनि त त्यो भगवान् शिवजीबाटै सुरुवात भएको जस्तो त फिल हामी पनि गर्न सक्छौँ है यसो सोच्दाखेरि पनि किनभने उहाँको ताण्डव
1: हो
0: विशेष गरेर त
1: हो
0: त्यो पनि त क्लासिकल डान्स यसो हेर्नुहोस् त होइन
1: हजुर ताण्डव नाच पार्वतीबाट लास्य डान्स
0: हजुर हजुर जे होस् श्रोताहरू सुरुवात भगवान् शिवजीबाट भएको भन्ने हामीले सुन्दै आएका नै छौँ र कथाहरू बेग्ला बेग्लै होला किनभने आफ्नो आफ्नो तरिकाले इन्टरप्रेट पनि गरिएको हुन्छ कहिले काहीँ त होइन त्यसले गर्दा जे होस् भगवान् शिवजीको प्रसाद भनेर चाहिँ घुङ्रु लगाइँदो रहेछ यो कुरा चाहिँ हामीले थाहा पायौँ आज भगवान् शिवजीको प्रसाद भनेर मान्नुहुँदो रहेछ उहाँहरूले घुङ्रुलाई चाहिँ र अब यसमा एउटा कथक डान्सरले अब साथी पनि डान्सर पाएपछि चाहिँ एकअर्कालाई कतिको सपोर्ट कस्तो प्रकारको छ
1: हजुर सपोर्ट एकदमै छ उहाँले गर्दा नै मेरो डान्सको करियर पनि अगाडि बढेको इच एन्ड एभ्रिथिङमा चाहिँ सपोर्ट गर्नुहुन्छ मैले कथक बिचमा पनि छोड्न सक्थेँ किनभने यो डान्स आफैमा पनि अलिकति गाह्रो डान्स हो क्लासिकल भन्ने बित्तिकै रुल्स एन्ड रेगुलेसनमा बसेर गर्नुपर्छ अब बडी ल्याङ्ग्वेज आउँदैन फर्स्टमा एक दुई वर्षमा आउँदैन यो चाहिँ धेरै मेहनत गरिसकेपछि धेरै पछिको प्र्याक्टिस अभ्यासपछि चाहिँ आउने कुरा हो अनि त्यही भएर बिचमा मैले छोड्न पनि लागेको थिएँ तर उहाँले चाहिँ पुस गर्नुभयो तिमीलाई यही डान्स सुट गर्छ एकदम राम्रो देखिन्छ गर्नुपर्छ अझै गर्नुपर्छ यो मिलेन त्यो मिलेन भनेर करेक्ट पनि गर्नुहुन्थ्यो त्यहाँबाट अझ आफूलाई चाहिँ अगाडि बढाउन सजिलो भयो उहाँको सपोर्ट बिना त म यहाँ हुने थिएन वी आर लकी पनि हो इच अदरको लागि धेरै लकी पनि छौँ
0: थ्याङ्क्स टु समीर माली
2: बीएफबीएस गोरखा रेडियो

0: र अब तपाईँहरूको यो जुन चाहिँ कथक डान्स गराइ हेर्दाखेरि मनिषाजी,
1: हजुर,
0: म बहुत हेर्छु तपाईँहरूको डान्सहरू है, र थुप्रै अरू पनि हुनुहुन्छ, यसो हेर्दाखेरि तपाईँहरूको डान्स हेर्दाखेरि है तपाईँहरू स्पिरिचुअल्ली पनि एकदमै डुबेको जस्तो मलाई फिल हुन्छ, होइन, भगवान्को साधना पनि उहाँहरूले गर्नुहुन्छ कि क्या हो भने जस्तो लाग्छ, कस्तो छ?
1: हाम्रो चाहिँ फ्रेसमा कथकमा चाहिँ वन्दना पार्टमा चाहिँ हामी भगवान्को स्तुतिहरू गर्छौँ, जस्तै बिगिनरमा हामीले गुरु वन्दना सिकाउँछौँ, त्यसपछि विष्णु वन्दना सिकाउँछौँ, गणेश वन्दना सिकाउँछौँ, सरस्वती वन्दना सिकाउँछौँ, शिव वन्दना सिकाउँछौँ, भनेको चाहिँ भगवान्हरूको रूप हुनुहुन्छ, उहाँलाई इन्टरप्रेट गरेर जुन स्तुति बनेको हुन्छ त्यसमा चाहिँ हामी डान्स सिकाउँछौँ भन्दाखेरि त्यो चिजहरू पनि हामीले बुझाएर सिकाउनुपर्छ। त्यो हुँदा भगवान्को बारेमा सबै चिज व्याख्याहरू त्यही चिजको वर्डिङमा हामीले चाहिँ डान्स गर्नुपर्ने हुन्छ। त्यो हुँदाखेरि हामीले चाहिँ साक्षात भगवान्लाई सम्झेर नै डान्स गर्यो भने अझ त्यसमा 100% आउने हो नि त। त्यही भएर अध्यात्मको कुरा पनि मलाई यो डान्सले, पहिला म यस्तो डान्सर थिएँ कि म नास्तिकै भनौँ, जब म भगवान् छ र भन्ने हुन्थ्यो दिमागमा, तर जब मैले कथकमा प्रवेश गरेँ एउटा स्पिरिचुअल त्यो चिजहरू प्लस आफूमा पनि एउटा डिसिप्लिन, कहिले पनि कुर्ता लगाएर हिँड्ने मान्छे पनि होइन खासै, तर पनि यो डान्सले एकदमै आफ्नो व्यवहारिक कुरा, आफूभन्दा ठुलो गुरुलाई चाहिँ सम्मान गर्नुपर्छ, भगवान्लाई चाहिँ मान्नुपर्छ, मन्दिर जाँदाखेरि ढोगेर प्लस हामीले जुन वर्डिङमा काम गर्दाखेरि त्यो छ कि छैन भनेर हामी मूर्तिहरू हेर्ने गर्छौँ, अनि त्यही अनुसार हामीले स्टेप्सहरू बनाउँछौँ। त्यो हुँदाखेरि धेरै कुराहरू सिक्ने मौका पनि हो, प्लस यो स्पिरिचुअल चाहिँ मलाई लाग्छ।
0: मैले हेर्दाखेरि मलाई त्यो भावना आउँछ क्या, तपाईँहरूले डान्स गरेको त म क्लिपहरू प्रायः हेर्छु होइन, हुन त अरू पनि सबै हेर्छु, म न्युजहरू पनि हेर्छु, त्यो धेरै जस्तो न्युज म पुरै बसेर हेर्दिनँ, सबै क्लिपबाट हेर्छु म होइन, अनि तपाईँहरूको डान्सहरू हेर्दाखेरि मलाई स्पिरिचुअल्ली तपाईँहरू एकदमै डेथमा पुगेको होला जस्तो मलाई धेरैचोटि फिल भएको है। अनि अब यो यति राम्रो डान्स गर्नुहुन्छ, स्टेज प्रोग्रामहरू के छ नेपालमा?
1: पर्सनली स्टेज प्रोग्रामहरू चाहिँ हामी स्टुडियोबाट धेरै अर्गनाइज गर्छौँ, तर नेपालमा क्लासिकलै भनेर अर्गनाइज गर्ने चाहिँ अलिक कम नै छ, अनि मन्दिरहरूमा चाहिँ हुन्छ, भजनहरू हुन्छ, क्लासिकल डान्सहरू हुन्छ, तर पनि अब आफ्नो कनेक्सन हुन्छ, उहाँहरूको कन्ट्याक्ट हुनुहुन्छ, हामीहरूलाई चाहिँ खासै एकदम कम आउँछ त्यस्तोमा चाहिँ अफरहरू, तर अरू अरू प्रोग्रामहरूमा चाहिँ आउँछौँ, हामी प्रोग्राम हेरेर जान्छौँ, तर स्पेसली कथकै लागि भनेर चाहिँ प्रोग्रामहरू एकदम धेरै कम चाहिँ लाग्छ मलाई।
0: भजनहरू भन्दाखेरि आजकल भजन पनि कस्तो राम्रो राम्रो भजन हुन्छ है, ग्रुप ग्रुप बसेर भजन साँझ त्यहाँ गर्नुभएको छ पर्फर्म तपाईँले भजन साँझमा?
1: भजन साँझ भन्दा पनि मैले अस्ति नै पञ्चश्री महालक्ष्मी मन्दिरमा चाहिँ गएर गरेको थिएँ, वहाँ एनिभर्सरी समथिङ के थियो उत्सवमा गएर।
0: हजुर हजुर, भनेपछि आफ्नो यो डान्स स्टुडियोबाट चाहिँ धेरै गर्नुहुन्छ तपाईँहरू होइन। अहिले यस्तो छ नि त, यो क्लासिकल सिङ्गिङहरू भयो, क्लासिकल डान्सहरू भयो होइन, भर्खर भर्खर मान्छेहरू एकदम उत्साहित भएर हेर्नु भर्खर भर्खर स्टार्ट भएको छ भनौँ न, यो क्लासिकल सिङ्गिङमा हुनेहरूलाई हेर्नु त भर्खर भर्खर उहाँहरूले, र पनि अब त्यो रागहरू चाहिँ धेरै स्लो रागहरू फेरि हेर्नुहुन्न नि प्रायः जस्तो है, तानेको तानेको हुन्छ, अब त्यो टेलिभिजनमा पनि च्यानल चेन्ज गर्ने हामी गर्छौँ होइन, त्यसले गर्दाखेरि अलिकति अहिलेको समयमा अलिकति भनौँ न भाव पनि बुझाउने, भन्नु खोजेको पनि भन्ने, तर अलिकति फास्ट धेरै आउँदैछ अहिले होइन, त्यसले गर्दा भर्खर भर्खर मान्छेहरूले क्लासिकल डान्स भनौँ, क्लासिकल पर्फर्मेन्सहरू सिङ्गिङहरू भनौँ हेर्नु स्टार्ट गर्नुभएको छ। पहिला त दर्शक हुँदैन भन्थ्यो नि त, भन्थ्यो होइन, अनि अहिले त धेरै बुझ्ने, किनभने अहिले त सिङ्गरहरू पनि प्रायः जस्तो क्लासिकल नलेज अलिकति
1: पनि
0: बेसिक नलेज लिएर आउनुहुन्छ। मैले यसो हेर्दाखेरि होइन धेरै जसोको त्यो गायकीमा चाहिँ त्यो कोही कोही मात्रै हुन्छ होइन, धेरै जसोको गायकीमा चाहिँ अलिकति क्लासिकल सेमी क्लासिकल अलिकति उहाँको त्यो खिटकाहरूबाट थाहा हुन्छ नि होइन। र अब कहाँ कहाँ गर्नुहुन्छ तपाईँहरू डान्स आफ्नो स्टुडियोबाट चाहिँ, काठमाडौँभित्रै मात्रै कि बाहिर पनि जानुहुन्छ?
1: हामीले अहिले चाहिँ तत्काल चाहिँ फिजिकल क्लासहरू गराइरहेको छौँ,
0: हजुर,
1: अनि बाहिर चाहिँ स्पेसली अनलाइनै गराइरहेको छौँ अहिले चाहिँ।
0: स्टेज प्रोग्रामहरू
1: स्टेज प्रोग्रामको लागि हामी गएका छौँ, बुटबल गएका छौँ, सलाई गएका छौँ, आउट अफ भ्याली चाहिँ म इन्डिया गएँ एकचोटि, अनि प्राय भ्यालीभित्रै गर्छौँ.
0: हजुर हजुर. तपाईँहरूको डान्स भनौँ न यो क्लासिकल डान्सको तपाईँहरू वर्कसप पनि ठाउँ ठाउँमा गर्नुहुन्छ होइन, कतिको सक्सेस हुनुभएको छ ती भनौँ न, यो पनि एउटा मेसेज नै हो नि त होइन, यो क्लासिकल डान्स सिकाउनु यस यो यसको बारेमा फैलाउनु पनि एउटा अवेरनेस नै भर्नुपर्छ यसलाई होइन. अहिलेको समयमा त झन् कतिको सफल हुनुभएको छ तपाईँ.
1: वर्कसप चाहिँ हामीले काठमाडौँ भ्यालीभित्र चाहिँ धेरै गऱ्यौँ, तर आउट अफ भ्याली चाहिँ हामीले गर्ने प्लानमा छौँ. यसै कोअर्डिनेसन चाहिँ भइरहेको छ. अस्ति एउटा पोखराको टिचरसँग कुरा भएको छ, धरानको पनि कुरा भइरहेको छ, अनि अस्ति भर्खर दाङको सरसँग पनि कुरा भयो. हामीले गर्ने चाहिँ अबको नेक्स्ट इयरमा चाहिँ हाम्रो त्यो प्लानिङ छ, वर्कसपहरू आउट अफ भ्याली पनि जानुपर्छ गर्नुपर्छ भनेर. तर मेरो स्टुडियोमा चाहिँ मैले इन्डियन गुरु ल्याएर चाहिँ गरिरहेको हुन्छु.
0: ए हजुर. अनि सुन्नुहोस् न, अब गाउँ गाउँमा भनौँ न
1: हजुर
0: चाहिँ तपाईँहरूले पुर्याउनै पर्छ नि होइन, किनभने अब त धेरै यस्तो शिक्षाहरू पनि दिनु जरुरी छ अहिले अहिलेको बच्चाहरूलाई भनौँ होइन. काठमाडौँ भ्यालीभित्र मात्रै बसेर भएन, काठमाडौँ आउट अफ भ्याली पनि गएर चाहिँ तपाईँहरू फ्री अफ कस्टमा पनि सिकाउनु सक्नु पर्यो भनौँ न. बिचरा फी तिर्न नसक्ने बच्चाहरू हुन्छ, उहाँको बाबुआमाहरूले तिरिदिन नसक्ने हुन्छ होइन, त्यस्तोहरूलाई के छ प्लानहरू, के छ तपाईँको एउटा सेवा भयो तपाईँहरूको.
1: यस्तो सेवा मलाई पनि गर्न मन लाग्छ. हामीले प्लान चाहिँ गरेको स्कुलहरूमा, किनभने यता काठमाडौँ भ्यालीभित्र यति धेरै टिचरहरू हुनुहुन्छ, पेड टिचरहरू, उहाँले त सिकाउनुहुन्छ, गर्न पनि पाउनुहुन्छ. तर आउट अफ भ्यालीको स्टुडेन्टहरू कति धेरै स्कुलहरू छ, त्यहाँ डान्स पनि पुगेको छैन. आफै कोरियोग्राफी गर्ने त्यो ब्याकग्राउन्डबाट म पनि आएको हो, खासमा चाहिँ त्यहाँ टिचर पनि हुँदैन, आफै नाच्ने, आफै प्रोग्राम जाने, अनि आफै नै त्यो हुँदाखेरि डान्सको स्तर प्लस कति चिजहरू सिक्न पाएको हुँदैन. हाम्रो कथक बाहेक अरू लोक डान्सहरू पनि धेरै छन्, जसले चाहिँ जातित्वको बारेमा पनि बुझाउँछ. तामाङ भनेको कस्तो कला, उसको संस्कार के हो भन्ने कुरा सबै त्यही डान्सभित्र नै हुन्छ. त्यो हुँदाखेरि त्यो चिजहरू पनि सिक्ने मौका चाहिँ पाउनुपर्छ जस्तो लाग्छ मलाई. इफ इन केस कोही यस्तै हामी आफै पनि अर्गनाइज गरेर चाहिँ गएका छौँ, तर पनि कोही इन्ट्रेस्टेड हुनुहुन्छ यस्तो प्रोग्राममा भने म चाहिँ रेडी छु.
0: हजुर हजुर. अब तपाईँहरूले पहिलो पाइला त तपाईँहरूले नै चाल्नु पर्यो. अब भर्खर अब यो मङ्सिरमा विवाह गर्दै हुनुहुँदो रहेछ, विवाह बन्धनमा बाँधिँदै हुनुहुँदो रहेछ. पहिला अब विवाह बन्धनमा बाँधिसकेर श्रीमान श्रीमती दुवैजना गएर भनौँ होइन, ठाउँ ठाउँमा सेवा गर्ने चाहिँ चाँजो मिलाउनु होला तपाईँहरू होइन, किनभने रहर उनीहरू धेरै हुन्छन्
1: हजुर
0: होइन. सिक्ने ठाउँ पनि पाइरहेको हुँदैन
1: हजुर होइन,
0: सिकाउने टिचर पनि छैन, अब ठुलो ठाउँमा गएर सिक्न पनि सकिन्न
1: हजुर हजुर.
0: त्यसले गर्दा भनौँ न उहाँहरूको लागि एउटा भनौँ न तपाईँहरू सेवाको रूपमा गर्नु जानुभयो भने त तपाईँहरू एउटा भगवान् स्वरूप भएर पुग्नुहुन्छ नि
1: उहाँहरू
0: होइन. यो चाहिँ मेरो एउटा तपाईँलाई आग्रह भनौँ, सुझाव भनौँ, जेसुकै भनौँ.
1: हजुर हजुर, पक्कै पनि.
2: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट. प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो. यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्. जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला. यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ. अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्. अध्ययारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्. थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk. BFPS
0: गोर्खा रेडियो. अनि यो क्षेत्रमा के छ तपाईँको सपना? अब क्लासिकल डान्स त गरिँदैछ, सिकाइँदैछ होइन, आफूले पनि धेरै राम्रो गर्दैछ. हुन त अब जति सिक्यो उति, जति गहिरामा गयो उति डुब्दै जानु मनपर्ने क्षेत्र हो यो होइन, डान्स भन्ने कुरा. त्यसले गर्दाखेरि सपनाहरू पनि हुन्छ नि, यस्तो गर्नु पाए हुन्थ्यो नेपालमा, मैले पनि यस्तो गर्नु पाए हुन्थ्यो भन्ने के छ?
1: मेरो चाहिँ सपना मिडिया फिल्ड नै हो. अहिले मैले आफ्नो कति धेरै खर्च गरेर रिलहरू बनाइरहेको छु. मलाई चाहिँ राम्रो क्लासिकल एउटा मुभीमा चाहिँ पर्फर्म गर्न मन छ. मेरो इच्छा सपना चाहिँ त्यही हो, एउटा कुनै मुभीमा हुन्छ. इन्डियन गानाहरू इन्डियन सिनेमामा धेरै छन् तर नेपालीमा छैन, खासले भनौँ भने राख्नु नै हुन्न कतिले त. तर मलाई चाहिँ मुभीमा एज अ लाइक हिरोइन भएर चाहिँ होइन कि, प्लस डान्स चाहिँ पर्फर्मेन्स गर्न मन छ. एज माधुरी दीक्षित उहाँले जसरी गर्नुभएको छ मुभीहरूमा, त्यसरी नै मेरो सपना चाहिँ एउटा त्यो छ. प्लस अब मेरो आफ्नो फलोवर्स बढाउने, आफ्नो नाम कमाउने त छँदैछ, त्यही भएर रिलहरूमा पनि अलिक मेहनत गर्दैछु.
0: समाजको लागि के गर्नुहुन्छ अब यो यो तपाईँको पेसामा पेसै भनौँ होइन मार्फत
1: समाजको लागि चाहिँ अघि हजुरले पक्कै पनि भन्नुभयो, त्यो कुरा पनि मैले माइन्डमा राखेको छु.
0: त्यो छँदैछ, अरू तपाईँको माइन्डमा भएको चाहिँ के छ?
1: समाज सेवा चाहिँ मैले नदेख्ने गरी डान्सको बाट त हजुरले भन्नुभएको जस्तै गरेँ, तर त्योभन्दा बाहेक पनि म समटाइम्स गएर चाहिँ मानव आश्रमतिर गएर खाना खुवाउने, त्यहाँ डिस्ट्रिब्युट गर्ने, गुम्बाहरू बनाइरहेको छ भने म आफ्नो पर्सनली पनि सपोर्ट गरिरहेको हुन्छ.
0: एकदमै राम्रो. अब तपाईँ कुनै एउटा वृद्ध आश्रममा गएर दुईवटा डान्स गरिराखिदिनु भयो भने विचाराहरूमा है त्यो दिन उहाँलाई हल्का हुन्छ
1: होइन
0: पनि हो. अब जे होस् आजको हाम्रो कार्यक्रम आजको नारीमा छौँ श्रोताहरू, र हामीसँग मनिषा गोले हुनुहुन्छ, उहाँ कथक डान्सर हुनुहुन्छ, कोरियोग्राफर हुनुहुन्छ, र चाँडा नै विवाह बन्धनमा पनि बाँधिनु हुँदै रहेछ उहाँ, र साथमा उहाँ डान्स पनि गर्दै हुनुहुन्छ, साथसाथमा समाज सेवा पनि भर्खरै उहाँले भन्नुभयो, ठाउँ ठाउँमा जाने समाज सेवा गर्ने थाहा नदिकन भन्नुभयो होइन तपाईँले. जे होस् भनिन्छ नि सेवा गर्दाखेरि एउटा हातले दिएको अर्को हातले थाहा नपाउँछ अरे भन्ने हामी सुन्छौँ होइन, ठिकै हो.
1: हजुर,
0: तर अहिलेको समयमा अब थाहा दिन पनि जरुरी छ नि त, अरूले पनि त सिक्नु पर्यो होइन. मनिषाले पनि यस्तो गर्दै हुनुहुँदो रहेछ, हामी पनि गरौँ न भन्ने अरू डान्सरहरूलाई एउटा हुन्छ नि एउटा मेसेज हुन्छ, एउटा लेसन हुन्छ, एउटा एन्करेजमेन्ट हुन्छ होइन. त्यसले गर्दाखेरि भन्नु पनि जरुरी छ कि कसो.
1: हजुर हजुर.
0: र विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू अनलाइन क्लास गर्नु चाहनुहुन्छ भने मनिषा कोरियोग्राफीमा जानुहोला टिकटकमा. अनि अरू के छ तपाईँको कन्ट्याक्ट गर्न चाहेमा चाहिँ अब समीर डान्स स्टुडियोमा पनि तपाईँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ. पेज छ समीर डान्स स्टुडियोको
1: पेज छ, प्लस मेरो आफ्नै मनिषा कोरियोग्राफी पेज पनि छ, व्हाट्सएप पनि छ, टिकटकमा पनि गर्न सक्नुहुन्छ, इन्स्टाग्राम गोले मनिषा छ. सोसियल मिडियाहरू प्राय हजुरले मनिषा गोले या मनिषा कोरियोग्राफी समीर डान्स स्टुडियो जसरी पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ.
0: हजुर हजुर, चारैतिरबाट चाहिँ तपाईँले चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुनेछ. तपाईँ आफूले सिक्न चाहनुहुन्छ भने, आफ्नो छोराछोरीलाई सिकाउन चाहनुहुन्छ भने, त्यो मुद्राहरू हुन्छ नि, मुद्राहरू के हुन्छ अलिकति भनिदिनुहोस् न.
1: हाम्रोमा चाहिँ मुद्रा भन्नाले स्पेसली चाहिँ भरतनाट्यम डान्समा चाहिँ बढी मुद्राहरू हुन्छ.
0: हजुर,
1: हाम्रो पनि नहुने होइन, लाइक मुद्रा पनि सिङ्गल ह्यान्डको मुद्राहरू हुन्छ, डबल ह्यान्डको मुद्रा हुन्छ. अब हजुरले भर्खर गर्नुभयो, यो चाहिँ अराला मुद्रा भन्छ यसलाई चाहिँ. अराला मुद्रा चाहिँ हामी यसरी अगाडि राखेर चाहिँ हामी गर्छौँ, जसलाई चाहिँ उत्पत्ति पोजिसन भन्छौँ.
0: अनि
1: प्राय पताका सर्पसेस भनेको हामी डान्समा चाहिँ ह्यान्ड मुभमेन्टहरू गर्दाखेरि चाहिँ स्पेसली पताका सर्पसेस हातहरू सुची भनेको यो पोइन्ट आउट गर्नको लागि, मुष्टि भनेको यो भयो यसरी शिखर,
0: मुष्टि भनेपछि मुठी.
1: हजुर हजुर,
0: यसको पनि अर्थहरू होला है. हजुर होस्, बिस्तारी बिस्तारी बुझौँला, अब चिनाजाना भएको छ होइन. तपाईँ कुनै दिन म आउला, अर्को पालि फेरि तपाईँको प्रोग्रामहरू ठुल्ठुलो प्रोग्रामहरू हुँदाखेरि यसो हामीलाई पनि सम्झिनु होला, तपाईँलाई पनि हामी सम्झिन्छौँ तपाईँलाई पनि होइन. र आजको नारीको निम्ति तोकिएको समय प्रायः समाप्त हुन लाग्यो. मनिषाजी, अब जाँदा जाँदै हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
1: फर्स्टमा चाहिँ मेरो साथी हुनुहुन्छ युकेमा, रितु गोले, मेरो बेस्ट फ्रेन्ड हो, अनि गाउँमा हामी सँगै पढ्थ्यौँ, बच्चैदेखि सँगै पढेको. अहिले चाहिँ उता छ, उसको हस्बेन्ड चाहिँ युके लाउरे हो.
0: ए ओके.
1: हजुर, अनि उतै बस्छ, उसलाई चाहिँ धेरै धेरै माया. अनि
0: रितु गोले, मेरो पनि धेरै धेरै माया है तपाईँलाई.
1: अनि बिएफबिएस गोर्खा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई चाहिँ धेरै धेरै धन्यवाद. अगाडिदेखि हामीलाई सुन्नुभयो, मेरो मनको कुराहरू सुनिदिनु भयो र यसरी नै यो कार्यक्रमलाई चाहिँ माया गरिदिनु होला र धेरै धेरै धन्यवाद हजुरले बोलाइदिनु भयो, मेरो दुई शब्द राख्ने मौका दिनुभयो यो अवसरको लागि. एकदमै धेरै हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु.
0: हस् हजुरलाई पनि मनिषा बहिनी तपाईँलाई पनि धेरै धेरै धन्यवाद आउनुभयो यति टाढाबाट भनौँ न इमानुलदेखि आउनुभयो यहाँ स्टुडियोसम्म र क्लास पनि छोडी छोडी आउनुभयो सायद र समय दिनुभयो कुराहरू राखिदिनु भयो कथक डान्सको बारेमा कुराकानी भयो त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद र अल द बेस्ट पनि हामी भन्न चाहन्छौँ.
1: हस् थ्याङ्क यू सो मच.
0: हस् थ्याङ्क यू. हजुर श्रोताहरू आजको नारीको निम्ति तोकिएको समय प्राय समाप्त हुन लागेको छ र आजलाई छुट्नुपर्ने हुन्छ तपाईँ हामी र अर्को साता फेरि अर्को एकजना विशेष नारी अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु. आजलाई भने म सुसन बालालाई आज्ञा दिनुहोस्. नमस्ते बाबाई.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि दुई दिन मुलुकका विभिन्न क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बंगालको खाडीमा विकसित प्रणाली उत्तर पश्चिमतर्फ सर्दै गरेकाले यसले आज राति र भोलि धेरै ठाउँमा ठूलो पानी पार्ने सम्भावना रहेको विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले विशेष मौसमी बुलेटिन मार्फत जानकारी गराएको छ। मौसमविद संजीव अधिकारी
4: साउनको दुई गते शनिबार बिहान 8 बजे चाहिँ हामीले एउटा विशेष सूचना पनि जारी गरेको छौँ। दुई गते शनिबार र 3 गते आइतबार यो दुई दिनको लागि चाहिँ देशका धेरै ठाउँमा मध्यमसम्मको पानी पर्ने र विशेष गरेर यो बागमती गण्डकी र लुम्बिनी प्रदेशमा चाहिँ अलि बढी नै वर्षा हुन सक्ने सम्भावना रहेको देखिन्छ। कोशी प्रदेशका पनि विशेष गरेर दुईटा जिल्लाहरूमा चाहिँ हामीले रातो रङको नै हामीले वार्निङ दिएको छौँ, यो इलाम लगायतको जिल्लामा। त्यस्तै यो सिन्धुपाल्चोक लगायत सिन्धुली नुवाकोट धादिङ लगायत यो मध्य नेपालका गोर्खा लमजुङ तनहुँ आसपासमा त्यसै गरेर दक्षिणतिर चाहिँ अब चितवन आसपासका क्षेत्रहरूमा पनि धेरै भारीदेखि अति भारी वर्षासम्म पनि हुन सक्ने भनेर चेतावनी जारी गरेको छौँ। यो बङ्गालको खाडीमा अहिले जुन निम्नचापीय प्रणाली विकास भएर यो उत्तर पश्चिमतिर सर्दैछ त्यो त्यसले चाहिँ अब दुई दिन शनिबार र आइतबार विशेष गरेर नेपालका भूभागहरूमा पनि बढी प्रभाव पर्न सक्ने देखिन्छ। यसले गर्दाखेरि मधेस लगायतका ठाउँहरूमा पानी कम परेर जुन कृषिलाई पनि अप्ठ्यारो भइरहेको परिस्थितिमा चाहिँ यसले केही राम्रो काम पनि गर्न सक्छ। तर यति भन्दै गर्दाखेरि विपद व्यवस्थापनमा यस्तै सडक तथा हवाई यातायात लगायतका क्षेत्रहरू पर्यटन होइन पर्वतारोहण लगायतका क्षेत्रहरूमा चाहिँ यसले अलि नकारात्मक प्रभाव पर्न सक्छ। विशेष गरेर रातिको समयमा चाहिँ अब यातायात अथवा यात्रा गर्नको लागि चाहिँ हामी अझै सजग हुनुपर्ने हुन्छ।
3: कति जति वर्षा हुने अनुमान गरिएछ?
4: हाम्रो यसपालिको वर्षा चाहिँ अति भारीसम्मको वर्षाको अनुमान हो। देशका हिमाली पहाडी भूभाग भरि नै अनि यो कोशी बागमती लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका पनि थोरै ठाउँ र यो मधेस बागमती र गण्डकी प्रदेशको तराईतिर चाहिँ एक दुई ठाउँमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। र यो अति भारीको कुरा गर्नुपर्दाखेरि कोशीमा गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड र तराईपट्टि एक दुई ठाउँमा अति भारीसम्मको वर्षा पनि हुन सक्छ। यसरी चाहिँ हामीले क्षेत्रगत रूपमा चाहिँ चेतावनी जारी गरेको छौँ र कमसे कम हरियो चाहिँ कतै छैन भन्नाले अब चेतावनी नै नभएको चाहिँ देशभरि कता नै छैन। यो मधेस प्रदेश र कर्णाली प्रदेशका यी माथिल्ला भूभागहरूमा चाहिँ पहेँलो रङको अध्यावधिक मात्रै हुन सक्नुहुन्छ, त्यस्तो कामै रोक्नु पर्ने आवश्यक छैन भनेर चाहिँ पहेँलो रङको मात्र चेतावनी जारी गरेको छ। त्योभन्दा बाँकीका ठाउँहरूमा चाहिँ कमसे कम सतर्क हुनको लागि सुन्तला रङको चेतावनी छ र अघि भने अनुसार नै रातो रङकै चेतावनी दिएको छ। त्यसमा चाहिँ प्रतिकार नै गर्नुपर्ने र अझै बढी संवेदनशील हुनुपर्ने सजग हुनुपर्ने जनाउँदछ।
3: यो दुई दिनको कुरा भयो, त्यसपछि कस्तो छ मौसमी प्रणाली?
4: त्यसपछि अहिले 3 दिनको कुरा गर्नुपर्दाखेरि त्यसपछिको 4 गतेको दिनमा चाहिँ मौसममा केही सुधार आउने देखिन्छ। यद्यपि अब पूर्ण रूपमा सुधार आउने सम्भावना त छैन तर शनिबार र आइतबारको तुलनामा चाहिँ सोमबार केही सुधार हुने देखिन्छ।
3: विभागको चेतावनी पछि स्थानीय प्रशासनले धमाधम ट्राभल अलर्ट जारी गरेका छन्। देशका विभिन्न जिल्ला प्रशासन कार्यालयले ट्राभल अलर्ट जारी गरेर अनावश्यक यात्रा नगर्न अनुरोध गरेका छन्। मनसुनको समयमा सकभर यात्रा नगर्न र गर्नै परेमा पनि मौसम सम्बन्धी जानकारी लिन सचेत गराइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनामा नारायणगढ मोगलिन सडकमा पटक पटक पहिरो खस्ने गरेको स्मरण गराइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले पनि मनसुनी वर्षाका कारण हुन सक्ने बाढी पहिरो तथा अन्य विपदजन्य जोखिमलाई मध्यनजर गर्दै सडक मार्गबाट काठमाडौँ उपत्यकामा आवत जावत गर्ने सबै सवारी साधन र यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। रासोपाका सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकार को नियतमा कुनै पनि शंका नभएको दावी गर्नुभएको छ। आज रौतहटका विभिन्न पार्टी नेताहरूसँगको कुराकानीका क्रममा लामिछाने
5: सरकारको नियतमा कुनै पनि शंका छ, निर्णयहरूमा कहिले काहीँ समस्या आउन सक्छ, करेक्सन गर्न नियत खराब भयो भने कहाँ करेक्सन गर्ने, नियत करेक्सन गर्न गाह्रो। निर्णयहरू त झानु निर्णय गर्दा दुईटा चारवटा निर्णयले विवाद पनि ल्याउन सक्छ, असल त असल सोधेको गर्दै जाँदा त्यो व्यवहारमा जाँदा त्यो फिल्डमा जाँदा किसानको पक्षमा निर्णय गर्छु भन्दै जाँदाखेरि त्यही निर्णय किसानको विपक्षमा भइदिए पनि आउँछ परिणाम
0: यो PFBS गोर्खा रेडियो हो।

पीएफबी सरकार बीडी सुन्ने अनुसार कार्यक्रम अहिले समय घर संसारमा तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत छ म सिनेको तर्फबाट र कार्यक्रम घर संसार हरेक हप्ता तपाईँले सुन्न सक्नुहुन्छ घर सम्बन्धी विभिन्न जानकारीहरू तपाईँको माझमा राख्ने गर्दछु मिठा मिठा गीत सङ्गीतहरू पनि तपाईँको समीक्षामा रहने नै गर्दछ श्रोता र आजको यस समयमा हामी अवश्य पनि घरसँग रिलेटेड जुन हाम्रो आत्मिक जीवन शारीरिक जीवन मानसिक जीवन हुन्छ यी सम्पूर्णलाई समेटेर घरको लागि घरको संसार कसरी सुन्दर बनाउन सकिन्छ भन्ने विषयमा तपाईँको माझमा अवश्य पनि म राख्दै नै गर्नेछु र कार्यक्रममा अहिलेको लागि हामी अगाडि बढ्ने नै छौँ श्रोता र केही क्षणमा हुनेछ आज विसारमा पाइने कर्क्युमिन किन यति विशेष छ भन्ने विषयमा रहने नै छ तर त्योभन्दा अगाडि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

हेप्पी एफपिएच गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम घर संसारमा हुनुहुन्छ र अब पनि बेसारमा पाइने कर्क्युमिन किन यति विशेष छ भन्ने विषयमा आयुर्वेदमा बेसारलाई केवल मसला मात्र होइन औषधीय गुणले भरिपूर्ण प्राकृतिक उपचारको रूपमा पनि लिइन्छ नेपाल र दक्षिण एसियाली मुलुकहरूमा शताब्दीयौँदेखि घाउ निको पार्न रुगाखोकी कम गर्न पाचन सुधार गर्न तथा शरीरलाई स्वस्थ राख्न बेसार प्रयोग हुँदै आएको छ यसको मुख्य कारण बेसारमा पाइने सक्रिय जैविक तत्त्व कर्क्युमिन हो कर्क्युमिनले नै बेसारलाई पहेँलो रङ दिन्छ वैज्ञानिक अनुसन्धानले यसमा शक्तिशाली एन्टी इन्फ्लामेटरी एन्टी अक्सिडेन्ट र एन्टी माइक्रोबियल तथा रोग प्रतिरोधात्मक क्षमता सन्तुलित गर्ने गुण रहेको देखाएको छन् पछिल्लो वर्षमा कर्क्युमिनमाथि विश्वभर हजारौँ अध्ययन भएका छन् जसले यसलाई प्राकृतिक स्वास्थ्य प्रवर्धक तत्त्वमा का रूपमा स्थापित गरेको छ र पहिलो यो चाहिँ मुटुको स्वास्थ्यको लागि लाभदायी यो विषयमा अवश्य पनि जानकारी राख्ने नै छु अहिलेलाई भने लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

BFBS गोर्खा रेडियो सुन्ने हुनुहुन्छ र कार्यक्रमले हामी घर संसारमा छौँ र चर्चा गरिरहेको छ अहिलेको यस समयमा बेसारमा पाइने कर्क्युमिन किन यति विशेष छ भन्ने विषयमा र पहिलो रहेको छ मुटुको स्वास्थ्यको लागि लाभदायी मुटु तथा रक्तनाली सम्बन्धी रोग विश्वभर मृत्युको प्रमुख कारणमध्ये एक मानिन्छ केही अध्ययनहरूले कर्क्युमिनले मुटु र रक्तनाली स्वास्थ्य जोगाउन सकारात्मक भूमिका खेल्न सक्ने देखाएको छ कर्क्युमिनले रक्तनालीको भित्री सतह एन्डोथेमियलको कार्यक्षमता सुधार गर्न मद्दत गर्दछ एन्डोथेमियल स्वस्थ रहँदाखेरि रक्त सञ्चार सहज हुन्छ र उच्च रक्तचाप हृदयघात तथा स्ट्रोकको जोखिम कम हुन सक्छ साथै यसले धमनीमा बोसो तथा प्लाक जम्ने प्रक्रियालाई सुस्थ बनाउन मद्दत गर्न सक्ने विभिन्न अनुसन्धानहरूले सङ्केत गरेका छन् कर्क्युमिनले खराब कोलेस्ट्रोल यानि कि एलडिएलको अक्सिडेसन कम गर्न मद्दत गर्ने भएकाले धमनीमा क्षति पुग्ने जोखिम पनि घट्न सक्छ यद्यपि मुटु रोगको उपचारका लागि औषधिको विकल्पका रूपमा भने यसलाई लिनु हुँदैन दोस्रोमा रहेको छ रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन सहयोगी यो बारेमा नै जानकारी रहनेछ अहिलेलाई भने लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोर्खा रेडियो।

पीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमले हामी छौँ श्रोता यो समय घर संसारमा र म चर्चा गरिरहेको छु तपाईँको माझमा अहिलेको यस समय बेसारमा पाइने कर्क्युमिन किन यति विशेष छ भन्ने विषयमा र यसै गरी दोस्रोमा रहेको छ रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन सहयोगी रोग प्रतिरोधात्मक प्रणाली शरीरको सुरक्षा कवच हो ब्याक्टेरिया भाइरस तथा अन्य रोगजन्य जीवाणुसँग लड्न प्रतिरक्षा प्रणाली सक्षम हुनुपर्छ कर्क्युमिनले शरीरमा प्रतिरक्षा कोशिकाको गतिविधिलाई सन्तुलित गर्न मद्दत गर्ने अध्ययनले देखाएका छन् यसले अत्यधिक सुजन नियन्त्रण गर्नुका साथै आवश्यक प्रतिरक्षात्मक प्रतिक्रिया कायम राख्न सहयोग पुर्याउँछ त्यसैले नियमित रूपमा सन्तुलित मात्रामा बेसार सेवन गर्दा शरीरको प्राकृतिक प्रतिरक्षा प्रणालीलाई सहयोग पुग्न सक्छ विशेष गरी मौसम परिवर्तनको समयमा हुने सामान्य संक्रमणबाट बच्न स्वस्थ आहारमा बेसार समावेश गर्नु उपयोगी मानिँदछ तेस्रोमा रहेको छ सुन्निने कम गर्न प्रभावकारी यो बारेमा नै जानकारी रहनेछ त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

पिएफबी सरकार भिडियो सुन्दै हुनुहुन्छ। कार्यक्रमले हामी घर संसारमा छौँ र चर्चा गरिरहेको छ समय विचारमा पाइने कर्क्युमिन किन यति विशेष छ भन्ने विषयमा। यसै गरी तेस्रोमा रहेको छ शून्य न कम गर्न प्रभावकारी, शरीर सुन्निरहेको समस्या छ भने यसलाई धेरै रोगको आधार मानिन्छ। मधुमेह, मुटु रोग, गठिया, मोटोपन तथा केही प्रकारका क्यान्सरसँग समेत दीर्घकालीन शरीर सुन्निने सम्बन्ध रहेको मानिन्छ। कर्क्युमिनले शरीरमा सुन्निने समस्या बढाउने केही रासायनिक पदार्थहरूको गतिविधि कम गर्न सक्छ। यही कारणले गठिया, जोर्नी दुख्ने समस्या तथा केही छाला सम्बन्धी रोग भएका व्यक्तिहरूलाई मासि यो कर्क्युमिन उपयोगी हुन सक्ने अनुसन्धानहरूले देखाएका छन्। कतिपय अध्ययनमा जोर्नी दुखाइ भएका व्यक्तिहरूमा कर्क्युमिन सेवनले असहजता कम गर्न सहयोग पुर्याउने पाएको छ, तर गम्भीर रोगको उपचारका लागि चिकित्सकको सल्लाह आवश्यक हुँदछ। यसै गरी रहेको छ पाँचौँमा, यो चौथोमा भने शक्तिशाली एन्टिअक्सिडेन्ट। हाम्रो शरीरमा दैनिक रूपमा फ्री रेडिकल्स उत्पादन भइरहेका हुन्छन्। प्रदूषण, धुम्रपान, तनाव, अस्वस्थ खानपान तथा सूर्यको अत्यधिक किरण

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।

पिएफबी स्कोरकार भिडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम अहिले हामी छौँ घर संसारमा र पाँचौँमा रहेको छ मस्तिष्क स्वास्थ्यको लागि उपयोगी. पछिल्लो अनुसन्धानले कर्क्युमिनले मस्तिष्क स्वास्थ्यमा पनि सकारात्मक प्रभाव गर्न सक्ने सङ्केत गरेका छन्. केही अध्ययन अनुसार यसले मस्तिष्कमा स्नायु कोशिकाको विकासमा सहयोग गर्ने तत्त्वको उत्पादन बढाउन सक्छ. यसले स्मरण शक्ति तथा संज्ञानात्मक क्षमताका यो सकारात्मक प्रभाव पार्न सक्ने पनि सम्भावना देखाएको छ. यसै गरी पाचन प्रणालीका लागि पनि लाभदायक छ. परम्परागत रूपमा विस्तार पाचन सुधार गर्न प्रयोग हुँदै आएको छ. यसले पित्त उत्पादनलाई प्रोत्साहन गर्न मद्दत गर्ने यो चाहिँ विश्वास गरिन्छ, जसले बोसो पचाउन सहयोग पुर्याउँछ. पेट फुल्ने, अपच हुने तथा केही पाचन सम्बन्धी असुविधा गर्न पनि विस्तार उपयोगी मानिन्छ. तर पेटमा अल्सर वा अन्य गम्भीर समस्या भएको व्यक्तिले चिकित्सकको सल्लाह बिना चाहिँ अत्यधिक सेवन गर्नु हुँदैन. र श्रोता, आज मैले चर्चा गरिसकेको छु तपाईँको समक्षमा. आजको दिन चाहिँ यो जसरी विस्तारमा पाइने कर्क्युमिन किन यति विशेष छ भन्ने विषयमा रहेको थियो. अवश्य पनि फाइदाजनक भएको छ भन्ने म आशा गर्दछु. र अवश्य पनि यस्तै जानकारीमूलक कुराहरू म अर्को हप्ता पनि ल्याउनेछु. र अब भने कार्यक्रम घर संसारबाट पनि बिदा लिने छु म सुनिया भन्दै. यो मिठो पनि यो मिठो गीत पनि इन्जोय गर्नुहोस्. नेक्स्ट विक भेट्ने नै छौँ. नमस्ते, बाई बाई.

0: FM,
1: online,
0: online apps,
1: तथा स्मार्ट स्पिकरहरूमा सुन्न सक्ने
0: यो
1: BFBS
0: गोर्खा रेडियो हो।

0: जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौडाबाट काठमाडौँ जाने रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको छ। भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको हो। प्रहरीका अनुसार हेटौडा देउराली कुलेखाने फर्पिङ सडक खण्डमा राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म सवारी आवागमन बन्द गरिएको छ। यस्तै कान्ति लोकपथ हुँदै जाने सवारीलाई शनिबार साँझ 6 बजेदेखि हेटौडाको चोखरा बजारमा रोकिएको छ। बाढी पहिरो तथा अन्य विपदको जोखिम बढ्न सक्ने भएकाले प्रशासनले यात्रु तथा चालकलाई अनावश्यक यात्रा नगर्न र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि 2-3 मुलुकका विभिन्न क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बंगालको खाडीमा विकसित प्रणाली उत्तर पश्चिम सर्दै गरेकाले यसले आज राति र भोलि धेरै ठाउँमा ठूलो पानी पार्ने सम्भावना रहेको विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मौसमी बुलेटिन मार्फत जानकारी गराएको हो। मौसमविद संजीव अधिकारी:
1: साउनको 2 गते शनिबार बिहान 8 बजे चाहिँ हामीले एउटा विशेष सूचना पनि जारी गरेको छौँ। 2 गते शनिबार र 3 गते आइतबार, यो 2 दिनको लागि चाहिँ देशका धेरै ठाउँमा मध्यमसम्मको पानी पर्ने र विशेष गरेर यो बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा चाहिँ अलि बढी नै वर्षा हुन सक्ने सम्भावना रहेको देखिन्छ। कोशी प्रदेशका पनि विशेष गरेर 2 जिल्लाहरूमा चाहिँ हामीले रातो रङको नै हामीले वार्निङ दिएको छौँ, यो इलाम लगायतको जिल्लामा। त्यस्तै यो सिन्धुपाल्चोक लगायत सिन्धुली, नुवाकोट, धादिङ लगायत यो मध्य नेपालका गोर्खा, लमजुङ, तनहुँ आसपासमा, त्यसै गरेर दक्षिणतिर चाहिँ अब चितवन आसपासका क्षेत्रहरूमा पनि धेरै भारीदेखि अति भारी वर्षासम्म पनि हुन सक्ने भनेर चेतावनी जारी गरेको छौँ। यो बङ्गालको खाडीमा अहिले जुन निम्नचापीय प्रणाली विकास भएर यो उत्तर पश्चिमतिर सर्दैछ, त्यो त्यसले चाहिँ अब 2 दिन शनिबार र आइतबार विशेष गरेर नेपालका भूभागहरूमा पनि बढी प्रभाव पर्न सक्ने देखिन्छ। यसले गर्दाखेरि मधेस लगायतका ठाउँहरूमा पानी कम परेर जुन कृषिलाई पनि अप्ठ्यारो भइरहेको परिस्थितिमा चाहिँ यसले केही राम्रो काम पनि गर्न सक्छ। तर यति भन्दै गर्दाखेरि विपद व्यवस्थापनमा यस्तै सडक तथा हवाई यातायात लगायतका क्षेत्रहरू, पर्यटन होइन, पर्वतारोहण लगायतका क्षेत्रहरूमा चाहिँ यसले अलि नकारात्मक प्रभाव पर्न सक्छ। विशेष गरेर रातिको समयमा चाहिँ अब यातायात अथवा यात्रा गर्नको लागि चाहिँ हामी अझै सजग हुनुपर्ने हुन्छ।
0: कति जति वर्षा हुने अनुमान गरिएछ?
1: हाम्रो यसपालिको वर्षा चाहिँ अति भारीसम्मको वर्षाको अनुमान हो। देशका हिमाली पहाडी भूभाग भरि नै, अनि यो कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका पनि थोरै ठाउँ, र यो मधेस, बागमती र गण्डकी प्रदेशको तराईतिर चाहिँ 1-2 ठाउँमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। र यो अति भारीको कुरा गर्नुपर्दाखेरि कोशीमा, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड र तराईपट्टि 1-2 ठाउँमा अति भारीसम्मको वर्षा पनि हुन सक्छ। यसरी चाहिँ हामीले क्षेत्रगत रूपमा चाहिँ चेतावनी जारी गरेको छौँ। र कमसेकम हरियो चाहिँ कतै छैन भन्नाले अब चेतावनी नै नभएको चाहिँ देशभरि कता नै छैन। यो मधेस प्रदेश र कर्णाली प्रदेशका यी माथिल्ला भूभागहरूमा चाहिँ पहेँलो रङको अध्यावधिक मात्रै हुन सक्नुहुन्छ, त्यस्तो कामै रोक्नु पर्ने आवश्यक छैन भनेर चाहिँ पहेँलो रङको मात्र चेतावनी जारी गरेको छ। त्योभन्दा बाँकीका ठाउँहरूमा चाहिँ कमसे कम सतर्क हुनको लागि सुन्तला रङको चेतावनी छ, र अघि भने अनुसार नै रातो रङकै चेतावनी दिएको छ। त्यसमा चाहिँ प्रतिकार्य नै गर्नुपर्ने र अझै बढी संवेदनशील हुनुपर्ने, सजग हुनुपर्ने जनाउँदछ।
0: यो 2 दिनको कुरा भयो, त्यसपछि कस्तो छ मौसमी प्रणाली?
1: त्यसपछि अहिले 3 दिनको कुरा गर्नुपर्दाखेरि त्यसपछिको 4 गतेको दिनमा चाहिँ मौसममा केही सुधार आउने देखिन्छ। यद्यपि अब पूर्ण रूपमा सुधार आउने सम्भावना त छैन, तर शनिबार र आइतबारको तुलनामा चाहिँ सोमबार केही सुधार हुने देखिन्छ।
0: फिफा विश्वकप फुटबल अन्तर्गत तेस्रो स्थानका लागि आज फ्रान्स र इङ्ल्याण्ड आमने सामने हुँदैछन्। फिफा विश्वकपको उपाधि यात्राबाट सेमी फाइनलमै बाहिरिएका युरोपका 2 फुटबल महाशक्ति फ्रान्स र इङ्ल्याण्ड आज राति तेस्रो स्थानका लागि हुने प्लेअफमा आमने सामने हुने भएका हुन्। नेपाली समयअनुसार बिहान 2:45 बजे अमेरिकाको मियामी स्टेडियममा शुरू हुने यो खेल दुवै टोलीका लागि सम्मान प्रतिष्ठा र विश्वकप यात्रालाई सुखद अन्त्य गर्ने अवसरको रूपमा हेरिएको छ। सेमी फाइनलमा फ्रान्स स्पेनसँग 2-0 पराजित भएको थियो भने इङ्ल्यान्ड अर्जेन्टिनासँग 2-1 गोल अन्तरले हार बेहोरेको थियो। विश्वकप इतिहासमा फ्रान्स र इङ्ल्यान्ड बीच यो 4th भेट हो। सन 1966 विश्वकपमा इङ्ल्यान्डले फ्रान्सलाई 2-0 हराएको थियो। सन 1982 पनि इङ्ल्यान्डले फ्रान्सलाई 3-1 फाइनल
2: BFBS Gurkha Radio.

0: हजुर, परदेशको सन्देश कार्यक्रम सुरु भयो। सञ्चालक विनोद यस कार्यक्रमलाई लिएर यो हप्ता उपस्थित भएको छु। कहिले कहिले छुट्टी हुन्छ, त्यसले गर्दाखेरि यो हप्ता पनि भन्दा राम्रो होला, होइन त बहिनी? समस्त आदरणीय श्रोतामा नमस्कार छ, कार्यक्रममा स्वागत भन्न चाहन्छु।
1: हजुर हजुर, साथमा छु म निशा गुरुङ। यहाँहरू सबै सबैलाई हार्दिक स्वागत छ र सम्पूर्ण श्रोतालाई नमस्कार पनि गर्छु। श्रावण महिनाको पहिलो कार्यक्रम ग्रुपमा हामी लिएर आएका छौँ परदेशीको सन्देश।
0: ओके, आज त उसो भए कतिजना खुसी हुने, कतिजना रुने हुन्छ नि, होइन बहिनी? किनभने आइतबारको यस कार्यक्रम जे जसले सुन्नुहुन्छ बेलुकीसम्म चाहिँ नतिजा निस्किहाल्छ, होइन? त्यसले गर्दाखेरि तपाईँ फुटबल हेर्ने विचार गर्नु, फाइनल हेर्ने विचार गर्नु भएको छ कि छैन त?
1: हजुर, फाइनल चाहिँ हेर्ने विचार छ दाइ, अहिले चाहिँ हाइलाइट्सहरू मात्रै हेरेको छु है। फाइनल चाहिँ हेर्नुपर्छ।
0: ओके, फाइनल चाहिँ उठेर हेर्ने।
1: हजुर दाइ, हजुर।
0: अफिस ढिलो जाउन पाइन्न, मैले त छुट्टी ल्याएको छु गर्दाखेरि तपाईँहरू मौका छ छुट्टी लिने।
1: हुन्छ हुन्छ,
0: तर अब यो कार्यक्रम रेकर्ड गर्दासम्म एउटा चाहिँ फाइनल को पुग्यो भने हामीलाई थाहा भएको छ, होइन? त्यसले गर्दाखेरि अब स्पेन फाइनल पुगिसक्यो। स्पेनसँग लड्ने भिड्ने चाहिँ कि अर्जेन्टिना कि बेलायत इङ्ल्यान्ड, होइन तपाईँ? त्यसले गर्दाखेरि हाम्रो ढिलो मनले चाहिँ, दिलो ज्यान चाहिँ के छ, इङ्ल्यान्डमा छ, हेरो के हुन्छ, हामीले शुभकामना चाहिँ दिन सक्छौँ, होइन तपाईँ?
1: ओके पनि दाजु, हजुर। आज चाहिँ हाम्रो राजेन्द्र बान्तव राई दाजुले चाहिँ यो फाइनलमा को कुन कुन कन्ट्री पुग्छ भनेर पनि लेख्नु भएको छ है।
0: हो र, अहिले भन्नुहुन्छ कि पछि भन्नुहुन्छ तपाईँ?
1: उहाँले चाहिँ यहाँ भनिहाल्नु भएको छ, के भन्नुभएको छ भन्दाखेरि,
0: ओके,
1: अब यसपटक फाइनलमा पुग्ने कन्ट्रीहरू अथवा देशहरू,
0: उहाँको यो अन्दाज हो,
1: अन्दाज एकदमै अन्दाज गर्नु भएको छ। हामीले अन्दाज गर्नु होला भनेका थियौँ नि, होइन? उहाँले अन्दाज गर्नु भएको छ फाइनलमा पुग्ने देशहरू छन् इङ्ल्यान्ड र फ्रान्स।
0: इङ्ल्यान्ड र फ्रान्स,
1: उहाँले गोल पनि लेख्नु भएको छ।
0: कति कति रे बहिनी?
1: इङ्ल्यान्डले 3 गोल गर्नेछ र फ्रान्सले 2 गोल गर्नेछ।
0: सुरुमै मिलेन नि त उहाँको, होइन? इङ्ल्यान्ड अब पुग्छ पुग्दैन अझसम्म थाहा छैन हामीलाई, यो कार्यक्रम प्रसारण हुँदासम्म।
1: हजुर हजुर,
0: तर भोलि चाहिँ फेरि हामीले यसको निकै बयान गर्न सक्छौँ, होइन? हाम्रो विभिन्न अन्य कार्यक्रममा। तर अब छिनो फानो यताउति चाहिँ अर्को हप्ता मात्रै हामी गरौँ, र उहाँलाई अझै पनि टेलिफोन गरेर हामीलाई आफ्नो उसलाई सुधार गर्ने मौका त छ, होइन त बहिनी? कार्यक्रम आउने त होइन, किनभने पत्रमा आइसक्यो, फेरि त्यसलाई सुधार गर्न सक्नुहुन्छ। राजेन्द्रजी भन्दै यो फुटबल फिभर हो, त्यसले गर्दाखेरि हामीले हरेक हप्ता जस्तो चाहिँ प्रश्नहरू राखिरहेका छौँ, र हाम्रो श्रोताले पनि भाग लिइरहनु भएको छ। एनिवे, र मैले चाहिँ अहिलेसम्म लाइभ हेर्नै पाएको छैन, इङ्ल्यान्ड फाइनल पुग्यो भने चाहिँ म उठेर हेर्छु भन्ने भइरहेको छ। त्यसले गर्दाखेरि हाम्रो धेरै नेपाली युवावर्गले चाहिँ विभिन्न ठाउँमा गएर साथीभाइको बिचमा, परिवारको बिचमा चाहिँ धेरै आफूलाई मन परेका टिमहरूलाई फलो गर्ने क्रममा उहाँले फुटबल हेरिरहनु भएको छ। त्यसले गर्दाखेरि पढाइमा पनि अलिकति तकलिफ होला, होइन? बाधा पुग्यो होला, काममा पनि पुग्यो होला। आफ्नो स्वास्थ्यको चाहिँ ख्याल गर्नुहोस्, किनभने मेन्टल हेल्थमा निन्द्रा पुगेर मात्रै मेन्टल हेल्थमा पनि असर गर्छ नि, होइन? यहाँले अब आफ्नो हिसाबले हेर्नु होला भन्ने हाम्रो यो कामना हो, शुभेच्छा हो भन्दै अब ठेगानातर्फ लागि आउनु बहिनी।
1: हजुर दाजु, हजुर। ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश, बिएफपिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। बिएफपिओ ठेगाना छ बिएफपिएस नेपाल, एचक्यू बिजिएन बिएफपिओ 4। इमेल आइडी छ बिएफपिएस गोर्खा @bfps.com। हाम्रो फेसबुक रहेको छ निलो लोगो भएको फेसबुक, बिएफपिएस गोर्खा। तपाईँले क्लिक गर्नुभयो भने त्यहाँ निलो लोगो भएको फेसबुक आउँछ, यहाँ तपाईँले इनबक्स गर्न सक्नुहुन्छ। हाम्रा सम्पर्क नम्बर छन् 54280555, 54337364 र 54333।
0: ठेगाना, टेलिफोन, विभिन्न तरिकाले हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ भन्ने यो जानकारी भयो, र विभिन्न तरिकाले हामीलाई सुन्न पनि सक्नुहुन्छ। हाम्रो 24 घन्टा, 7 दिनै, महिनाभरि नै, वर्षभरि नै हाम्रो कार्यक्रम अनवरत रूपमा युके, ब्रुनाई र काठमाडौँको बिएफबिएस गोर्खा रेडियोबाट प्रसारण हुन्छ। त्यसमा 24 घण्टा हामीले समाचार दिन्छौँ काठमाडौँबाट। तपाईँहरू देशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, रातको समयमा उठ्नुहुन्छ, यसो घडी हेर्दाखेरि 45 यानि कि 7:45, 8:45, 9:45 छैन बहिनी, त्यो के बेलायतको समय मिलाउँदाखेरि हामीले 45 मिनटमा समाचार 5 मिनटको दिन्छौँ। हाम्रो न्युज टिमका सदस्यहरू भी मात्रै हाम्रो न्युज टिमका न्युज एडिटर हुनुहुन्छ, उहाँको साथमा 7 न्युजमा काम गर्ने दिदीबहिनी दाजुभाइहरू हुनुहुन्छ, युरोपका सम्पूर्ण मुलुकहरूमा होइन, अफ्रिकन मुलुक, त्यसपछि नर्थ अमेरिका, साउथ अमेरिकादेखि लिएर एसिया, युरोपका मुलुकहरूमा सबैले सुन्नुहुन्छ। यो हाम्रो सेवा, हाम्रो जानकारी पनि हो भन्नु पर्यो होइन। यति भन्दै अब हामी अगाडि बढौँ बहिनी। आजको को हुनुहुन्छ त बहिनी?
1: पहिलो पत्र पठाउनु हुने हाम्रा दाजु हुनुहुन्छ धनवीर पुन।
0: ओके, उहाँले पनि फुटबलको कुरा गर्नु भएको छ कि छैन त?
1: आज चाहिँ उहाँले कुरा गर्नु भएको छैन जस्तो लाग्यो है।
0: फुटबलको कुरा गर्दा म पनि अलिकति मेरो टिम चाहिँ हार्यो भनेर भन्न मन लागेको थियो होइन। मेरो टिम चाहिँ लकी ड्रमा चाहिँ युएसए परेको थियो, गइहाल्यो बहिनी, आवा खाइहाल्यो क्वार्टर फाइनल्समा होइन। एनिवे राम्रोसँग होस् त गरेको छ युएसएले, त्यो पनि एउटा जित नै हो भन्नुपर्छ। अहिलेसम्म कुनै पनि अप्रिय घटनाहरू चाहिँ घटेका छैनन् बहिनी। अब लागौँ आजको यो पहिलो पत्रतर्फ। धनवीरजीले पठाउनु भएको पत्र यस्तो छ। सर्वप्रथम कार्यक्रम परदेशको सन्देशका सञ्चालक ज्यू विनोदजी, साथै सञ्चालिका बहिनीहरूमा निशा, सुजन बाला, मिनाजीहरूमा यो बेजिङ स्टोकको सानो सुन्दर ठाउँदेखि नमस्कार, साथै धेरै धेरै सम्झना भन्न चाहन्छु भनेर धनवीरजीले भन्नुभएको छ बहिनी।
1: हजुर हजुर धनवीर दाई, हामीले बेला मौकामा पत्र लेख्नुहुन्छ, उहाँले त हाम्रा बुवा मुवाहरूलाई एकदमै मदत गर्नुहुन्छ दाजु, सोसल वर्कर पनि हुनुहुन्छ होइन। त्यो उहाँहरूको टेलिफोनको बिल भयो, अब अथवा भनौँ अरू अरू के बिलहरू हुन्छन् नि, औषधिहरू ल्याउने यताउता सबै सहयोग गर्नुहुँदो रहेछ हाम्रो बुवा मुवाहरूलाई, जो चाहिँ हिँड्न सक्नुहुन्न
0: होइन, ल्याङ्ग्वेजको प्रब्लम छ बेलायतमा होइन, असतलाई यसरी मदत गर्नु सबैभन्दा ठुलो धर्म नै त्यही हो।
1: एकदमै हजुर,
0: आशिष दिनुहुन्छ नि
1: उहाँले,
0: सबैलाई सम्झना गर्नुभएको रहेछ। आज केही समयको अन्तराल पछि छोटो पत्र कोरेर हजुरको रमाइलो कार्यक्रम परदेशको सन्देशमा भाग लिन आइपुगेको छु भन्नुभएको छ उहाँले।
1: हजुरलाई स्वागत छ धनवीर दाई, कार्यक्रममा आउँदै गर्नुहोला।
0: अनि लेख्नुहुन्छ, सन्देश रूपी पत्रलाई वाचन गरी एसबीएबीएस गोर्खा रेडियोको तरङ्गदेखि प्रसारण गरिदिनुहुन्छ कि भनेर विनम्र अनुरोध पनि गर्न चाहन्छु भनेर भन्नुभएको छ बहिनी।
1: हजुर एकदमै, हामी प्रसारण गरिसकेका छौँ तपाईँको पत्रलाई धनवीर दाई, अलि व्यस्त भएर पत्र लेख्न ढिलो भयो बहिनी भन्दै हुनुहुन्थ्यो, तर केही छैन, आउनु भएको छ।
0: बरु पत्र ढिलो होस्, समाज सेवामा चाहिँ कमी नहोस् होइन बहिनी, वी क्यान वेट, वी क्यान वेट फर यु। राम्रो काममा तपाईँको समय गएकै राम्रो, किनभने रिटायर लाइफ छ नि उहाँको होइन त,
1: पनि दुईटा होइन, दुई ठाउँमा चाहिँ उहाँले काम गर्नुभयो, नेदरल्यान्ड्समा गर्नुभयो होइन, ब्रिटिस आर्मीको सदस्य हुनुहुन्छ, अब त मलाई पुग्यो, अब धेरै दुःख गर्नु हुँदैन, अब त एकदमै कम्फर्ट जोनमा जानुपर्छ भन्दै हुनुहुन्थ्यो।
0: राम्रो कुरा त, कहिले कहिले चाहिँ फेरि खाली बस्दाखेरि के गरौँ के गरौँ हुन्छ क्या बहिनी, एम्प्टी माइन्ड इज डेभिल्स वर्कसप भन्छ नि होइन,
1: त्यसले
0: गर्दाखेरि उहाँहरू त्यसै पनि व्यस्त हुनुहुन्छ, विभिन्न क्रियाकलाप, आफ्नो साथी भाइ परिवारजन होइन, अनि आफ्नो छिमेकीदेखि लिएर पल्टनका सदस्यहरू, सिनियर जुनियर सबैसँग भेटघाट भइरहन्छ, सबै गाउँले भेलाहरू छँदैछ यो समरमा होइन, कहिले कहिले अर्गनाइज गर्ने जिम्मेवारी हुन्छ, गर्दाखेरि व्यस्त त हुन्छ, तर त्यसले पुग्दैन पल्टनमा काम गरेका व्यक्तिलाई होइन, के गरौँ के गर्नुहुन्छ, बारीतिर लाग्नुहुन्छ क्या बहिनी, उब्जनीतिर होइन, यस्तो मजाको सागहरू, काउलीहरूदेखि लिएर सिमीहरू, खुर्सानीहरू फलाउनुहुन्छ भनेर साध्दै छैन, छिमेकीहरूले डाहा गरेर हैरान के बहिनी होइन, अनि कतिले त फोटो पनि देखाउनुहुन्छ, त्यसले गर्दाखेरि तपाईँले जे गर्दै हुन्छ राम्रो गरिदिनुहुन्छ। अझै लेख्नुहुन्छ उहाँ, आजको मेरो सन्देशमा लेखौँ जस्तो नयाँ नौलो खबरहरू त केही पनि छैन, त्यही पनि केही लेख्दैछु। यहाँको जनजीवन साधारण रूपमा चलिरहेको छ, मात्र यहाँ युरोपतिर निकै गर्मी बढेको छ, अनि समरको समय भएर होला इष्टमित्रहरूसँग भेटघाट हुने, रमाइलो गर्ने मौका चाहिँ प्रशस्त मिलेको छ भनेर अघि मैले भनेकै कुरा लेख्नु भएको रहेछ।
1: हजुर हजुर, जुन बुवा मुवाहरूलाई हेर्नु भएको छ नि एकदमै हेल्प गर्नु भएको रहेछ, र अब जति पनि खाली समय छ एकदमै उहाँहरूको लागि उहाँले चाहिँ डेडिकेट गर्नु भएको रहेछ।
0: अनि मुख्य गरेर यो बेलामा ट्राभल गर्नुपर्छ के, किनभने त्यो कुनै बिजमघटहरू पार्टीहरू होइन चाहिँ नजिकै हुँदैन के बहिनी, उहाँ त बेजिङ स्ट्रोक बस्नुहुन्छ होइन, तर अब अलसर जाँदा पनि 45 मिनट होइन, फोक्सन आउनु पऱ्यो भने 2-3 घन्टा होइन, त्यसले गर्दाखेरि एकदम लामो लामो यात्रा हुन्छ, गर्दाखेरि जहाँ जानुहुन्छ राम्रोसँग जानुहोला होइन, अनि लेख्नुहुन्छ यति भन्दै मेरो सन्देशतर्फ लाग्नु पर्ला, भन्नु छ बेजिङ स्टोकतिर बस्नुहुने मेरो सम्पूर्ण इष्टमित्र नातागोताहरूमा सुमधुर सम्झना छ, गर्मी बढेको छ त्यसैले धेरै पानी पिउने गर्नुहोला, बाहिरतिर हिँडुल गर्दा अथवा कुनै प्रकारको शारीरिक अभ्यास गर्नुहुन्छ भने अलि सावधानीपूर्वक गर्नुहोला भनेर भन्नुहुन्छ बहिनी।
1: हजुर एकदमै राम्रो सन्देश दिनुभएको
0: छ नि, त्यो 100 वर्षको उसमा चाहिँ 4 डिग्री चाहिँ बढेछ के बहिनी, 4 डिग्री भन्ने धेरै हो बेलायतको कन्टेक्स्टमा, यो धेरै ठाउँमा यस्तो भएको छ, त्यसले गर्दाखेरि बेलायतीहरू अलिक कमजोर हुन्छन् होइन, यो वेदरसँग त्यतिको अभ्यस्त हुँदैनन्, गर्मी भयो कि उहाँलाई हामीभन्दा बढी गर्मी लाग्छ कि बहिनी, तर हाम्रो नेपालीहरूलाई अलिकति हामी दौराइ छौँ कि बहिनी होइन, होइन त्यसले गर्दाखेरि हामी चाहिँ सहन त सक्छौँ तर हेलचक्राइ गर्नु भएन, हिट स्ट्रोक होला भन्ने डर हुन्छ, पानी चाहिँ पिउनै पर्यो, तर भन्नु पर्दाखेरि बहिनी यहाँको गर्मी र बेलायत गर्मी अलिक फरक छ कि बहिनी, हुन त गर्मी त एउटै हो भनिन्छ नि, नो नो नो मैले नै भोगेको छु, यहाँ चाहिँ छाला पत्र पत्र जाँदैन जति गर्मी हो भने बेलायतमा छालै जान्छ कि, आई डोन्ट नो किन हो, त्यसले गर्दाखेरि अलिक सेडमा बस्नुहोला, चस्मा लाउनुहोला, छाता ओढ्नुहोला, पानी चाहिँ मनग्गे पिनुहोला होइन, र उहाँ अझै भन्नुहुन्छ मैले यस सन्देश पत्र मार्फत सम्झनै पर्ने हुँदा युकेमा बस्नुभएका मेरा भाइ हुनुहुन्छ छवि थापाजी परिवार, त्यो उहाँ चाहिँ फोक्सटनमै हेर्ने त, लन्डनमा रहनुहुने दिदी भीम कुमारी फुन परिवार, शिव कुमारी गुरुङ परिवार, रिजा फुन परिवार, कृष्ण चामलिङजी छोरी रुमला पुन परिवारमा धेरै धेरै सम्झना छ भनेर भन्नुभएको छ बहिनी।
1: हो सबैजनालाई सम्झनु भएको छ, हाम्रो छवि दाईलाई पनि सम्झनु भएको छ, छवि दाईले पनि अब अर्को हप्ता त फेरि धनवीर दाईलाई सम्झेर लेख्नुहुन्छ।
0: ओके, अनि कृष्णजीको पनि नाम आइहाल्यो होइन त, मेरस्टोन युकेमा रहनुभएको दाई भाउजू परिवार पनि सेवा ढोक्छ भन्नु चाहन्छु, नेपालमा भए कि मेरो सम्पूर्ण दिदीबहिनी नातागोता इष्टमित्रहरूलाई पनि धेरै, फेरि पढौँ है, नेपालमा हुनुभएको मेरो सम्पूर्ण दिदीबहिनी नातागोता इष्टमित्रहरूमा पनि धेरै धेरै सम्झना छ भन्न चाहन्छु, धनकुटातिर रहनु भएकी बहिनीहरूमा रचना राई रचना अञ्जना राई, रमा सापकोटा नवलपरासीमा हुने ओम मणि सापकोटा, युक्त प्रसाद श्रेष्ठ कोलपुर होइन, र अन्यमा चाहिँ विनिता सुनवारजी, सुषमा सुस्केरा अनि उहाँको परिवारमा पनि धेरै धेरै सम्झना भन्न चाहन्छु, र यति भन्दै मेरो छोटो पत्र सन्देश रूपी पत्रलाई प्रसारण गरिदिनु भएकोमा बिएबिएस अनि यस रेडियो नेपाल परिवारलाई धेरै धेरै धन्यवाद भनेर भन्नुभएको छ उहाँले। अनि अन्तमा एउटा गीत उहाँले नै रोज्नु भएको छ, न्याउली बनाईमा बोलको गीतले सम्पूर्णलाई मिठो मिठो सन्देश रूपी पत्र सुनाउँदै सन्देश दिँदै मिठो गीत राख्दै म बिदा चाहन्छु भनेर लेख्नु भएको छ बहिनी।
1: कति मिठो गीत रोज्नु भएको छ है, न्याउली बनाईमा हितैको मायालाई राखौँ मनैमा भन्ने गीत,
0: मन चाहिँ सँगसँगै जाँदो रहेछ बहिनी,
1: न्याउली चराहरू पनि एकदमै होइन वनमा गीत गाउँदै होलान्, शान्तिश्री परियार र प्रशान्त शिवाकोटी यही गीत गाउँदै हुनुहुन्छ, यस्तै भन्दै हुनुहुन्छ दाजु।
0: ओके, न्याउलीले गाएको भन्छ कि रोएको भन्छ के भन्छ बहिनी,
1: कुहु कुहु गर्ने कोइली भयो,
0: कोइली भयो,
1: न्याउलीको चाहिँ कस्तो हुन्छ अलिकति छुट्याउन अलिक गाह्रो गाह्रो भयो मलाई त।
0: ओके ल त, अब गाउँ घरको यो चाहिँ यस्तो मिठो बनो चराको सङ्गीत चाहिँ सुन्न पाइएन होइन, काठमाडौँमा हाम्रो पुरानो घरमा आउँथ्यो नि बहिनी, एकदम एउटा सिजनमा आएर कराको करै गर्थ्यो नि, त्यो चाहिँ कुन हो बहिनी,
1: कोइली हो दाजु,
0: कोइली नै हो
1: दाजु,
0: ओके, त्यो पनि हराउन थाल्यो, त्यो रुख काटेदेखि आउनै छोड्यो नि होइन,
1: आउनै छोड्यो हजुर,
0: त्यस कारणले हामीले चाहिँ कहिले पनि यसो भनौँ न अब अलि सानोतिनो रुखहरूको हाँगा बिङ्गा काटे त हुन्छ, तर जराइसँग काट्नु भएन होइन त बहिनी, चराचुरुङ्गीको कमी हुन्छ, वासस्थानको कमी भएपछि खानपानको कमी हुन्छ, गर्दाखेरि त्यतिमा चाहिँ ध्यान पुर्याउनै पर्यो भन्दै लागु गीततर्फ

0: Okay, हितेको मायालाई राखे मनैमा ओके मिठो गीत रहेछ शान्ति श्री परियार र प्रशान्त शिवाकोरीको न्याउली बनैमा भन्दै अब हामी अगाडि बढौँ र पत्रको लागि धन्यवाद छ मित्र धनवीर पुनलाई भेगमा काम गरी वरी रिटायर्डलाई बेलायतमा समाज सेवादेखि लिएर सबै ठाउँमा पुग्नु हुँदो रहेछ धनवीरजी पत्र पठाउँदै गर्नुहोला है त तर समाज सेवा चाहिँ गर्न नछोड्नु होला किनभने बेलायतको कन्टेक्स्टमा नि बहिनी हाम्रो धेरै श्रोतालाई पल्टनको होइन भने थाहा हुँदैन कि बहिनी त्यहाँ धेरै हाम्रो अग्रजहरू सिनियरहरू कोही 70, 80, 90 वर्ष प्लस पनि पुग्नु भएको छ उहाँ उहाँलाई अलिकति अप्ठ्यारो के छ भने एउटा कल्चर होइन मिल्दैन अनि अलि शारीरिक रूपमा अशक्त त हुनुहुन्छ नै अनि भाषा नमिलेपछि उहाँलाई किनमेल यताउति गर्न औषधि डक्टरलाई आफ्नो तकलिफ भन्नलाई गाह्रो छ कि बहिनी
1: त्यस
0: कारण यस्ता यस्ता हाम्रो धनवीर पुन जस्ता समाजसेवीहरू जसले अङ्ग्रेजी बोल्न चाहन सक्नुहुन्छ पल्टनमा धेरै कुरा बुझ्नु भएको छ ड्राइभ गर्नुहुन्छ होइन भने उहाँहरूको फुर्सद पनि छ भने आफ्नो छरछिमेक रोहरपरका अग्रजहरूलाई यसो सपोर्ट गर्नुहुन्छ कि बहिनी होइन त्यो चाहिँ असाध्यै राम्रो काम हो यो त नछोड्नुहोला किनभने उहाँहरू कोही कोही त एक्लो जीवन बिताउनु पर्ने हुन्छ कि बहिनी अनि अब विभिन्न रेडियोहरू सुन्नुहुन्छ त्यसमा बिएबिएस गोर्खा रेडियो त उहाँको हातैमा हुन्छ भनौँ न मोबाइलमा पनि सुन्नुहुन्छ अथवा चाहिँ सानो रेडियोमा सुनेर आफ्नो टाइम बिताउनुहुन्छ होइन
1: गर्दाखेरि
0: हामीले उहाँलाई सम्मान पनि गर्नु पर्यो र साथ पनि दिनु पर्यो होइन र हाम्रो आशापूर्ण बहिनीको कार्यक्रम छ नि बहिनी असाध्यै भाग लिनुहुन्छ कि बहिनी
1: होइन
0: किनभने बिहानको कार्यक्रम उहाँहरूलाई के गरौँ के गर्नुहुन्छ समाचार सुन्नुहुन्छ रेडियो सुन्नुहुन्छ आफ्नो मन्तव्य राख्नुहुन्छ यसरी रेडियोले चाहिँ उहाँहरूलाई एकदम साथ दिइरहेको छ र साथसाथमा हाम्रा समाजसेवी धनवीर पुन जस्ताले चाहिँ धेरैले मद्दत गर्नुभएको छ बहिनी
1: ओके
0: सरकारको तर्फबाट धेरै कुरा भएको छ बेलायती सरकारले त्यहाँको स्थानीय काउन्सिलले धेरै गर्छ तर जुन चाहिँ ह्युमन टच हुन्छ नि नेपालीको टच चाहिँ यस्ता यस्ता हाम्रा साथीहरूले गर्नुभएको छ बहिनी ओके यति भन्दै अगाडि बढौँ पत्र
1: अब दोस्रो पत्र मेरो हात परेको छ राजेन्द्र बान्तवा राई पोखरी कान्छा दाजुले पठाउनु भएको छ आज उहाँले अघि हामीले भन्यौँ होइन विश्वकपको बारेमा पनि भन्नुभएको हजुर यसपटक फाइनलमा पुग्ने चाहिँ इङ्ल्यान्ड र फ्रान्स हुनेछ इङ्ल्यान्डको 3 गोल र फ्रान्सको 2 गोल हुनुपर्छ एकदमै गेमहरू खेल्नु होला अनि फेरि पनि हामीले लेख्नु होला राजेन्द्र दाई अब उहाँ लेख्नुहुन्छ बिएफबिएस गोर्खा रेडियो नेपालका प्रमुख श्रद्धेय दाजु विनोद ध्वज खड्का ज्यूमा गोर्खे सलाम छ भन्नुभएको छ
0: यहाँलाई नमस्कार गोर्खे सलाम छ एउटा मात्रै कुरा के भने नि तपाईँको उत्तर चाहिँ आइतबार भन्दा अगाडि आउनु पर्यो सुधारिएको किनभने फेरि एन्सर चाहिँ आइतबार पछि आएपछि थाहा भइहाल्छ त्योभन्दा अगाडि पठाउनु होला
1: यस कार्यक्रमका प्रमुख जिम्मेवारी निर्वाह गर्नुहुने सञ्चालिका निशा गुरुङ बहिनी सह सञ्चालिका द्वय सुसन बालाज्यू र मीना थापा अनि अरू फाँटमा कार्यरत साथै 3 बिएफपिएस स्टेसनका कर्मचारी सबैलाई मेरो नमस्कार भन्नुभएको छ एकदमै हजुर हजुर राम सुसन बारा दिदी मिना दिदीहरूलाई सबैलाई म चाहिँ नमस्कार सुनाइदिन्छु दाईलाई पनि नमस्कार छ कार्यक्रममा स्वागत छ
0: मेरो पनि नमस्कार स्वागत
1: हजुर मैले मान्नुपर्ने र अति नै आदरणीय व्यक्ति व्यक्तित्वहरूमा मान्यजनहरू हुनुहुन्छ आफन्तजनहरू हुनुहुन्छ त्यस्तै गरी मुलुक बाहिर साथै मुलुक भित्र हुनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरू सबै सबैलाई म राजेन्द्र भान्तवा राईको तर्फबाट सेवा हौवा अनि दर्शन नमस्ते यो हप्ता होइन अर्को हप्ताको मेरो कमिटमेन्ट अनुसार सन्देश पठाउनु पर्ने हो तर विनोद दाजु विनोद साहेबले 2 दोहोऱ्याउनु भयो भनेर गत हप्ता मेरो सन्देश निशा बहिनीले वाचन गर्नुहुँदा विश्वकपको नतिजा बारेमा उहाँले 2 दोहोऱ्याएर भन्न लगाउनु भयो त्यसैले मैले चाहिँ यो भनेको हुँ भनेर चाहिँ अघि जुन भन्नुभएको थियो इङ्ल्यान्ड र फ्रान्सको बारेमा होइन गोल गर्छ भनेर तर अझ पनि गेमहरू बाँकी छन् तपाईँले हेरेर हामीलाई इमेल गर्न सक्नुहुन्छ दाजु त्यस्तै गरी यस देशमै बसेर इङ्ल्यान्डले हार्नुपर्छ भन्नु त उचित हुँदैन त्यस कारण अरू 3 देशहरू खतरा भन्दा पनि महाखतराहरू छन् जसले चाहिँ कप उचालिसकेका छन् होइन तर इङ्ल्यान्डले जिते भने चाहिँ एकदमै हामी खुसी हुनेछौँ किनभने यो देशको रोजी रोटी खाएर अरू देशले जितोस् भन्दा उचित हुँदैन होला होइन
0: त्यो पनि सही कुरा हो तर कहिले चाहिँ फेभरेट त हुन्छ बहिनी खेलमा
1: अवश्य पनि
0: के खेलाडीको फलो गरिन्छ गरिन्छ कि स्टाइलको फरक गरिन्छ होइन कि टेम्परामेन्ट चाहिँ कुनै कुनै देशको हुन्छ नि टेम्परामेन्ट एकदम मिल्दैन नि होइन त्यसलाई फेरि अलिकति सपोर्ट गर्नु पनि भएन नि तर आजकल पहिला पहिला जस्तो छैन निकै कन्ट्रोल छ होइन नियम कानुन कडा छ गर्दाखेरि तपाईँले जे भन्नुभएको छ सही छ कुरा चाहिँ
1: हो खेलाडी चाहिँ मलाई त्यो हल्यान्ड भन्ने खेलाडीको एकदमै म चाहिँ फ्यान भएँ होइन एकदमै जोक गरे पनि रहेछ र एकदम डाउन टु अर्थ रहेछ है अन्तमा नेपालमा वर्षायाम छ पानी ठुलो साथै अशुद्ध आउँछ त्यसै गरी मिनरल वाटर पिउने सबैको हैसियत पनि हुँदैन अथवा भनौँ किन्न सकिँदैनन् त्यसै कारणले गर्दा पानी शुद्धिकरण गरेर मात्र पिउने गर्नुहोस् धमिलो छ भने पानी केही घन्टा राख्नुहोस् अनि फिल्टर गर्नुहोस् उम्लिने गरी उमाल्नुहोस् अनि सेलाएपछि फेरि फिल्टर गरी खानुभयो भने यसले हैजाबाट बचाउँछ
0: अहिले त सिजन नै त्यस्तोको छ गर्दाखेरि राम्रो सुझाव दिनुभयो यहाँले
1: हजुर अब भने जाँदा जाँदै एउटा गीत सुन्न चाहन्छु उहाँले एकदमै देशभक्तले ओतप्रोत गीत मगाउनु भएको छ दाजु जाग लम्क चम्क है नौजवान हो हजुर राजपाल राई साथीहरूले गाउनु भएको छ
0: यो गीत चाहिँ धेरैले धेरै प्रकारले गाएका छन् पुरानो गीत पनि हो यसलाई चाहिँ फेरि राजेश जी कृष्णराम जी ढकाल आदिले गाउनु भएको रहेछ रत्न शमशेर थापाको लाग्छ मलाई यो गीत राखौँ र उहाँलाई धन्यवाद भनौँ पत्रको लागि र सुझावको लागि पनि होइन विदेशमा बसेर पनि नेपालको कति चिन्ता गर्नुहुन्छ होइन त
1: एकदमै हजुर हजुर र उहाँले नेपालमा हुनुहुने साथीहरूलाई पनि सम्झनु भएको छ दाजु छोटो रूपमा भनौँ उहाँहरू हुनुहुन्छ शर्मिला राई अनिता बान्तवा सुशीला बान्तवा निला चामलिङ राई दर्पण देविका रुदुङ सङ्गीता बायुङ राई सुम्निमा राई सुनिता पुन रमिला बान्तवा गौतम बान्तवा प्रेमध्वज गुरुङ छवि थापा युक्त प्रसाद श्रेष्ठ धनवीर पुन अरुण नदी खत्री मान बहादुर लिम्बू विनिता सुनवार शेर्पिनी कान्छी सिसम बान्तवा ओम मणि सापकोटा अमर निर्दोष राजाराम राय माझी र राम पुकार राय हवस् त धन्यवाद सेवामा राजेन्द्र बान्तवा राई पोखरी कान्छा फेल्थम लन्डन भनेर लेख्नु भएको छ दाजु
0: ओके यहाँको सन्देश सबैले रेडियोबाट नै सुन्नु भयो होला भन्ने आशा गरौँ होइन यति भन्दै अब उहाँलाई गीत सुनाऊ है त र अझै पनि आइतबार भन्दा पहिला इमेल गरिहाल्नुहोस् नभए चाहिँ फेरि तपाईँलाई चाहिँ फेरि जिताउन सकिन्न नि होइन त अब लागौँ गीततर्फ

0: हजुर, यहाँलाई सुन्दै हुनुहुन्छ बिएबिएस गोर्खा रेडियोको परदेशको सन्देश कार्यक्रम रेडियो नेपालको माध्यमबाट देश अनि विदेशमा सबैले सुन्नुहुन्छ। र अबको बसाइमा हामीले कसलाई ल्याउँदैछौँ बहिनी?
1: हजुर हजुर, छोटो विश्रामपछि पुनः स्वागत तथा अभिवादन गर्दै हामी भने आइसकेका छौँ यहाँहरूको सेवामा। र अहिले भने हामीले फोन सम्पर्क गरेका छौँ दाजु, र अहिले हामी सुनसरीतर्फ लाग्दैछौँ, इटहरी सुनसरीतर्फ।
0: ओके, कन्ट्याक्ट तपाईँले गर्नुभएको छ।
1: हजुर हजुर,
0: यसो तपाईँले मलाई इन्फर्मेसन दिनुहुन्छ, प्रतिभा राईजी होइन, उहाँ चाहिँ हाम्रो पल्टनमा हुनुहुने भाइ रोनिस राईको आमा
1: हुनुहुन्छ।
0: सुरु गर्नुहोस् तपाईँ।
1: हुन्छ, रोनिस भाइ अहिले क्विन्स गोर्खा इन्जिनियर्समा हुनुहुन्छ दाजु, करिब एक वर्षभन्दा बढी भयो उहाँले चाहिँ यो पल्टनमा होइन जाहिर गर्नु भएको, अथवा भनौँ उहाँ चाहिँ यहाँबाट जानु भएको तर नेपाल आउन पाउनु भएको रहेनछ
0: है।
1: र किन भन्दाखेरि एकदम ट्रेनिङले गर्दाखेरि जम्मा 15 दिन मात्रै छुट्टी पाइन्छ, त्यसैले आउन पाएको छैन, मङ्सिरतिर आउँछु आमा भन्नुभएको रहेछ।
0: okay.
1: र विशेष गरी हामीले फोन गर्नुको कारण के भन्दाखेरि रोनिस भाइको यो शुक्रबार अथवा यो कार्यक्रम प्रसारण हुन्जेल त उहाँको जन्मदिन कहिसक्छ, तर पनि उहाँलाई हामी जन्मदिनको शुभकामना स्वरूप यो सन्देश राखेका छौँ र आमालाई हामीले डाइरेक्ट फोन गरेका छौँ
0: है। स्वागत गरिहाल्नुहोस्
1: प्रतिभा दिदी। नमस्ते।
2: नमस्ते।
1: ओहो प्रतिभा दिदी, सन्चै हुनुहुन्छ नि हजुर सबैजना?
2: हजुर सन्चै छु।
1: हामी पनि एकदमै ठिक छौ दिदी, र तपाईँलाई कार्यक्रम परदेशीको सन्देशमा हार्दिक स्वागत छ।
0: ओके, अब तपाईँले आफ्नो कुराकानी राखेको चाहिँ आफ्नै आवाज चाहिँ रेडियो नेपालमा सुन्न पाउनुहुन्छ है। प्रतिभाजी नमस्कार हजुरलाई। ल, अर्को अब आइतबार शनिबार आइतबारको दिन सुन्नु होला, विशेष गरी आइतबारमा। अब बाबु यानि कि तपाईँको छोरा रोनिस राई पल्टनमा गएको एक वर्ष भइसकेछ, उन्नति प्रगति गरियो होला, के भन्छ त बाबुले? ओके, कति राम्रो कुरा। अनि ट्रेनिङ राम्रो भएर पल्टनमा पनि गइसकेछ होइन बाबु, र इन्जिनियर भन्ने पल्टनमा पढ्नु भएछ। हजुरलाई एउटा अनुरोध गरौँ है, हजुरको फोन चाहिँ मोबाइल स्पिकरमा राखेको छ जस्तो लाग्यो, अलिअलि मेरो कानमा आयो के, स्पिकरमा नराख्नुहोस् है। ए ल ठिकै छ, जे होस् अब नेपाल आउने कुरा मिलेको रहन्छ, ट्रेनिङ यताउति रहेछ, पछि कहिले आउँछु भनेको छ रे? डिसेम्बरतिर। ल बाबुलाई राम्रोसँग स्वागत गर्नुहोला, आएपछि हामीलाई पनि सम्झना गर्नुहोस्, हामी पनि बाबुसँग कुराकानी गरौँला होइन। अनि अब बर्थडे ठ्याक्कै शुक्रबार पर्यो 17 तारिक, त्यसले गर्दाखेरि एक दुई दिनले मिस भयो होइन, तर पनि बाबुलाई यो रेडियोको माध्यमबाट यसो शुभकामना दिनुहोस् न त।
2: उहाँको 2083 साल साउन 2 गते शनिबार थियो, तर 17 तारिक परेछ होइन, त्यस्तो मिल्न गएकोमा धेरै धेरै शुभकामना दिन चाहन्छु, अनि धेरै धेरै उन्नति पर्छ।

0: अलिकति बाढी पहिरो छ, तपाईँहरू बसेको ठाउँमा के कस्तो छ, बर्खाले कति असर गर्यो गरेन के छ, सुनाइदिनुहोस् न त, छोरालाई पनि सुनाइदिनुहोस्, हामीलाई पनि सुनाइदिनुहोस्।
1: छैन त्यति धेरै गरेको छैन यो पालि त, पोहोर चाहिँ पोहोर फाल्दै गरेको थियो, अहिले चाहिँ धेरै असर गरेको छैन, ठिकै छ।
0: ज्यू, तपाईँहरू इटरी बजार नजिक हो कि इटरी बजारमै हो?
1: इटरी बजारदेखि 15-20 मिनट लाग्छ, यता पश्चिम
0: कान्छी चोक। ल त अब तपाईँले त्यति भनेपछि त्यहाँ गाउँले आफन्तहरूले पनि सुन्नुहुन्छ होला। रमाइलो के छ भने नि यो बेलामा अब आफ्नो छोरालाई त माया आशीर्वाद त छँदैछ, ह्याप्पी बर्थडे छँदैछ, तपाईँको आफन्त ती जो कान्छी चोकमा बसेर यो कुरा सुन्नुहुन्छ उहाँलाई चाहिँ के भन्नुहुन्छ, ल भन्नुहोस्, आफ्नै गाउँठाउँको लाई पनि त सन्देश पुर्याउन सकिन्छ नि।
1: हजुर, उहाँहरूलाई पनि अब नमस्कार होइन सबैलाई, मेरो छोराको जन्मदिनको शुभकामना दिनुहोला, हजुरहरू सबैले आशीर्वाद दिनुहोला भन्न चाहन्छु।
0: तपाईँहरू खेती किसानी गर्नुहुन्छ कि के गर्नुहुन्छ?
1: हामी पसल गर्छौँ।
0: ए, पसल गर्नुहुन्छ, त्यहाँ आयो भने चाहिँ के किन्न पाइन्छ हजुरको पसलमा? के किन्न पाइन्छ?
1: हाम्रोमा चिसोहरू पाइन्छ,
0: ज्यू ज्यू,
2: किराना पसल
0: रहेछ, ल एक दिन त्यतातिर आउने इटरीतिर आउने मौका मिल्यो भने आएर ल त तपाईँको पसलमा भेटघाट पनि, यसो दाँतलाई चाहिँ एक्सर्साइज पनि हुने भयो होइन त। हस् त, अब बाबा चाहिँ उता जानुभएछ, हाम्रो नमस्कार सुनाइदिनु होला। तर म महत्त्वपूर्ण कुरा, छोराले धेरै माया पायो रेडियोबाट, आज आमाको आशीर्वाद पायो, त्यही अनुसारको हाम्रो बहिनीले गीत पनि लगाइदिनुहुन्छ। यति भन्दै हामी बिदा लिउँ कि कसो, होइन के भन्न चाहनुहुन्छ, अरू केही भन्न चाहनुहुन्छ तपाईँ छोरालाई बाबुलाई?
1: खै केही छैन, अब दिनै बोलिन्छ होइन, हजुरहरूले अब सोधिदिनु भएकोमा, अब छोराको लागि यति धेरै दुःख कष्ट गरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरो पसलमा आइदिनु होला, कतै अब काम पर्यो भने पठाउनु होला, यो नम्बर छ, कहिले काहीँ फोन गर्नु, कन्ट्याक्ट गर्नु, म चाहन्छु हजुरसँग टाढा।
0: हाम्रो पनि नम्बर पाउनु भएको छ, कहिले कहिले केही पर्यो भने, केही सुनाउनु पर्यो, नयाँ नयाँ समाचार दिनु पर्यो बाबुलाई भने, आफूले सुटुक्क टेलिफोनमा गरेको भन्दा रेडियोमा भनेको मजा आउँछ के, होइन होइन? अब घरमा राम्रो राम्रो खबर हुन्छ नि, कोही जन्मेको, जग्गा किनेको, घर बनाएको, पसल बढाएको, होइन, यी कुरा सुनाउन मजा पनि आउँछ। ल त्यो गर्नु होला है त, ल उसो भए तपाईँको लागि बहिनीले नै राम्रो गीत छानिदिनु भएको छ, त्यो गीत सुनाऊ है। हस् त, हामी बिदा लिउँ, हस् नमस्कार,
2: नमस्कार दिदी, धन्यवाद।
0: ओके, प्रतिभा राईजी हाम्रो बाबु रोनिस राईको आमा हुनुहुन्छ, बाबा चाहिँ भीमबहादुर राई होइन त, उहाँ चाहिँ किनमेल गर्न जानुभयो। यस्तै हो गाउँघरको दिनचर्या, काममा खटिनै पर्यो होइन बहिनी? तपाईँले उहाँलाई कुन गीत राखिदिनु भएको छ बहिनी?
2: अब भाइको जन्मदिन भएको कारणले गर्दा दाजु हामी जन्मदिनकै गीत राख्छौँ।
0: अच्छा, यो गीत राख्दै अहिले लाई हामीले कार्यक्रम अगाडि बढाउँ त?
2: हजुर, हुन्छ।

0: युपिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ यहाँहरूले श्रोताहरू. सञ्चालक विनोद यस कार्यक्रम यानि कि परदेशीको सन्देश कार्यक्रमलाई लिएर हजुरको सेवामा छु. अब हामी आजको प्रश्नको छिनोफानो अनि कन्ट्याक्ट गर्नुपर्ने ठेगाना आदि आदि कुरा गर्छौँ होला, होइन त बहिनी?
1: हजुर हजुर दाजु, एकदमै अवश्य पनि. हामीले गत हप्ता वर्ल्ड कप फिभरलाई नै ध्यानमा राखेर प्रश्न राखेका थियौँ फुटबलको बारेमा, होइन दाजु? यो हिस्ट्री हुन्छ नि, पहिला हामीले प्रश्न के राखेका थियौँ भन्दाखेरि,
0: मैले त बिर्सि पनि सकेँ.
1: हजुर, 1930 भने पुरानो बल होइन, छालाको बल खेलाइन्थ्यो, जसमा चाहिँ टुटी बाँध्ने चलन थियो, होइन? ती बलहरू खेलाइन्थ्यो. अब हामीले सोधेको प्रश्न के थियो भने, कुन वर्ष आएर त्यो बल हटाइयो अथवा टुटीवाला बल हटाइयो भनेर सोधेका थियौँ है दाजु. यसको सही उत्तर हो,
0: ठ्याक्कै भन्नुहोस् त पहिला.
1: यसको सही उत्तर हो 1950
0: ब्राजिलको वर्ल्ड कपमा टुटीवाला बल चाहिँ हटाइयो.
1: हजुर, दोस्रो प्रश्न थियो, कुन वर्षको वर्ल्ड कपमा सेतो रङको बल खेलाइयो.
0: त्यो पनि गजबको यो चाहिँ प्रश्न हो, होइन? कतिलाई थाहा थिएन होला, पहिला त पहेँलो अलिक कालो कालो फुस्रे खालको खेलाइन्थ्यो भने थाहा पनि थिएन होला, होइन?
1: र
0: कतिले चाहिँ त्यो टुटीवाला बल खेलेकै पनि थिएनन्, होइन? हावा हाल्नु पर्थ्यो, हावा हालेपछि त्यो ब्ल्याडरको टुटी नि बहिनी मोटो हुन्छ नि, मोटो हुन्थ्यो, त्यसलाई भित्र कोचेर अनि माथिबाट छालाले टन टन बाँध्नु पर्थ्यो क्या बहिनी, छालाको फित्ताले लेसले भनौँ, होइन? अनि त्यो जब पानीमा परेर फुलिन्छ नि, त्यो हेड गर्दाखेरि त्यो फुल के टुटीको भाग पर्यो भने नि बहिनी निल्दामै हुन्थ्यो अघि. त्यो चाहिँ खेल्नेहरू अहिले त यो जेनेरेसनले होइन होला, मैले चाहिँ अलिअलि भेटेँ,
1: होइन?
0: त्यसपछि फेरि हल्यान्डको बल आयो कि बहिनी, यसो एउटा चाहिँ सिउरोले भित्र गर्ने अनि पम्प दिने, होइन? सानो पल मात्रै हुन्थ्यो, अहिले चाहिँ अनेक अनेक बल आएको छ, यानि कि माइक्रोचिपवाला पनि बल आएको छ, होइन? सो हाम्रो तपाईँले फिटनामा प्रश्न पनि दिनुभयो, आन्सर पनि मिलाउनु भनिदिनुभयो, मिलाउने चाहिँ कतिजना भए?
1: हजुर, यो दोस्रो प्रश्नको उत्तर भने, कुन वर्षको वर्ल्ड कपमा चाहिँ सेतो रङको बल खेलाइयो भन्ने प्रश्नको उत्तर भने, 1958 यो स्वेडेनमा चाहिँ यो पहिलो पटक भने यो सेतो रङको बल खेलाइयो भनेर प्रश्नको उत्तर छ है दाजु.
0: ओके, त्यसले गर्दाखेरि 1958 फिफाले पहिलो पटक विश्वकप बल छनको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अप्नायो, 100 बढी नमुना परीक्षण गरियो, 24 पाटे टप स्टार बल चाहिँ छनौट गरियो कि बहिनी. त्यही प्रतियोगितामा किशोर प्रतिभा पेलेको उपस्थितिमा ब्राजिलले पहिलो पटक विश्वकप पनि जितेको थियो है बहिनी 1958. त्यसले गर्दाखेरि त्यो चाहिँ बल चाहिँ 4-star भनेर भनिन्छ नि, होइन? ओके, ल, 4-star भन्दा पनि त्यतिखेर चाहिँ जुन चाहिँ हाम्रो चाहिँ सोधेको थियो प्रश्न चाहिँ सेतो बल चाहिँ त्यतिखेर आयो, होइन? प्रयोगमा. अब भने कतिजनाले आन्सर मिलाउनु भयो?
1: हजुर, हामीलाई धेरै श्रोताले त फोन त गर्नु भएन दाजु, 5 श्रोताले फोन गर्नुभएको छ, उहाँहरूले मिलाउनु पनि भएको छ है. उमेश रेग्मीजी विराटनगरबाट, अन्जु रेग्मीजी विराटनगरबाट, त्यसै गरी सेखु छेत्री हुनुहुन्छ लमजुङबाट, प्रसाद श्रेष्ठ कोहलपुर बाँकेबाट, र अरुण नदी खत्रीजी हुनुहुन्छ पासीकोट नारायणथानबाट.
0: अनि सबैको मिलेको
1: दुईटै प्रश्नको उत्तर मिलाउने हुनुहुन्छ उमेश रेग्मीजी विराटनगरबाट र अन्जु रेग्मीजी विराटनगरबाट.
0: के नातापात कृपापात छ क्या हो यहाँ, सरसल्लाह बढी छ जस्तो लाग्यो मलाई, होइन? ओके, एउटै घरबाट एउटै फ्यामिलीबाट आन्सर आएको छ, दुइटैको मिलेको छ. अब चाहिँ जे होस् मिलाउनेलाई चाहिँ हामीले चाहिँ धाँधली गर्नु भएन, होइन? दुइटाको नाम मात्र यो चिठा बक्सामा चाहिँ खाली खाली छ क्या बहिनी, हगि? हाम्रो पेन होल्डरमा दुइटा मात्रै परेको छ, आवाज पनि त्यति कम्ती छ क्या बहिनी, होइन? त्यसले गर्दाखेरि अब म यसो लकी ड्र गर्छु, तपाईँले बदमासी नगरिकन कुनै तलमाथि नगरिकन एउटा निकाल्नुहोस् र सर नाम पढिदिनुहोस् त, को चाहिँ लकी हुनुभयो बहिनी.
1: हजुर हजुर, अब रेग्मी परिवारमै जाने भयो, तर कसको नाम हो भनेर चाहिँ म हेर्दैछु है त.
0: ओके, ल, मैले चाहिँ ड्रम बजाइसके, ताली बजाउनु मात्रै बाँकी छ, खोल्नुभयो कुरिया.
1: एकदमै विजय श्रोता हुनुहुन्छ अन्जु रेग्मी विराटनगरबाट.
0: उमेशजीलाई जित्नु भएछ त, उहाँको साइन चाहिँ भनौँ न, अब चक्र चाहिँ एकदम राम्रो ठाउँमा बसेको रहेछ, होइन? के चन्द्र दाइने भन्छ नि बहिनी, कहिले दाइने परेको रहेछ, उहाँलाई हामीले ताली बजाएर शुभकामना दिइसक्यौँ, बधाई दिइसक्यौँ, शुभकामना पनि बधाई हो. र अब फेरि अरू अरू प्रश्नमा पनि भाग लिनु होला भन्दै उहाँलाई वान्स अगेन हामीलाई छिटोभन्दा छिटो कन्ट्याक्ट गर्नुको लागि अनुरोध गरौँ होइन त यति भन्दै आज त प्रश्न छ कि छैन तपाईँको
1: हजुर आज मसँग चाहिँ प्रश्न छैन दाजु अब हामीले अन्तिम श्रोताको पत्र पनि पढ्नुपर्ने हुन्छ
0: ए ओके तर एउटा त प्रश्न त हाम्रो स्ट्यान्डिङ छ नि त होइन त्यो चाहिँ के हो भने फाइनल पुग्ने खेलाडी टिम कुन हो र कति गोल हुन्छ भनेर चाहिँ अझै पनि मौका छ नि होइन ठ्याक्कै जसले चाहिँ फाइनल पुग्ने र जित्ने गोल कति हुन्छ भन्ने हाम्रो श्रोतालाई राम्रो पुरस्कार दिनु होला कि बहिनी
1: है
0: ओके ल त प्रश्न यही हो अब आजको अर्को श्रोता को हुनुहुन्छ त
1: हजुर अन्तिम श्रोता हाम्रो अरुण नदी खत्रीजी हुनुहुन्छ है
0: के भन्नुहुन्छ उहाँ
1: उहाँको पत्र चाहिँ तपाईँसँग छ दाजु
0: लो मारे खोज्नु पर्यो नि त पत्र कहाँ परेको छ
1: हजुर
0: भेट्टाएँ मैले र लेख्नुहुन्छ उहाँले वर्ल्ड कपको जवाब पो दिनु भएको छ त
1: उहाँले पनि दिनु भएको छ अघि हामीले नाम भनिसकेका छौँ तर दुवै प्रश्नको उत्तर पनि अलिक मिलाउन सक्नु भएन उहाँले
0: एउटा मात्रै मिल्यो
1: हजुर दाजु
0: त्यसले पुगेन बहिनी होइन एनिवे अरुण नदी खत्री र सरिता खड्का भनेर लेख्नुभएको छ बुढाली कण्ठ चार पासी कोटबाट
1: होइन
0: दुईजनाको नाम चाहिँ किन लेखे होला उहाँले
1: प्रश्नको
0: उत्तर ओके खैर बिएपिएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम प्रदेशको सन्देशको म नियमित श्रोता हुँ भनेर लेख्नु भएको छ पत्र सुरुमा गर्नुभएको छ यो कार्यक्रम मार्फत निशा गुरुङ सुशन बाला विनोद दोष खड्का आरती लम्साल निरा राणा भाट मिना थापा तुलसी बस्नेत कृष्ण शर्मा र प्राविधिक मित्र नजन गुरुङमा बुढाली कण्ठ पासीकोट उज्यालो बस्तीदेखि नमस्कार भन्नुभएको छ बहिनी
1: उज्यालो बस्तीबाट उज्यालो छर्दै आउनु भएको छ अरुण नदीजी कार्यक्रममा स्वागत छ यहाँलाई र उहाँले एउटा त्यहाँ अनुरोध पनि गर्नु भएको रहेछ मैले कति हेरेको थिएँ है
0: उहाँको अनुरोध पढ्दिन त
1: हुन्छ
0: निशा गुरुङ विनोद दाजु सुजन बाला दिदीसँग अरूसँग चाहिँ फेसबुकमा साथी भन्ने ठुलो इच्छा छ मेरो के होला भन्नुभएको छ मैले त फेरि इच्छा भएर पनि एक्सेप्टै गर्न सक्दिनँ कि मेरो त टन्न भएको छ 5000 प्लस पुगेको छ त्यस कारणले मैले धेरैलाई गर्न सक्दिनँ हाम्रो टेलिफोन सम्पर्क सधैँ छ नि
1: होइन
0: भैया तर तपाईँहरूको त आफ्नो इच्छा है
1: हुन्छ म अरुणजीलाई एड गर्नेछु
0: ओके शब्द यात्रा प्रकाशनले 2083 सालको शब्द यात्रा सूर्य प्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार मलाई दिने भएको छ उहाँले जहिले पनि गुड न्युज दिनुहुन्छ
1: एकदमै बधाई छ अरुणजी तपाईँ पनि चन्द्रमा दाहिने रहेछ है जहिले पनि उहाँ पुरस्कारको कुरा गर्नुहुन्छ होइन जहिले सम्मानित भइरहनुहुन्छ तपाईँलाई एकदमै धेरै बधाई छ अनि शुभकामना पनि छ
0: मैले त लेखे पो त पुरस्कार पाउँछु होइन उहाँ त लेखेको लेखै गर्नुहुन्छ होइन त उहाँ भन्नुहुन्छ मेरो 2051 सालको कोहलपुर बाँकेको पत्रमित्र साथी सागर गैरेको नियात्रा सङ्ग्रहको विमोचन Z30 गते शनिबारको दिन काठमाडौँमा हुँदा उहाँसँग मेरो पहिलो भेट हुन पुग्यो दुवैजना खुसी भयौँ साथै त्यो दिन तीन कुनेमा कौटिल्य ग्लोबल स्कुलमा कविता वाचन सकेर म उहाँको किताब विमोचनमा नेपाल यातायातको बस चढेर दिल्ली बजार कालिका स्थान सर्वनाम थिएटर पुगेँ भनेर उहाँले आफ्नो बयान गर्नुभयो त्यो यात्राको असार 6 गते मच्छेन्द्रनाथको भोटो देखाउने दिनमा हामी दुवैजना जालोखेल पुग्यौँ असार 14 गते आइतबारको दिन नागार्जुन नगरपालिकाको हलमा पुगेर मैले कविता पाठ गरेर सुनाएको थिएँ स्याङ्जाको नरेन्द्र रिमाल बिरगन्ज गहवा बस्नुहुने पुरानो मित्र कुर्बान हवारी कोलपुर बाँकी बस्नुहुने युक्त प्रसाद श्रेष्ठ र महानन्द ढकाल जुम्ला बस्नुहुने पुरानो पत्र मित्र पत्रकार साथी नवराज शाही इलाम बस्ने स्टार अमृत लिम्बु अनि बेलायत बस्नुहुने मेरो पहिलो पत्रमित्र साथी किरण भट्टराई सानु काजी र ठालुमान माबो बर्दिया बस्नुहुने पुरानो पत्रमित्र साथी प्रभात सुवेदी पालुङ शिखरकोटको मित्र राजाराम रायमाझी गीता कार्की उमेश रेग्मी सरस्वती राई प्रभा महत रामबहादुर खड्का ओममणि सापकोटा सिमला चिम्सी राई बिमला याम्फु पञ्चा खुजुम पारागरी सुनिल निर्दोष पारागरी र नानु करुणा सामना तामाङ दर्पण देवीका राई रौतक बस्नुहुने रामपुका राई बेलायत बस्नुहुने राजेन्द्र बान्तबा राई छवि थापा धनवीर पुन सबिना मगरमा धेरै धेरै सम्झना छ भनिदिनु होला भनेर भन्नुभएको छ बहिनी एकै सासमा भन्नुभएको छ किनभने उहाँ कता कता पुग्दै हुन्थ्यो सबैलाई सम्झनातिर गर्न जानुभएछ होइन
1: यता
0: आउनुभएछ खैर मैले उहाँले लेखेको जस्तो सबैको नाम चाहिँ पढेँ अब अन्तमा आएर एउटा गीतको अनुरोध गर्नुभएको रहेछ, तर उहाँको जहिले पनि कोसेली हुन्थ्यो, मेरो हातमा त कोसेली छैन, तपाईँले च्याप्पै पार्नुभयो क्या।
1: टुक्का कविता लेख्नु भएको छ, उहाँ भन्नुहुन्छ, नेपाल हाम्रो घर हो, नेपाली हाम्रो थर, नेपाल हाम्रो घर हो, नेपाली हाम्रो थर, सबै बन्धु बान्धव हौ को नजिकको पर, कति बस्छौ नारी तिमी कुसंस्कारमा जेलिएर, कति बस्छौ नारी तिमी कुसंस्कारमा जेलिएर, अझैसम्म विभेद रूपी खाडलभित्र छेलिएर, मेरो आँखाभरि हिमाल खुल्दछ, मेरो मनभरि गुराँस फुल्दछ, भनेर चाहिँ उहाँले टुक्का कविता यहाँ अन्त गर्नुभएको छ। दाजु उहाँ हुनुहुन्छ अरुणती खत्री, बुढानी कण्ठ ओडा नम्बर 4 पासीकोट उज्यालो बस्ती शिव मन्दिर काठमाडौँ।
0: राम्रो टुक्का कविता लेख्न त धेरै लेख्छन्, तर चाहिँ सन्देश रूपी र सही मार्गदर्शन दिने कविता लेख्नु भएको हुनाले त त्यस्तो पुरस्कृत हुन्छन् नि, हुनुहुन्छ नि उहाँ होइन। राम्रो राम्रो सन्देश फैलाउँदै गर्नुहोला कविता मार्फत जुन तपाईँले गरिरहनु भएको छ। अझ धेरै पुरस्कार कोठा घर बैठकमा राख्नै नभ्याउने प्रकारले जितेको सुन्न भयो भने कहाँ राखौँ कहाँ राखौँ होस् के होइन। ओके, यति भन्दै उहाँलाई फेरि पनि बधाई छ। उहाँले जुन चाहिँ शब्द यात्रा सूर्य पुरस्कार श्रेष्ठ कर्मशीलता पुरस्कार उहाँलाई प्रदान गरिने भएको छ त्यसको मङ्गलमय सबभन्दा पहिला बधाई छ र अल द बेस्ट भनौँ है त बहिनी। आजको बसाइबाट अब हामी बिदा लिउँ। आजको प्रश्न खासै छैन, तर स्ट्यान्डिङ प्रश्न हामीले केही दिनदेखि नै र केही हप्तादेखि राखिरहेका छौँ। यसपालिको वर्ल्ड फिफा वर्ल्ड कप कसले जित्नुहुन्छ, फाइनलमा को पुग्नुहुन्छ र कति गोल भएर जित्नुहुन्छ भनेर ठ्वाक्क जसले मिलाउनुहुन्छ उहाँलाई एकदम ठुलो ठुलो बधाई त भइहाल्छ, पुरस्कार पनि हुनेछ। हस् त, म त फुटबलतिर लागेँ बहिनी, आज हेर्नु पर्यो नि त।
1: हजुर हजुर, एकदम हेर्नु पर्यो।
0: हस् मलाई बिदा दिनुहोस्, नमस्ते, फेरि अर्को हप्ता भेटौँ, बाई बाई।
1: हजुर, आजको विजय श्रोता अञ्जु रेग्मीजी, उहाँलाई धेरै बधाई भन्दै कार्यक्रममा भाग लिनुहुने सबै श्रोतालाई धन्यवाद छ। यो भन्दै निशा गुरुङ आगे चाहन्छु, नमस्ते, शुभ दिन, ह्याप्पी श्रावण।

0: Pelaajan buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma panhos.
0: Play BFBS. You BFBS go.
2: Dargayeko cha. जिल्ला प्रशासन कार्यालय चितवनले छिमेकी दार्जिलिङ जिल्लामा समेत पानी परेको भन्दै गाडी सञ्चालनमा रोक लगाएको हो। सिडिओ गणेश अर्यालले अर्को सूचना नहुन्जेल गाडी सञ्चालनमा रोक लाग्ने सूचना प्रकाशित गर्नुभएको छ। राति पहिरो सम्भावित सडकमा जोखिम बढ्दै भएकाले रोक लगाइएको उहाँको भनाइ छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका 23 जिल्लामा रातिको समयमा सवारी आवागमन सञ्चालनमा रोक लगाएको छ। पाँचथ इलाम झापा शङ्खसभा तेह्रथुम भोजपुर खोटाङ धनकुटा सिन्धुली ललितपुर काभ्रे सिन्धुपाल्चोक नुवाकोट चितवन तादिङ गोर्खा लमजुङ कास्की तनहु पर्वत बागलुङ म्याग्दी र साङ्जामा रोक लगाइएको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय विकासको अवधारणामा पुरानो साग फिर्ता ल्याउन राष्ट्रसङ्घ एजेन्सीलाई सुझाव दिनुभएको छ। राष्ट्रसङ्घ विकास कार्यक्रम युएनडिपी नेपालको 60 वर्षगाँठ कार्यक्रममा मन्त्री वाग्ले
3: In the aftermath of the 9/11 attacks in the United States, the Doha development round took off and there was unprecedented unanimity across the global community in rallying behind trade and development as a major theme for organizing development assistance during that decade. Unfortunately, that has petered out. That is no longer the case. As you know, a lot of development assistance and even national priorities have now fragmented, almost balkanized, and that cohesive whole, that global ethos has very much vanished, and we need to reclaim that going forward.
2: UNDP le jokhimpurna kaam pani garnu parne wahako sujhav cha.
3: You know, new ventures, new risks, trading into new areas, not being confined to a comfort zone. So the area, or rather technical area of international trade policy was what was initiated in 2001 after the debacle, the WTO conference in Seattle collapsed. UNDP felt this is not a technical subject that should be left to the preserve of the Ministry of Finance or Ministry of Trade. This affects livelihoods, this affects all the citizens, trade policies, arcane as they may be, impact all lives, and UNDP should be in this area.
2: Madhya Pradesh sarkarle saun 15 gate dekhi mantralayako sankhya ghataera 9 ma charne bhayeko cha.
4: सत्ता साझेदार दल बीच भएको सहमति अनुसार मन्त्रालय पुनर्संरचना गर्ने तयारी सँगै मन्त्रीहरूको जिम्मेवारी समेत हेरफेर हुने भएको हो। गठबन्धन दल बीच भएको सहमति अनुसार नेपाली काँग्रेस र नेकपा एमाले 3-3 तथा नेपाल कम्युनिष्ट पार्टीले 2 मन्त्रालय पाउनेछन्। हाल 3 दलको भागमा 4 मन्त्रालय छन्। मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रालयको संख्या घटाउने विषयमा सत्ता साझेदार दल बीच निरन्तर छलफल भइरहेको बताउनु भएको छ। यसअघि काँग्रेस र एमाले बीचको सहमति राष्ट्रिय स्तरमै संकटमा पर्दा मध्य प्रदेश सरकारको गठबन्धन समेत भत्किने जोखिम बढेको थियो। तर सत्ता साझेदार दलका प्रदेश स्तरीय नेताहरूले अन्य प्रदेशमा विकसित राजनीतिक अवस्थाको प्रभाव मधेसमा नपार्न शीर्ष नेतृत्वलाई सुझाव दिएपछि हालको गठबन्धनलाई निरन्तरता दिने सहमति भएको जनाइएको छ।
2: यस वर्षको साउन 1 गतेसम्म मुलुकभर 69% क्षेत्रमा धान रोपाई सकिएको छ।
5: कृषि विभागका अनुसार जम्मा 13,73,862 हेक्टर धान खेतीयोग्य जमिनमध्ये 9,58,574 हेक्टरमा रोपाई सकिएको हो। गत वर्षको तुलनामा यस वर्ष धान रोपाईको गति सुस्ता छ। गत वर्ष साउन 4 गतेसम्म देशभर 72.14% धान रोपाई सम्पन्न भएको थियो। यो आधारमा यस वर्षको रोपाई करिब 2.37%ले पछि परेको देखिन्छ। सुदूरपश्चिम प्रदेशमा रोपाई सबैभन्दा धेरै भएको छ। त्यहाँ कुल धान खेतीयोग्य क्षेत्रफलको 90% रोपाई सम्पन्न भइसकेको छ। लुम्बिनीमा 80%, गण्डकीमा 78%, बागमतीमा 77% र कर्णालीमा 77% रोपाई भएको कृषि विभागले जनाएको छ। तर देशकै प्रमुख धान उत्पादन क्षेत्र मानिने मधेस र कोशी प्रदेशमा पनि रोपाईको गति सुस्त देखिएको छ। मधेसमा हालसम्म 57% मात्र रोपाई सम्पन्न भएको छ। यस्तै कोशी प्रदेशमा 54% क्षेत्रफलमा मात्र रोपाई सकिएको छ, जुन सबै प्रदेशमध्ये सबैभन्दा कम हो। विभागले मनसुन थप सक्रिय भएसँगै बाँकी क्षेत्रमा पनि रोपाईले गति लिने अपेक्षा लिएको छ।
2: प्रधानमन्त्री जिम्मेवारी सम्हाल्ने तयारी गरेका श्री प्रधानले राज्यमा सम्पूर्ण
0: यो बीएफबीएस गोर्खा।

आवाज देऊ मलाई तिमी कहीँ कतै भए। नमस्ते, आजको संगीत सागरको पर्खाइमा बस्नुभएका सम्पूर्ण श्रोताहरूमा म सुसन बालाको तर्फबाट र मिठो गीतबाट प्रवेश गरेका छौँ आजको संगीत सागरमा श्रोताहरू। र प्रत्येक साता यसै समय आजको दिनमा आउने गर्दछ कार्यक्रम संगीत सागर तपाईँको घर आँगनमा तपाईँको रेडियो सेटमा। र श्रोताहरू आज पनि मिठा मिठा नेपाली गीतहरू लिएर आएको छ संगीत सागरले। आजको संगीत सागरको इशारहरूमा आजको संगीत सागरको यी लहरहरूमा तपाईँ हामी पक्कै नै रमाउनेछौँ, होइन त? र श्रोताहरू, मिठा मिठा गीत संगीतलाई तपाईँ समक्ष राख्ने क्रममा अब हामी अघि चाहिँ बढौँ, होइन? सुरुमा एउटा मिठो गीत सुनिहाल्नु भयो, मिलन नेवारले गाउँदै हुनुहुन्थ्यो आवाज देऊ मलाई तिमी कहीँ कतै भए। हजुर, योगेन्द्र मणि दाहालले लेख्नु भएको थियो भने संगीत कमल खत्रीको रहेको थियो। र श्रोताहरू आउनुहोस् अब हामी अघि बढौँ। चिसो बतासले सन्देश के ल्यायो अबको प्रस्तुतिमा तपाईँको निम्ति यो गीत मैले प्रस्तुत गर्न लागेकी छु। चर्चित गायिका सुकमित गुरुङको आवाजमा रहेको छ चिसो बतासले सन्देश के ल्यायो। आज फेरि मलाई जिउन मन लाग्यो, मायालु तिम्रो याद आयो। हजुर श्रोताहरू, चिसो चिसो मौसम छ, यस्तो बेलामा कसैको यादले सताएको जस्तो छ हाम्रो सुकमित गुरुङज्यूलाई, मायालुको याद आइदिएको जस्तो छ श्रोताहरू। र जे होस्, हामी चाहिँ गीतलाई महसुस गरौँ, होइन? उहाँले गाउनु भएको उहाँको भावनालाई भनौँ, उहाँले अहिले महसुस गरिराख्नु भएको जुन कुराहरू छ ती कुराहरूलाई हामी पनि महसुस गरौँ, होइन? चिसो बतासले ल्याएको सन्देशलाई हामी पनि बुझ्ने कोसिस गरौँ।

चिसो बतासले सन्देश के ल्यायो, मायालु याद तिम्रो आयो भन्दै हुनुहुन्थ्यो चर्चित गायिका सुकमित गुरुङ भने। अब यहाँ कोही कतै एक्लै भए जस्तो छ श्रोताहरू। सुजन चापकाई, हजुर, गायक सुजन चापकाई एक्लै भएको महसुस गर्दै हुनुहुन्छ उहाँ, साथमा गायिका विद्या तिवारी पनि हुनुहुन्छ। गीतकार हर्क साउतले लेख्नु भएको शब्दहरू छन् भने संगीत यसमा गायक स्वयंको रहेको छ, अर्थात् गायक सुजन चापकाईले दिनुभएको छ संगीत।

0: बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ। BFBS गोर्खा रेडियो, गोर्खा
1: रेडियो। हजुर श्रोताले, यो छोटो विश्राम पश्चात यहाँहरू सबै सबै सबैलाई म मेरो हृदयदेखि नै स्वागत गर्न चाहन्छु सङ्गीत सागरमा। सङ्गीत सागरको यी छालहरूमा, सङ्गीत सागरको यी लहरहरूमा मिठा मिठा नेपाली गीतहरूमा हामी रमाइरहेका छौँ, मिठा मिठा नेपाली गीतहरूमा हामी झुमिरहेका छौँ, होइन त? र अब यहाँ यो छोटो विश्राम पश्चात चर्चित गायिका बानीका प्रधान आउनुभएको छ। गीतकार राखी गौचनले लेख्नुभएको शब्दहरू बोकेर आउनुभएको छ उहाँ, र ती शब्दहरू संगीतले सजाइदिनु भएको छ संगीतकार हरि लम्सालले। गीतको बोल छ, म आगो भएर धुवा लुकाउँदैछु अचेल। भनेपछि निकै गहिरो चोट को महसुस हामी गर्न सक्छौँ यो गीतमा, होइन त श्रोताहरू? जे होस्, आउनुहोस् अब हामी गायिका बानीका प्रधानलाई स्वागत गरिहालौँ।

चर्चित गायिका बानीका प्रधान पश्चात यहाँ गायक जोन आउनु भएको छ श्रोताहरू. उहाँ भन्नुहुन्छ, रित्तो सडकमा खोज्छु तिमीलाई आँखा भरि. आउनुहोस्, उहाँलाई पनि हामी स्वागत गरिहालौँ.

यो छोटो विश्राम पश्चात फेरि पनि यहाँहरू सबै सबै सबैलाई म मेरो हृदयदेखि नै स्वागत गर्न चाहन्छु श्रोताहरू। र संगीत सागरमा छौँ, संगीत सागरको छालहरूमा छौँ, संगीत सागरमा रमाइरहेका छौँ, होइन त? संगीत सागरको यी लहरहरूमा तपाईँ हामी बसेर गीत संगीतमा झुमिरहेका छौँ। र अब यहाँ छोटो विश्राम पश्चात गायिका प्रश्न शाक्य हजुर उहाँ आउनु भएको छ। उहाँ कसैको आवाजको पर्खाइमा हुनुहुन्छ श्रोताहरू, आवाज देऊ मलाई भनेर उहाँ भन्दै हुनुहुन्छ। अबको प्रस्तुतिमा हामी चर्चित गायिका प्रश्न शाक्यलाई पनि स्वागत गरिहालौँ।

गायिका प्राश्ना साक्यले गाउनुभएको मिठो सुमधुर गीत पश्चात भनौँ, कसैको आवाजको पर्खाई पश्चात भनौँ, यहाँ गायिका अनुपमा प्रधान भन्नुहुन्छ, रङ्ग बिरङ्गी यो दुनियाँ बीच बेरङ भएर उभिएकी छु। रङ्गी बिरङ्गी यो दुनियाँको बीचमा सायद आफैले आफैलाई एक्लो पाउनु भएको छ उहाँले। जे होस् श्रोताहरू, अनुपमा प्रधान अबको प्रस्तुतिमा यी मिठा मिठा शब्दहरूको साथमा।

0: ಎಕ್ಸ್ಪ್ರೆಸ್ ಗೋರ್ಖಾ ರೇಡಿಯೋ.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान.
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ. शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ.
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: EFBS गोर्खा रेडियो.
4: सम्बोधन तिमीलाई गर्दैछु म. यो गीत अबको प्रस्तुतिमा मैले राख्न लागेकी छु. 1974 AD को यो गीत हो श्रोताहरू.

हजुर श्रोताहरू, आजको निम्ति संगीत सागरको निम्ति तोकिएको समय प्राय समाप्त हुन लागेको छ र जाँदा जाँदा एउटा मिठो गीत मैले राख्न लागेकी छु गायिका सोनु राईको आवाजमा र शब्दहरू एलपीबी प्रधानले लेख्नु भएको छ भने संगीत यसमा बसन्त छेत्रीले दिनुभएको छ। जे होस्, अब हामी उहाँलाई पनि स्वागत गरौँ र आजलाई छुटौँ। अर्को साता तपाईँ हाम्रो भेट त छँदैछ, के गर्नु होइन। जे होस्, अर्को साता भेटौँ। आजलाई म सुसन बालालाई आगे दिनुहोस्। नमस्ते, बाय बाय।

0: Island and ma yahalai swagat cha नागरिक अगुवा देवेन्द्र राज पाण्डेको निधनमा देश विदेशबाट श्रद्धाञ्जली प्रकट भइरहेका छन्। पाण्डेको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। अर्थशास्त्री समेत रहेका पाण्डेको 87 वर्षको उमेरमा शुक्रबार साँझ विशालनगर निवासमा निधन भएको हो। पाण्डेप्रति श्रद्धाञ्जली व्यक्त गर्न कङ्ग्रेसका सभापति गगन कुमार थापा, नेकपा नेता नारायण काजी श्रेष्ठ र अग्निप्रसाद सापकोटा, पुर्लोपाका सन्तोष परियार लगायत आर्यघाट पुग्नु भएको थियो। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नवप्रवर्तनका नयाँ अवधारणा ल्याउन आह्वान गर्नुभएको छ। पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय र पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस भ्रमण गरेर स्वागत गरेको मन्त्री पुनको भनाइ छ। विश्वविद्यालय र क्याम्पसहरूले गरेका अनुसन्धान तथा आविष्कार केन्द्रको अवस्था पनि हेरेको भन्दै उहाँले नयाँ अवधारणा ल्याउन भनेको बताउनु भएको छ।
1: पोखरा युनिभर्सिटीको विद्यार्थीहरूलाई हेर्नुहोस् त है, विद्यार्थीहरूले यहाँ पढ्ने विद्यार्थीहरू नेचुरल प्रोडक्ट केमिस्ट्री ल्याब
2: जडीबुटीले चाहिँ लुतो घाउहरूमा काम गर्ने कि नगर्ने, यदि गरेछ भने के औषधि गुण त्यहाँ छ कम्पाउन्ड त्यो पत्ता लगाएर त्यसलाई टेस्ट गरेर अनि मार्केटमा चाहिँ त्यसलाई लैजाने। यो हाम्रो बायोसेफ्टी क्याबिनेट हो।
0: देशका विभिन्न भागमा बाढी पहिरोले 6 मुख्य राजमार्ग अवरुद्ध भएका छन्। प्रहरीका अनुसार खुर्कुट, नेपाल तोक, कटुन्जी, बेसी, कान्ति, लोकपत लगायत राजमार्ग बन्द भएका छन्। विश्वकप फुटबलमा तेस्रो स्थानको खेलका लागि इङ्ल्यान्डका प्रशिक्षक टोमस टुकलले सुरुवाती खेलाडी परिवर्तन गर्नुहुने भएको छ। पूर्व राष्ट्रिय खेलाडी माइकल डसनले टुकलको जिम्मेवारी कायम रहने अपेक्षा गर्नुभएको छ।
3: I think they stick with Thomas Tuchel, give him the new roles. You've got to see a real togetherness, whereas backs against the wall, question marks have come, this is when real people stand up and go, okay, I've been questioned, I've been challenged.
0: Namaskar.

मनै त हो नि होइन हजुर, कहिले यो मन फुरफुर फुरफुर भएर नाच्छ, कहिले यो मन फुरफुर फुरफुर भएर हाँस्छ, कहिले यो मन गम्भीर भएर उदास हुन्छ, कहिले यो मन त्यसै त्यसै घोरिन्छ। किन भन्दा खै अत्तो नपत्तो के कुरा सोचेको हो यो मनले पत्तै पाउँदैन। कहिले ईर्ष्यामा जल्छ, कहिले डहाले छटपटिन्छ, कहिले सानो सानो कुरा पाउँदैमा खुसीले त्यसै त्यसै उन्माद हुन्छ। अनि यो कहिले काहीँ त्यसै त्यसै दयालु बन्छ, मायालु बन्छ, भावना तथा मानवताले ओतप्रोत भइदिन्छ। यसो छातीमा हात राखेर हेर्नुहोस् त, मैले अहिले बयान गरेको, मैले अहिले गुणगान गरेको त्यो मन तपाईँले त्यही पाउनुहुनेछ जहाँ तपाईँले आफ्नो हात राख्नु भएको छ। हजुर, यही मुटु, यही धड्कन, यही ढुकढुकीमा हाम्रो प्राण बसेको छ भने त्यही प्राणको यताउता कता खै कता कता, यो हाम्रो मन छ र यो मनभित्र कति भावनाहरू छ, कति सपनाहरू छ, कुनै अधुरा, कुनै अपुरा, कुनै पुरा भएका, कुनै पुरा होला जस्ता, जे जस्तो छन् तपाईँको आफ्नो मन हो, तपाईँको आफ्नो सपना हो, तपाईँको आफ्नो योजना हो, बचाएर राख्नुहोला। किनकि के थाहा, एक दिन तपाईँका सबै सपना पुरा हुन्छन् कि बिस्तारी बिस्तारी। हजुर, बिस्तारी बिस्तारी तपाईँका राम्रा राम्रा मनोकामनाहरू पूर्ण हुन्, तपाईँको स्वास्थ्य स्वस्थ रहोस्, यिनै शुभेच्छाका साथ तपाईँलाई स्वागत छ मनको आवाजमा। रेडियो स्टेशन BFBS गोर्खा रेडियो हो यो, तपाईँको छेउमा हाजिर भए मन्दिरा र तपाईँलाई थुप्रै थुप्रै मायाका साथ अभिनन्दन गर्दछु।

गोर्खा रेडियो तपाईँको छेउमा मान्दिरा छु र आज पनि एउटा प्रसङ्ग छ अनि तितामिठा हाम्रै जीवनमा घटेका घटनाहरू छन् केही मिठा गीतहरू छन् यस्तै राम्रा राम्रा कुराहरू र राम्रा राम्रा गीत पस्किँदै तपाईँलाई भरपूर मनोरञ्जन दिने अवश्य पनि मेरो कोसिस छ त अर्को एउटा गीत फेरि तपाईँ

साथीलाई मैले सम्झेँ यति बेला होइन, उनी चाहिँ त्यति बेला कामकाजी महिला भन्दा पनि एउटा आफ्नै उद्योग चलाएर बसेकी महिला। सानै उमेरमा उनले आफ्नो खुट्टामा आफै उभिनु पर्छ भन्ने हिसाबले चाहिँ आफूलाई उभ्याउन सफल भएकी थिइन्। कारण उनका माता पिता पढे लेखेका पनि थिए र अलिकति सम्पत्तिवाल पनि थिए, आफ्ना छोराछोरीको इच्छा आकाङ्क्षा पुरा गर्न सक्ने हैसियतका थिए भनौँ न। उनले चाहिँ अहिले जस्तो एसईईको जमाना होइन, त्यति बेला एसएलसीको जमाना थियो र त्यो एसएलसीको जमानाको बेलामा चाहिँ उनले एसएलसी दिन साथै दुई चार महिना खाली समय हुन्थ्यो अनि त्यति बेला चाहिँ उनले आफ्नो व्यवसाय सुरु गर्ने भनेर आफ्नो आमा बुवासँग कुरा गरेकी रहेछन् र आमा बुवाले पैसा हालिदिन्छु भनेपछि उनले त्यो व्यापार व्यवसाय चाहिँ त्यति बेला त्यो उद्योग चाहिँ त्यति बेला उनले खोलेकी थिइन् र बिस्तारै कलेज पढ्दै अनि उनले आफ्नो कामलाई पनि हेर विचार गर्न थालिन्। यसो गर्दा गर्दै बिहे योग्य भइन् उनी भनौँ न होइन। अनि त्यति बेला चाहिँ उनको माता पिताले चाहिँ उनको विवाह गरिदिने भन्ने कुरा हुँदै थियो, तर यही बिचमा उनको एक युवकसँग प्रेम पर्यो। त्यसपछि उनले त्यही युवकसँग विवाह गर्ने निर्णय गरिन् र कहिलेकाहीँ ठक्क ठुक्क हुँदाखेरि चाहिँ उनले के गर्थिन् भने उनी चाहिँ कि चाहिँ बोल्दै नबोलिदिने, सम्पर्कमै नआउने, कि चाहिँ उनी बाहिर गइदिने, के कि विदेश जाने, कि काठमाडौँ छोडेर जाने, ताकि त्यो व्यक्तिलाई तपाईँको भ्यालु थाहा होस्, तपाईँ नहुँदाखेरि उसको अवस्था कस्तो हुन्छ भन्ने कुरा चाहिँ उसले त्यो एक्लोपनमा महसुस गरोस् भनेर उनी चाहिँ एक हप्ता 15 दिनको लागि फुत्त निस्किएर हिँडिहाल्थिन् कि बोल्दै नबोल्ने, कि चाहिँ हिँडिहाल्ने, झोला बोक्यो हिँडिहाल्यो। यस्तो गर्यो भने मात्रै केटा साथीहरू चाहिँ तह लाग्छन् भन्थिन् कि उनले। अब कहिलेकाहीँ यो उपाय ठिक पनि हुन्छ होला, तर धेरै जस्तो कुरामा चाहिँ के हुन्छ भन्दाखेरि जब एउटा यात्रामा दुई व्यक्ति अगाडि बढ्दैछन् भने ती दुवै व्यक्तिले गन्तव्यसम्म पुग्ने बेलासम्म त्यो यात्रा तय गर्दाखेरि कसरी गर्छन् भन्ने कुरा मात्र हो। रिसाएर गर्छन्, खुसाएर गर्छन्, जबरजस्ती गर्छन् अथवा बाध्यताले गर्छन्। कुरा यहाँ आउँछ, साथ पाउनु मात्र ठुलो कुरा होइन, खुसीका साथ साथ निभाउनु ठुलो।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

मनको आवाजमा आज प्रेम विशेष हुँदैछ। प्रेमको गीत गाइदैछ, प्रेमको गीत गुनगुनाइदैछ, प्रेमको कथा सुनिँदैछ, प्रेमको बारेमा व्याख्या हुँदैछ। के हरेक शब्दमा प्रेम पाउनुहुनेछ तपाईँले। हरेक शब्दको प्रेमले तपाईँको मनलाई पिठमिठो गरेर छुन्छ पनि होला सायद। एउटा प्रेमको कुरा सुनाऊ तपाईँलाई, फ्याक्ट यसलाई, प्रेमको तपाईँले एकदम सही एकदम वास्तविक कुरा हो भनेर तपाईँले सोच्न सक्नुहुन्छ, मान्न सक्नुहुन्छ, यो एउटा प्रेमको विज्ञान हो भनेर पनि बुझ्न सक्नुहुन्छ। अब के हो भन्दाखेरि तपाईँलाई थाहा होला अब प्रेमको बारेमा। अब हामी प्रेम गर्ने, माया गर्ने, दया भएको मानिस होइन, मनमुटु मस्तिष्क विवेक भएको प्राणी होइन, संसारमा सबैभन्दा उच्च मानिस भनिन्छ। अब त्यस्तो व्यक्ति जसले प्रेम अरूलाई गर्न सक्छ, आफूलाई पनि गर्न सक्छ, लिन पनि सक्छ, दिन पनि सक्छ। अब हामी त्यस्तो व्यक्ति हौँ भने हामीलाई यो कुरा थाहा नहुने त कुरै भएन। तर प्रेमको कुरा गरिसकेपछि यो कुरा नगरौँ पनि कसरी? अब त्यो कुरा के भन्दाखेरि चाहिँ गीतपछि म तपाईँलाई सुनाउँछु मनको आवाज।

जब हामी प्रेममा पर्छौँ, जब हामीले प्रेम गर्छौँ, जब हामीले माया व्यक्त गर्छौँ, जब हामी खुसीका साथ यो अनमोल स्नेहलाई बाँड्छौँ नि, हाम्रो मनभित्र भएको प्रेमलाई बाँड्छौँ नि, यसले हाम्रो शरीरमा एउटा रसायन तत्त्व निकाल्दछ, एउटा यस्तो हर्मोनको प्रडक्सन गर्छ, यस्तो हर्मोन निकाल्छ हाम्रो शरीरले, यसलाई लभ हर्मोन भनिन्छ। यस्तो लभ हार्मोन निस्केपछि, त्यो लभ हार्मोन हाम्रो शरीरमा उत्पादन भएपछि त्यसले के काम गर्छ भन्दाखेरि, त्यसले हामीमा अझ प्रेम बढाउँछ र हामीमा भएको डर, चिन्ता, पीर, त्यो एउटा अनिश्चितता, ला के होला भन्ने, एउटा त्यो प्रेमका बारेमा एन्जाइटी जुन आउँछ नि, एकदम डर, चिन्ता, अब के होला भन्ने त्यो आशंकाहरूलाई चाहिँ हटाइदिन्छ, घटाइदिन्छ। अनि यसले के बढाउँछ भन्दाखेरि, तपाईँ हामीमा आशा बढाउँछ, मनोबल बढाउँछ, तपाईँ हाम्रो मनको पीरलाई घटाएर तपाईँ हाम्रो मनलाई हलुङ्गो बनाउँछ, ऊर्जावान बनाउँछ, एउटा आशावादी हामीलाई बनाउँछ। त्यस कारणले प्रेम एक एकदम शुद्ध, पवित्र, राम्रो कुराहरू हो भनेर भनिएको कारण यो हो। किनकि प्रेमले हामीलाई चञ्चलता दिन्छ, प्रेमले उत्साह बढाउँछ, त्यसै खुसी दिएपछि हामी फुरुक फुरुक फुरुक पर्छौँ नि, बच्चालाई चक्लेट दियो भने के गरौँ न कसो गरौँ भनेर एकदम फुर्किन्छ नि। हो, हाम्रो उमेर बढ्दै गए पनि त्यो प्रेमले हाम्रो शरीरमा त्यस्तो हार्मोनको उत्पादन गर्छ ताकि हामी पनि प्रेममा एकदम आशावादी भएर, ऊर्जावान भएर, खुसी भएर, ह्याप्पी ह्याप्पी भएर फुरुक्क फुरुक्क पर्ने गर्दछौँ र यो मन हलुङ्गो हुन साथै हाम्रो अनुहारै उज्यालो हुन्छ। अनि यही उज्यालोपनले, यही आशाले, यही प्रेमले हामी आफूलाई पनि माया गर्छौँ, आफ्नो परिवारलाई पनि माया गर्छौँ, अनि आफ्नोपनको जुन व्यक्ति छ त्यसलाई पनि माया गर्छौँ भने समाजलाई पनि हामीले त्यही प्रेम छर्ने गर्दछौँ र त्यही मायाले हेर्ने गर्दछौँ। तसर्थ प्रेम गर्नुहोस् हजुर, प्रेमको विज्ञान नै यही हो। त्यसैले हाम्रो शरीरलाई चाहिँ त्यो प्रेमको हर्मोन, लभ हर्मोन निकाल्न दिनुहोस् र प्रेम छल्काउनुहोस् र तपाईँको नाममा प्रेमले भरिएको यो गीत म समर्पित गर्दछु।

म्याटर गर्छ। तर गुनासो भनेको गुनासो नै हो। गुनासो गर्ने मानिसहरूलाई जब बानी लाग्छ नि गुनासो गर्ने, उनीहरूलाई त्यो गुनासो नगरी खाकै पस्दैन र उनीहरूलाई लाग्दा पनि लाग्दैन कि मैले गुनासो गरिरहेको छु र मेरो अगाडिको व्यक्तिलाई मैले गरेको गुनासो मन परिरहेको छैन भनेर पनि उनीहरूले बुझ्दैनन्। एक श्रीमान श्रीमतीलाई म चिन्छु, होइन, श्रीमतीले साह्रै गुनासो गरिन् भनेर चाहिँ श्रीमानले गुनासो पोख्दै थिए कि मसँग। अब हाम्रो म्याडमलाई जति भने पनि लाग्दैन, खालि सानसानो कुरामा गुनगुन गुनगुन गुनगुन गरिरहन्छन्, दिक्क लाग्छ मलाई त। अब यस्तै गुनगुन भयो भने त बुढेसकालमा छुट्टै घर बनाएर छुट्टै बस्नुपर्छ कि क्या हो भन्ने लागिसक्यो मलाई। यसो गरेन ठिक छैन, उसो गरेन ठिक छैन, यो गरे यो गरिनस्, यो गरे यो गरिनस् भन्ने मात्रै। कस्तो अर्कालाई चाहिँ देखि नसहने हो, कस्तो गुनासो गर्ने बानी लाग्यो मेरो श्रीमतीको भनेर उनले भने कि भन्दा मत नमिल्दाखेरि गुनासो गर्दाखेरि एक दिन दुई दिन तीन दिन चार दिन सहिन्छ। यसरी गुनासो गर्न थालेपछि मानिसहरू आतिन्छन् र पर भाग्ने गर्दछन् तपाईँ हामीबाट। कहिलेकाहीँ गुनासो हँसी मजाकमा गर्नु ठिकै छ, तर हरेक दिन सधैँ गुनासो गर्दाखेरि चाहिँ त्यो दिक्क लागेर आउँछ, त्यो बोझिलो हुन पुग्दछ अनि त्यसले एक दिन दुई दिन गर्दा गर्दै सम्बन्ध विच्छेद गराउने बाटोतिर मात्र लैजान्छ। तसर्थ यो बाटो जानु छैन भने यस्ता सानातिर गुनासोहरूलाई पनि छोडिदिँदा बेस हुन्छ, अति बेस हुन्छ, अति उत्तम हुन्छ कम बोले।

मनको आवाजलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँका पनि मनका उतार चढावहरू होलान्, मनका कुराहरू होलान्, केही छन् भने लेख्नुहोस् न mandiradhungel3@gmail.com। कसैलाई मस्त मिठो निन्द्रा लाग्छ, कसैलाई उर्क्यो फर्क्यो निद्रै लाग्दैन, कोही यत्तिकै सानो भन्दा सानो कुरामा रमाउँछन्, दङ्ग पर्छन्, कोही एकदमै ठुलो चिज पाए पनि यसको सट्टामा यसको बदलामा अरू राम्रो पाइन्थ्यो कि भनेर त्यो पाएको

चिजलाई पनि स्वीकार गर्दैनन्। पाउनु एउटा कुरा हो, गुमाउनु एउटा कुरा हो, तर मन परेको चिजलाई गुमाउनु पर्दा पीर त लाग्छ नि। त्यसैले साथीभाइ हुन्, इष्टमित्र हुन् अथवा जोसुकै हुन्, एउटा मित्रतालाई चाहिँ कायम राखौँ। बेला बेलामा के छ कसो छ सन्चो बिसन्चो सोद्धा भइहाल्यो, होइन, एकछिन यताउताको कुरा गरेर आफ्नो कुरा गर्दा पनि भइहाल्यो। तसर्थ आफू जस्तो छ त्यस्तै पर्फेक्ट मान्छे हुनुपर्छ भन्ने पनि होइन। आफूमा केही कमजोरी छ भने मभन्दा पनि कमजोर व्यक्तिहरू पनि हुन सक्छन् भनेर सोच्यो, होइन। कति राम्रो राम्रो कति सकारात्मक कुराहरूले हाम्रो जीवनलाई भर्न सकिन्छ। राम्रा कुराहरूले सदैव खुसी दिन्छ, उत्साहित पार्छ। नराम्रा कुराहरूले जहिले पनि मनलाई खुम्चाइरहन्छ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS Gorkha Radio।
4: BFBS गोरखा रेडियोमा मनको आवाज।

मनको आवाजलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको छेउमा मन्दिरा छु। आजकल देख्छु कि म सानो सानो भाइ बहिनीहरूले पनि प्रेम गरेको होइन, अनि रोको, झगडा गरेको, नबोलेको, अब मेरो ब्रेकअप भइसक्यो भनेर यो एकदमै टिनेजर लभको कुरा गर्दैछु होइन। अब साँच्चीकै साँचो प्रेम भनेको त दिनदिनै आई लभ यु भनेर भन्नु मात्रै पनि प्रेम होइन, तर कहिलेकाहीँ भन्नु पनि प्रेम हो, कहिलेकाहीँ व्यक्त गर्नु प्रेम हुन्छ होइन, कहिलेकाहीँ अव्यक्त गर्दाखेरि त्यो सुन्न पनि चाहन्छ के मायालु मनले, त्यो आफ्नो प्रेमले व्यक्त गरेको कुराहरू पनि सुन्न चाहन्छ। कहिलेकाहीँ समय सापेक्षिक म तिमीलाई माया गर्छु भन्न पनि राम्रो हो, तर सधैँ भनेर लोली मिलाई बोली मिलाई चिप्लो घसिराख्नु पनि त्यो प्रेम होइन। आई लभ यु भनेर कति प्रेम जताइराख्नु भनेको जस्तो पनि हुनसक्छ होइन, तर बेलामा र मौकामा टुच्च भन्दा त्यसले एकदम यति ठुलो काम गरिदिन्छ कि के भन्नु, यति आत्मविश्वास बढाइदिन्छ होइन। प्रेम गर्दाखेरि चाहिँ प्रेम गर्नु अघि चाहिँ अरूलाई प्रेम गर्नुभन्दा पहिला चाहिँ आफूलाई माया गर्न सिक्नुपर्छ। आफ्नो चाहिँ वास्ता नगर्ने अनि अरूलाई माया गर्छु भनेर कहाँ हुन्छ र, आफूलाई पनि माया गर्नु पर्यो, आफूलाई महत्त्व दिनु पर्यो, आफ्नो भावना मूल्यवान छन् भनेर आफ्नो भावनाको पनि इज्जत गर्नु पर्यो। प्रेममा उपहारले पनि काम गर्छ होइन, उपहार छैन भने माया व्यक्त गर्नुहोस्, माया दिनुहोस्, उपहार नपाए समय दिनु, साथ दिनु, समय दिँदा साथ दिँदा एकछिन मनको कुरा सुनिदिँदा पनि कति ठुलो उपहार भन्दा पनि ठुलो उपहार हुन पुग्दछ त्यो मायाले बिताएको साथ, त्यो स्नेहले बिताएको साथ, त्यो यस्तो गिफ्ट हुन पुग्दछ कि त्यो यति राम्रो यति मूल्यवान त्यो समय बन्न पुग्दछ। सबैभन्दा ठुलो गिफ्ट भनेकै त्यही हो, सबैभन्दा ठुलो प्रेजेन्ट नै त्यही हुन सक्छ।

सुनिरहनु भएको छ मनको आवाज रेडियो स्टेशन BFBS गोर्खा रेडियोमा तपाईँको छेउमा मन्दिरा छु र आज संसारमा हेर्ने हो भने पनि त्यही सम्बन्धहरू आज टिकिरहेको छ कायम छ जो हामीले देख्छौँ नि होइन कैयौँको सम्बन्ध टुटेको छ उनीहरू दुःखी छन् कैयौँको सम्बन्ध यति गाढा छ उनीहरू सुखी छन् त्यो के कारणले भन्दा धेरै बोलेर होइन धेरै बुझेर एक्लै अर्कालाई अन्डरस्ट्यान्ड गरेर प्रेम सुरु भयो आँखाबाट मनबाट अनि त्यो टिक्यो कहाँ भन्दा सम्मान धैर्य विश्वासमा त्यसै कारणले प्रेम भनेको लिनु मात्रै होइन दिनु हो दिन जान्यो भने प्रेम तपाईँको झोलामा आफै बर्सेको बर्से गर्छ प्रेम तपाईँ हाम्रो कमजोरी होइन प्रेम तपाईँ हाम्रो शक्ति हो प्रेमले बाँध्दैन प्रेमले हामीलाई उड्न सिकाउँछ त्यही हो प्रेम भनेको खुम्चाउने वस्तु होइन यसले फैलाउन सिकाउँछ प्रेम पाउनुभन्दा प्रेम दिनु एकदमै राम्रो कुरा हो थोरै माया थोरै सम्मान र थोरै समझदारीले यो जीवनलाई फलाउनेछ फुलाउनेछ तपाईँको प्रेम एकदमै दिगो रहोस् एकदमै शीतल रहोस् एकदमै न्यानो रहोस् अनि एकदमै विश्वासमा टिकोस् ताकि सानातिना हावाहुरीले त्यसलाई डेक चलाउन नसकोस् हरेक दिन तपाईँको प्रेममय होस् 365 दिन नै एकदम सार्थक बनोस् यिनी शुभकामनाका साथ मन्दिरा आजलाई बिदा माग्दछु तपाईँको जीवनमा तपाईँको प्रेमले तपाईँको घर आँगनलाई स्वर्ग बनाओस् त्यो स्वर्ग तपाईँ भन्दा टाढा छैन त्यो स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ त्यो स्वर्गमा खुसी भएर बाँच्छ अवस्था

0: सरकारले विद्युत खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेको बताएको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा विद्युतीय पूर्वाधारको विस्तार र स्तर उन्नतिलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ। खाना पकाउने एलपी ग्यासलाई क्रमशः विस्थापन गर्ने, विद्युतीय सवारी साधनको प्रयोगलाई वृद्धि गर्ने लक्ष्यअनुसार विद्युतीय पूर्वाधार विस्तारलाई जोड दिइएको छ। विद्युतीय पूर्वाधार निर्माणका लागि 80 अर्ब लगानी गरिँदैछ। विद्युत प्राधिकरणले पनि आफ्नै स्रोतबाट प्रसारण तथा वितरण प्रणालीको स्तर उन्नतिमा लगानी गर्दै आएको जनाएको छ। चालु आर्थिक वर्षभित्रै विशेष प्राथमिकताका 12 वटा प्रसारण लाइन सम्पन्न गर्ने लक्ष्यका साथ काम थालिएको छ। चालु आर्थिक वर्षको अन्त्यसम्म 66 केभी वा सोभन्दा माथिका प्रसारण लाइनको कुल लम्बाइ 7848 सर्किट किलोमिटर पुग्नेछ। हाल प्रति व्यक्ति वार्षिक विद्युत खपत 460 किलोवाट घन्टा रहेको छ। आगामी 10 वर्षभित्र यसलाई 1500 किलोवाट घन्टा पुर्याउने लक्ष्य निर्धारण गरिएको छ। प्राधिकरणका अनुसार हाल राष्ट्रिय माग 2319 मेगावाट बराबर छ। कङ्ग्रेसले बिपी कोइरालाको 44 स्मृति दिवसमा ग्रिन रन गर्ने भएको छ। यही साउन 6 गते विविध कार्यक्रम आयोजना गरी दिवस मनाइने भएको हो। पार्टी उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा भएको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले काठमाडौँ उपत्यकामा ग्रिन रन आयोजना गर्ने घोषणा गरेको छ। जलवायु जनचेतना जगाउँ जुटाउँ नारासहित आयोजना हुने 5 किलोमिटर लामो दौड ललितपुरको युएन पार्कबाट सुरु हुनेछ। दौडपछि बिहान 7 बजे जालकल चोक फल्चामा जलवायु परिवर्तनको चुनौती निराकरण कसरी शीर्षकमा विषय विज्ञको सहभागितामा समूहगत छलफल गरिनेछ। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनमा रहेका 20 बालबालिकाको उद्धार गरेको छ।
1: मन्त्रालयका अनुसार बाल हेल्पलाइन र मन्त्रालयको संयुक्त टोलीले बाल गृहमा पुगेर अनुगमन गरेको थियो। अनुगमनका क्रममा बाल गृहको सरसफाई अत्यन्त कमजोर रहेको, शौचालय तथा बाथरूम अस्वच्छ र चिप्लो अवस्थामा रहेको, भवनभित्र पानी जमेको तथा विभिन्न उमेर समूहका बालबालिकालाई एउटै स्थानमा राखिएको भेटिएको पाइएको छ। यसैका आधारमा मन्त्रालयले बाल हेल्पलाइनको समन्वयमा पहिलो चरणमा 2 वर्षभन्दा कम उमेरका 20 बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाएको छ। उद्धार गरिएका बालबालिका मध्ये 12 बालक र 8 बालिका छन्। उनीहरूको संरक्षण, स्वास्थ्य परीक्षण, आवश्यक हेरचाह तथा पुनस्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले यस सम्बन्धी आवश्यक कागजी प्रक्रिया तथा कानूनी काम अघि बढाइसकेको जनाएको छ। साथै बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर बाँकी बालबालिकाको अवस्था पनि मूल्याङ्कन गर्दै आवश्यक निर्णय र अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ।
0: दाङको तुलसीपुरमा जङ्गली च्याउ खाएर बिरामी भएका एकजनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका 3 बल्लेकी 36 वर्षीय दिपा पुन मगरको मृत्यु भएको हो। गत असार 31 गते जङ्गलबाट ल्याएको च्याउ खाँदा 2 परिवारका 7 जना बिरामी परेका थिए। दिपालाई प्राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि घोराई लगिएको थियो। घोराईमा उपचार सम्भव नभएपछि सेक्सन अस्पताल कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। भारतको नयाँ दिल्लीमा आमरण अनसन बसिरहेका अभियन्ता सोनाम वाङचुकलाई प्रहरीले जबरजस्ती उठाएर अस्पताल पुर्याएको छ। 20 दिनको अनसनका क्रममा वाङचुकको स्वास्थ्य अवस्था बिग्रिएको भन्दै अदालतको आदेशअनुसार अस्पताल लगिएको दिल्लीका प्रहरी उपायुक्तले बताएका छन्। स्थानीय प्रशासनले जन्तर मन्तर क्षेत्रमा गरिएको अनसनको समर्थनमा उत्रेकालाई दैनिक जीवनयापनमा अवरोध नगर्न पनि भनेको छ। राष्ट्रिय परीक्षा प्रणालीमा समस्या देखाउँदै अनसन बसेका 59 वर्षीय वाङचुकका समर्थकहरूले शिक्षा मन्त्रीको राजीनामा मागेका छन्। जोर्डनमा 2 जना अमेरिकी सैनिकको निधन भएको छ। अर्का 1 जना बेपत्ता छन्। अमेरिकी सेन्ट्रल कमान्डले इरानी ब्यालिस्टिक क्षेपास्त्र र ड्रोनको प्रतिरक्षा गर्ने क्रममा उनीहरूको निधन भएको जनाएको छ। Washington-based BBC Nick Johnson.
2: We know from last night that Jordan said it had actually intercepted around 10 missiles fired at Jordan. There were no reports of any damage, but we've heard that these service members have been killed. We've also heard that 4 other US service members have been taken to Jordanian hospitals with injuries.
0: र नागडुङ्गा सुरुङ मार्गमा गाडी गुडाउनु अघि नागडुङ्गा टनेल रन एन्ड वाक गरिएको छ। सड़क विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका नेपालको आयोजनामा दौड गरिएको हो। नागडुङ्गा सुरुङ मार्ग निर्माण आयोजना कार्यालयका निर्देशक सौजन्य नेपालले सुरुङ मार्गको

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो, अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

very good afternoon and namaste. Sampurna shrota yahalai swagat garna chahanchu karyakram Children's Club ma. Well, karyakram Children's Club tapaile harek shanibar sunna saknuhuncha. Thik 4 bajedekhi 5 baje samma jaha hami bal balika ko sarvangin vikas lai liyera bibhinna vishay vastu haru tapai ma prastut garne garchhau. Well, shrota karyakram ma aaja pani bal balika ko holistic development sang related nai euta topic liyera aayeki chu. Tyo topic ma tips and tricks haru ma definitely share garne chu. Kunai pani ghar ma sana nani babu hununcha athawa sana matra nabhanum tapai ko chhora chhori thule age teenage bhaisaknu bhayeko chha bhane pani wahaaru lai kasari kun tarika le kun vatavaran ma hurkaune bhanne kura chha tapai hami sabai jana ko responsibility huncha ghar ka byakti ko matra hoina samaj tol chhimek afanta ishtamitra sathi circle dekhi lera school haina sabai ko aaf aafno role huncha ra yes madhye parents sabai bhanda thulo भूमिका खेल्ने व्यक्तित्वमा पर्छन् किनभने उनीहरू दिनदिनै उनीहरूसँगै हुन्छन् सो कुनै पनि बालबालिकालाई सानै बेलादेखि हामीले त्यही तरिकाको अपब्रिङिङ गर्दै गयौँ भने राम्रोसँगले उनीहरूलाई हेरचाह गर्दै गयौँ भने उनीहरूको मानसिक शारीरिक र भावनात्मक विकासमा हामीले धेरै मद्दत गर्न सक्छौँ यही कुरालाई विचार गर्दै कार्यक्रम द यो चिल्ड्रन्स क्लबमा हामीले बालबालिका लाइक उनीहरूको हुर्काइ बढाइमा कसरी चाहिँ मेन्टरसिप गर्न सक्छौँ कसरी हेल्प गर्न सक्छौँ भन्ने कुरा सेयर गर्ने गरेका छौँ र यही कुरालाई विचार गर्दै आजको कार्यक्रममा पनि मैले त्यस्तै खालको एउटा टपिक लिएर आएकी छु इट्स भेरी इम्पोर्टेन्ट सिम्पल लाग्न सक्छ बट भेरी भेरी इम्पोर्टेन्ट त्यो के हो भन्दाखेरि कुनै पनि बालबालिकालाई हामीले सुन्न जरुरी छ या छैन छ किन छैन किन छैन लेट्स टक अबाउट दिस है हामीले आफ्नो छोराछोरीलाई ए आफ्नो छोराछोरी हो भनेर उनीहरूलाई सिकाउने बुझाउने अब हप्काउने होला कुनै बेलामा कराउने होला गर्छौँ होइन भनौँ न आफ्नो पेरेन्ट्सको आफ्नो नेचर हुन्छ है अब सबैजनाले त्यो गर्नुहुन्छ भन्न खोजेको चाहिँ होइन मैले होइन आफ्नो नेचर अनुसार तपाईँहरूले आफ्नो बालबालिकालाई त्यही अनुसार ट्रिट गर्नुहुन्छ होला राइट तर कस्तो भन्दाखेरि जुन बेला हामीले उनीहरूलाई सम्झाउने बुझाउने अथवा अलिक कुनै बेलामा अलिकति ठुलो स्वर गरेर यस्तो गरेर यसो बुझाउने कराउने गर्छौँ भने त्यो सबै बेला हामीले के गरिरहेको हो बालबालिकालाई हामीले केही कुरा सुनाइरहेको र उनीहरूले सुनिरहेका हुन् तर यो मतलब तपाईँले बोलेका कुरा प्रत्येक कुरा उनीहरूले सुनेकै हुन्छन् भन्ने चाहिँ हुँदैन उनीहरूले नसुनेको पनि हुनसक्छ उनीहरूले तपाईँको कुरामा ध्यानै नदिएको पनि हुनसक्छ होइन र त्यही कुरा बारम्बार हामीले रिपिट गर्न पनि जरुरी हुनसक्छ तर तपाईँले भनेको कुरा मात्रै अभिभावकले भनेको कुरा मात्रै अथवा टिचर्सले भनेको कुरा मात्रै बालबालिकाले सुन्न जरुरी छ त इजन्ट इट नेसेसरी कि बालबालिकाले पनि भनेका कुरा पेरेन्ट्सले गार्जियनले सुन्न जरुरी छैन त ल लेट्स टक अबाउट दिस हामी ठुलो मान्छे भनौँ न उमेरमा हाइटमा मेबी होइन ठुलो मान्छे जो छौँ आमा बुवा दाजुभाइ दिदीबहिनी जो छौँ होइन हो बालबालिका यदि घरमा हुनुहुन्छ भने उहाँहरूको कुरा अथवा छोराछोरीको कुरा सुन्न किन जरुरी छ त भन्ने कुरा आज म तपाईँलाई यस कार्यक्रममा सेयर गर्नेछु

why listening to kids is important as a good topic yairaheko cha haina so kunai pani children ko kunai pani chhora chhori ko bal balika ko thought process unharko feeling unharko ideas ke cha bhanne kura tapailai bujhna man cha bhane unharlai sunna zaruri cha jab tapaile bal balika lai sunna thalnu huncha ni tes pachhari dherai kura changes mahasus garnu huncha first thing tapai ko chhora ya chhori ko confidence build up huncha when children know adult listen to them जब उनीहरूलाई के हुन्छ एउटा भ्यालिडेट गराए जस्तो हुन्छ नि त ए मेरो बाबा मम्मीले मलाई सुन्नुभएको छ है मेरो टिचर्सले मलाई सुन्नुभएको छ है भन्ने भइसकेपछि दे फिल कन्फिडेन्ट के दे फिल भ्याल्युड ए मेरो पनि कुरा सुन्ने रहेछ नि त अँ कोही मैले जे भने पनि सुन्दै सुन्दैन भन्ने खालको फिल उनीहरूमा हुँदैन दे फिल भ्याल्युड अनि रेस्पेक्टेड किनभने सानो मान्छेलाई माया ठुलो मान्छेलाई आदर यो पुरानो जमानाको सेइङ भयो क्या सानोलाई पनि आदर त्यसै आदर पनि चाहिन्छ त्यसै गरी माया पनि चाहिन्छ ठुलोलाई पनि माया पनि चाहिन्छ र रेस्पेक्ट पनि चाहिन्छ होइन र जब बालबालिकाको कुरा हामीले सुन्न थाल्छौँ तब उनीहरूमा एक प्रकारको कन्फिडेन्स लेभल बिल्डअप हुन थाल्छ मैले भनेका कुरा सुन्ने गर्छन् मैले भनेको कुरा भ्यालिड छ मैले भनेको कुरा चाहिँ अरूले सुनिदिँदाखेरि ए ल आई क्यान स्पिक इन फ्रन्ट अफ देम भन्ने खालको उनीहरूमा फिलिङ आउँछ र त्यो फिलिङ तब सम्भव छ जब तपाईँले आफ्नो तर्फबाट उनीहरूको कुरा सुन्न थाल्नुहुन्छ

0: आज कार्यक्रममा हामीले बालबालिकाका कुरा किन सुन्नु पर्छ भन्ने कुरा भन्दैछौँ, सेयर गर्दैछौँ. समय लस भन्ने लाग्ला पेरेन्ट्सलाई, तर समय लस होइन त्यो. तपाईँले सुन्नु भएन भने चाहिँ इट्स अ ग्रेट लस. ट्रस्ट हुन्छ नि, एउटा विश्वास, एउटा एकअर्काको भर हुन्छ नि, त्यो एकदमै राम्रो बन्डिङ हुन थाल्छ क्या. जस्तै जब तपाईँले आफ्नो छोरा या छोरीको कुराहरू सुन्न थाल्नुहुन्छ, उनीहरूसँग एउटा स्ट्रङ रिलेसनसिप बिल्डअप हुन थाल्छ, उनीहरू चाइल्ड चिल्ड्रेन्स र पेरेन्ट्सको एउटा रिलेसनसिप पनि राम्रो हुन थाल्छ. किनभने तपाईँले उनीहरूको कुरा सुनिराख्दाखेरि यु विल नो देम क्या. जति अरूको बारेमा सिकिन्छ, ल तपाईँ आफै इमेजिन गर्नुहोस् होइन, संसारको कुनै ठाउँमा जन्मेको व्यक्तिको बारेमा तपाईँले जीवनी पढ्नुहुन्छ. त्यो जीवनी पढेर न त्यो व्यक्तिसँग कहिले भेटेको, न त्यो व्यक्तिसँग कहिले गफ गरेको, तर त्यो जीवनी पढेको आधारमा त्यो व्यक्तिलाई तपाईँले मूल्याङ्कन गर्न थाल्नुहुन्छ. उसले आफूले लेखेका जीवनी पढेको आधारमा मूल्याङ्कन गर्न थाल्नुहुन्छ, उसको बारेमा सोच्न थाल्नुहुन्छ. भने सोच्नुहोस् त, तपाईँ आफ्नै घरमा भएको छोराछोरीसँग कुरा गर्न थालिसकेपछि, उनीहरूको बारेमा तपाईँले बुझ्न थालिसकिसकेपछि, अकर्डिङली उनीहरूसँग त्यही अनुसार बिहेभ पनि गर्न थाल्नुहुन्छ. सो यदि तपाईँले उनीहरूको कुरा सुन्नुहुन्छ भने एउटा विश्वासको माध्यम पनि राम्रोसँग बिल्डअप हुन्छ. टिचर्स होस् अथवा केयर गिभर होस्, जोसुकै भए पनि त्यो एउटा विश्वासको बन्डिङ अझै बलियो हुँदै जान्छ.
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ. के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ. टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो. हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ, अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ. हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ. प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्. हेर्नुहोस् techvets.com.

बालबालिका को कुरा सुन्दाखेरि उनीहरुको इमोशनल वेलबिङ मा पनि धेरै राम्रो प्रभाव पर्छ। हामीले यस कार्यक्रममा होलिस्टिक डेभलपमेन्ट का कुरा गर्छौं, जहाँ तपाईको इमोशनल डेभलपमेन्ट, फिजिकल त्यसैगरी मेन्टल डेभलपमेन्ट को कुरा गर्छौं। र यदि तपाईले बालबालिकाको कुराहरु सुन्नुहुन्छ भने उनीहरुको इमोशनल वेलबिङ अझ राम्रो हुँदै जान्छ। किन भन्दाखेरि उनीहरुले कहिलेकाहीँ कस्तो हुन्छ नि, मन भित्र कति कुराहरु लुकेर बसेको हुन्छ, त्यो उनीहरुले एक्सप्रेस गर्न सक्दैनन्, त्यो उनीहरुले भन्न सक्दैनन्, हैन? त्यो हुँदाखेरि चाहिँ एकदम राम्रोसँग एक्सप्रेस गर्ने, उनीहरुले आज अलिकति गर्दा उनीहरूसँग शब्द नहुन सक्छ, मेरो कुरा कसरी भनौँ, मैले भन्न खोजेको कुरा एक्ज्याक्टली के हो। कहिलेकाहीँ हामी ठुलो मान्छे त आफ्नो भावना व्यक्त गर्ने बेलामा एक्ज्याक्ट शब्द भेट्दैन भने उनीहरूले गर्दै गर्दै उनीहरूको एक्सप्रेस गर्न थाल्छन्। तर बिस्तारै बिस्तारै त्यो एक्सप्रेस गर्दै जाँदाखेरि उनीहरूले आफ्नो इमोसन्सलाई बेटर तरिकाले एक्सप्रेस पनि गर्न सक्छन् र त्यो इमोसनलाई म्यानेज गर्ने, त्यसलाई कसरी रिस उठेछ भने अथवा उनीहरूलाई खुसी लागेको छ भने कसरी चाहिँ इच एन्ड एभ्री इमोसन्सलाई चाहिँ केयर गर्ने, म्यानेज गर्ने भन्ने खालको कुरा पनि उनीहरूमा त्यो पनि डेभलप हुँदै जान्छ। र च्यालेन्जसँग कुनै बेला एकदमै फ्युरियस भएको बेला पनि त्यो च्यालेन्जसँग पनि लड्न सक्ने तागत चाहिँ हुन्छ। सो ट्रस्ट मी, उनीहरूलाई यदि राम्रोसँग तपाईँले इमोसनली एकदमै स्ट्रङ बनाउने हो भने यु सुड लिसन टु देम।

अहिलेको यो ग्लोबलाइज संसारमा एभ्रीबडी इज सो बिजी होइन, कोकीमा कोकीमा बिजी भयो जस्तो, कोही मोबाइल फोनमा, कोही काममा, कोही बिजनेसमा बिजी भयो जस्तो होइन। तर एकैछिन टाइम निकालेर तपाईँले पाँचै मिनट दस मिनट मात्र तपाईँको छोराछोरीको कुरा सुन्नुभयो भने लिसनिङले के गर्छ भन्दाखेरि तपाईँको छोराछोरीको बारेमा बुझ्न मद्दत गर्छ। कहिलेकाहीँ पेरेन्ट्सहरूले सोद्धा तपाईँको छोराको इन्ट्रेस्ट के छ, के गर्नु मनपर्छ उसलाई, के खानु मनपर्छ, अथवा छोरीको इन्ट्रेस्ट के छ भनेर सोद्धाखेरि तपाईँसँग आन्सर्स हुँदैन क्या, यु डोन्ट ह्याभ आन्सर्स फर द्याट। वाइ भन्दाखेरि तपाईँहरू दुईजनाको बन्डिङ त्यति बलियो भइसकेको छैन भन्ने कुरा बुझ्नुपर्छ। सो लिसनिङ हेल्प्स एडल्ट अन्डरस्ट्यान्ड चिल्ड्रेन्स निड क्या, उनीहरूको के छ निड, उनीहरूको इन्ट्रेस्ट के छ, उनीहरूको लर्निङ स्टाइल के छ, उनीहरूको सोच्ने तरिका के छ। जब उनीहरूलाई सुन्न थाल्छौँ, हामीले सुन्नु भनेको पनि एउटा गुड कम्युनिकेसनको उदाहरण हो भनेर मैले पटक पटक यही कार्यक्रममा पनि भन्ने गरेको छु होइन। कम्युनिकेसन भनेको आफूले बोल्ने कुरा मात्र व्यक्त गर्ने होइन क्या, आफूले बोलेका कुराहरू, आफूले राखेका कुराहरूलाई अझ क्लियरिफाई तरिकाले, अझ राम्रो तरिकाले चाहिँ त्यसलाई प्रष्टसँग राख्न पनि सक्नु हो होइन। सो तपाईँले जब उनीहरूको बारेमा सुन्न थाल्नुहुन्छ, उनीहरूलाई पढ्न सक्नुहुन्छ क्या इन्ट्रेस्ट। र भनिन्छ नि, नचिनेको मान्छे अथवा जो कोही मान्छेसँग आफ्नो सबै कुरा भन्न हुँदैन भनेर, बिकज आफ्नो कुरा सबै भन्दाखेरि दे विल बी एबल टु लर्न यु, उनीहरूले त्यो तपाईँको बारेमा सिक्न बुझ्न उनीहरूले जान्न सक्छन् क्या। बालबालिकाको केसमा चाहिँ तपाईँ पेरेन्ट्स भएको हिसाबले उनीहरूको लर्निङ स्टाइल, सोच, उनीहरूको थट प्रोसेस सबै कुरा उनीहरू बुझ्न मन छ भने चाहिँ हो उनीहरूलाई सुन्ने गर्नुहोस्। द्याट विल इम्प्रुभ योर लर्निङ। लर्निङ त के, कसको बारेमा, आफ्नै छोराछोरीको बारेमा।

प्रियङ्का तपाईँलाई साथ दिइरहेकी छु र कार्यक्रम चिल्ड्रन्स क्लबमा आज हामीले बालबालिकाको कुरा आवाज सुन्न किन जरुरी छ भन्ने कुरा चाहिँ सेयर गर्दैछौँ. त्यसले के पनि गर्छ भन्दाखेरि, यदि हामीले सुन्ने बानी बसालिएका छौँ भने उनीहरूले तपाईँको छोरा या छोरीलाई प्रोटेक्ट गर्ने होइन सुरक्षित राख्ने काम पनि गर्छ. जब जब चिल्ड्रन्स फिल सेफ, उनीहरू जब एकदम सेफ फिल गर्छ नि तब उनीहरू बोल्न थाल्छ क्या. अनि दे आर मोर लाइकली टु रिपोर्ट लाइक बुली गरेको छ उनीहरूलाई कसैले, कसैले अब्युज गरेको छ, कसैले उनीहरूलाई पिटेको छ अथवा केही प्रब्लम छ भने हो तब बोल्न थाल्छ. तपाईँ कतिजना पेरेन्ट्सले भनेको सुनिन्छ नि, खै मेरो छोराछोरीलाई त कति सोध्छु आज यसमा के भएको छ, उनीहरूले भन्दै भन्दैन भनेपछि बिकज दे आर नट रेडी, र तपाईँले उनीहरूलाई त्यो स्पेस दिनु नै भएको छैन. र जब तपाईँले त्यो स्पेस दिनुहुन्छ, बुली गरेको छ, अब्युज गरेको छ, उनीहरूलाई कोहीबाट थ्रेट भइरहेको छ भन्ने कुरा उनीहरूले क्लियरली सेयर गर्छन्. त्यसको लागि पनि इट्स भेरी इम्पोर्टेन्ट तपाईँले आफ्नो चिल्ड्रेनलाई चाहिँ राम्रोसँग सुन्ने बानी बसाल्नुहोस्.

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ SCOAF.org.uk।
3: PF

अब सुन्न त सुन्ने भनेर भने मैले श्रोता कार्यक्रम सुरुदेखि नै बालबालिकालाई सुन्नु पर्छ हामीले उनीहरूले भनेका कुरा हामीले ग्रहण गर्नुपर्छ भन्ने भनिरहेछु तर कसरी कस्तो तरिकाले उनीहरू बोलिरहेछ तपाईँले यतापट्टि काम गरिरहने नो जब उनीहरूले केही पनि केही कुराहरू सेयर गर्न थाल्छ यो चाहिँ टिप्स एडल्ट्सहरूलाई एकदमै युजफुल टिप्स होइन फुल अटेन्सन दिएर मोबाइल चलाउने अफिसको काम गर्ने म सुन्दैछु बाबा भन त भन्ने तरिकाले होइन हो त्यो तरिकाले होइन फुल अटेन्सन दिएर उनीहरूलाई नै हेरेर उनीहरूले कुन तरिकाले बोलिरहेको छ उनीहरूको आँखाको भाव कहिलेकाहीँ बालबालिकाले भन्ने सुनाउने क्रममा झुटो पनि बोलिरहेको हुनसक्छ दे आर भेरी क्लेभर कहिलेकाहीँ नबोलेको पनि हुनसक्छ कहिलेकाहीँ रियल फ्याक्ट्सहरू भनेको हुनसक्छ कहिलेकाहीँ दे वन्ट टु से तर उनीहरूको आँखाको एक्सप्रेसनले अझै डेफमा केही भनौँ भन्ने लागेको हुन्छ तर वर्डबाट उनीहरूले भन्न सकिरहेको हुँदैन त्यही फुल अटेन्सन उनीहरूलाई दिएर सोध्ने र जब उनीहरूले कुनै कुरा भनिरहेको हुन्छ उनीहरूले गल्ती पनि गरेको हुनसक्छ तर जज नगरिकन उनीहरूलाई बिचमा नरोकिकन कन्टिन्यू रूपमा चाहिँ उनीहरूको फिलिङलाई सुन्ने अनि ओपन एन्ड क्वेसन्सहरू हुन्छ नि ए हो ल ठिकै छ भन्ने भन्दाखेरि त्यो कुरा हुँदाखेरि तिमीलाई कस्तो फिल भयो भनेर अब त्यो यस एन्ड नोमा त आन्सर आएन नि क्लोजेस्ट क्वेसन तिमीलाई राम्रो लाग्यो लागेन भन्दाखेरि राम्रो लाग्यो अथवा लागेन भन्ने खालको उत्तर आउन सक्छ तर तिमीलाई कस्तो महसुस भयो भन्दाखेरि त उसले एक्सप्लेन गर्नु पऱ्यो नि त हो ओपन एन्डेड क्वेसन्सहरू चाहिँ तपाईँले सोध्नुहोस् अनि उनीहरूको हरेक कुरालाई सिरियसली लिनुहोस् सानो सानो कुरालाई पनि सिरियसली तपाईँले मैले सुनिरहेछु मैले बुझिरहेछु भन्ने खालको उनीहरूलाई महसुस हुन दिनु पऱ्यो र अनेस्ट तरिकाले उनीहरूले जुन कुरा एक्सप्रेस गर्छन् त्यो एक्सप्रेस गरेको कुरालाई चाहिँ प्रेज गर्ने काम गरौँ यसरी बालबालिकालाई अझ हामीले राम्रो खालको वातावरण दिनुको साथसाथै उनीहरूलाई बुझ्न र उनीहरूलाई एउटा ट्र्याक अथवा वे देखाउन पनि सजिलो हुन्छ

Well, Shrota, ab hame karyakram ko antya tira aipugisekeka chhau. Thank you so much for listening and tuning to us. Lastly, bhanna chahanchu, every child deserves to be heard. So, jab tapaile unharulai sunnuhuncha, patience ka saath, respect ka saath, सुन्नुहोस् तब मात्र तपाईले आफ्नो छोरा या छोरीलाई इमोसनली हेल्दी एकदमै कन्फिडेन्ट र रेस्पोन्सिबल अडल्ट बनाउन सक्नुहुन्छ जब तपाईले सुन्ने बानी गर्नुहुन्छ नि उनीहरूमा पनि एउटा तपाईले के सिकाइरहनु भएको छ नि अरूको कुरा पनि सुन्नुपर्छ है भन्ने कुरा सिकाइरहनु भएको हुन्छ सो विथ दिस आजको कार्यक्रम Children's Club बाट म प्रियङ्का प्रसाईले पनि बिदा माग्ने बेला भइसकेको छ वी क्यान गेट कनेक्टेड डियर प्रियङ्का प्रसाई टाइप गर्नुभयो भने तपाईँले मलाई इन्स्टाग्राम एन्ड सोसियल मिडियामा भेटाउन सक्नुहुन्छ लेट्स गेट कनेक्टेड भन्दै आई गट टु गो बाई बाई

0: मौसम विभागको बाढी सूचना केन्द्रले राति देशका विभिन्न ठाउँका लागि सतर्कता सूचना जारी गरेको छ। केन्द्रले सिन्धुपाल्चोक ललितपुर जिल्ला आसपासको क्षेत्रमा मध्यम वर्षा भएको र थप वर्षा हुन सक्ने हुँदा सो क्षेत्रमा ससाना खोलाहरूमा बाढ बढ्ने जोखिम रहेको जनाएको छ। पाल्पा, अर्घाखाँची, रूपन्देही र आसपासको क्षेत्रका लागि पनि सोही प्रकारको सूचना दिइएको छ। नारायणगढ मुगलिन काठमाडौँ सडकमा राति 10 बजेबाट यात्रा प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले छिमेकी धादिङ जिल्लामा समेत पानी परेको भन्दै गाडी सञ्चालनमा रोक लगाएको हो। सिडिओ गणेश हरियालले अर्को सूचना नआउन्जेल गाडी सञ्चालनमा रोक लाग्ने सूचना प्रकाशित गर्नुभएको छ। राति पहिरो सम्भावित सडकमा जोखिम बढ्ने भएकाले रोक लगाइएको उहाँको भनाइ छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका 23 जिल्लामा रातिको समयमा सवारी आवागमन सञ्चालनमा रोक लगाएको छ। पाँचथर, इलाम, झापा, सङ्गुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नागुर, चितवन, धादिङ, गोर्खा, लमजुङ, कास्की, तनहुँ पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जामा रोक लगाइएको हो। देशका विभिन्न भागमा बाढी पहिरोले 6 मुख्य राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार खुर्कोट नेपालथोक कटुन जेपेसी, कान्ति लोकपथ, मेची राजमार्ग, सालझन्डी टोरपाटन, अरणीको राजमार्ग अन्तर्गत भोटेकोसी गाउँपालिका 4-0 किलोमा पहिरो खस्दा खण्ड अवरुद्ध भएको हो। बागलुङको जैमिनी नगरपालिका 8 बेलबगरमा पहिरो खस्दा कालीगण्डकी कर्डोर पूर्ण रूपमा अवरुद्ध भएको छ। यस वर्षको साउन 1 गतेसम्म मुलुकभर 69% क्षेत्रमा मात्र धान रोपाई सम्पन्न भएको छ।
1: कृषि विभागका अनुसार जम्मा 13,73,862 हेक्टर धान खेतीयोग्य जमिन मध्ये 9,58,574 हेक्टरमा रोपाई सकिएको हो। गत वर्षको तुलनामा यस वर्ष धान रोपाईको गति सुस्त छ। गत वर्ष साउन 4 गतेसम्म देशभर 72.14% धान रोपाई सम्पन्न भएको थियो। यो आधारमा यस वर्षको रोपाई करिब 2.37%ले पछि परेको देखिन्छ। सुदूरपश्चिम प्रदेशमा रोपाई सबैभन्दा धेरै भएको छ। त्यहाँ कुल धान खेतीयोग्य क्षेत्रफलको 90% रोपाई सम्पन्न भइसकेको छ। लुम्बिनीमा 80%, गण्डकीमा 78%, बागमतीमा 77% र कर्णालीमा 77% रोपाई भएको कृषि विभागले जनाएको छ। तर देशकै प्रमुख धान उत्पादन क्षेत्र मानिने मधेस र कोशी प्रदेशमा भने रोपाईको गति सुस्त देखिएको छ। मधेसमा हालसम्म 57% मात्र रोपाई सम्पन्न भएको छ। यस्तै कोशी प्रदेशमा 54% क्षेत्रफलमा मात्र रोपाई सकिएको छ, जुन सबै प्रदेश मध्ये सबैभन्दा कम हो। विभागले मनसुन थप सक्रिय भएसँगै बाँकी क्षेत्रमा पनि रोपाईले गति लिने अपेक्षा लिएको छ।
0: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैर कानूनी ढङ्गले जुत्ता चप्पलको व्यापार व्यवसाय नगर्न अनुरोध गरेको छ। लेबल नभएका, नक्कली तथा कम गुणस्तर भएका, चोरी पैठारी गरिएका जुत्ता चप्पल लगायत उत्पादनको भौतिक तथा डिजिटल माध्यमबाट बिक्री भएको गुनासो आएको विभागले जनाएको छ। विभागले सबै उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र विक्रेताहरूलाई कानूनले तोके बमोजिमको दायित्व तथा शर्त परिपालन नगरी उद्योग व्यवसाय सञ्चालन गर्न गराउन सूचित गरेको छ। विभागले कानून विपरीतका कार्य भए गरेको पाइएमा कानून बमोजिम कडाभन्दा कडा कारवाही गरिने बेहोरा सबैलाई जानकारी गराएको छ। अब खबर फटाफट।
2: वीरगंज भन्सार कार्यालयद्वारा गत आर्थिक वर्ष 2082-83 2,43,82 करोड राजस्व संकलन। भन्सार विभागको वार्षिक लक्ष्यमा वीरगंज कार्यालयको योगदान 41.45%। जिल्लामै पहिलो पटक गुल्मीको मुसिकोट नगरपालिकाद्वारा नापी तथा भूमि प्रशासन सेवा शुरू। सेवाका लागि मजुवा वा तमघास धाउनुपर्ने बाध्यता अन्त्य। अबदेखि नेपाल टेलिकमको हराएको वा बिग्रेको सिम कार्डको सट्टा नयाँ सिम लिन अनलाइनबाटै आवेदन दिन सकिने। प्रक्रिया पूरा भएपछि प्रतिनिधि मार्फत पनि सम्बन्धित सेवा केन्द्रबाट नयाँ सिम लिन मिल्ने। कमैया मुक्ति घोषणा भएको 26 वर्ष पूरा। सरकारले लाल पूर्जा दिएका 27,021 परिवारको जग्गाको श्रेष्ठता कायम भएन। मालपो धाउँदै वर्षौं बिते, समस्या जहाँको त्यही। बाँके र दाङ जोड्ने अधुरो हुलाकी सड़क निर्माणका लागि 4 अर्ब बराबरको ठेक्का आह्वान। ठेक्का प्रक्रिया शुरू भएसँगै लामो समयदेखि रोकिएको सड़क निर्माणले गति लिने आशा। र बाँकेको खजुरामा रहेको
3: यो पीएफबी KBS गोर्खा रेडियो हो।
4: संगीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द संगीत र स्वरको चङ्गा
5: कार्यक्रम संगीत गंगा।
4: हजुर नमस्कार, बीएबीएस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षामा बस्नुहुने तपाईँ समस्त वर्गेर गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षण हामीलाई सुनिराख्ने सम्पूर्ण आदरणीय श्रोतामा म तुलसीको हार्दिक नमन। त आदरणीय श्रोताहरू, गीत सङ्गीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउन सक्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ मान्छेका जीवनसँग अनि हाम्रा परिवेशसँग कतिको मेल खान्छ हामी खोजिरहेका हुन्छौँ, नियालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको सुखमा सङ्गीत अनि दुःखमा सङ्गीत र यस्तै यस्तै सुमधुर नेपाली गीत सङ्गीतको यो एउटा छुट्टै प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा आज पनि सधैँ जस्तै म उपस्थित भइसकेको छु सुमधुर नेपाली गीत सङ्गीतको साथमा। आशा छ प्रस्तुति अवधिभोर तपाईँ सम्पूर्ण आदर श्रोताको साथ रहिरहनेछ। हजुर, यही आशाको साथ अब नै कार्यक्रम सङ्गीत गङ्गाको उठान गर्छु सधैँ जस्तै एउटा देशभक्ति गीतबाट, देश बोलेको गीतबाट। र आज भने म गोपाल युञ्जनको शब्द सङ्गीत रहेको एउटा राष्ट्रभक्ति गीत राख्न चाहन्छु गोपाल युञ्जन र साथीहरूको स्वरमा, यो मेरो टोपी, नेपाली टोपीको महिमा महत्व बोलेको यो देशभक्ति गीत कार्यक्रम सङ्गीत गङ्गाको उठानमा।

नेपाली टोपी आदरणीय श्रोताहरू, जो आफैमा गर्विलो इतिहासको साक्षी हो, यसको उचाइ आफैमा कैलाशको शिर जस्तै छ, हिमाली भीर जस्तो आफैमा एउटा पहिचानको प्रतीक, कहिले पनि झुक्न नजानेको, कहिले पनि लुक्न नमान्ने, आफैमा नेपाली वीर जस्तै यसको आफ्नै विशेषता रहेको यही टोपीभित्र बहिनीले दिएको मायाको बास छ। अनि जीवन भोगाईको क्रममा अहिलेसम्म भोग्दै आएको यही आफ्नै घाम छायाको बास भएकोले यो टोपी श्रोताहरू कदापि किमार्थ मैलो हुन सक्दैन, बरु यसमा यही जन्मभूमि नेपालको माटोको टिको लागेको मात्रै हो। नेपाली मेहनत र पसिनासँग घुलमिल हुँदै परिश्रमसँग परिचित यो नेपाली टोपी सबैको शिरमाथि सुहाउने एउटा अर्को अचम्मको विशेषता भएकोले यसले ठुलो सानो केही पनि जान्दैन, न त भेदभाव समेत मान्ने गर्छ यसले। त्यही भएर त सबै नेपालीको शिरमाथि सुहाइदिएको छ यो स्वाभिमानी टोपी। हरेक दावा धावा र अखडाभित्र समेत लडेको यो टोपी, सगरमाथा विजय गर्ने समेत यही टोपी थियो। यो टोपीको वास्तविकता खोज्दै जाने भने श्रोताहरू सागरदेखि सगरसम्मै विजयको पथमा बढ्दै गरेकोले यो आफैमा आमाको छाती जस्तो विशाल र नेपालीलाई चिनाउने एउटा सग्लो शान भएको टोपी, जसलाई नेपालीहरूले भुल्नै सक्दैन भन्ने एउटा देशभक्ति गीत थियो गोपाल युञ्जनको। शब्द सङ्गीतमा गोपाल युञ्जन र साथीहरूको स्वर रहेको थियो प्रस्तुत गीतमा। आदरणीय श्रोताहरू, सङ्गीतको सुमधुर लहर राख्ने यो प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा अब भने अर्को एउटा सुमधुर सङ्गीत राखिहाल्छु र यति बेला भने म यहाँहरू माझमा एउटा युगल गीत राख्न चाहन्छु। गीतकार पद्मा लिङ्खा मगरले लेख्नु भएको गीत हो, राजकुमार बगरको सङ्गीत अनि प्रताप दास र रचना रिमालको स्वरमा।

मायाको एउटा मिठो नशाले मनलाई लठ्ठ पारिदिँदा, त्यो अम्मली जस्तै लतले दुई मनलाई नजिक पारिदिँदा, मुटुको दायाँ बायाँ समेत अंश बन्दै गरेर बस्न खोज्दै गरेका प्रेमिल मन, कहिले चोखो बाचाको कसम खानु पुग्दछ त, अनि कहिले बसन्तै भएर हरियाली छर्न समेत आतुर भइदिँदा, त्यो विश्वास र भरोसाको सगरमाथा पनि अग्ली रहोस् भन्ने चाहना बीच रम्दाको एउटा मिठो अनुभूति वलेको गीत थियो। माछीलाई जति माया तालको हुन्छ नि, हो त्यस्तै प्रेमी मनलाई त्यति नै मायाले तानिरहेको बिम्ब टिपेको गीत थियो। गीतकार पद्मा लिङ्खा मगरको, गीत रचना राजकुमार बगरको, संगीत अनि प्रताप दास र रचना रिमालको स्वरमा। वास्तवमा आदरण श्रोता, जब मायामा विश्वास र समर्पण हुन्छ नि, त्यहाँ बगेको खोला समेत फर्कन खोज्छ, अनि कालले समेत केही बेर फर्कन्छु भन्छ।

0: SBS Gorkha Radio.
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदै छु।
1: तपाईले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिलेकाहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बीएफपीएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफपीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
3: हजुर आदरणीयहरु, बीएफएस गोर्खा रेडियो अर्थात् सबैको रेडियो, सधैँको रेडियो, घर देशदेखि परदेशसम्मको रेडियो बीएफएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम संगीत गंगाको साङ्गीतिक बसाइमा हुनुहुन्छ, जहाँ म गीतको कुराहरू गरिरहेको छु, संगीतका तरङ्गहरू र स्वरका लयहरू राखिरहेको छु र शब्दको पनि बयान गरिरहेको छु। र यसै क्रममा भर्खरै मैले हिमाल सागर र अनु चौधरीको स्वरमा रहेको एउटा गीत राखे, विमल अधिकारीको शब्द संगीत रहेको थियो प्रस्तुत गीतमा। र श्रोताहरू, जुन गीतले मायाभित्र बढ्दै गएको विश्वास, आड अनि भरोसा देख्दा सबै सबै लट्ठ भइदिन पुग्दछ, अनि त्यो पवित्रता भित्र कहिले वर्षा पनि लोभिन पुग्दछ त, अनि कहिले जुन समेत लोभिरहेको हुन्छ भन्ने एउटा वास्तविकता पोखेको, अनि कविका कविताको सग्लो बिम्ब यस्तै मायाका बिम्बभित्र लुकिरहेको हुन्छ भन्ने भाव थियो प्रस्तुत गीतमा। साँच्चै नै श्रोता, जब मायामा यति धेरै विश्वास हुन्छ नि, हो त्यही निर हुन्छ सुखमा साथ र दुःखमा साथ रहिरहने प्राण पनि।

जीवनको अध्यारो रात सुखमा साथ दुःखमा साथ आदरणीय श्रोताहरू, जीवनको सुख दुःखमा सधैँभरि साथै रहेर सबै अप्ठ्यारालाई तोड्दै अध्यारोलाई चिर्दै मखमली मायाको अङ्गालोमा बाँधिएर विचार शुद्ध अनि पवित्र मनको साथ मायाको संसारमा रमाउन चाहने दुई प्रेमिल मनको चाहना, त्यो माया त्यो प्रेम कुनै हावा होरी र अप्ठ्यारा परिस्थितिले समेत हल्लाउन र ढलाउन सक्ने छैन। बरु उल्टो साहस र अठोटको पर्खाल अग्लो पारेर जीवनकै खुसी रोप्ने दृढ संकल्प बोकेका दुई प्रेमी मनको भाव थियो हरि लम्साल र मेनुका पौडेलको स्वरमा। गीतकार एनपी परदेशीको गीत रचना अनि हरि लम्सालको सङ्गीत रहेको थियो प्रस्तुत गीतमा। हुन पनि आदरणीय श्रोता, यो मायाको संसारमा सधैँभरि मायाको लय सुमधुर र न्यानो नै भइरहन्छ भन्ने चाहिँ हुँदैन है। कहिलेकाहीँ मायाले एकतर्फी रङ्ग फेरिदिन पुग्दछ र त्यहाँ एउटा हाँस्दा अर्को बाँच्दाको ताल नमिल्न पनि सक्दछ।

कस्ती थिए कस्तो भए हेर मलाई। आदरणीय श्रोताहरू, मायाभित्र विश्वास हराएर ठूलो तगारो उभिन पुग्दा जीवन कस्तोबाट कतै सस्तो त

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि।

0: अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहने। यस बारे विस्तृत जानकारी तथा आवेदन को लागि हेर्नुहोस् warriorprogram.org.uk।
1: BFBS गोरखा रेडियो।
2: हजुर, आदरणीय श्रोताहरू, BFBS गोरखा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो BFBS गोरखा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गा तपाईँ यो छोड्ने बेला तपाईँकै प्रिय रेडियो तरङ्ग BFBS गोरखा रेडियोमा सुन्दै हुनुहुन्छ। र यसै क्रममा भर्खरै मैले एउटा गीत राखेँ यहाँहरू माझमा, प्रमोद खरेलको स्वरमा गीत रचना रहेको थियो, नारी हस्ताक्षर गीतकार निरा पिजीको भने सङ्गीत रहेको थियो राजकुमार बगरको, जुन गीतले श्रोताहरू मनभित्र खेल जस्तै गढेर बसेको घाउ कहीँ कतै कुनै मलमले निको भए सबै पीडा चोटहरू बिर्सेर फेरि उही पुरानै लय र खुसीमा फर्केर हाँस्दै भाग्य लेख्ने मसी पनि भइदिएको भए त झनै खुलेरै आफैले मन परेको त्यही प्रिय मान्छेको प्यारो साथी भइदिने थिए भन्ने एउटा कल्पनाभित्र आफ्नो सिसा जस्तै छरपस्त फुटेको मन र मायाको त्यही आकृतिसँग बिलाउना गर्दै तर्सदै गरेको एउटा मनको भाव थियो। हुन पनि श्रोताहरू, मायाको चोटले जल्दाको पीडा जति गाह्रो हुन्छ नि त्यसमा हिसाब खोज्न साँच्चै गाह्रो पनि भइदिन्छ।

हजुर श्रोताहरू, चोटको पीडाले जल्दै भए पनि जसले चोट दिएर जान्छ नि हो उसैको जीवन खुसी भएर बाँचेको हेर्न चाहने अन्तिम इच्छा बोकेकी एउटी घायल मनको भाव, जसले मायाकै खातिर एक्लै जिएर अनि नीलकण्ठे विष पिएर आफैलाई च्यात्दा समेत त्यो कठोर मन नफर्किएपछिको पीडा थियो प्रस्तुत गीत बानिका प्रधानको स्वरमा। भावेश भुमरीको गीत रचना अनि सन्तोष श्रेष्ठको सङ्गीत रहेको थियो। वास्तवमा आदरणीय श्रोताहरू, आँसु लुकाए कोही कसैलाई विदा गर्नु साँच्चै नै गाह्रो नै भइदिन्छ।

हजुर आदरणीयहरु, आँसु लुकाएर आफ्नो प्रिय मान्छेलाई, मनकै मान्छेलाई, मुटुको आदि हिस्सेदार भइसकेको मान्छेलाई विदा गर्नु यथार्थमा साँच्चै नै गाह्रो भइदिन्छ भन्ने एउटा भावको गीत यहाँहरू माझमा राखेँ मैले। नारी हस्ताक्षर गीतकार करिश्मा घमको गीत रचना, राजेश थापा मगरको सङ्गीत अनि गायिका मेलिना राईको स्वरमा। आदरणीय श्रोताहरू, वास्तवमा यो गीतले भने जस्तै आफ्नो मनलाई आफैले ढाट्न किमार्थ कदापि सकिँदैन। कार्यक्रम सङ्गीत गङ्गाको पुच्छारमा राहुल वैद्यको स्वरमा रहेको हो यस्तै भावको गीत यहाँहरू माझमा छाड्दै म भने यो बसाइबाट ओझेल पर्न चाहन्छु, विदा हुन चाहन्छु। सुखमा सङ्गीत, दुःखमा सङ्गीत अनि सङ्गीतका यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: Milaan Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: विश्वकप फुटबलमा तेस्रो स्थानको लागि इङ्ल्यान्ड र फ्रान्स बीचको खेल अहिले भर्खर सुरु हुने चरणमा रहेको छ। यो खेल अहिले सुरु हुने क्रममा रहेको छ र यो खेल मायामी स्टेडियममा हुन लागेको छ। खेलका लागि रेफ्री जेसस भ्यालेन्जियाना साइज तोकिनु भएको छ। पशुपति क्षेत्रमा साउने सोमबारको तयारी स्वरूप सरसफाई गरिएको छ। पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारी स्वरूप गत हप्तादेखि सफाई अभियान सुरु गरेको हो। सरसफाईको दोस्रो साता शनिबार पनि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाई गरिएको कोष सञ्चालक परिषद सदस्य केदारमान भण्डारूले जानकारी दिनुभएको छ। शनिबारको सफाईका क्रममा दर्शनका लागि भक्तजन लाम बस्ने चारै ढोका अघिको क्षेत्र एवं प्रवेश मार्ग क्षेत्रमा पनि सफाई गरिएको छ। दक्षिणामूर्ति उमाकुण्ड पशुपति बजार भुवनेश्वरी गौशाला बजरघर तिलगङ्गा र बनकाली क्षेत्रमा पनि सफाई गरिएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नवप्रवर्तनका नयाँ अवधारणा ल्याउन आह्वान गर्नुभएको छ। पोखरा विश्वविद्यालय गण्डकी विश्वविद्यालय र पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस भ्रमण गरेर स्वागत गरेको मन्त्री पुनको भनाइ छ। विश्वविद्यालय र क्याम्पसहरूले गरेका अनुसन्धान तथा आविष्कार केन्द्रको अवस्था पनि हेरेको भन्दै उहाँले नयाँ अवधारणा ल्याउन भनेको बताउनु भएको छ।
4: पोखरा युनिभर्सिटीको विद्यार्थीहरूलाई हेर्नुहोस् त है, विद्यार्थीहरूले यहाँ पढ्ने विद्यार्थीहरू केले अब यो नेचुरल प्रोडक्ट केमिस्ट्रीले अब
5: जडीबुटीले चाहिँ लुटो घाउहरूमा काम गर्ने कि नगर्ने, यदि गरेछ भने के औषधि गुण त्यहाँ छ कम्पाउन्ड त्यो पत्ता लगाएर त्यसलाई टेस्ट गरेर अनि मार्केटमा चाहिँ त्यसलाई लैजाने। यो हाम्रो बायोसेफ्टी क्याबिनेट हो।
3: महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनमा रहेका 20 बालबालिकाको उद्धार गरेको छ।
6: मन्त्रालयका अनुसार बाल हेल्पलाइन र मन्त्रालयको संयुक्त टोलीले बाल गृहमा पुगेर अनुगमन गरेको थियो। अनुगमनका क्रममा बाल गृहको सरसफाई अत्यन्त कमजोर रहेको, शौचालय तथा बाथरूम अस्वच्छ र चिप्लो अवस्थामा रहेको, भवनभित्र पानी जमेको तथा विभिन्न उमेर समूहका बालबालिकालाई एउटा स्थानमा राखिएको भेटिएको पाइएको छ। यसैका आधारमा मन्त्रालयले बाल हेल्पलाइनको समन्वयमा पहिलो चरणमा 2 वर्षभन्दा कम उमेरका 20 बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाएको छ। उद्धार गरिएका बालबालिका मध्ये 12 बालक र 8 बालिका छन्। उनीहरूको संरक्षण, स्वास्थ्य परीक्षण, आवश्यक हेरचाह तथा पुनस्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले यस सम्बन्धी आवश्यक कागजी प्रक्रिया तथा कानुनी काम अघि बढाइसकेको जनाएको छ। साथै बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर बाँकी बालबालिकाको अवस्था पनि मूल्याङ्कन गर्दै आवश्यक निर्णय र अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ।
3: दाङको तुलसीपुरमा जङ्गली च्याउ खाएर बिरामी भएका एकजनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका 3 बल्लेकी 36 वर्षीय दिपापुन मगरको मृत्यु भएको हो। गत असार 31 गते जङ्गलबाट लागेको च्याउ खाँदा 2 परिवारका 7 जना बिरामी परेका थिए। दिपालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि कोराई लगिएको थियो। कोराईमा उपचार सम्भव नभएपछि सेक्सन अस्पताल कोहलपुर नै जाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। भारतको नयाँ दिल्लीमा आमरण अनसन बसिरहेका अभियन्ता सोनाम वाङचुकलाई प्रहरीले जबरजस्ती उठाएर अस्पताल पुर्याएको छ। 20 दिनको अनसनका क्रममा वाङचुकको स्वास्थ्य अवस्था बिग्रेको भन्दै अदालतको आदेश अनुसार अस्पताल लगिएको दिल्लीका प्रहरी उपायुक्तले बताएका छन्। स्थानीय प्रशासनले जन्तर मन्तर क्षेत्रमा गरिएको अनसनको समर्थन पत्रिकालाई दैनिक जीवनयापनमा अवरोध नगर्न पनि भनेको छ। राष्ट्रिय परीक्षा प्रणालीमा समस्या देखाउँदै अनसन बसेका 59 वर्षीय वाङचुकका समर्थकहरूले शिक्षा मन्त्रीको राजीनामा मागेका छन्। जोर्डनमा 2 जना अमेरिकी सैनिकको निधन भएको छ। अर्का 1 जना बेपत्ता छन्। अमेरिकी सेन्ट्रल कमान्डले इरानी ब्यालिस्टिक क्षेपास्त्र र ड्रोनको प्रतिरक्षा गर्ने क्रममा उनीहरूको निधन भएको जनाएको छ। Washington-based BBC Nick Johnson.
7: We know from last night that Jordan said it had actually intercepted around 10 missiles fired at Jordan. There were no reports of any damage, but we've heard that these service members have been killed. We've also heard that 4 other US service members have been taken to Jordanian hospitals with injuries.
3: Nagdunga Surung Margama gaadi gudaunu agi Nagdunga Tunnel Run and Walk gariyeko cha. र विश्वकप फुटबलको तेस्रो स्थानको लागि फ्रान्स र इङ्ल्यान्ड बीच भइरहेको खेलको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले पनि गर्नुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो PFBS गोर्खा रेडियो हो।

0: विश्वकप फुटबलको तेस्रो स्थानका लागि जारी खेलमा नयाँ रेकर्ड बनेका छन्। अमेरिकाको मायामीमा भइरहेको खेलमा फ्रान्स विरुद्ध इङ्ल्यान्डले दोस्रो छिटो गोल गरेको छ। इङ्ल्यान्डका लागि डेक्लान राइसले खेल सुरु भएको तेस्रो मिनटमै गोल गर्नुभएको हो। यस्तै 18 मिनटमा एस्ने कोन्साले गोल गर्दा बाँकी दुई गोल बुकायो साकाले गर्नुभएको छ। फ्रान्सका लागि पनि नयाँ रेकर्ड बनेको छ। फ्रान्स कुनै पनि विश्वकपमा 4 गोलले पछि परेको यो पहिलो पटक हो। पहिलो हाफसम्म इङ्ल्यान्डले फ्रान्स विरुद्ध 4-0 अग्रता लिइरहेको छ। सरकारले विद्युत खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेको बताएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा विद्युतीय पूर्वाधारको विस्तार र स्तरोन्नतिलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ। खाना पकाउने एलपी ग्यासलाई क्रमशः विस्थापन गर्ने, विद्युतीय सवारी साधनको प्रयोगलाई वृद्धि गर्ने लक्ष्यअनुसार विद्युतीय पूर्वाधार विस्तारलाई जोड दिइएको छ। विद्युतीय पूर्वाधार निर्माणका लागि 80 अर्ब लगानी गरिँदैछ। विद्युत प्राधिकरणले पनि आफ्नै स्रोतबाट प्रसारण तथा वितरण प्रणालीको स्तरोन्नतिमा लगानी गर्दै आएको जनाएको छ। चालु आर्थिक वर्षभित्रै विशेष प्राथमिकताका 12 प्रसारण लाइन सम्पन्न गर्ने लक्ष्यका साथ काम थालिएको छ। चालु आर्थिक वर्षको अन्त्यसम्म 66 केबी वा सोभन्दा माथिका प्रसारण लाइनको कुल लम्बाइ 7848 सर्किट किलोमिटर पुग्नेछ। हाल प्रति व्यक्ति वार्षिक विद्युत खपत 460 किलोवाट घन्टा रहेको छ। आगामी 10 वर्षभित्र यसलाई 1500 किलोवाट घन्टा पुर्याउने लक्ष्य निर्धारण गरिएको छ। प्राधिकरणका अनुसार हाल राष्ट्रिय माग 2319 मेगावाट बराबर छ। यस वर्षको साउन 1 गतेसम्म मुलुकभर 69% क्षेत्रमा मात्र धान रोपाई सम्पन्न भएको छ।
1: कृषि विभागका अनुसार जम्मा 13,73,862 हेक्टर धान खेतीयोग्य जमिन मध्ये 9,58,574 हेक्टरमा रोपाई सकिएको हो। गत वर्षको तुलनामा यस वर्ष धान रोपाईको गति सुस्त छ। गत वर्ष साउन 4 गतेसम्म देशभर 72.14% धान रोपाई सम्पन्न भएको थियो। यो आधारमा यस वर्षको रोपाई करिब 2.37% पछि परेको देखिन्छ। सुदूरपश्चिम प्रदेशमा रोपाई सबैभन्दा धेरै भएको छ। त्यहाँ कुल धान खेतीयोग्य क्षेत्रफलको 90% रोपाई सम्पन्न भइसकेको छ। लुम्बिनीमा 80%, गण्डकीमा 78%, बागमतीमा 77% र कर्णालीमा 77% रोपाई भएको कृषि विभागले जनाएको छ। तर देशकै प्रमुख धान उत्पादन क्षेत्र मानिने मधेस र कोशी प्रदेशमा पनि रोपाईको गति सुस्त देखिएको छ। मधेसमा हालसम्म 57% मात्र रोपाई सम्पन्न भएको छ। यस्तै कोशी प्रदेशमा 54% क्षेत्रफलमा मात्र रोपाई सकिएको छ, जुन सबै प्रदेशमध्ये सबैभन्दा कम हो। विभागले मनसुन थप सक्रिय भएसँगै बाँकी क्षेत्रमा पनि रोपाईले गति लिने अपेक्षा लिएको छ।
0: अब खबर फटाफट।
2: वीरगंज भन्सार कार्यालयद्वारा गत आर्थिक वर्ष 2082-83 2,43,82 करोड राजस्व संकलन। भन्सार विभागको वार्षिक लक्ष्यमा वीरगंज कार्यालयको योगदान 41.45%। जिल्लामै पहिलो पटक गुल्मीको मुसिकोट नगरपालिकाद्वारा नापी तथा भूमि प्रशासन सेवा सुरु। सेवाका लागि मजुवा वा तमघास धाउनु पर्ने बाध्यता अन्त्य। अबदेखि नेपाल टेलिकमको हराएको वा बिग्रेको सिम कार्डको सट्टा नयाँ सिम लिन अनलाइनबाटै आवेदन दिन सकिने। प्रक्रिया पूरा भएपछि प्रतिनिधि मार्फत पनि सम्बन्धित सेवा केन्द्रबाट नयाँ सिम लिन मिल्ने। कमैया मुक्ति घोषणा भएको 26 वर्ष पूरा। सरकारले लाल पूर्जा दिएका 27,021 परिवारको जग्गाको श्रेष्ठता कायम भएन। मालपो धाउँदै वर्षौं बिते, समस्या जहाँको त्यही। बाँके र दाङ जोड्ने अधुरो हुलाकी सड़क निर्माणका लागि 4 अर्ब बराबरको ठेक्का आह्वान। ठेक्का प्रक्रिया शुरू भएसँगै लामो समयदेखि रोकिएको सड़क निर्माणले गति लिने आशा। र बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालन। 20 किलोलिटर क्षमताको आफ्नै प्लान्ट सञ्चालनमा आएसँगै हरेक दिन सिलिन्डरमा भरेर अक्सिजन ढुवानी गर्नुपर्ने झन्झट हट्यो।
0: मौसम विभागको बाढी सूचना केन्द्रले राति देशका विभिन्न ठाउँका लागि सतर्कता सूचना जारी गरेको छ। केन्द्रले सिन्धुपाल्चोक ललितपुर जिल्ला आसपासको क्षेत्रमा मध्यम वर्षा भएको र थप वर्षा हुन सक्ने हुँदा सो क्षेत्रमा ससाना खोलाहरूमा बाह बढ्ने जोखिम रहेको जनाएको छ। पाल्पा, अर्घाखाँची, रूपन्देही र आसपासको क्षेत्रका लागि पनि सोही प्रकारको सूचना दिइएको छ। र पशुपति क्षेत्रमा साउने सम्भारको तयारी स्वरूप सरसफाई गरिएको छ। पशुपति क्षेत्र विकास कोषले साउनको सम्भारको

0: विश्वकप फुटबलको तेस्रो स्थानको उपाधि इङ्ल्यान्ड नजिक पुगेको छ। अमेरिकाको मायामीमा भइरहेको खेलमा फ्रान्समाथि 5-4 जित नजिक पुगेको हो। इङ्ल्यान्डका लागि बुकायो साकाले ह्याट्रिक तथा एजरी कोन्सा र डेक्लान राइसले एक एक गोल गर्नुभएको छ।
1: In the closing stages of the match, Bukayo Saka. He can! Great penalty! Maignan no chance! It's a World Cup hat-trick for Bukayo Saka!
0: France ka lagi Mbappe le 2 tatha Barcola le 1 gol garnu bhaeko ho. Ra bharkhare matra England le arko gol thapera natija lai 5-4 banaeko cha. विश्वकप फुटबलको तेस्रो स्थानका लागि भएको खेलमा नयाँ रेकर्ड बनेका छन्। अमेरिकाको मायामीमा भएको खेलमा फ्रान्सका किलियन एम्बापेले विश्वकपमा सर्वाधिक गोलकर्ताको नाम दर्ता गर्नुभएको छ। उहाँले आफूले खेलेका जम्मा 22 गोल गर्नुभएको छ। यो सङ्ख्या अर्जेन्टिनाका लियोनल मेसीको भन्दा 1 गोल बढी हो। एम्बापेले यही विश्वकपमा गोल्डेन बुटको दावेदारी पनि पस्कनु भएको छ। उहाँले जारी विश्वकपमा 10 गोल गर्नुभएको छ। फाइनल खेल बाँकी रहँदा मेसीले 8 गोल गर्नुभएको छ। फ्रान्स विरुद्ध इङ्ल्यान्डले आफ्ना लागि दोस्रो छिटो गोल गरेको छ। इङ्ल्यान्डको लागि डेक्लान राइसले खेल सुरु भएको तेस्रो मिनटमै गोल गर्नुभएको हो। नेपालमा बालबालिकामाथि भएको यौन शोषण सम्बन्धी घटनामा दोषी अमेरिकी नागरिक आफ्नै मुलुकमा पनि दोषी ठहर भएका छन्। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान पश्चात नेपालमा जेल चलान भएका 58 वर्षीय किनेत कुम्स अमेरिकामा पनि दोषी ठहर भएका हुन्। अमेरिकी संघीय अनुसन्धान ब्युरो एफबीआईले तयार गरेको मुद्दामा कुम्स विरुद्ध अमेरिकी संघीय अदालतले पनि फेरि दोषी ठहर गरेको छ। सन् 2016 नेपाल आएका ती अमेरिकी नागरिकले 8 बालबालिकामाथि यौन शोषण गरेको अभियोगमा दोषी ठहर गरिएको थियो। दोषी कुम्सको सजाय 28 अक्टोबर निर्धारण हुनेछ। कपिलवस्तुमा कारले 4 सवारी साधनलाई ठक्कर दिँदा 11 घाइते भएका छन्। शिवराज नगरपालिका 5 सशस्त्र चेकपोस्ट नजिक पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको कारले साइकल, रिक्सा, अटो र मोटरसाइकललाई ठक्कर दिएको हो। घाइतेमध्ये केहीको सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रटामा उपचार भइरहेको छ भने 6 थप उपचारका लागि चौरा अस्पताल बुटवल रेफर गरिएको प्रहरले जनाएको छ। दुर्घटनामा घाइते भएका कार चालक सुनिल छेत्रीलाई प्रहरले नियन्त्रणमा लिएको छ। नागरिक अगुवा देवेन्द्र राज पाण्डेको निधनमा देश विदेशबाट श्रद्धाञ्जली प्रकट भइरहेका छन्। पाण्डेको पुष्पवती आर्यघाटमा अन्त्येष्टि गरिएको छ। अर्थशास्त्री समेत रहेका पाण्डेको 87 वर्षको उमेरमा शुक्रबार साँझ विशाल नगर निवासमा निधन भएको हो। पाण्डेप्रति श्रद्धाञ्जली व्यक्त गर्न कङ्ग्रेसका सभापति गगन कुमार थापा, नेकपा नेता नारायण कान्ति श्रेष्ठ र अग्निप्रसाद सापकोटा, प्रलोपाका सन्तोष परियार लगायत आर्यघाट पुग्नु भएको थियो। विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुनले नव प्रवर्तनका नयाँ अवधारणा ल्याउन आह्वान गर्नुभएको छ। पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय र पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस भ्रमण गरेर उहाँले स्वआग्रह गर्नुभएको हो। विश्वविद्यालय र क्याम्पसले गरेका अनुसन्धान तथा आविष्कार केन्द्रको अवस्था पनि हेरेको भन्दै उहाँले नयाँ अवधारणा ल्याउन भनेको बताउनु भएको छ।
2: पोखरा युनिभर्सिटीको विद्यार्थीहरूलाई हेर्नुहोस् त है, विद्यार्थीहरूले यहाँ पढ्ने विद्यार्थीहरू नेचुरल प्रोडक्ट केमिस्ट्री ल्याब
3: जडीबुटीले चाहिँ लुतो घाउहरूमा काम गर्ने कि नगर्ने, यदि गरेछ भने के औषधि गुण त्यहाँ छ कम्पाउन्ड त्यो पत्ता लगाएर त्यसलाई टेस्ट गरेर अनि मार्केटमा चाहिँ त्यसलाई लैजाने। यो हाम्रो बायोसेफ्टी क्याबिनेट हो।
0: महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनमा रहेका 20 बालबालिकाको उद्धार गरेको छ।
4: मन्त्रालयका अनुसार बाल हेल्पलाइन र मन्त्रालयको संयुक्त टोलीले बाल गृहमा पुगेर अनुगमन गरेको थियो। अनुगमनका क्रममा बाल गृहको सरसफाई अत्यन्त कमजोर रहेको, शौचालय तथा बाथरूम अस्वच्छ र चिप्लो अवस्थामा रहेको, भवनभित्र पानी जमेको तथा विभिन्न उमेर समूहका बालबालिकालाई एउटा स्थानमा राखिएको भेटिएको पाइएको छ। यसैका आधारमा मन्त्रालयले बाल हेल्पलाइनको समन्वयमा पहिलो चरणमा 2 कम उमेरका 20 बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाएको छ। उद्धार गरिएका बालबालिका मध्ये 12 बालक र 8 बालिका छन्। उनीहरूको संरक्षण, स्वास्थ्य परीक्षण, आवश्यक हेरचाह तथा पुनस्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले यस सम्बन्धी आवश्यक कागजी प्रक्रिया तथा कानूनी काम अघि बढाइसकेको जनाएको छ। साथै बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर बाँकी बालबालिकाको अवस्था पनि मूल्याङ्कन गर्दै आवश्यक निर्णय र अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: विश्वकप फुटबलमा तेस्रो स्थानको उपाधि इङ्ल्यान्डले कब्जा गरेको छ। अमेरिकाको मायामीमा भएको खेलमा फ्रान्समाथि 6-4 रोमाञ्चक जितका साथ इङ्ल्यान्ड तेस्रो भएको हो। इङ्ल्यान्डका लागि बुकायो साकाले ह्याट्रिक तथा एजरी कोन्सा, जुट बेलिङ्गम र डेक्लान राइसले एक एक गोल गर्नुभएको हो।
1: In the closing stages of the match, Bukayo Saka. He can! Great penalty! Maignan no chance! It's a World Cup hat-trick for Bukayo Saka!
0: France lagi Mbappele 2 tatha Barcola ra Dembele le ek ek gol garnu bhayeko ho. Gayeko 24 ghanta ma deshka dherai thama barsha bhayeko cha. मौसम विभागको वर्षा रेकर्ड मापन केन्द्रले दाङको ब्रह्मपुरमा 24 घण्टाभित्र 104 मिलिमिटर पानी परेको देखाएको छ। त्यसबाहेक अन्य ठाउँमा 100 मिलिमिटरभन्दा कम पानी परेको छ। झापा, अर्घाखाँची, दार्चुला, काठमाडौँ, कञ्चनपुर, रुकुम लगायत जिल्लामा 50 मिलिमिटरसम्म पानी परेको केन्द्रले उल्लेख गरेको छ। वर्षाका कारण महाकाली नदी जलाधार अन्तर्गतको बैतडीको जमादीगढ केन्द्रमा पानीको सतह बढेको भन्दै साइरन बजाइएको छ। यस्तै सरकारले बाढी, पहिरो तथा डुबान जस्ता मनोरञ्जन्य विपदको जोखिमलाई मध्यनजर गर्दै जोखिमको अवस्था मूल्याङ्कन गरेर मात्र प्रभावित जिल्लामा सवारी साधन चलाउ